0: मूल आयोजक समिति सहित विभिन्न 16 वटा समिति गठन गर्दै संगठनात्मक तयारीलाई औपचारिक रूपमा अघि बढ़ाएको छ। व्यापक प्रतिनिधित्व सहित समिति गठन गरेर इतर समूहले पार्टीभित्र आफ्नो संगठनात्मक आधार कमजोर नरहेको सन्देश दिने रणनीति बनाएको छ। विभाजन बहसबीच केन्द्रीय समिति बैठक आह्वान शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
1: मानिसको स्वास्थ्यसँग जोड़िएको सबैभन्दा महत्वपूर्ण अंग फोक्सोको क्यान्सरले नेपालमा गम्भीर जोखिम निम्त्याइरहेको छ। फोक्सोमा हुने क्यान्सरले नेपालमा मात्र नभएर विश्वभर सार्वजनिक स्वास्थ्यको गम्भीर चुनौती बनेको छ। विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धानको तथ्याङ्क अनुसार विश्वभर प्रत्येक वर्ष करिब 25 लाख भन्दा बढ़ी व्यक्तिमा फोक्सोको क्यान्सर पुष्टि हुने गरेको छ। तीमध्ये 18 लाख भन्दा बढ़ीको फोक्सोको क्यान्सरका कारण मृत्यु हुने गरेको छ। क्यान्सरबाट हुने कुल मृत्युमा फोक्सोको क्यान्सर पहिलो स्थानमा रहेको छ। प्रत्येक वर्ष 22,000लाई क्यान्सर शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
0: केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच नयाँ सत्ता समीकरण बनेसँगै त्यसको प्रत्यक्ष असर प्रदेश सरकारहरूमा परेको छ। कतिपय प्रदेशमा सरकार परिवर्तनको प्रक्रिया टुंगिसकेको छ भने कोशी बागमती र लुम्बिनी प्रदेशमा सत्ता संघर्ष, आन्तरिक विवाद र नयाँ गठबन्धनको कसरत तीव्र रूपमा अघि बढ़ेको छ। विशेष गरी नेकपा एमालेको नेतृत्व रहने भनिएको कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कुमार कार्की विरूद्ध आफ्नै दलभित्रबाट मोर्चाबन्दी शुरू भएको छ भने बागमतीमा नेपाली कांग्रेसका मुख्यमन्त्री इन्द्र बानिया सरकार जोगाउने अन्तिम प्रयासमा छन्। उता लुम्बिनीमा भने एमाले नेतृत्वको सरकारले विश्वासको मत लिएर मन्त्री परिषद विस्तार गर्ने तयारी थालेको छ। केन्द्रीय स्तरमा भएको 3 बुँदे सहमति अनुसार कोशी बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमाले गर्ने निर्णय भएको थियो। तर कोशी प्रदेशमा एमालेभित्रै कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषयमा चर्किएको विवादका कारण नयाँ सरकार गठनको प्रक्रिया जटिल बनेको छ।

0: ਸਮਾਂ ਤੂੰ ਅਕਾਊਂਟ ਓਪਨ ਐਕਟੀਵੇਟ ਅਰਨੀ ਕਾਰੋਬਾਰ ਸਚੀਵੇ ਸੰਗ ਬਿਜ਼ੀ ਲਾਈਫ ਈਜ਼ੀ ਬਣਾਉਂਦੇ ਹਰ ਇੱਕ ਦਿਨ ਗਲੋਬਲ ਸਮਾਰਟ ਪਲੱਸ ਲਾਈਫ ਕੋ ਪੇਸਮਾ ਬੈਂਕਿੰਗ
1: ए भतिज तँ त एकाएक शाकाहारी भइस रे कमजोर होला चाहिँ कमजोर
2: ल काका भेजिटेरियन हुँदै म कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
1: जे पाए त्यही खालास अनि रोगले समात्ला
2: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
1: राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर गण्डकी र मधेस बाहेकका प्रदेशमा तत्काल सरकार हेरफेर गर्न एमाले र नेकपा बीच सहमति भएको एक साता बित्दा कर्णाली प्रदेशमा मात्र नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् केन्द्रमा सहमति हुनु अघि नै कर्णालीमा तत्कालीन मुख्यमन्त्री यामलाल कणेलले राजीनामा दिएका थिए अन्य प्रदेशमा भने पार्टीभित्रै सहमति जुटाउन नसक्दा र बहुमत पुर्याउने कसरतले नयाँ सरकार गठन भएको छैन
7: नेकपा एमाले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिने निर्णय गरेसँगै प्रदेश सरकारलाई पूर्णता दिने तयारी अघि बढ़ेको छ नयाँ सत्ता समीकरण अनुसार मन्त्रालयको जिम्मेवारी बाँडफाँड र सरकारको संरचनाबारे गठबन्धन दलबीच छलफल शुरू भएको छ
6: अन्नपूर्ण क्षेत्रको पदयात्रामा कुनै बेला युरोपियन र अमेरिकी पाहुनाको बाहुल्य रहन्थ्यो लामो समय लगाएर अमेरिकी र युरोपियन पदयात्रीले पदयात्रा पूरा गर्दथे पर्याप्त समय लिएर पदयात्रामा जाने ती पर्यटकको संख्या पछिल्लो समय कमजोर हुँदै गएको छ पदमार्गमा मोटर बाटो विस्तार भएसँगै युरोपियन र अमेरिकी पाहुनाको आकार खस्किएको व्यवसायीले बताउँदै आएका छन्
7: उद्योगदेखि खुद्रा बजारसम्मै चामलको मूल्य बढ़ेपछि उपभोक्ताको भान्सा महँगिएको छ व्यवसायीका अनुसार तीन महिनाको छोटो अवधिमै प्रति केजीमा 20 रूपियाँ र प्रतिबोरा चामलमा 350-400 रूपियाँसम्म मूल्य वृद्धि भएको छ नेपाल खुद्रा व्यापार संघका अनुसार पछिल्लो तीन महिनामा स्टीम जीरा मसिना चामल प्रति केजी 80 रूपियाँबाट 100 रूपियाँ र त्रिशुलीको पोखरेली चामल प्रति केजी 95 रूपियाँबाट 120 रूपियाँ पुगेको छ
6: नेपालमा जलविद्युत क्षेत्रमा निजी क्षेत्रको लगानी निरन्तर बढ़दै गएपछि वर्षेनी राष्ट्रिय प्रसारणमा विद्युत थपिँदै गएको छ चालू आर्थिक वर्ष 2083-84 पनि जलविद्युत र सौर्य ऊर्जाबाट 1040 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको छ
7: भ्रिकुटी मण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने विषय वर्षेनी सरकारको नीति तथा कार्यक्रम र बजेटमा आउन छोड्दैन यसको कार्यान्वयन भने अहिलेसम्म हुन सकेको छैन तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष 2082-83 बजेटमा काठमाण्डुको भ्रिकुटी मण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने उल्लेख गरेका थिए पौडेलले सोही वर्षको नाइमा नेपाल मोबिलिटी एक्सपो 2025 उद्घाटनका क्रममा तीन वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने प्रतिबद्ध तथा जनाउँदै अटो व्यवसायीलाई आश्वस्त पारेका थिए तर अहिलेसम्म यसको निर्माण गर्ने भनेर न बजेट छुट्याइयो न कार्यान्वयन गर्ने गरिने काम अगाडि बढ़ाइयो
6: नेपाल वायुसेवा निगमको संचालक समितिमा नयाँ पदाधिकारी नियुक्त भएसँगै सुधारको श्रृंखला शुरू भएको छ निगमको सुशासन व्यावसायिकता र सेवा प्रवाहमा सुधार हुन थालेको विभिन्न तथ्यहरूले देखाएका छन् निगममा खुल्ला प्रतिस्पर्धाबाट 5 जना र मन्त्रालयगत प्रतिनिधि 2 जना गरी 7 जनाको संचालक समिति गत जेठ 5 गते गठन गरिएको थियो
7: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले स्थानीयवासीलाई जलविद्युतको शेयर अंकित मूल्यमै उपलब्ध गराउन आग्रह गरेको छ हाल केही जलविद्युत आयोजनाहरूको साधारण शेयर आईपीओ निष्कासन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि प्रभावित भएको छ कतिपय प्रवर्धक कम्पनीले स्थानीय प्रभावित बासिन्दाका लागि प्रिमियर मूल्यमा शेयर निष्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति गम्भीर ध्यानकर्षण भएको पानले जनाएको छ
6: अब शेयर बजार गत साताको कारोबारमा धितोपत्र दोस्रो बजार मापक धेरै सूचकहरू घटेका छन् नेप्से परिसूचक 1.79% घटेर फेरि 2700 बिन्दु तल झरेको छ अघिल्लो साताको अन्तिम कारोबार दिन 2734.60 बिन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन भने 2685.54 बिन्दुमा बन्द भएको हो

0: नेपाल को एकमात्र डीटीएच के बाद डिस्क हो
1: डिशो खुशी को कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। साउदी अरब रूस र ओपेक प्लसका पाँच अन्य प्रमुख सदस्यले पश्चिम एसियाको युद्धले सृजना गरेको अवरोधबीच सेप्टेम्बरदेखि तेल उत्पादन बढ़ाउने सहमति जनाएका छन्। सात सहभागी देशहरूले प्रतिदिन 188,000 ब्यारेलको उत्पादन समायोजन लागू गर्ने निर्णय गरेका छन् उनीहरूद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ।
4: अब खेल र खेलाड़ीका खबर। नेपालको खेलकूद इतिहास र सफलतालाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्य सहित खेलकूद सम्बन्धी प्रदर्शनी आयोजना हुने भएको छ। नेपाल ओलम्पिक संग्रहालय एनओएमले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै बियोन्ड मेडल प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री नाम दिएको उक्त प्रदर्शनी तीन दिनसम्म हुने भएको जानकारी दिइएको हो।
3: अब विचार तथा दृष्टिकोण। द्वन्द बढ़ाउने डिजिटल झिलको शीर्षकमा पशुपति रायको विचार कान्तिपुर दैनिकमा छापिएको छ। लोकतन्त्रको भविष्य केवल निष्पक्ष निर्वाचनबाट सुरक्षित हुँदैन, नागरिकले विश्वास गर्ने सूचना कति विश्वसनीय छ भन्ने विषयले पनि त्यसलाई निर्धारण गर्छ। जब अफवाह तथ्यभन्दा छिटो फैलिन्छ, भावनाले प्रमाणलाई विस्थापित गर्छ र एल्गोरिदमले ध्रुवीकरणलाई बढ़ावा दिन्छ, तब सामाजिक सञ्जाल अभिव्यक्तिको माध्यमबाट सामूहिक हिंसाको शक्तिशाली प्रवेगमा रूपान्तरण हुन सक्छ। त्यसैले आजको सबैभन्दा ठूलो चुनौती प्रविधिसँग लड्नु होइन, प्रविधिलाई जिम्मेवार, पारदर्शी र लोकतान्त्रिक मूल्य अनुकूल बनाउनु हो, किनकि दंगाको पहिलो ढुंगा सड़कमा फालिनु अघि धेरै पटक त्यसको झीलको मोबाइलको स्क्रीनमै सल्किसकेको हुन्छ।
4: ज्येष्ठ नागरिकका समस्या शीर्षकमा कृष्णमणि पराजुलीको विचार गोर्खापत्रमा छापिएको छ। ज्येष्ठ नागरिक समाज र राष्ट्रका अमूल्य निधि हुन्, उनीहरूलाई राज्य, समाज, परिवार र व्यक्तिले समेत हेर्ने दृष्टिकोणमा कमी कमजोरी देखिएका छन्। जीवनको पूर्वार्धमा 10 नंगरा खियाएर सबैलाई योगदान दिएको व्यक्ति जीवनको उत्तरार्धमा आइपुग्दा आर्थिक, सामाजिक र मनोवैज्ञानिक समस्यासँग जुझ्नु पर्दा निश्चय नै उनीहरूलाई दुःख लाग्नु स्वाभाविक नै हुन्छ। घरका सन्तान वैदेशिक रोजगार र शहरमा बस्ने प्रणालीको विकासले गर्दा घर कुर्ने र रेखदेख गर्ने कामको जिम्मा पनि ज्येष्ठ नागरिकमै पर्न गएको छ। आफ्नै शरीरले दुःख दिइरहेकोमा हुर्किएका र पढे लेखेका सन्तान सबैले छाडेर जाँदा यिनै ज्येष्ठ नागरिकमाथि बोझ थपिएको छ।
3: जनमतको कदर भएन कि सरकार शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। सरकारले आजसम्म कुनै देशका कूटनीतिज्ञ नियुक्त गर्न सकेको छैन। अन्यत्र जहाँ जसलाई नियुक्त गरेको छ ती हरेक क्षेत्रमा विवादित व्यक्ति नै नियुक्त भएको समाचार बाहिर आउन थालेका छन्। प्रतिस्पर्धाबाट छानिएका व्यक्ति सबै असल हुन्छन् भन्ने होइन, खराब नियत भएका व्यक्ति पनि प्रतिस्पर्धामा भाग लिने गरेका हुन्छन्। हिजो सरकारमा नहुँदा जे भनियो, जसरी शराब्दै हिँडियो, त्यो अवस्था सत्तामा रहँदा हुँदा रहनेछ भन्ने तथ्य वर्तमान सरकारले बुझिसक्यो होला। केही बुझ्न बाँकी भए बुझ्दै जानेछ। गएको निर्वाचनमा जनताले वर्तमान सत्तासीन पार्टीलाई मत दिएका होइनन्, मत घोप्ट्याएका थिए। पाएको मतलाई यथावत राखेर त वर्तमान सरकारले सक्दैन भन्ने तथ्य बाहिर आउन थालिसक्यो।
4: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 मा सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउँ।
0: स्तनपानलाई प्राथमिकता दिउँ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: अहिले बिहानको 6 बजे
3: हजुरको रेडियो 102.1 MHz
4: प्रसारण भइरहेको साझा खबर CIN खबर.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
5: आज 2083 साल साउन 18 गते सोमबार, अगस्त 3 तारिक सन् 2026 नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको पञ्चमी तिथि।
4: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
5: 4 महिनामा सर्पको टोकाईबाट 54 जनाको मृत्यु, सावधानी अपनाउन विज्ञहरूको सुझाव। बागमती प्रदेशका अधिकांश स्थानमा पानी पर्दै पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ बढ़्यो।
4: 13 वर्षमा गण्डकीको 25% हिउँ पग्लियो, खानेपानीको मूल 70% घट्यो। कांग्रेस केन्द्रीय कार्य समिति बैठक आइतबार बस्ने, भारतीय एसएसबीको प्रवेशसँगै सुस्तामा फेरि तनाव।
5: अमेरिका जाने नेपालीलाई धरौटीको बोझ, कोशीमा कार्कीलाई मुख्यमन्त्रीबाट फिर्ता गर्ने कसरत। आन्तरिक उडानमा ढिलाइ भए, अब क्षतिपूर्ति पाउने कानून बनाइँदै।
4: उत्तर पश्चिम चीनमा आएको आकस्मिक बाढ़ीमा 25 जनाको मृत्यु, बढ़दो खडेरीका कारण हंगेरीले आणविक ऊर्जा केन्द्र बन्द गर्ने, इराक र टर्की बीच तेल आयात गर्ने सहमति।
5: र काभा महिला भलिबल च्याम्पियन्स लीग नेपालमा हुने, कार्तिक 2 साताबाट प्रतियोगिता शुरू हुने, सीसीएल सिजन 3 भदौ 3 साताबाट।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: साझा खबरको सबैभन्दा शुरूमा पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ गैरातीबाट लागू हुने गरी बढ़ाइएको प्रसंग।
4: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाव बढ़ाएको छ। निगमले गए राति 12 बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रति लिटर 3 रूपियाँ, डिजेल र मट्टीतेलमा 5 रूपियाँ र हवाई इन्धनमा प्रति लिटर 20 रूपियाँका दरले मूल्य वृद्धि भएको हो। यससँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा 200 रूपियाँ सुर्खेत र दाङमा 179 रूपियाँ कायम हुने भएको छ। 4 आली, विराटनगर, जनकपुर, अमलेखगंज, भलबारी, धनगढ़ी र वीरगंजमा 197.50 रूपियाँ पुगेको छ। एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। भारतीय आयल कर्पोरेशनबाट साउन 15 गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर 20.919 रूपियाँ र डिजेलमा 39.67 रूपियाँ बढ़ेर आएको भए पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर न्यून दरमा मात्रै मूल्य बढ़ाएको निगमले दावी गरेको छ। यसरी मूल्य वृद्धि गर्दा समेत निगमलाई पाक्षिक रूपमा करिब 1,49,00,00,000 रूपियाँ घाटा हुने गरेको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक र निरन्तरको मूल्य वृद्धिका कारण निगम चरम आर्थिक दबावमा परेको भन्दै सबै उपभोक्ता र सरकारवालालाई इन्धनको प्रयोगमा मितव्ययता अप्नाउन समेत निगमले अनुरोध समेत गरेको छ।
5: यसैबीच ग्यास र इन्धन आयात हुने मुख्य भाग हर्मुज जलमार्ग ढुवानी अवरोध भएपछि करिब 1.5 महिना नेपाली उपभोक्ताले ग्यास अभाव बेहोरेका छन्। आयल निगमले आधा सिलिण्डर ग्यास दिने नीति ल्याएपछि बजारमा ग्यास सर्वसुलभ भएको थियो, तर गएको असार 31 भारी सिलिण्डर अर्थात 14.2 किलो ग्यास दिन थालेको निगमले 15 दिन नहुँदै बजारमा फेरि अभाव देखिएको हो। अहिले करिब एक सातादेखि काठमाडौँ लगायत देशका धेरै स्थानहरूमा ग्यासको अभाव देखिएको छ। देशका प्रमुख शहरहरूमा ग्यास छैन, तर आयल निगमले सिधै सम्पर्क गर्न अनुरोध गर्दै आएको छ। साना विक्रेताहरूले उद्योगबाट ग्यास नआएको भन्दै उपभोक्ताहरूलाई फर्काउने गरेका छन्। बजारमा ग्यास अभाव भएपछि निगमले राजधानीको टेको स्थित कार्यालयबाट विभिन्न कम्पनीका ग्यास बेच्न शुरू गरेको छ। यसअघि ग्यास अभाव हुँदा पनि निगमले टेकुबाट यसै गरी नै ग्यास दिने गरेको थियो। नेपाल ग्यासले बालाजुबाट उपभोक्तालाई लाइन लगाएर ग्यास दिइरहेको छ। चितौन दाङ लगायतका जिल्लामा पनि ग्यास लिने उपभोक्ताको लामो लाइन देखिन थालेको छ। हर्मुज जलमार्ग पूर्ण रूपमा नखुले पनि अहिले संसारभर नै इन्धन अभाव भएका समाचारहरू आएको देखिएको छैन। इरान र अमेरिकाबीच द्वन्द बढ़दा र केही कम हुँदा इन्धनको मूल्यमा पनि थप घट भइरहेको छ, तर आपूर्तिको विषयलाई लिएर ठूलो समस्या देखिएको छैन। संसारभर इन्धन कारोबार र आपूर्तिमा ठूलो समस्या नदेखिएको बेला नेपालमा अचानक ग्यास अभाव हुनुलाई अनौठो रूपमा हेर्न थालेका छन् व्यवसायी र सरोकारवाला निकायले। केही समय अघि इन्धनको मूल्यमा भारी कटौती हुँदा निगमका अधिकारीहरूले सूचना चुहाएका कारण डिलरहरूले इन्धन खरिद नगरेको विषय बाहिरिएको थियो। यही विषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग मन्त्री गौरी कुमारी यादवलाई हटाउन खोजेको समेत चर्चा चल्यो। अहिले पनि एकाएक ग्यास अभाव गराइनुमा कुनै स्वार्थ लुकेको हो कि भन्ने आशंका सरोकारवालामा देखिन थालेको छ। राजनीतिक सरगर्मीका बीच सरकारले महँगी र उपभोक्ताका मुद्दामा चासो दिन नसक्दा केही महिना यता बजार मूल्य निरन्तर बढ़िरहेकाले उपभोक्ता मारमा छन्। चामल, तेल, चिनी, तरकारी लगायतमा भइरहेको मूल्य वृद्धिले भान्सा महँगिएको छ। खाना पकाउने ग्यास बजारमा सहज उपलब्ध हुन छोडेको छ। आइतबार मात्रै सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य पनि बढ़ाइसकेको छ। बिजुली खपत र राइड सियरिङ मार्फत हुने ढुवानीमा समेत सरकारको भ्याट लागेको छ। ग्यास अझै उपलब्ध हुन छोडेको छ। चामल, तेल, चिनी, तरकारी लगायतमा पनि भाउ बढ़ेको छ।
4: चार महिनामा देशभर सर्पदंशका 716 घटनाबाट 54 जनाको मृत्यु भएको छ। 668 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा चार महिनामा सबैभन्दा धेरै सर्पदंशका घटनाहरू भएका छन्। यो अवधिमा देशभरका विभिन्न स्थानमा भएका विपदका घटनाबाट 196 जनाको मृत्यु भएको छ भने 4 जना अझै बेपत्ता रहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएललाई बताउनुभयो।
3: अब मृत्यु समग्र त्यति सबै विपदबाट मृत्यु हुनेको कुरा हेर्दाखेरि डेटा हेर्दाखेरि 196 जनाको डेथ भएको देखिन्छ। त्यसमा सबैभन्दा बढी चाहिँ सर्वदंशबाट 54 जनाको मृत्यु भएको छ भने अब घाइतेकै कुरा गर्दाखेरि पनि 1,500 घाइतेमा चाहिँ 600 बढी चाहिँ सर्वदंशबाट घाइते हुनुभएको देखिया छ। यस किसिमले हेर्दाखेरि चाहिँ सर्वदंश चाहिँ अलिकति भयावह अवस्था नै देखिन्छ मृत्यु हुनेको केसमा र घाइतेको अवस्थामा। अब यसको मुख्य कारणहरूमा चाहिँ अब पहिला पनि सर्वदंशबाट मृत्यु त पहिला नै हुने थियो, तर हामीले चाहिँ रेकर्डको हिसाबले चाहिँ अहिले चाहिँ अब बढी अभिलेखीकरणलाई जोड दिएका छौँ र एक्ज्याक्ट अहिले चाहिँ हाम्रो राष्ट्रिय प्रणालीमा चाहिँ त्यो रेकर्ड हुने गरेर भएर पनि देखेको छ।
4: यस अवधिमा 4,053 विपदका घटना दर्ता भएका छन्, जसबाट 5,188 परिवार प्रभावित भएका छन् भने 1,218 घाइते भएका छन्। त्यस्तै चट्याङबाट 25 लिक लागेर 22, पहिरो र आगलागीबाट 20-20 जना, जनावरको आक्रमणबाट 18, बाढ़ीबाट 14 तथा हावाहुरीबाट 13 जनाको मृत्यु भएको छ। अत्यधिक वर्षा, डुंगा पल्टिएर वन डढेलो, हिउँ पहिरो र विस्फोट लगायतका घटनाबाट 9 जनाको मृत्यु भएको छ। त्यस्तै हिजो बिहान मात्रै पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विपदका घटनाहरू भएको समेत प्राधिकरणले जनाएको हो।
5: मौसम पूर्वानुमान महाशाखाका कारण वर्खायामको शुरूआतसँगै देशभरमा सर्पदंशको घटना बढ़न सक्छन्। त्यसका लागि बच्नको लागि सरोकारवाला निकायले सावधानी अपनाउनु पर्ने भनिरहेका छन्। रातिको समयमा नहिड्ने, झूल लगाएर सुत्ने, हिँड्नै परेमा टर्च लगायतका उज्यालो बत्ती बालेर हिँड्ने र माथि घोडासम्मै पुग्ने गरी जुत्ताको प्रयोग गर्न पनि विज्ञहरूको सुझाव रहनेछ। पछिल्लो एक घण्टाको विश्लेषण हेर्दा सबभन्दा धेरै बागमती प्रदेशमा पानी परिरहेको छ। बागमती प्रदेशका अधिकांश स्थानमा पानी परिरहेको देखिन्छ भने त्रिशुली काली खोला क्षेत्रमा सबैभन्दा धेरै 36.4 मिलिमिटर पानी परेको छ भने त्यसै गरी कोटगाउँ क्षेत्रमा पनि पानी परेको छ। 13.4 मिलिमिटर पानी पछिल्लो एक घण्टामा त्यहाँ परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
4: काठमाडौँ उपत्यकामा महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी लामो समयदेखि श्रृंखलाबद्ध रूपमा सुनका सिक्री, लुटपाट र मोटरसाइकल चोरी गर्दै आएको सांगठनिक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। गिरोहका नायकी आरोपितलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि खुकुरी प्रहारको प्रयास भएपछि बाध्य भएर गोली चलाउनु परेको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिलीप घिमिरेका अनुसार विगत 5 महिनादेखि श्रृंखलाबद्ध रूपमा डाँका तथा लुटपाटमा संलग्न सिन्धुपाल्चोक लम्ची 4 घर भई हाल काठमाडौँको बौद्धमा बस्दै आएका 34 वर्षका कर्मा तामाङलाई बुढा नीलकण्ठ 13 चुनीखेल स्थित पानी ट्याङ्की नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो।
5: अलग्गै पार्टी बनाउने तयारी स्वरूप इतर पक्षले राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संस्थापन पक्ष पनि सक्रिय देखिएको छ। इतर पक्षले 29 साउनमा भेला आह्वान गरेको 5 दिन अगावै संस्थापन पक्षले 24 साउनमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो। एक साताको बीचमा नेपाली कांग्रेसका दुई समूहले गर्न लागेका घटनाक्रम अर्थपूर्ण छन्। कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले 24 साउनमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो 1 बजे बस्ने गरी बैठक बोलाइएको र त्यसमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको बताउनुभयो।
7: यो नेपाली कंग्रेस केन्द्रीय कार्यालयमा साउन 24 गते 1 बजीदेखि बैठक प्रारम्भ हुनेछ। यो बैठकमा समस्या विषयवस्तुहरू हुन्छ, हामीसँग नेपाली कंग्रेस सदस्यता स्थितिका कुरा छन्, अनि त्यसपछि हामीले चाहिँ अब 15 महाधिवेशनको लागि वडा अधिवेशन प्रारम्भ गर्नुपर्नेछ। नेपाली कंग्रेसको क्रियाशील 15 महाधिवेशनलाई क्रियाशील सदस्यता सूचित गरेर निर्वाचनसित बुझाउनु छ। यिनै विषयहरूभित्र छलफल र निर्णयहरू हुनुहुन्छ।
5: यसैबीच पार्टीको औपचारिक विभाजनको डीलमा पुगेपछि नेपाली कांग्रेसका युवा नेताहरूले देश र कांग्रेस जोड्ने अभियानको घोषणा गरेका छन्। आन्तरिक मतभेद अन्त्य गरी कांग्रेसलाई बलियो बनाउने उद्देश्यले राष्ट्रिय सभा सदस्य रंजित कर्ण, पूर्व केन्द्रीय सदस्य नयन सिंह महर, तनहुँको भानुनगरपालिकाका मेयर आनन्द त्रिपाठी लगायतले अभियानको घोषणा गर्नुभएको हो। उहाँहरूले हिजो काठमाडौँमा पत्रकार सम्मेलन गरी 20 साउनमा राष्ट्रिय एकता भेला आयोजना गर्ने जानकारी दिनुभएको हो। पार्टी एकताका लागि कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले पनि दबाव बढ़ाएका छन्। श्रीबाबु महर्जन, भीमप्रसाद ढुंगाना, उपेन्द्र कार्की सहितका जनप्रतिनिधिले संयुक्त राष्ट्रिय दबाव अभियान सञ्चालन गरिरहनु भएको छ। पार्टी विभाजन भए सामूहिक राजीनामा दिने चेतावनी पनि उहाँहरूको छ। 27 साउनमा उहाँहरूले नै स्थानीय जनप्रतिनिधिहरूको भेला बोलाउनु भएको छ।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सामाजिक सद्भाव र विश्वास जगाउन स्थानीय सरकारको भूमिका,
8: धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ तर उहाँले यत्रो ठूलो भण्डारा लगाउनु भयो,
9: यति माया दिए समाजले आज सबै सँगै सबै त्यौहार सँगै मनाउने केही समस्या छैन यहाँ।
5: 13 वर्षमा गण्डकीको 25% हिउँ पग्लियो, खानेपानीको मूल 70% घट्यो, अमेरिका जाने नेपालीलाई धरौटीको बोझ, कोशीमा कार्कीलाई मुख्यमन्त्रीबाट फिर्ता गर्ने कसरत लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
11: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
12: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
10: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
11: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
4: तराई क्षेत्रमा मनसूनमा अत्यधिक तापक्रममा वार्षिक 0.036 डिग्री सेल्सियस का दरले बढ़िरहेका बेला उच्च हिमालय क्षेत्रमा यो वृद्धि दर दोब्बर अर्थात वार्षिक 0.072 डिग्री सेल्सियसले बढ़ेको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशका 11 जिल्ला मध्ये हिमालय जिल्लामा सबैभन्दा बढ़ी वार्षिक अधिकतम तापमान वृद्धि भएको छ। प्रदेशमै सबैभन्दा बढ़ी मनाङमा वार्षिक 0.092 डिग्री सेल्सियसका दरले अधिकतम तापक्रम वृद्धि भइरहेको छ। मुस्ताङमा वार्षिक 0.08 डिग्री सेल्सियसका दरले अधिकतम तापमापन वृद्धि भएको छ। उच्च हिमाली क्षेत्रको अध्ययनमा अर्को नौलो संकेत पनि देखिएको छ। यहाँ दिनको समयमा तापक्रममा बढ़दै गए पनि रातको समयमा भने चिसो झन बढ़ने क्रम थपिएको छ। मुस्ताङको जोमसोममा न्यून तापमान प्रति का दरले 0.58 डिग्री सेल्सियसमा घटिरहेको छ भने मनाङको चामेमा न्यूनतम तापमापन वार्षिक 0.12 डिग्री सेल्सियसका दरले घटिरहेको विभागले उल्लेख गरेको तथ्याङ्कमा छ। पछिल्लो 9 वर्षमा गण्डकीको औसत तापक्रम 1.1 डिग्री सेल्सियस बढ़ेको छ र सन् 1971 2000 अध्ययनमा तापमापन 17.2 डिग्री सेल्सियस रहेको विभागले जनाएको हो।
5: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। नागरिक दैनिकको भित्री पन्नामा पहिला विश्वासको मत अनि सरकार विस्तार शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको खबर छ। सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको नेपाली कांग्रेस भने अब संसदमा प्रतिपक्षीय भूमिकामा रहनेछ, मुख्यमन्त्रीको विश्वासको विपक्षमा मत दिनेछ। लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै एमाले तथा नेकपा सहित सरकार निर्माण हुनेछ। यी दुई दलबीच भएका पछिल्ला छलफलमा मुख्यमन्त्रीले विश्वासको मत लिने र त्यसपछि मात्रै संयुक्त सरकार निर्माण गर्ने सहमति बनेको हो। वीरेन्द्रनगरबाट गोविन्द केसीले लेख्नु भएको खबर छ। कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएको 6 दिन पुग्दा समेत सत्ता साझेदार दलबीच भागबण्डा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन सकेको छैन। मुख्यमन्त्री सहित 7 मन्त्रीमण्डलमा नेकपा र एमाले बीच मन्त्री र मन्त्रालयको कुरो नमिल्दा मन्त्रीमण्डल विस्तार हुन नसकेको उल्लेख गरिएको छ। मंगलबार कर्णाली प्रदेश प्रमुख एकराज जोशीले मुख्यमन्त्री मंगल बहादुर शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो। नयाँ सरकार गठनमा सकस शीर्षकमा विनोद सुवेदीले विराटनगरबाट लेख्नु भएको खबर पनि छापिएको छ। कोशी प्रदेशमा नेकपा एमाले भित्रको विवादका कारण सरकार परिवर्तनमा सकस देखिएको हो। केन्द्रमा नेकपा र एमाले बीच गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति भए पनि कोशी प्रदेशमा एमाले भित्रको विवादले सरकार परिवर्तनमा समस्या देखिएको हो। कोशी प्रदेशमा हाल एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार छ। केन्द्रमा कांग्रेस र एमाले बीचको गठबन्धन टुटेर नेकपासँग गठबन्धनको सहमति भइसके पनि नयाँ सरकार गठनका लागि कोशी प्रदेशमा हालसम्म कुनै काम अगाडि बढ़ेको छैन। मुख्यमन्त्रीबाट हेकमत कुमार कार्कीलाई पछाडि सार्ने र एमाले नेतृत्वले हालका मुख्यमन्त्री हेकमत कार्कीलाई हटाएर नयाँ सरकारको मुख्यमन्त्रीमा एमाले कोशी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङबोलाई मुख्यमन्त्री बनाउन चाहेको छ। तर कोशीका मुख्यमन्त्री कार्की राजीनामा दिन तयार नभएपछि कोशीमा नयाँ सरकार गठन अन्यलमा परेको उल्लेख गरिएको छ। अर्को खबर मन्त्रीका 22 थरी सल्लाहकार शीर्षकमा भुवन शर्मा लेख्नुहुन्छ। पूर्वाधार विकास मन्त्रीका लागि 22 थरी सल्लाहकार राख्ने गरी प्रस्ताव तयार पारिएको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको प्रस्ताव मन्त्रीले एआईदेखि स्यानिटरीसम्मका सल्लाहकार राख्न पाउनेछन्। उक्त प्रस्ताव हाल मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा पुगेको छ। मन्त्री परिषदले पास गरेपछि प्रस्ताव कार्यान्वयनमा जानेछ। स्रोतका अनुसार पूर्वाधार मन्त्रीले 22 थरीका सल्लाहकार सहित आफ्नो सचिवालयमा 39 जनासम्म सदस्य राख्न सक्नेछन्। 22 थरी मध्ये विज्ञ सल्लाहकारमा सचिव सरहका एक र सहसचिव सरहका एक रहनेछन्। ती विज्ञ सल्लाहकार स्थानीय पूर्वाधार तथा झोलुङ्गे र खानेपानी तथा ढल व्यवस्थापन सम्बद्ध हुन सक्ने व्यवस्था पनि गरिएको छ। गोर्खा पत्र दैनिकको भित्री पन्नामा राष्ट्रिय सभा विधेयक दर्तासँगै बिजनेस अभाव टर्यो शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको छ। नयाँ सरकार गठन भएपछि पहिलो पटक सरकारले राष्ट्रिय सभामा दुईवटा नयाँ विधेयक दर्ता गरेको छ। संघीय संसद सचिवालयले साउन 14 गते राष्ट्रिय सभामा दुईवटा विधेयक दर्ता भएको जनाएको छ। यससँगै लामो समयदेखि देखिएको बिजनेस अभावको समस्या केही समयका लागि टरेको देखिन्छ। व्यापारिक विवाद समाधानमा नयाँ प्रस्ताव शीर्षकमा नारायण काप्लेले लेख्नु भएको छ। वाणिज्य क्षेत्रसँग सम्बन्धित विवादलाई मेलमिलापबाट टुंग्याउन सरकारले वाणिज्य क्षेत्र मेलमिलाप प्रवर्धन समिति गठनको प्रस्ताव गरेको हो। व्यापारिक तथा व्यावसायिक प्रकृतिका विवाद लामो समयदेखि अदालती प्रक्रियामा नै अल्झिने गरेको गुनासो सम्बोधन गर्न सरकारले मेलमिलाप प्रवर्धनको नीति लिएको हो।
16: त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा सुस्तामा फेरि तनाव शीर्षकमा नवीन पौडेल र दिपेन्द्र बडुवालले खबर लेख्नु भएको छ। पश्चिम नवलपरासी स्थित सुस्तामा स्थानीय र भारतीय सुरक्षाकर्मी बीच तनाव बढ़ेको छ। नारायणीको कटान रोक्न स्थानीयले निर्माण गरेको माटोको तटबन्ध भारतीय पक्षले भत्काउन थालेपछि विवाद बल्झिएको हो। बस्ती जोगाउन भन्दै सुस्तावासीले माटोको अस्थायी तटबन्ध बनाएकोमा भारतीय पक्षले हिजो भत्काएको हो। स्थानीय र भारतीय पक्षबीच विवाद भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। त्यस्तै भिरकुटी मण्डपमा प्रदर्शनी केन्द्र निर्माणको विषय बजेटमा उठिरहन्छ, कार्यान्वयन हुँदैन शीर्षकमा विमल खतिवडाले खबर लेख्नु भएको छ। भिरकुटी मण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने विषय वर्षेनी सरकारको नीति तथा कार्यक्रम र बजेटमा आउन छुट्दैन, यसको कार्यान्वयन भने अहिलेसम्म हुन सकिरहेको छैन। त्यस्तै अमेरिका जाने नेपालीलाई धरोटीको बोझ शीर्षकमा भित्रपृष्ठमा खबर छ। प्रति व्यक्ति वार्षिक आय $1500 आसपास रहेको नेपाल जस्ता मुलुकका यात्रुका लागि अमेरिकी भिजा लिन राख्नुपर्ने अधिकतम $20,000 धरोटी रकम ठूलो आर्थिक बोझ बन्ने देखिएको छ। त्यस्तै सुदूरपश्चिम बागमती र कोशीमा नयाँ सरकार कहिले शीर्षकमा पनि खबर प्रकाशित छ।
5: पत्रिका दैनिकमा नाबालिगको डिम्बको अवैध कारोबार डाक्टर शर्मा सहित आरोपित विरूद्ध अदालतले दिएन पक्राउ अनुमति शीर्षकमा ठिकराज थामीले लेख्नु भएको खबर छ। 16 वर्षीय नाबालिगको डिम्बको अवैध कारोबारमा संलग्न डाक्टर नूतन शर्मा लगायत आरोपी विरूद्ध अदालतले पक्राउ पूर्जी जारी गर्न आनाकानी गरेको भनेर खबरमा उल्लेख छ। उनीहरू विरूद्ध पक्राउ पूर्जी जारी नहुँदा प्रहरीले पक्राउ गरिसकेको बिचौलिया राधिका गोतामेलाई पनि 5 दिनको थुनापछि हाजिरी जमानीमा छाडिएको छ। अवैध रूपमा डिम्ब झिकिएकी नाबालिग भने असह्य पीड़ाका कारण डिप्रेशनमा पुगेको पनि उल्लेख गरिएको छ। अर्को खबर कोशीमा कार्कीलाई मुख्यमन्त्रीबाट ब्याग गराउने कसरत शीर्षकमा छ भने भित्री पन्नामा संघीय संसदमा पुगे 9 विधेयक। संवैधानिक पदाधिकारीको दोहोरो सुविधा हटाउनेदेखि न्यायाधीश नै मेलमिलाप गर्दा हुनेसम्मका व्यवस्था गरिएको छ। कमलराज भट्टले यो खबर लेख्नु भएको छ। 15 बुधे मागसहित 4 दिनदेखि अनसनमा नर्स ज्योति शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छापिएको छ भने आन्तरिक उडानमा ढिलाइ भए यात्रुले क्षतिपूर्ति पाउने कानून बनाउँदै सरकार शीर्षकमा अर्को खबर छ। सरकारले आन्तरिक हवाई सेवामा निर्धारित समयमा उडान रद्द वा स्थगन भएमा वायु सेवा कम्पनीले यात्रुलाई सुविधा तथा क्षतिपूर्ति दिने कानूनी प्रबन्ध गर्दैछ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय सभामा दर्ता गरेको आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083मा यस्तो व्यवस्था गरिएको हो। काभ्रेमा 28 करोड़ बराबरको 22 रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको बारेमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ।
16: ताजा खबरमा अब विदेशका खबर। उत्तर पश्चिम चीनमा आएको आकस्मिक बाढ़ीमा पनि मृत्यु हुनेको संख्या 25 पुगेको छ भने 23 घाइते भएका छन्। सरकारी संचार माध्यमले सार्वजनिक गरेको विवरण अनुसार घटना भएको एक सातापछि मृतकको संख्या 1 भएको हो।
4: मृतक मध्ये अधिकांश पर्यटक रहेको चिनिया संचार माध्यमले उल्लेख गरेका छन्। हंगेरीले आणविक ऊर्जा केन्द्र बन्द गर्ने भएको छ। करिब 44 वर्षपछि पहिलो पटक यस्तो निर्णय सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। युरोपभर लामो समयदेखि जारी खडेरी र अत्यधिक गर्मीका कारण उत्पन्न ऊर्जा संकटको पछिल्लो प्रभावमा हंगेरी पनि परेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन् र इराकले टर्कीसँग इराक टर्की पाइपलाइन मार्फत कच्चा तेल टर्कीको सिहान बन्दरगाहसम्म ढुवानी गरी निर्यात गर्ने एक वर्ष सम्झौता गरेको छ। इराकको तेल मन्त्रालयका अनुसार सम्झौता अनुसार इराकले उक्त पाइपलाइन मार्फत दैनिक कम्तीमा 7,50,000 ब्यारल कच्चा तेल निर्यात गर्ने भएको हो। सिहान मार्फत इराकी तेल निर्यात सम्बन्धी दशकौं पुरानो सम्झौताको अवधि आज सकिएपछि नयाँ सम्झौता गरिएको हो।
5: साझा खबरमा अब खेल खबर। काभा च्याम्पियनशीप महिला लीग भलिबल नेपालले आयोजना गर्ने भएको छ। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले कार्तिक 15 देखि 21 गतेसम्म च्याम्पियनशीप आयोजना गर्ने निर्णय गरेको हो। बैठकले संघको 2083-84 वार्षिक कार्यक्रम पारित गर्दै सार्वजनिक गर्ने, संघ स्थापनाको 50 वर्ष पुगेको अवसरमा गोल्डेन जुबली मनाउने लगायतका विभिन्न निर्णयहरू पनि गरेको छ। कमर्सियल क्रिकेट लीग सीसीएल सिजन 3 आगामी भदौ 18 देखि 21 गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता बुढा नीलकण्ठमा रहेको रियल स्पोर्ट्स पार्क चुनीखेलमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका 20 कार्पोरेट टोली सहभागी हुनेछन् र राष्ट्रिय पुरूष फुटबल टोलीका खेलाड़ीहरूले सम्बन्धित निकायसँग फिफाको निलम्बन फुकुवा गर्न आग्रह गरेका छन्। दक्षिण एसियाली फुटबल महासंघ साफले निलम्बनका बावजूद पनि नेपालले आसन्न साफ च्याम्पियनशीप 2026 खेल्ने सम्भावना रहेको जनाएपछि आइतबार खेलाड़ीहरूले सामाजिक सञ्जालबाट यस्तो आग्रह गरे। उनीहरूले साफ च्याम्पियनशीप खेल्ने वातावरण बनाउन सरोकारवाला निकायले गम्भीरतापूर्वक कदम चाल्नुपर्ने पनि माग गरेका छन्।
4: शान्ति र सद्भावका लागि बाँकी जिल्लाले देखाउँदै आएको सकारात्मक नमूना अरू जिल्लाका लागि पनि अनुकरणीय रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
17: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: साझा खबरमा अब सद्भावका लागि सरकारवालाको भूमिका। सुनसरी लगायत तराई मधेसका केही जिल्लामा देखिएको तनाव साम्य हुँदै गएको छ। स्थितिलाई साम्य पार्न प्रधानमन्त्री, मन्त्री, सांसददेखि सरकारवाला सबै सक्रिय छन्। बाँकेको नरैनापुर गाउँपालिका र सिंगो बाँके जिल्लाको धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिने शैली भने फरक छ।
18: बाँकेको नरैनापुर गाउँपालिका स्थित धार्मिक स्थल सन्तानेश्वर पुगेका पैदल तीर्थयात्रीहरूको स्वागत गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्त्याक शाहले रूद्राक्षको माला र खाँदा ओढाएर गर्नुभयो। मुस्लिम समुदायका जनप्रतिनिधिले हिन्दू परम्परा अनुसार तीर्थयात्रीको स्वागत गरेको दृश्यले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नका लागि फरक तर सकारात्मक सन्देश दिएको धेरैको बुझाइ छ।
19: उहाँले हामीलाई हिन्दू र मुस्लिम बराबर मान्नुभयो, एकदम खुसी लाग्यो। उहाँहरूले सम्मान गर्नुमा हामीलाई।
20: नरेन्द्रपुर गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठुलो चाहिँ यहाँ भण्डारा लगाउनु भयो, हिन्दू धर्मप्रति सद्भाव राख्दै यहाँको पर्यटन विकासको लागि जुन आयोजना गर्नुभयो त्यो एकदमै ब्युटी, एकदमै सकारात्मक कुरा हो।
21: यहाँ कुनै पनि जातीय धार्मिक विषयहरू हुँदैन, यहाँ सबै किसिमका व्यक्तिहरू सहभागी हुनुहुन्छ, मुस्लिम युवाहरू पनि सँगै जान्छन्। इभन त्यहाँ भोज भण्डाराहरू गर्ने ठाउँ व्यवस्थापकीय टिम नै मुस्लिम टिम छ।
18: गाउँपालिकाका अध्यक्ष शाह मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ। पूर्वी तराईमा केही तनाव देखिएपछि धर्मका नाममा समाज विभाजित हुनुहुँदैन भन्ने उहाँको सन्देश छ।
22: 9 साल अगाडि मेरो चुनावको अगाडि जुन भए थियो मैले यति माया दिए समाजले कि आज सबै सँगैसँगै हिँड्छ, सबै त्यौहार सँगै मनाउने केही समस्या छैन। यहाँ
18: सन्तानेश्वर क्षेत्रमा पुगेका करिब 200 बढी भक्तजनलाई गाउँपालिकाका अध्यक्ष इस्त्याकले स्वागत गर्नुभयो। अधिवक्ता वसन्त गौतम नरेनापुरको उदाहरण देशका अन्य स्थानले पनि सिक्नुपर्ने बताउनुहुन्छ।
20: यो चाहिँ सिको गर्नुपर्ने, अरूले पनि सरकार प्रमुखहरू हुनुहुन्छ, यो चाहिँ नमूनाको रूपमा लिएर चाहिँ अरूले पनि सिको गर्नुपर्ने कुरा भएको छ। एकदमै राम्रो छ, यसले चाहिँ सकारात्मक सन्देश जान्छ।
18: त्यसो त बाँकेमा मुस्लिम समुदाय र हिन्दू समुदायले मनाउने परम्परागत पर्व तथा सुख दुःखमा दुवै धर्मावलम्बीका व्यक्तिको सहभागिता हुने गरेको छ र यो क्रम बढ्दै गएको छ। लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी नमुना।
0: जातको रूपले फरक होला तर हाम्रो उद्देश्य भनेको चाहिँ एउटै हो, त्यसकारणले यो साम्प्रदायिक सद्भाव चाहिँ भड्किन हुन्न। हामी सबै नेपाली हौँ र हामी सबै चाहिँ ऊ भएर चाहिँ एउटै ठाउँमा चाहिँ एउटै माला भएर चाहिँ अगाडि बढ्नुपर्छ। केही तत्त्वहरूले जुन भड्काउन खोजेको छ यो असाध्यै चाहिँ विडम्बना हो।
18: बाँकेमा सद्भाव नबिथोलियोस् भन्नका लागि सरकारवालाहरूको बैठक बस्यो र सद्भाव र्याली पनि निकालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ बताउनुहुन्छ।
1: जुन घटनामा परेर मृत्यु वरण गर्नुभएका भाइहरूको प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिनमै दोषी उप कारवाहीको माग राख्ने छानबिन समिति नेपाल सरकारले गठन गरिसकेको छ र घाइतेहरूको सरकारको तर्फबाट निशुल्क स्वास्थ्य उपचार र पूर्ण तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्ने यही नै हो आजको कार्यक्रम।
18: धार्मिक आस्था फरक हुन सक्छ तर सामाजिक एकता र मानवीय सम्बन्ध सबैभन्दा माथि हुने सन्देश बाँकेले दिँदै आएको छ। वर्तमान परिस्थितिमा पनि विगत देखेका पहल र सकारात्मक प्रयासले शान्ति सद्भाव र सहिष्णुतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। निशु जोशी, सीआईएन, कृष्णसार एफएम, नेपालगंज, बाँके।
5: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
16: चार महिनामा सर्पको टोकाईबाट 54 जनाको मृत्यु। बागमती प्रदेशका अधिकांश स्थानमा पानी पर्दै पेट्रोल डिजेल र हवाई इन्धनको भाव बढ़्यो।
5: 13 वर्षमा गण्डकीको 25% हिउँ पग्लियो। खानेपानीको मूल 70% घट्यो। कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार। भारतीय एसएसबीको प्रवेश सँगै सुस्तामा फेरि तनाव।
16: अमेरिका जाने नेपालीलाई धरोटीको बोज कोशीमा कार्कीलाई मुख्यमन्त्रीबाट फिर्ता गर्ने कसरत। आन्तरिक उडानमा ढिलाइ भए क्षतिपूर्ति पाउने कानून बनाइँदै।
5: उत्तर पश्चिम चीनमा आएको आकस्मिक बाढ़ीमा 25 जनाको मृत्यु। बढ़दो खडेरीका कारण हंगेरीले आणविक ऊर्जा केन्द्र बन्द गर्ने। इराक र टर्की बीच तेल आयात गर्ने सहमति।
16: र काबा महिला भलिबल च्याम्पियन लीग नेपालमा हुने कार्तिक दोस्रो साताबाट प्रतियोगिता शुरू हुँदै सीसीएल सीजन 3 भदो दोस्रो साताबाट।
5: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ प्रधानमन्त्री र गृहमन्त्री जसको भूमिका पछिल्लो समयमा कतिपयले जसरी निभाउनु पर्ने थियो त्यसरी ननिभाएको भनेर आलोचना र टीका टिप्पणी पनि गरेका छन्। यहाँ एउटा हिलाम्मे कुनै त्यहाँ स्थान जस्तो देखिन्छ जहाँ प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन गुरूङ जस्ता देखिने व्यक्ति अगाडिपट्टि बसेर त्यहाँ खेल्दै गर्दाखेरि हिलो चाहिँ मुखतर्फ आइराखेको जस्तो देखाइएको छ। पछाडिपट्टि भने राष्ट्रपा सभापति रवि लामिछाने त्यहाँ उभिएर केही भने जस्तो देखिन्छ। माथि यस्तो लेखिएको छ,
16: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको सोमबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम जीवन रक्षामा विशेषत शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी गैर सरकारी निकाय क्षेत्रबाट भए गरेका काम कार्यवाही, देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि यो कार्यक्रम प्रसारण गर्ने गर्छन्। आजको कार्यक्रम जीवन रक्षामा ज्येष्ठ नागरिकको सुरक्षा र स्याहारका लागि अपनाउनुपर्ने सावधानी, गर्नुपर्ने पूर्व तयारी र अरू सरोकारवाला विषयमा छलफल गर्दैछौ। सहकर्मी सुशीला श्रेष्ठ, ज्येष्ठ नागरिक अधिकार अभियन्ता तथा विज्ञ डाक्टर होमनाथ चालिसेसँग कुराकानी गर्दै हुनुहुन्छ।
1: पछिल्लो समय के भन्छौ भने एजिङ विथ डिग्निटी, सम्मानित वृद्धावस्था भनेर भन्छौ। त्यो भनेको हामी आफैले त्यसको लागि तयारी हुनु पर्यो। कसरी तयारी हुने भन्दा पहिला आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउनतर्फ लाग्ने। मानौ म चाहिँ 80 वर्षको अवस्थामा पुगेँ, 85-90 वर्षमा पुगेँ भने मेरा कुरा सुनिदिने मान्छेहरू पनि कोही हुन्, मलाई चाहेको बेलामा सहयोग गर्ने मान्छे कोही होस्, त्यति बेला मलाई पैसा चाहियो भने पैसा पनि मसँग हुनु पर्यो। यी धेरै कुराहरू जोडिएको हुन्छ। त्यसको लागि अहिलेदेखि नै आफ्नो बुढ्यौलीको लागि आफैले नै तयारी गर्नु पर्यो।
2: त्यसको लागि तयारी चाहिँ के के गर्नुपर्ने रहेछ? यहाँले थुप्रै अनुसन्धान गर्नुभएको छ।
1: अब यसमा पहिलो आउँछ महत्वपूर्ण पार्ट भनेको स्वास्थ्य हो। सकेसम्म आफ्नो स्वास्थ्यलाई राम्रो बनाउने, कसरी निरोगी हुन सकिन्छ त्यस्तो क्रियाकलापहरू बढी गर्ने, उमेर बढ्दै जाँदा सामाजिक सहभागिता बढाउने, खानपिन पनि त्यही किसिमले ख्याल गरेर मात्र खाने, अनि सकिन्छ जसरी हुन्छ आफ्नो लागि अलिकता पैसा पनि बचाउनु पर्ने रहेछ। कति बेला चाहिन्छ, कति बेला स्वास्थ्य बिग्रिन्छ थाहा हुँदैन। त्यो भएर यी सबै कुराहरू, अनि त्यसपछि आफ्नो एउटा समाज पनि चाहिने रहेछ। कुन समाजमा आफू रमाउने हो, त्यो परिवेशमा आफू घुलमिल हुने वातावरण बनाउनु पर्ने, यस्तै धेरै कुराहरू छन्। त्यही सबैलाई मिलाएर अगाडि बढ्ने प्रयास चाहिँ गर्नुपर्छ।
2: जस्तो नेपालमा अहिले हेर्दाखेरि सबैभन्दा ठूलो समस्या भनेको चाहिँ बुढ्यौलीपनमा आर्थिक अभावको कुरा। छोरा अथवा परिवारले छोरीले हेर्दैन भनेदेखि जोसँग पैसा छ उसलाई हेर्ने, जसमा पैसा छैन उसलाई चाहिँ नहेर्ने भन्ने जुन एक किसिमको देखिन्छ नि समाजमा, त्यसलाई चिर्नको लागि पनि आर्थिक सुरक्षा चाहिँ महत्वपूर्ण छ भन्ने कुरा यहाँले पनि भनिसक्नु भइसक्यो। त्यो पैसाको जोहो अथवा जतन चाहिँ कसरी गर्ने त, कसरी सुरक्षित रूपमा राख्ने बुढेसकालको लागि यो चाहिँ चाहिन्छ भनेर?
1: अब यसमा कस्तो छ भन्दा हामी चाहिँ कस्तो समाजमा हुर्केका रहेछौ भने आफ्नो लागि भन्दा पनि आफ्नो सन्तानको भविष्यको बढी चिन्ता गर्ने। पश्चिमी देशहरूमा आफ्नो एउटा समयसम्म चाहिँ सन्तानको चिन्ता गर्छन्, त्यसपछि बाँकी आफ्नो लागि। हामी चाहिँ सन्तान भनेको उनीहरूको सर्टेन 18-19 वर्षसम्म अथवा 12 क्लास पास नगरुन्जेलसम्म अलि बढी चाहिँ ध्यान दिएका हुन्छन्। हामी बढी चाहिँ सन्तानकै लागि नै दिन्छौँ र त्यो सन्तानको लागि हामी सोद्धा सोद्धा आफ्नो लागि ख्याल गर्नै बिर्सिन्छौँ। अब बिस्तारै हाम्रो पनि कस्तो भइदियो भने हाम्रा सन्तानहरू बिस्तारै छिटै नै हामीदेखि टाढा हुन थाले। त्यो भइसकेपछि अब चाहिँ हामी आफ्नै लागि फोकस गर्नु पर्यो। आफूसँग भएको जुन सम्पत्ति छ, जग्गा हुन सक्ला, चल अचल जे जति सम्पत्ति छ, यी नै मेरा छोरा छोरी हुन् नि, यिनलाई छिटै अंश बन्डा लगाइदिउँ, मलाई बुढेसकालमा यिनले हेरिहाल्छन् नि भनेर हतारमा उहाँहरूलाई चाहिँ अंश बन्डा लगाउने काम चाहिँ एउटा चाहिँ गर्नु भएन। त्यो के भन्दा एक प्रकारको एउटा हिडन शक्ति हो, जसले भोलि छोराछोरीले हेरेनन् भने पनि त्यसले चाहिँ अन्य किसिमले सहयोग पाउने चाहिँ त्यसले अवसर पनि दिन्छ। अब अन्य भनेको आफ्नो चाहिँ इन्कम पनि जुन हुन्छ, त्यो इन्कमलाई के गर्नु पर्यो भने कतिपय इन्कमहरू श्रीमान श्रीमती इभन आफ्नो चाहिँ श्रीमान श्रीमतीलाई थाहा नहुने गरेर पनि, चाहे पेवा होस् कि जेसुकै होस्, आफ्नो लागि केही न केही चाहिँ राख्न सक्यो भने अझ राम्रो हुन्छ।
2: तर कतिपय अवस्थामा चाहिँ अंश भण्डार गर्नै पर्ने बाध्यता पनि आइलाग्छ, दिनै पर्ने बाध्यता आइलाग्छ भनेर पनि दिनुहुन्छ नि त, त्यस्तो अवस्थामा चाहिँ के गर्नु?
1: अब त्यो चाहिँ अलिकति आउनुहुन्छ, त्यो इन्कमलाई के गर्नु पर्यो भने कतिपय इन्कमहरू श्रीमान श्रीमती इभन आफ्नो चाहिँ श्रीमान श्रीमतीलाई थाहा नहुने गरेर पनि, चाहे पेवा होस् कि

0: भेटाइदिएको छ, मै हुने थुप्रै देखिएको छ। तपाईँहरूलाई बुढेसकालमा हेर्ने हामी नै हो नि, किन पिर गर्नु भएको छ यो नगर्नु भन्ने किसिमले एउटा इमोसनल ब्ल्याकमेलिङ थुप्रै त्यो गरेको पाइन्छ। नाम मेरो नाममा के अरे घर छ, घर मेरो नाममा चाहिँ ट्रान्सफर गरिदिनुहोस्, त्यो भयो भने मलाई लोन निकाल्न सजिलो हुन्छ भन्ने किसिमले पनि गरिएको हुन्छ। तर सकेसम्म त्यो गर्दाखेरि भोलि आफूसँग जुन भएको सम्पत्ति गुमिसकेपछि भोलि बच्चा बच्चीले त्यही रूपमा हेर्छन् भन्ने चाहिँ निश्चित चाहिँ छैन। त्यसकारण त्यो भएको प्रोपर्टीलाई सकभर हतार गर्नु भएन, उहाँहरूलाई भोलि तिमीहरूको नै हो, अहिले चाहिँ यहाँमा चाहिँ तिमीहरूले आश नगर, पछि चाहिँ तिमीहरूकै त हो नि भन्ने किसिमले आफ्ना बच्चाहरूलाई रिसाउनु पनि भएन, सम्झाइ बुझाइ गर्ने प्रयास चाहिँ गर्नुपर्छ।
1: अर्को भनेको चाहिँ एउटा चाहिँ पैतृक सम्पत्ति आफैसँग राख्ने भन्ने कुरा भयो होइन, अर्को चाहिँ कसरी आर्थिक रूपमा चाहिँ सुरक्षित हुन सकिन्छ, अरू केही उपायहरू छन्?
0: यसमा कतिपय बढ्दो उमेर अनुसार पनि विभिन्न किसिमका सक्रिय कामहरू गरिरहेका उदाहरणहरू पनि छन्। जस्तै नेपालमै पनि एकदमै तल्लो लेभलमा भएकाहरू उहाँहरूले अलिकति केही समूहबाट पैसा लिएर त्योबाट चाहिँ आय आर्जनको कामहरू गरेका उदाहरणहरू पनि नेपालमा छन्। जस्तो कि केही समय पहिले हेल्प एज इन्टरनेसनलले नेपालमा यो आर्थिक क्रियाकलापमा सहभागी बनाउने भन्ने किसिमले ज्येष्ठ नारीहरूको समूह बनायो। त्यो समूह बनाएर उहाँहरूलाई महिनाको सर्टेन पैसा 100 रुपियाँ 200 रुपियाँ भनेर त्योमा केही पैसा उसले सिड मनीको रूपमा राखिदियो, उहाँहरूले आफूले पनि उठाउने, जसलाई आवश्यकता छ त्यो व्यक्तिले त्यो पैसा प्रयोग गर्ने, 2-3 महिना मिनिमम इन्ट्रेस्ट पनि तिर्ने, अनि त्योबाट चाहिँ कुनै सामान किन्ने, कहीँ मेला लागेको छ भने लर हाट बजारमा बिक्री गर्ने, अनि त्यो गरेर पनि अलिअलि केही चाहिँ तल्लो लेभलका ज्येष्ठ नागरिकहरूलाई अलिकता राम्रो राहत भएको त्यो उदाहरणहरू पनि नेपालभित्रै पनि छन्।
1: जस्तो म चाहिँ अब मेरो चाहिँ एक किसिमको उमेर भयो, अब चाहिँ मैले काम गर्नु पर्दैन, म चाहिँ घरमै बसेर जिन्दगी बिताउँछु भन्ने सोच पनि राख्नु भएन भन्ने पनि हो। यसमा केही न केही सिपमूलक काममा, आयार्जनमूलक काममा चाहिँ लागिरहँ भन्ने हो।
0: अब यसमा दुईटा छ, एउटा कतिपय कुरा आय आर्जनसँग सम्बन्धित हुन सक्छ, कतिपय कुरा होइन, मलाई त सबै पुगेको छ, म बसी बसी खान्छु, कहिले काहीँ छ नि म सुती सुती खान्छु भन्ने पनि हुन्छ। जसले त्यो सोच राख्छ नि बसी बसी खान्छु सुती सुती खान्छु भन्नेतर्फ व्यक्ति लायो भने उहाँको स्वास्थ्य अवस्था बिग्रिन्छ। मैले काभ्रेको एउटा गाउँमा रमाइलो एउटा प्रसङ्ग त्यहाँ निस्किएको थियो, सबैको स्वास्थ्य चेकअप गर्नु पर्यो, गर्दाखेरि सबैभन्दा राम्रो स्वास्थ्य चाहिँ कसको भेटियो भने जो गाउँमा सबैभन्दा बढी डुलुवा रहेछ नि, म 85 वर्षभन्दा माथिको कुरा गर्दैछु, अनि त्यो डुलुवा व्यक्तिको सबैभन्दा राम्रो स्वास्थ्य चाहिँ उहाँको रमाइलो। हेर्नुहोस् त, अरू चाहिँ राम्रो अवस्था भएकाहरूको भन्दा उहाँ चाहिँ बढी चाहिँ हिडुल गर्ने, डुल्ने,
1: भौतिक रूपमा सुख सुविधा भएका भन्दा
0: जो चाहिँ अझ भन्छ नि, अब मैले त बुहारी ल्याइहालेँ, बढी यस्तो चाहिँ महिलाहरूमा, महिला ज्येष्ठ नागरिकहरूमा पाइन्छ। अब बुहारी ल्याइहालिसकेपछि त म अब धेरै दुःख गर्नु पर्दैन, बुहारीले मेरो बिस्तारमै चिया पुर्याइदिन्छ, खाना पुर्याइदिन्छ भन्ने सोच राख्नुभयो भने त झन् त्यो शरीरको अङ्गहरूलाई जति चलायमान बनायो त्यो त्यति नै सक्रिय हुने हो। त्यसलाई चलायमान बनाउन छोडियो भने भोलि त्यो बिस्तारै निष्क्रिय हुँदै जान्छ र विभिन्न समस्याहरू आउन सक्छ, त्यो पाटोलाई पनि एकदमै ख्याल गर्नुपर्छ।
1: अर्को भनेको बुढ्यौलीमा देखिने समस्या भनेको एक्लोपनको समस्या, अहिले पछिल्लो समय त्यो बढ्दो क्रममा छ नेपालमा, अब वैदेशिक रोजगारीमा बाहिरिने क्रम बढ्दै जाँदाखेरि परिवारसँग चाहिँ अलिकति टाढा हुने त्यस्तो अवस्था पनि छ भनेर यहाँले नै भनिरहनु भएको थियो होइन, त्यो समस्याको समाधान चाहिँ के हुन्छ त? अब
0: यो पनि अर्को एकदमै ग्लोबल इस्यु नै हो, यो विश्वव्यापी रूपमा यो एक्लोपना, लोनलीनेस भनेर अङ्ग्रेजीमा भनिन्छ। यो नेपालमा पनि मैले गरेको अध्ययन अनुसार 100 मा लगभग 67 जना भनेको दुई तिहाईलाई एक्लोपनाको समस्या, यो चाहिँ काठमाडौँ भ्यालीभित्र गरिएको रिसर्चले त्यो देखाएको छ। त्यो चाहिँ कस्तोसम्म रहेछ भने संयुक्त परिवारमा बसिराखेको छ, परिवारमा छन्, छोरा बुहारी पनि छन्, नाति नातिना पनि छन्, तर उहाँलाई एक्लोपना छ। एक्लोपना भने कस्तो भन्दा उहाँसँग अन्तर्क्रिया नगरिदिने,
1: बोल्ने मान्छे
0: नभइदिने, उहाँको चाहिँ आफ्नो केही पीडाहरूलाई सेयर गर्ने मान्छे नभइदिने, सुनिदिने मान्छे नहुने।

0: र त्यो कारणले गर्दा उहाँमा आउने एक प्रकारको समस्या हो त्यो त्यो चाहिँ पछिल्लो समय बढिरहेछ। अझ यो त पछिल्लो हाम्रो जुन स्कुलिङ छ नि, कहाँबाट यो समस्या आएको छ भने बच्चा बच्चीलाई बोर्डिङ स्कुलमा पढ्न पठाउने, मैले काठमाडौँको नेवार कम्युनिटीमा मैले देखेको, उहाँहरू अब बोर्डिङ स्कुलमा पढ्न जानु भएको छ, जब बच्चा फर्केर घर आउँछ बाउआमा नेपालीमा कुरा गर्नुहुन्छ, अब हजुरबा हजुरआमा नेवारीमा कुरा गर्नुहुन्छ, अनि बच्चा बच्चीले बुझ्न त बुझ्ने रहेछ अलिअलि, तर कम्युनिकेसन गर्न नेवारीमा नसक्ने, अनि यसले पनि फेरि अर्को रहेछ होमवर्कको कुरा रमाइलो है आफ्नै उसमा पनि सन्तानको बीचमा पनि। अर्को महत्वपूर्ण पाटो भनेको विद्यालयले यति धेरै होमवर्क दिएको हुन्छ कि अब त्यो अशिक्षित हजुरबा हजुरआमाहरूले त्यो बच्चालाई त्यो होमवर्कमा सहयोग गरिदिन पनि सक्नुहुन्न, अनि फर्केर आइसकेपछि फेरि तिनै बाबुआमासँग बसेर होमवर्क गर्नुपर्ने, हजुरबा हजुरआमासँग त उहाँहरू नजिक हुने अवसर पनि नपाउने, अनि यस्तो किसिमको अवस्था पनि रहेछ। यी कुराहरूले गर्दाखेरि सँगै बस्दा बस्दै पनि एक्लोपना बढिरहेको हुन्छ।
1: त्यो सँगसँगै अहिले पछिल्लो समय चाहिँ मोबाइलको कारण पनि एक्लोपना चाहिँ बढिरहेछ भन्ने कुरा देखाइरहँदा यहाँको रिसर्चले चाहिँ के देखाउँछ?
0: यो चाहिँ अर्को अहिलेको समय भनेको अलिकता प्रविधि हो, प्रविधिका फाइदा पनि छन् बेफाइदा पनि छन्। यही मोबाइल जस्तो कुराले गर्दा कतिपय व्यक्तिहरूको फेरि त्यो सहायता बनिराखेको छ कि कुरा गर्ने। फ्याक्ट मैले कतिपय चेष्टाहरू भेटिरहेको छु पढ्न जान्नुहुन्न, उहाँको चाहिँ फोटो देखियो भने फलानु व्यक्ति है, अनि त्यहाँ चाहिँ अनलाइन भएको त्यो संख्या पाउँदा बित्तिकै उहाँले हान्नुहुन्छ, कुराकानी गर्ने एउटा माध्यम पनि भइरहेछ। त्यसले एक्लोपना बढाएको होइन कि इन्केज पनि गरिरहेछ। एकातिर त्यो कस्तो
1: नजिक भएको परिवारलाई टाढा बनाइरहेछ, तर टाढा भएको आफन्तसँग नजिक बनाइरहेछ,
0: आफन्तहरूसँग नजिक हुने माध्यम चाहिँ त्यो बनिराखेको छ।
1: अब यो एक्लोपनाको समस्यालाई हटाउनको लागि गर्नुपर्ने के छ त?
0: यसको महत्वपूर्ण कुरा भनेको यो सामाजिक सहभागिता, घरभन्दा बाहिर पनि एक ठाउँमा जम्मा हुने, आफ्नो कुरा अर्कालाई सुनाउने, अर्काको कुरा आफूले सुन्ने, घरभित्र पनि केही समय, अनि बुवा आमालाई सोध्ने, बुवा आमा आज के गर्नुभयो के खानुभयो, यस्तो किसिमको एकले अर्कालाई सोध्ने बुझ्ने गर्न थाल्यौं भने यसले पनि सानो कुरा हो ठुलो कुरा होइन यसले पनि धेरै हदसम्म यसलाई कम गर्न सहयोग गर्छ।
1: सुरक्षित बुढौलीपनाको कुरा गर्दैथ्यौ हामीले, अब चाहिँ सुरक्षित बुढौलीपनाको लागि चाहिँ के नगर्ने, यो काम चाहिँ हामीले गर्दै गर्नुहुन्न भने त्यस्तो केही छ?
0: अब नगर्ने भन्दा पनि अब यो चाहिँ अलि यो पनि गाह्रो प्रश्न नै हो, यो मान्छेको को कसरी बुढ्यौली हुन्छ व्यक्ति अनुसार धेरै फरक हुन्छ, सबैमा एउटै नियम लागू हुँदैन। त्यति हुँदा हुँदै पनि सकेसम्म कसरी आफू स्वस्थ रहने, कसरी आफूलाई आफ्नो चाहिँ एउटा बस्ने वरिपरिको माहौल राम्रो बनाउने, अनि त्यहाँ वरिपरि पनि भएको चाहिँ वातावरणलाई एज फ्रेन्डली भन्छौँ हामी, सकेसम्म घरहरू बनाउँदाखेरि पनि अब एकचोटि बनाएको घरले पछि समय बिस्तारै अलिकति काम दियोस्, जस्तो हामी धेरै जसो माथिल्लो तलामा बस्न खोज्छौँ, जब उमेर बढ्दै जान्छ माथिल्लो तलासम्म बस्न गाह्रो हुन्छ, तल्लो तलामा बस्न सजिलो हुन्छ, यी थुप्रै कुराहरू छ यसमा। सकेसम्म मेजर पाटो भनेको चाहिँ स्वास्थ्य रहेछ, आफ्नो स्वास्थ्यलाई कसरी हुन्छ त्यसलाई सक्रिय बनाइराख्ने, स्वस्थ रहने सक्रिय रहने त्यो नै एउटा प्रमुख कारण हो।
1: एउटा कुरा अघि हाम्रो छलफलमा पनि उठेको थियो, घर बनाउँदै गर्दाखेरि त्यो बुढेसकालको आफ्नो त्यो उमेरलाई सम्झेर हामीले चाहिँ बनाउँदा रहेनछौँ, जसले गर्दाखेरि चाहिँ पछि गएर समस्या हुन्छ पनि भन्दै हुनुहुन्थ्यो कि, त्यो बुढेसकालको लागि अहिलेदेखि नै घर बनाउँदाखेरि चाहिँ त्यो सोच राखेर बनाउनु पर्छ भन्ने कुरा उठ्दै गर्दाखेरि यसमा चाहिँ खास के हो त्यो कुरा चाहिँ?
0: यो चाहिँ अहिले यो पश्चिमी देशहरूमा उठिरहेछ, कतिपय ठाउँ कस्तो छ भने मैले एकचोटि बनाएको घरले मलाई मेरो जिन्दगीभरको लागि काम गरोस् भन्ने कन्सेप्ट छ, यो चाहिँ कतिपय आर्किटेक्चरसँग रिलेटेड कुराहरू हो। त्यो भनेको जुन त्यो भर्याङ बनाइन्छ बुढेसकालमा पनि त्यो सिँढीहरू चढ्न सजिलो हुने किसिमको होस्, अनि शौचालय जुन बनाइन्छ शौचालयमा सकभर चाहिँ कम चिप्लिने होस्, अनि त्यहाँ बसिसकेपछि उठ्नलाई सजिलो होस् भनेर त्यो साइडमा त्यो किसिमको स्ट्यान्डहरू राखेको, अनि त्यसपछि पकाउने चुलोहरू पनि तलमाथि गर्दाखेरि गाह्रो हुन्छ। सकेसम्म जुन बसिरहेको एउटा फ्ल्याट छ त्यसैमा नै त्यो सबै कुराहरू होस् भनेर यो पाटोहरूलाई यसमा चाहिँ समेटिएको हुन्छ। यसमा धेरै छन् मेजर कुराहरू
1: यो सँगसँगै अब घर बनाउँदाखेरि छोराको लागि बनाइन्छ, बुहारीको लागि, छोरीको लागि, सबैको लागि बनाइन्छ, तर आफ्नै लागि बुढोलीमा बस्ने कोठासम्म हुँदैन भन्ने कुरा पनि गर्नुभएको थियो कि यो चाहिँ नेपालमा चाहिँ कस्तो छ यस्तो?
0: अब त्यो चाहिँ अहिले हाम्रो हामी चाहिँ त्यो उसमा त्यति पछिल्लो समयसम्मको लागि हामीले सोच्ने गरेका छैनौ, हामीले वर्तमानलाई सोचेर बनाउने गरेका छौँ। र अहिले पछिल्लो समयमा अलिकता यो होम मोडिफिकेसन अहिले यो कुराहरू चाहिँ आइराखेको छ, कसरी आफ्नो घरलाई चाहिँ मोडिफाई गरेर त्यो उमेर अनुसारको त्यसलाई सजिलो बनाउने भन्ने कुराहरू चाहिँ आइराखेको छ। तर हामी कहाँ अहिले पनि मैले मेरो वृद्ध अवस्थालाई सोचेर अहिलेदेखि मेरो घर त्यस्तो बनाउने भनेर चाहिँ
1: हामी बुढो हुन्छु भने कल्पना नै हुँदैन जस्तो पनि लाग्छ कति बेला।
0: होइन, कहिले काहीँ कल्पना नगर्नु र आफूलाई सकेसम्म म चाहिँ बुढो भएको छैन भन्ने फिलिङ गर्नु फेरि सकारात्मक कुरा हो है, त्यो चाहिँ सकारात्मक हो, त्यसले सकारात्मक ऊर्जा दिन्छ। मैले कहिले काहीँ एमफिल पिएचडी वालाहरूलाई विद्यार्थी भनौँ कि त्यो सहकर्मी भनौँ ती साथीहरूलाई पढाउने क्रममा के भन्छु भन्दा तपाईँ आफू म चाहिँ बुढो हुन्न है भन्ने सोच राख्नुहोस् है, सकेसम्म आफूलाई जवान देखाउने प्रयास गर्नुहोस्। त्यसको लागि आफ्नो शरीर पनि त्यही अनुसार मेन्टेन गर्नुहोस्, आफ्नो लवाइ पनि त्यही अनुसार मेन्टेन गर्नुहोस् भन्छु कि त्यो पाटो चाहिँ राख्नु त राम्रो हो, त्यसले आफूलाई सचेत बनाउँछ नि त।
1: तर त्यो हुँदा हुँदै पनि एक दिन बुढेसकालले त छुन्छ।
0: छुन त छुन्छ, तर जब तपाईँ मेन्टली अलिकता मेरो बुढेसको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने त्यसरी बढ्दाखेरिमा अचानक हुने समस्याबाट हुने पीडा र त्यो तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
1: नेपालमा चाहिँ कस्तो छ ज्येष्ठ नागरिकहरूको अवस्था यहाँको रिसर्च अनुसार यहाँको अनुसन्धान अनुसार?
0: अब यो त धेरै वृहत क्वेसन आयो। हाम्रो लगभग 3 करोड जति जनसङ्ख्या छ, त्यसको लगभग 10% जति ज्येष्ठ नागरिकहरू हुनुहुन्छ भनेको लगभग 30 लाख ज्येष्ठ नागरिक हुनुहुन्छ। र नि जन्मिने बच्चाको संख्या घट्दै जाँदा माथिल्लो उमेरसम्मको भनेको 60 वर्षभन्दा माथिको त्यो बढ्ने अनुपात चाहिँ तीव्र छ। गएको 10 वर्षको तथ्याङ्क हेर्ने हो भने ज्येष्ठ नागरिकको संख्या 38% भन्दा बढीले बढेको छ, तर जन्मिने बच्चा अब त धेरै घटिसकेको छ। अनि त्यो भयो सामान्य, तर यो ज्येष्ठ नागरिकको इस्यु भनेको फेरि कस्तो छ भन्दा जति उमेर बढ्दै जान्छ पुरुषको संख्या घट्दै जान्छ, महिलाहरूको संख्या चाहिँ त्यो उमेर समूहमा बढ्दै जान्छ। त्यो चाहिँ माथिल्लो उमेर समूहमा पुरुषहरूको मृत्युदर बढी भएर यतिसम्म छ कि एउटा जापानको सानो म यसैमा छिराइहाल्न मन लाग्यो, जापानमा 1 लाखजना 100 वर्षभन्दा माथिको ज्येष्ठ नागरिक हुनुहुन्छ, त्यो 1 लाखजनामा 100 जना महिला भएको ठाउँमा पुरुषहरू जम्मा 10 जना हुनुहुन्छ कि। त्यही भएर हामी के भन्छौँ भन्दा यो ज्येष्ठ नागरिकको कुरा गर्दाखेरि फेमिनाइजेसन अफ एजिङ यो चाहिँ महिलाहरूको चाहिँ धेरै भएको अर्को इस्यु पनि हो, र महिलाहरूको इस्युलाई हामीले बढी चाहिँ सम्बोधन गर्नुपर्छ भन्ने कुराहरू पनि यसमा आउँछ। र नेपालमा पनि धेरै महिलाहरूमा जस्तै हामीले जब दुर्व्यवहारको कुरा गर्छौँ बढी दुर्व्यवहार महिलाहरूप्रति भएको, जब आर्थिक कुराहरू गर्छौँ महिलाहरूले आफ्नो लागि राम्रो सेभिङ गर्न नसक्नु भएको, अनि जब स्वास्थ्यका कुराहरू गर्छौँ महिलाहरूमा बढी धेर थुप्रै चाहिँ मर्बिडिटी यो स्वास्थ्यका समस्याहरू बढी भएको, अनि त्यसपछि मानसिक रोगका कुराहरू गर्छौँ बढी महिलाहरूमा यो समस्याहरू भएको यो हाम्रो अध्ययनहरूले चाहिँ देखाएको छ।
1: महिलाको बुढ्यौली र पुरुषको बुढ्यौलीमा केही फरक छ?
0: त्यो त फरक फरक भन्नाले अब एउटा त भइहाल्यो, जति उमेर बढ्दै जान्छ उमेर बढ्दै जाँदा पुरुषको मृत्युदर बढी हुँदाखेरि प्रत्येक उमेर समूहमा महिलाहरूको संख्या बढ्दै जाने पुरुषको संख्या घट्दै जाने र जता पनि हेर्यो महिलाहरू मात्र हुने एउटा त्यो पाटो छ। अनि अर्को सामाजिक नेटवर्कको कुरा, सामाजिक सहयोगको नेटवर्क हेर्ने हो भने महिलाहरू धेरै भाग्यमानी, महिलाहरूले जतिलाई साथी बनाउनुहुन्छ नि यति क्लोज साथी बनाउनुहुन्छ, पुरुषहरूको उमेर बढ्दै जाँदा पुरुषहरूको आफ्नो नजिकका साथीहरू धेरै कम हुने रहेछन्। अनि अर्को एउटा रमाइलो पाटो के छ भने सन्तानको बीचमा पनि एउटा उमेर बढ्दै गइसकेपछि आमाको छोरी चाहिँ साथी हुन सक्ने रहेछ। आमाले आफ्ना सबै मनका कुरा छोरीसँग सेयर गर्न सक्ने, तर बाउले आफ्ना सबै कुराहरू छोरासँग कहिले पनि सेयर गर्न सक्दैन,
1: छोरीसँग पनि सेयर गर्न सक्छ,
0: छोरीसँग पनि अब छोरी नजिक भयो भने बरु छोरीसँग पनि गर्न सक्छ, त्यो धेरै कम छन्। त्यो गर्न त सक्छ, त्यो कम छन्। अझ रमाइलो त हामीले देखिरहेछौ, बुढी आमा र छोरी रातभर एउटै बिस्तारमा सुतेर रातभर चाहिँ उहाँहरू गन्थन गरेको पनि हामी सुन्छौ, तर हामीले पनि देखेका छौ एउटा बाउ र छोरासँगै बिस्तारामा सुतेर सेयर गरेको भन्दा त्यो अट्याचमेन्ट
1: रातभरि गफ गरेको,
0: त्यो अट्याचमेन्ट बाउ छोरामा हुन सक्ने रहेनछ, तर आमा र छोरीको बीचमा त्यो हुने रहेछ। त्यो भएर छोरी भनेको आमाको बुढेसकालको एउटा महत्वपूर्ण साथी हो। त्यस कारण यो चाहिँ उमेरिने, मैले उमेरिने भन्छु यसलाई कहिले काहीँ।
1: यसमा अब अलिकति जोड्दाखेरि जस्तो पुरुषको भन्दा महिलाको बुढ्यौली चाहिँ अलिक सहज हुन्छ भन्न खोज्नु भयो हो?
0: सहज भन्नाले त्यो सहज पनि महिला त्यति चाहिँ छैन। हाम्रो समाजमा हेर्दाखेरि जस्तो कतिपय अर्थका कुराहरू हुन्छ, त्यसपछि समाजमा महिलालाई हेर्ने दृष्टिकोण र पुरुषलाई हेर्ने दृष्टिकोण, हाम्रो सामाजिक दृष्टिकोणहरूका कुराहरू आउँछन्। त्यसले गर्दा कतिपय ठाउँमा त्यति त्यो नेटवर्कको कुरा गरेँ मैले सामाजिक सहयोगको, तर अर्कोतर्फबाट हेर्दा परिवारभित्रै पनि एउटा बाउलाई जति एउटा परिवारले विश्वास गर्छ, कहिलेकाहीँ आमालाई विश्वास नगरेको अवस्था पनि छ, र कतिपय ठाउँमा फेरि आमालाई फेरि छोराछोरीले आमाको माध्यमबाट चाहिँ बाउसँग कम्युनिकेट गर्ने हुँदाखेरि अनि सन्तान र आमाको बीचमा पनि नजिक भएका, यसलाई ठ्याक्कै यस्तै हुन्छ भनेर हामीले जनरलाइज गर्न चाहिँ सकिँदैन।
1: यो अवस्था अनुसार, समाज अनुसार फरक फरक,
0: उसको शिक्षा
1: कतै पुरुषलाई सजिलो छ, कहीँ कतै महिलालाई सजिलो। समग्रमा अब पुरुष र महिला दुवैको बुढ्यौलीलाई अझ सहज बनाउन, जीवन स्वस्थ बनाउनलाई चाहिँ परिवारको भूमिका चाहिँ के देख्नुहुन्छ?
0: परिवार त सबैभन्दा महत्वपूर्ण कुरा नै हो। अहिले पछिल्लो समय डेभलप कन्ट्रीहरू जस्तो जापानहरूले पनि परिवारलाई बढी फोकस गरिएको छ। ज्येष्ठ नागरिक भइसकेपछि त्यो व्यक्तिको समग्र समस्याहरूलाई परिवारले नै जिम्मा लिनुपर्छ, र राज्यले अथवा स्थानीय निकायले पनि परिवारको माध्यमबाट उहाँहरूको केयर गर्ने, माया गर्ने, त्यो हुर्काउने जिम्मा उहाँहरूलाई नै दिनुपर्छ भनेर अझ सिङ्गापुर जस्तो देशले जसले बाबुआमालाई हुर्काएको छ त्यो हुर्काउने छोराछोरीलाई पुरस्कृत गर्ने, अथवा कुनै रूपमा उहाँहरूलाई कुनै न केही, यसले त काम बाहिर काम गरेको यति कमाउन्थ्यो, बुढा बाबुआमाहरूलाई चाहिँ राज्यले हेर्नुपर्ने अवस्थामा आफैले हेरेको छ भने उहाँलाई केही दिनुपर्छ मासिक रूपमा भन्ने किसिमका योजनाहरू पनि लिएर आएका छन्। फेरि अर्को पाटो, हामी एउटा परिवार हाम्रो महत्वपूर्ण हुँदा परिवारमै हुर्किन पाउँदा हामी खुसी पनि हुन्छौँ, र त्यो त एउटा हाम्रो लागि त खुसीको कुरा नै हो नि।
1: भनेपछि बुढ्यौलीलाई सहज बनाउनको लागि, परिवारलाई अझ हौसला बढाउनको लागि सरकारले त्यस्तो खालको नीति पनि ल्याउनु पर्छ।
0: यो चाहिँ हाम्रो परिवेशमा है, किन भन्दा हामी चाहिँ परिवारलाई सन्तान भनेको चाहिँ बुढेसकालको मेरो इन्सुरेन्स हो भन्ने किसिमको जुन सोच राखेका छौँ नि, त्यो सोचले गर्दाखेरि हामीले चाहिँ परिवारलाई नै हामीले बढी चाहिँ जोड दिएर यो नीतिहरू लिएर आउनुपर्छ।
1: सरकारलाई चाहिँ तपाईँको के सुझाव हुन्छ?
0: सरकारले अब पछिल्लो समयमा ज्येष्ठ नागरिकहरूको संख्या पनि बढ्दै गइरहेको अवस्थामा अब हामीले अलिक बढी फोकस गर्नुपर्नेछ, किन भन्दा जता पनि जोडिन्छ, जता गयो जस्तो यात्रा गर्दाखेरि पनि अब उहाँलाई सुरक्षित किसिमले कसरी यात्रा गराउने, त्यसपछि उहाँहरूको समाजमा सामाजिक सुरक्षाको कुराहरू आउँछ, वृद्ध भत्ताका कुराहरू छन्, अनि सबैभन्दा ठूलो खर्च त स्वास्थ्यमा हुन्छ, त्यो स्वास्थ्यमा हुने खर्चलाई कसरी त्यसलाई कम गर्न सकिन्छ, र उहाँहरूको चाहिँ योगदान कसरी बढाउने, हामी त एकैचोटि अहिले योगदान नै नगराइकन गरिरहेछौँ। अलि पहिलेदेखि नै, म जवान छँदादेखि नै मेरो बुढ्यौलीको लागि भनेर मैले दुई चार पैसा अहिलेदेखि नै मैले त्यो कोषमा लगानी गर्न पाएँ भने भोलि त्योबाट मलाई केही रिटर्न आयो भने राज्यलाई पनि सहज हुन्थ्यो। हामी त्यो पोलिसी चाहिँ हामी बनाएका छैनौँ। हामी त्यो नगरिकन एकैचोटि हामी यति भत्ता दिनुपर्छ भनिरहेछौँ। अहिले यो चाहिँ लगभग यो चाहिँ खरबमा पुग्दाखेरि त राज्यले अब यस्तो अवस्था आइसक्यो कि राज्यले यसलाई हटाउन पनि नसक्ने, अब हटायो भने भोलि चुनावमा असर गर्ला, अनि इन्डाइरेक्टली के भनिरहेको छ भने तपाईँ सोचेको उसमा अब यो चाहिँ आफै हात उठाएर म लिन्न भन्दिनु न, हेर्नु न यो किसिमको भारहरू चाहिँ सरकारलाई परिराखेको छ, त्यसकारण आफैले आफ्नो लागि पनि मैले केही भोलिको लागि सुरक्षित गर्नुपर्छ भन्ने किसिमको एउटा योजना राज्यले ल्याइदियो भने त्यो चाहिँ अझ राम्रो हुन्थ्यो है जस्तो लाग्छ।
2: ज्येष्ठ नागरिक अधिकार अभियन्ता तथा विज्ञ डाक्टर होमनाथ चालिसेसँग गरिएको यो कुराकानी सँगै आजलाई कार्यक्रम जीवन रक्षाको समय सकिने लागेको छ। कार्यक्रम जीवन रक्षाको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेका विविध सामग्रीहरू लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धिताललाई धन्यवाद। कार्यक्रम जीवन रक्षाबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896965998।
7: अहिले बिहानको 7 बजे।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
2: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
4: 98407793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू:
0: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
0: आवश्यक कागजातहरू:
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानी पूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठोजोर रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475-94-66, 98-692-65-99-8।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845484117 9845555562 048445562 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउँ।
0: स्तनपानलाई प्राथमिकता दिउँ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका, वडा नम्बर 8 वडा कार्यालय, रामेछाप बजार, रामेछाप।
0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा लिखुतामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका, वडा नम्बर 9 कार्यालय, ल्याङल्याङ, रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। स्तनपान सप्ताह र स्तनपानको महत्वमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुन्छ। जीवनको दिगो शुरूआतका लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऊ भन्ने नाराका साथ यो हप्ता स्तनपान सप्ताह मनाइँदैछ। यसपालिको नाराले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध खुवाउन प्राथमिकता दिनुका साथै यसमा महिलालाई सहयोगी वातावरण निर्माण गर्ने र प्रभावकारी अभ्यासलाई प्राथमिकता दिन सबैको संयुक्त पहल आवश्यक रहेकोमा जोड़ दिएको छ। डाक्टरहरूका अनुसार शिशुलाई 2 वर्षसम्म निरन्तर आमाको दूध खुवाएमा उनीहरूको बौद्धिक र शारीरिक विकास चाँडो हुने र महिलालाई स्तन र पाठेघर क्यान्सर जस्ता कड़ा खालका रोगहरूको जोखिमबाट पनि बचाउन सकिन्छ। तर पछिल्लो समय शिक्षित वर्ग र शहरी क्षेत्रमा नै शिशुलाई पूर्ण स्तनपान नगराई वैकल्पिक खुराक खुवाउनेको संख्या बढ़ेको छ। स्तनपान मैत्री कार्यस्थल तथा आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने व्यावसायिक दूध नियन्त्रण जस्ता उपाय स्तनपान प्रवर्धनका सबैभन्दा प्रभावकारी उपाय हुन्। यस्ता कार्यक्रमको विस्तार गर्न सके हरेक वर्ष करिब 4 लाख बालबालिका र 1,40,000 आमाको ज्यान जोगाउन सकिने अनुमान विश्व स्वास्थ्य संगठन WHO को छ। स्तनपान सप्ताह मनाउन थालेको 3 दशक भन्दा बढ़ी हुँदा स्तनपान सप्ताहको प्रभावकारिता र स्तनपानको महत्वका बारेमा आज हामी कुराकानी गर्छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ पाटन अस्पतालका सहायक नर्सिङ निर्देशक गीता किलम्बु शिल्पकार। नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: नमस्ते।
0: स्तनपान चाहिँ किन महत्वपूर्ण छ?
1: स्तनपान चाहिँ धेरै नै महत्वपूर्ण छ। स्तनपानले गर्दाखेरि आमाको स्वास्थ्य र बच्चाको स्वास्थ्यमा धेरै लाभदायक हुन्छ। त्यही भएर चाहिँ यो विश्व स्तनपान दिवस मनाउनु चाहिँ एकदमै राम्रो हो। यो सप्ताहभरि हामीले आमालाई, आमाको साथसाथै आमाको परिवार अनि उहाँको श्रीमानहरूलाई पनि हामीले जनचेतनामूलक कार्यक्रमहरूबाट चाहिँ उहाँहरूलाई चाहिँ हामी सचेत र स्तनपानबारे चाहिँ हामी जानकारी दिन्छौँ।
0: विशेष गरेर यो सप्ताहमा जुन नारा तय गरिएको छ नि, यो नारा यसपालिको नाराले दिन खोजेको सन्देश चाहिँ के हो?
1: यसपालिको नारा रहेको छ दिगो जीवनको स्वास्थ्य शुरूआत, प्रभावकारी स्तनपानको लागि सबैको साथ। यो स्वास्थ्य दिगो जीवनको स्वास्थ्य शुरूआतमा चाहिँ हामीले प्रभावकारी बनाउनको लागि चाहिँ स्तनपानको लागि सबैको साथ चाहिन्छ। होइन, आमाको मात्र जिम्मेवारी होइन, यसको लागि चाहिँ हामीले परिवार भयो, श्रीमान होइन, सासु ससुरा अनि समाज अनि सरकारको पनि त्यति नै दायित्व हुन्छ। यो प्रभावकारी बनाउन सबैले साथ र सहयोग दियो भने चाहिँ हामीले दिगो जीवनको स्वास्थ्य सुरुवात गर्न सक्छौँ। होइन, यो नाराले चाहिँ अब यदि हामीले चाहिँ 9,000 शिशुलाई चाहिँ 1 घण्टाभित्र हामीले चाहिँ स्तनपान गर्न सक्यौँ भने उहाँको स्वास्थ्यमा धेरै राम्रो हुन्छ। र अर्को कुरा चाहिँ 6 महिनासम्म चाहिँ हामीले आमाको दुध मात्र दियौँ भने पनि बच्चाको स्वास्थ्य राम्रो हुन्छ। त्यसको साथ चाहिँ बच्चालाई चाहिँ आमाले चाहिँ स्तनपान चाहिँ 2 वर्षसम्म कन्टिन्यू, 6 महिनापछि चाहिँ एक्स्ट्रा चाहिँ हाम्रो अर्को पोषणयुक्त खानाको साथसाथै आमाको स्तनपान गरायो भने चाहिँ बच्चाको स्वास्थ्य राम्रो हुन्छ। बच्चाको स्वास्थ्य राम्रो हुनु भनेकै बच्चाको वृद्धि विकास राम्रो हुनु, बच्चाहरूको चाहिँ मस्तिष्क राम्रो विकास हुनु र पछिसम्म चाहिँ राम्रो बच्चा भयो भने पछिसम्मको लागि चाहिँ स्वस्थ हुनु भनेकै समाज, समुदाय र हामी देशको लागि नै राम्रो हुन्छ।
0: अब विशेष गरेर यो शिशु स्वास्थ्यको चर्चा यहाँले गर्नुभयो, अलिकति शिशु स्वास्थ्य सँगसँगै चाहिँ हामीले आमाको स्वास्थ्यको कुरा पनि गर्नुपर्ने हुन्छ। होइन, आमाको स्वास्थ्यको लागि पनि यो स्तनपान चाहिँ किन अपरिहार्य छ?
1: आमाको यो स्तनपानले गर्दाखेरि आमाको स्वास्थ्यको लागि पनि धेरै अपरिहार्य छ किनभने यसले गर्दाखेरि चाहिँ स्तनपानले गर्दाखेरि चाहिँ आमाको जुन पाठेगोर चाहिँ जुन ठुलो भइसकेका हुन्छ नि बच्चा पेटमा बस्दाखेरि त्यो आफ्नो ठाउँमा जान पनि स्तनपानले धेरै चाहिँ मद्दत गरेको हुन्छ होइन त्यो आमाको स्तनपान गर्दाखेरि चाहिँ एक प्रकारको हर्मोन चाहिँ प्रड्युस हुन्छ अक्सिटोसिन भन्ने जसले गर्दाखेरि चाहिँ आमाको पाठेघर चाहिँ आफ्नै ठाउँमा खुम्चिनको लागि मदन गर्छ होइन अनि पाठेघर चाहिँ आफ्नो ठाउँमा खुम्चियो भने चाहिँ रक्तस्राव पनि हुँदैन होइन रक्तस्राव नहुँदाखेरि चाहिँ आमाको मृत्यु डर पनि घट्छ होइन अनि त्यसपछि आमा र बच्चाको स्तनपान गर्दाखेरि चाहिँ आमा र बच्चा बीचको जुन चाहिँ बोन्डिङ हुन्छ नि एक प्रकारको चाहिँ माया होइन त्यो पनि बढ्छ अनि त्यसपछि चाहिँ आमाको स्तन क्यान्सर र पाठेघर क्यान्सरबाट पनि न्यूनीकरण गर्छ अनि साथसाथै यसले चाहिँ केही हदसम्मको लागि परिवार नियोजनको काम पनि गर्छ त्यही भएर चाहिँ आमा र बच्चाको लागि यो चाहिँ धेरै नै अपरिहार्य हो
0: कतिपय अब शहरी क्षेत्रमा महिलाहरूले आफ्नो बच्चालाई पर्याप्त मात्रामा पर्याप्त समयसम्म भनौँ न 2 वर्षसम्म खुवाउनु पर्ने र कम्तीमा पनि 6 महिना त खुवाउनु पर्यो त्यो प्रक्रियामा चाहिँ उसले आफूले त्यो काम गर्न नभ्याउने भनेको आफ्नो कामले गर्दाखेरि होइन विभिन्न कारणले गर्दा त्यो भ्याइँदैन तर कतिपयले चाहिँ आफ्नो सौन्दर्यतासँग जोडेर पनि छिटो चाहिँ बच्चालाई दुध खुवाउनबाट रोकेको अवस्था पनि देखिन्छ होइन वास्तवमा सौन्दर्यतासँग जोड्दाखेरि चाहिँ के हो खुवाउनु पर्ने हो कि नखुवाउने हो के हो खासमा
1: यो सौन्दर्यसँग जोड्दाखेरि चाहिँ खास यो स्तनपानले सौन्दर्यमा केही पनि हानि पुर्याउँदैन होइन त्यो चाहिँ हामीले जनचेतनामा चाहिँ हामीले चाहिँ भन्नु चाहिँ पर्छ किनभने यो प्राय चाहिँ अहिलेको आमाहरू चाहिँ सौन्दर्य बिग्रिन्छ कि भनेर स्तनपान नगराउने हुन्छ त्यो चाहिँ स्तनपानले गर्दा सौन्दर्य चाहिँ बिग्रिँदैन त्यो चाहिँ हामीले चाहिँ भन्नुपर्छ होइन स्तनपानले गर्दाखेरि चाहिँ झन् आमालाई पनि फाइदा हुन्छ होइन मैले अघि नै भनिसकेँ आमाको लागि कति फाइदा छ भनेर त्यही भएर चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ गर्भ अवस्थादेखि नै स्तनपानले गर्दाखेरि चाहिँ सौन्दर्यमा कुनै पनि हानि हुँदैन भनेर उहाँहरूलाई चाहिँ शिक्षा दियो भने चाहिँ यो स्तनपान उहाँहरूले पनि अवश्य पनि गर्नुहुन्छ
0: अब आमाको स्वास्थ्य सँगसँगै चाहिँ अब अलिकति नेपालको वर्तमान अवस्थाको कुरा चर्चा गरौँ हामी नेपालमा चाहिँ अब यो के छ त अवस्था यो पहिलो भनेको जन्मेको पहिलो भनौँ न जन्मिने बित्तिकै बच्चालाई चाहिँ स्तनपान गराउनु पर्ने 6 महिनासम्म स्तनपान गराउनु पर्ने कुराहरू छ नि यो चाहिँ कतिको यो भनौँ न यी कार्यहरूमा चाहिँ यो चाहिँ भएको पाइएको छ त
1: अब यो जन्मेको 6 महिनासम्म चाहिँ पहिला भन्दा चाहिँ अहिले चाहिँ अहिलेको अवस्थामा चाहिँ अलिक बढेको जस्तो लाग्छ मेरो विचारमा किनभने अहिले चाहिँ हाम्रो सरकारले नै नीति ल्याएको छ होइन सबै कार्यस्थलमा चाहिँ स्तनपान कक्ष हुनै पर्छ भनेर त्यो स्तनपान कक्ष भयो अनि साथै सुत्केरी बिदा पनि बढाएको छ पहिलाको दाँजोमा सुत्केरी बिदा 98 दिनको साथसाथै यदि उहाँको चाहिन्छ भने चाहिँ बेटबेरी बिदा चाहिँ 6 महिनादेखि 9 महिनासम्म लिन पाउने प्रावधान बनाएको छ त्यसले गर्दाखेरि चाहिँ अहिले चाहिँ पहिलाको दाँजोमा चाहिँ राम्रो भएको चाहिँ मलाई चाहिँ अलि महसुस भएको छ अब पहिला भए चाहिँ अब काममा जाँदाखेरि नै बच्चाको दुध खाने छुट छ होइन त्यसले गर्दाखेरि चाहिँ यो बट्टाको दुध पाउडर मिल्क फर्मुला दुधहरू खुवाउने हुन्छ तर अहिले चाहिँ अब यो सुत्केरी बिदा बढाएको र स्तनपान कक्ष भएको भएर चाहिँ अहिले चाहिँ पहिलाभन्दा चाहिँ इम्प्रुभमेन्ट चाहिँ देखिन्छ
0: अहिले तथ्याङ्कले पनि 50% महिलाहरूले चाहिँ अहिले भनौँ न स्तनपान गराउने गरेको भनेर चाहिँ आएको पनि छ भनेको यो 5 वर्षको अवधिमा निकै वृद्धि भएको पनि देखिन्छ अलिकति यो तथ्याङ्क जोडेर कुरा गर्दा के छ
1: अब पहिलाको भन्दा अहिले चाहिँ बढेकै छ अब जस्तै यो 1 घन्टाभित्र स्तनपान गराउनु पर्छ भने जुन हाम्रो यो स्तनपानको लागि छ नि यो पनि पहिलाको दाँजोमा पनि अहिले चाहिँ बढेकै छ अहिले चाहिँ 55%ले चाहिँ बढेको पाइएको छ यो 1 घन्टाभित्र चाहिँ दुध खुवाउने भने 6 महिनासम्म चाहिँ स्तनपान मात्र गराउने चाहिँ 56% छ अहिले तर यो यदि चाहिँ यो ग्रामीण र
0: शहरी
1: क्षेत्रमा भन्ने हो भने चाहिँ ग्रामीणमा चाहिँ अहिले यो दुध खुवाउने बढी छ भने शहरी क्षेत्रमा चाहिँ कमै छ यो चाहिँ सायद यो काममा जानुपर्ने होइन बिजी भएकोले चाहिँ हुन सक्छ जस्तो लाग्छ मलाई. दुई वर्षसम्म खुवाउने चाहिँ बढी छ, तर यो यसको दाँजोमा चाहिँ अब यो एक घन्टाभित्र खुवाउने चाहिँ 55% मात्रै छ. जनचेतनामूलक कार्यक्रमहरू भयो होइन, स्वास्थ्य कर्मीहरूले चाहिँ राम्रोसँग शिक्षा दियो, स्वास्थ्य कर्मीहरू नै यसमा स्वास्थ्य कर्मीहरूलाई पनि तालिम प्रशस्त दियो भने चाहिँ यसमा चाहिँ अवश्य पनि बढ्छ.
0: अब विशेष यहाँले भन्नुभयो कि प्रतिशत पहिलाको दाँजोमा चाहिँ अहिले यो भन्नु स्तनपान गराउने महिलाहरूको संख्या चाहिँ बढ़िरहेको छ, तर ग्रामीण भेगमा भन्दा शहरी क्षेत्रमा चाहिँ अझै पनि कम नै छ होइन. शहरी क्षेत्रमा यो कम हुनुको कारण त एउटा काममा जानुपर्ने कारण एउटा देखियो, के चुनौतीहरू छन् चाहिँ जसले गर्दा शहरी क्षेत्रका महिलाहरूले स्तनपान भनौँ 6 महिना अथवा 2 वर्षसम्म खुवाउनमा चाहिँ चुनौतीहरू छन्?
1: अब शहरी क्षेत्रमा बस्ने महिलाहरूलाई चुनौती भनेको पहिलो कुरा अब घरमा बस्ने हुँदैन, प्राय चाहिँ काममा जानुपर्ने हुन्छ. त्यसपछि कार्यस्थलमा चाहिँ स्तनपान कक्ष नहुनु होइन, त्यो पनि एउटा चुनौती हो. सबै कार्यस्थलमा चाहिँ स्तनपान कक्ष हुँदैन. त्यसपछि चाहिँ अब सबै ठाउँमा चाहिँ यो सरकारले दिएको जुन सुत्केरी विधा छ नि त्यो पाएको हुँदैन. अर्को भनेको अब हाम्रो समाजमा चाहिँ जुन अन्धविश्वासहरू हुन्छ, बच्चालाई दुध खुवाउनै पर्छ भने छैन छैन, अरू पनि खुवाउँदा हुन्छ भने पनि अन्धविश्वासहरू छ, त्यसले गर्दाखेरि पनि त्यो पनि एउटा चुनौती हो. अर्को कुरा अब श्रीमानले सासु ससुराले साथ नदिनु राम्रोसँग बच्चालाई हेरचाह नगरेको भयो. अनि त्यसपछि चाहिँ अब अफिसबाट आउँदाखेरि पनि आमालाई चाहिँ अब दुध खुवाउनलाई समय नदिकन घरकै कामको लागि चाहिँ बढी जोड दिनु, त्यो पनि एउटा चुनौती चाहिँ हो. अब यो चुनौतीपूर्ण कार्यको लागि चाहिँ अब यदि चाहिँ श्रीमान सासू ससुरा होइन ले चाहिँ राम्रो सहयोग र अनि हाम्रो जहाँ कार्यस्थल छ नि त्यहाँ पनि नीति नियमहरू राम्रो भयो भने यो चुनौती पनि राम्रैसँग चाहिँ हल हुन्छ जस्तो लाग्छ.
0: अब चुनौती सँगसँगै चाहिँ अलिकति भ्रमका कुराहरू पनि छ जसलाई चाहिँ चिर्न जरुरी पनि छ होइन. के कस्ता भ्रमहरू चाहिँ अझै पनि छन् शहरी क्षेत्रमा अथवा ग्रामीण क्षेत्रमा? यहाँले त अब अस्पतालमा विभिन्न बिरामीहरूसँग चाहिँ तपाईँहरूसँग एउटा भनौँ न छलफलहरू कुराकानी भइरह हुन्छ, के पाउनु भएको छ?
1: अब अझै पनि यो भ्रमहरू के छ भने आमाको यो बिगौती दुध हुन्छ नि पहिलो दुध खुवाउनु हुँदैन भने अझै पनि त्यो चाहिँ अझै पनि छ. तर पहिला भन्दा त इम्प्रुभ भइसक्यो होइन, तैपनि अझै पनि त्यो छ. किनभने त्यो बिगौटी दुधले गर्दाखेरि झाडापाटा खान लाग्छ होइन, बच्चालाई राम्रो हुँदैन भन्ने त्यो पनि छ. अनि अर्को कुरा चाहिँ बच्चालाई चाहिँ अझै पनि बच्चालाई आमाको दुधले मात्र पुग्दैन, त्यसको साथसाथै या बट्टाको दुध या अरू जस्तै अरू लिटोहरू पनि खुवाउने चाहिँ चलन थाहा छ क्या मलाई. त्यो खुवाउँछ बच्चालाई पुग्दैन भनेर, अनि 6 महिना अगाडि नै अनि महहरू चटाउने होइन, अनि होइन पानी पनि दिनुपर्छ है, आमाको दुधले मात्र हुँदैन पानी पनि खुवाउनु पर्छ भनेर पानी खुवाउने होइन. अनि आमालाई चाहिँ खानेकुरामा चाहिँ बढी चिल्लो गुलियो मासु र धेरै कार्बोहाइड्रेट मात्र खुवाउने, अनि प्रोटिन सागसब्जीहरू नखुवाउने त्यो अहिलेसम्म पनि छ. अनि सरसफाइमा पनि नुहाउनु हुँदैन, बच्चालाई चिसो लाग्छ, पानी खायो भने बच्चालाई चिसो लाग्छ, सागसब्जी खायो भने बच्चालाई चाहिँ बच्चाले हरियो चाहिँ दिशा गर्छ भन्ने यो जुन अन्धविश्वासहरू छ नि अझै पनि छ त्यो चाहिँ.
0: भनेपछि पानी चाहिँ खुवाउनुहुन्छ बच्चालाई?
1: अब 6 महिनासम्म पानी नखुवाउँदा पनि हुन्छ, किनभने दुधले पुग्छ, दुधमा नै 83% त दुधमा पानी हुन्छ. त्यही भएर हामीले चाहिँ जनचेतनामूलक कार्यक्रम गर्दाखेरि चाहिँ बच्चालाई 6 महिनासम्म चाहिँ पानी पनि खुवाउनु पर्दैन, आमाको दुधले मात्र पुग्छ भनेर चाहिँ हामीले चाहिँ शिक्षा चाहिँ दिनुपर्छ.
0: जस्तो बाल बालिकालाई 6 महिना अगाडि विभिन्न स्वास्थ्य समस्याहरू पनि आउँछ, झाडा पखाला होइन लगायतका समस्या चाहिँ धेरै देखिन्छ, त्यसमा चाहिँ पानी पनि एउटा कारक हो?
1: त्यो पनि हुन सक्छ, किनभने अब पानीले गर्दाखेरि थुप्रै रोगहरू वाटर बर्न डिजिजहरू हुन्छ होइन. त्यही भएर झाडा पखालामा त्यो एउटा पनि कारण हो भने अर्को कुरा सरसफाई पनि आउँछ. जस्तै दुध खुवाउँदाखेरि पनि हात धोएर नखुवाउँदा होइन, अनि दुधको मुन्टाहरू सफा नगर्दा त्यसले पनि हुन्छ. अनि अरू साथसाथै यो आमाको दुध सँगसँगै अरू फर्मुला फिडहरू जस्तै बट्टाको दुधहरू खुवाउँदा त्यो पनि राम्रोसँग सफा गरेको हुँदैन, त्यसले पनि हुनसक्छ। त्यही भएर चाहिँ आमाको दुध मात्र खुवायो, सरसफाइमा ध्यान दियो भने झाडा पखाला चाहिँ हुँदैन।
0: विशेष गरेर छ महिनासम्मको बाल बालिकालाई चाहिँ भनौँ न रोग पनि लाग्न नदिने अनि एउटा स्वस्थ बच्चाको रूपमा हुर्काउनको लागि पनि दुध लगाए चाहिँ हामीले के मा ध्यान दिनुपर्ने रहेछ?
1: अब यो स्तनपानको साथसाथै सरसफाइमा पनि हामीले ध्यान दिनुपर्छ होइन। यो छ महिनासम्म चाहिँ दुध मात्र खुवाउनलाई आमाको स्वास्थ्यमा पनि कुरा आउँछ होइन। आमालाई राम्रोसँग खान दियो भने पो आमाले पनि राम्रोसँग दुध खुवाउन सक्छ नि त होइन। त्यही भएर आमाको पोषणमा पनि हामीले ध्यान दिनुपर्छ। अब हाम्रो चाहिँ आमाको पोषणमा चाहिँ कार्बोहाइड्रेट चाहिँ धेरै हुन्छ होइन। त्यसको साथसाथै हामीले प्रोटिन भयो, सागसब्जी, फलफुलहरू पनि खुवाउनुपर्छ अनि झोलिलो पराठाहरू पनि खुवाउनुपर्छ। यदि हामीले आमालाई चाहिँ राम्रोसँग पोषण दिन सक्यो भने दुध पनि त राम्रोसँग आउँदैन, बच्चालाई दुध पुग्दैन, त्यो चाहिँ हामीले राम्रोसँग चाहिँ जानकारी चाहिँ दिनुपर्छ।
0: भनेपछि बाल बालिकाको स्वास्थ्यमा चाहिँ आमाको स्वास्थ्य चाहिँ महत्वपूर्ण रह्यो, आमा स्वस्थ भएमा चाहिँ बाल बालिका पनि स्वस्थ हुने भयो होइन। अब यो पोषणकै सन्दर्भमा यहाँले भन्नुभयो धेरै जस्तो ठाउँमा अझै पनि यो सागपातहरू नखुवाउने आमालाई होइन, र लगायत चाहिँ अरू कुराहरू जस्तो पोषणयुक्त खानेकुराहरू नखुवाउने यहाँले भन्नुभयो। कतिपयले चाहिँ एकदमै राम्रो खानपिनमा ध्यान पनि दिएको हुन्छ, समुदायमा भन्ने हो भने केही समुदायको चाहिँ एकदम राम्रो खानपिन पनि हुन्छ। अलिकति उदाहरण दिनुपर्दा कस्तो खालको खाना चाहिँ आमाको लागि उपयुक्त हुन्छ बालबालिकालाई भनौँ न त्यो स्तनपान गराउनको लागि चाहिँ आमालाई चाहिँ कस्तो खाना खुवाउने?
1: अब आमाको लागि चाहिँ कार्बोहाइड्रेट जस्तै अब हामी खाना त खुवाउँछौँ नै होइन, खानाको साथसाथै हामीले माछा मासु पनि खुवाउनु पर्यो। त्यसको साथसाथै हामीले सागसब्जी, गेडागुडेहरू, फलफुलहरू पनि सँगसँगै चाहिँ दिनुपर्छ अनि झोलिलो पदार्थहरू होइन। अब ज्वानोको झोल त हामी खुवाउँछौँ, त्यो राम्रै हो होइन। त्यसको साथसाथै अरू जुसहरू खुवाउनु त हुन्छ, नहुने त होइन, तर हामीले चाहिँ फ्रेस जुसहरू दिउँसोतिर फलफुलहरू चाहिँ तात पानीले पखालेर राम्रोसँग पखालेर चाहिँ खुवाउनु चाहिँ पर्छ। अब यसको कुरा गर्दाखेरि चाहिँ हाम्रो चाहिँ क्यालोरी कुरा गर्दाखेरि चाहिँ अब स्तनपान गर्ने आमाहरूलाई चाहिँ हामीले जति खान्छौँ त्यसको 500-600 क्यालोरी चाहिँ बढी खुवाउनु पर्छ, प्रोटिन पनि बढी दिनुपर्छ हामीले भन्दा पनि, किनभने उहाँले चाहिँ स्तनपान गराउनु पर्छ नि त। त्यही भएर चाहिँ प्रोटिन पनि धेरै भएको अनि सागसब्जी फलफुल भएको खाना खुवाउनु पर्छ जस्तो लाग्छ, अनि त्यसमा चाहिँ दुधहरू पनि खुवाउनु चाहिँ पर्छ।
0: कतिपय समुदायमा चाहिँ यो घिउ चाकोहरू चाहिँ अलिक मजाले खुवाउने चलन पनि छ। यो घिउ चाको अनि यो तिल होइन, यिनीहरू कतिको राम्रो हो त?
1: घिउ चाको खुवाउनु नराम्रो त होइन, घिउ चाकोको सँगसँगै हामीले साग सब्जी दुध दियो भने चाहिँ ठिकै छ, तर घिउ चाकोमा त सधैँ खुवाउनु चाहिँ आमाको लागि चाहिँ खाना चाहिँ पुग्दैन, अरू जस्तै प्रोटिनहरू, भिटामिनहरू चाहिँ पुग्दैन, मिनरलहरू पुग्दैन। त्यही भएर घिउ चाकोको सँगसँगै हामीले चाहिँ सागसब्जी फलफुलहरू चाहिँ दिनुपर्छ।
0: अब यो खानपिनमा चाहिँ अझ कतिपयले चाहिँ अब दुईजनाको शरीरको लागि पुग्ने गरी खुवाउनु पर्छ भनेर त्यो मात्रा धेरै खाने वा खुवाउने चलन पनि छ। अत्यधिक खाने खुवाउने गर्दाखेरि चाहिँ अलिकति सुत्केरीमा शरीर अलिक भद्दा पनि देखिन्छ होइन, खासमा खाने तरिका चाहिँ कस्तो हो त?
1: अब सुत्केरीमा धेरै खुवाउनु भन्नाले अब हाम्रो स्तनपान गराउनु पर्छ, त्यही भएर धेरै खुवाउनु पर्छ भनेर खुवाउनु त राम्रै हो होइन, तर त्यसमा चाहिँ हामीले सन्तुलन खाना चाहिँ मिलाउनु पर्यो। अब चाखु, भात, मासु, घिउ मात्र दियो भने त अवश्य पनि मोटाउँछ होइन। अब यसमा चाहिँ ध्यान दिएर हामीले चाखु भात चाहिँ ठिक मात्रामा अब दिनको कति चम्चा, एक चम्चा या दुई चम्चा घिउ होइन, चाखु थोरै, त्यसको साथसाथै माछा मासु पकाउँदाखेरि चाहिँ चिलो कम गरेर पकाएर अनि त्यसमा चाहिँ अनि फलफुल र सागसब्जी पनि हामीले मिसाएर दियो भने चाहिँ त्यो चाहिँ राम्रै हुन्छ अनि स्तनपान गर्दाखेरि चाहिँ त्यो चाहिँ ब्यालेन्समा आउँछ।
0: कतिपय आमाको अथवा पहिलो बच्चा जन्मिने आमाले चाहिँ स्तनपान गराउन नपाएको अवस्था पनि हुन्छ, दुध कम आउने अथवा दुध नआउने समस्या हुन्छ, खासमा किन हुन्छ र कसरी यसको समाधान गर्ने?
1: यो दुध नआउने भने त हुँदैन होइन यदि हाम्रो चाहिँ के चलन छ भने दुध आएन भने दुध चुसाउनै हामीले चाहिँ छोडिदिन्छौँ कि होइन त्यसले गर्दाखेरि चाहिँ हर्मोनल इम्ब्यालेन्स हुन्छ त्यसले गर्दा झन् दुध सुक्दै जान्छ त्यही भएर म चाहिँ के भन्न चाहन्छु भने दुध नआए पनि दुध चाहिँ चुसाउन छोड्नु हुँदैन बच्चालाई चाहिँ दुध चुसाउने एकदम आउँदै आएन भने मात्र अर्को विकल्प अप्नाउने त्यो पनि हामीले डक्टरको चाहिँ सल्लाह अनुसार मात्रै नभए चाहिँ सकेसम्म चाहिँ हामीले चाहिँ स्तनपान नै गराउने त्यसको लागि चाहिँ अब आमाले पनि पोषणयुक्त खानेकुरा खानुको साथसाथै जस्तै राति पनि दुध चाहिँ चुसायो भने राति चुसाउँदाखेरि पनि धेरै चाहिँ मिल्क सेक्रेसन हुने चाहिँ धेरै चाहिँ सम्भावना चाहिँ हुन्छ त्यही भएर चाहिँ दुध आएन भनेर दुध चुसाउन छोड्नु चाहिँ हुँदैन भन्छु
0: सँगसँगै खानपिनमा
1: चाहिँ एकदमै ध्यान दिनुपर्छ झोलिलो कुराहरू खानु पर्यो अनि बच्चालाई चाहिँ पहिला आफ्नो दुध नै चुसाउने अनि मात्र आउँदै आएन भने मात्र अर्को विकल्प अप्नाउने होइन भने चाहिँ आमाको दुध धेरै नै ध्यान दिने
0: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौँ कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग हुनुहुन्छ पाटन अस्पतालका सहायक नर्सिङ निर्देशक गीता किलम्बु शिल्पकार अघिकै प्रसंगसँग जोड्न चाहन्छु जस्तो यहाँले चाहिँ विकल्पहरू चाहिँ अब दुध नआएमा विकल्प दिने भन्नुभयो विकल्प दिँदाखेरि चाहिँ यो पाउडर दुध अथवा होइन बट्टाको दुधहरू खाने चलन छ जसलाई चाहिँ सरकारले अथवा सँगसँगै चिकित्सक नर्सहरूले पनि प्रतिबन्ध जस्तै लगाएको छ होइन के छ त अब यो दुध नआएको अवस्थामा खुवाउने नै हो कि यो प्रतिबन्ध लगाए पनि यसलाई चाहिँ खुवाउनु पर्ने स्थिति आउन सक्छ
1: अब यो प्रतिबन्ध लगाएको त एकदम राम्रो हो होइन यसले सकेसम्म चाहिँ हामीले फर्मुला मिल्कलाई चाहिँ हामीले प्रोत्साहन चाहिँ गर्नै हुँदैन अब विकल्प भन्नाले अब जस्तै आमा बिरामी नै छ होइन आमाले खुवाउनै सक्दैन आमाको दुध नै आएको छैन भने चाहिँ हामीले चाहिँ डक्टरको परामर्श पनि लिनु पर्यो होइन अब पिडियाट्रिक डक्टर गाइनी डक्टरको चाहिँ परामर्श दिँदै उहाँले चाहिँ सक्दै सक्दैन आउँदै आउँदैन भने मात्र हामीले चाहिँ फर्मुला मिल्कमा जाने हो दुधमा जाने हो नभए चाहिँ जानै हुँदैन यो चाहिँ हामीले रोक्नै पर्छ नियन्त्रण चाहिँ गर्नै पर्छ यसमा चाहिँ
0: अब आमा र बच्चाको स्वास्थ्यको लागि जुन स्तनपान महत्वपूर्ण भन्नुभयो होइन यसका लागि चाहिँ यहाँले विशेष कुराहरू गर्दा विशेष अस्पतालमा ती आमा र बच्चाको स्याहार सुसार गर्दाखेरि चाहिँ गर्नै नहुने तर गरिरहेको केही गल्तीहरू सम्झिनु पर्दा चाहिँ के यसलाई सम्झिनुहुन्छ
1: अब गर्नै नहुने चाहिँ यो काम गर्दाखेरि चाहिँ देखेको चाहिँ आमाहरूलाई चाहिँ यो दुध खुवाउनु भन्दा पनि उहाँहरूले बट्टाको दुध चाहिँ लिएर आउनुहुन्छ किनभने सजिलो छ होइन अनि घर परिवारलाई पनि सजिलो छ आमाको दुध निचोरी राख्नु पनि परेन होइन आमालाई अब जस्तै विशेष गरेर यो अपरेसन गरे हुन्छ नि सिजर इन्सेक्सन त्यस्तो चाहिँ आमालाई चाहिँ आराम चाहिन्छ भनेर आफै किनेर ल्याउनुहुन्छ त्यसको लागि चाहिँ हामीले चाहिँ जनमूलक जनचेतना चाहिँ जगाउनु पर्यो उहाँलाई चाहिँ हामीले चाहिँ अब गर्भ अवस्थादेखि नै आमाको सँगसँगै उहाँको परिवारलाई पनि हामीले चाहिँ शिक्षा दिनु पर्यो यो चाहिँ गर्नै नहुने हो नि त आमाको दुध चाहिँ आइराखेको हुन्छ खास त अब पाउने बित्तिकै धेरै दुध त चाहिँदैन तर उहाँहरूको चाहिँ के हुन्छ भने बच्चा रुने बित्तिकै अब यो भोकायो भने नै मात्रै हुन्छ कि अब बच्चा त विभिन्न कारणले रुन्छ नि त तर उहाँहरूको उसमा चाहिँ भोकाकै हो भनेर चाहिँ दुधको त्यो जुन फर्मुला मिल्क चाहिँ आफै किनेर चाहिँ खुवाइरहेको हुन्छ त्यो चाहिँ गर्नै नहुने हो त्यसको लागि चाहिँ हामीले कन्ट्रोल चाहिँ नियन्त्रण चाहिँ गर्नै पर्छ
0: विशेष गरेर नेपालमा स्तनपान गराउने आमाहरूको संख्या चाहिँ बढेको देखाएको छ यसपालि होइन तथ्याङ्कहरूले पनि पाँच वर्षको तुलनामा 50% महिलाहरूले चाहिँ स्तनपान गराउने गरेको छ भनेर पनि आएको छ होइन यो सुधार भएको कारण चाहिँ केलाई दिनुहुन्छ
1: अब यो सुधार भएको कारण चाहिँ यसमा चाहिँ एकजना मात्र जिम्मेवारी हुँदैन यसमा चाहिँ हामी अब आमा भयो परिवार भयो समाज समुदाय भयो अनि सरकार सबैको चाहिँ ठुलो भूमिका छ भन्छु म चाहिँ किनभने अब पहिला चाहिँ 45 दिन थियो सुत्केर बिदा त्यसबाट 60 दिन भयो अलिक 98 दिन छ होइन त्यसको साथसाथै बेटलुई बिदा पनि बस्न पाउँछ त्यसपछि चाहिँ उहाँहरूले चाहिँ स्तनपान गराउनु पाए नि त अर्को कुरा अहिले हाम्रो सरकारले चाहिँ सबै कार्यस्थलमा चाहिँ स्तनपान कक्ष हुनै पर्छ भनेर चाहिँ भन्नुभएको छ सबै ठाउँमा स्तनपान कक्ष पनि बनाइरहेको छ अब अहिले चाहिँ हाम्रो धार्मिक स्थल यो पशुपतिमा पनि स्तनपान कक्ष छ होइन ठाउँ ठाउँमा स्तनपान कक्ष छ त्यसले गर्दाखेरि चाहिँ स्तनपान गराउनलाई चाहिँ अप्ठ्यारो भएन नि त होइन त्यो कक्षमा गएर स्तनपान गराउनु पायो होइन अर्को कुरा अब यो शिक्षाले गर्दाखेरि चाहिँ अब परिवारहरू पनि ए आमालाई चाहिँ सहयोग गर्नुपर्छ भनेर अहिलेको चाहिँ श्रीमान अनि सासू ससुरा पनि पहिला भन्दा चाहिँ धेरै सहयोगी चाहिँ हुनुहुन्छ, त्यही भएर चाहिँ मलाई यो बढेको जस्तो लाग्छ।
0: कार्यस्थलले चाहिँ कतिको सहयोग गरिरहेको जस्तो लाग्छ यहाँलाई, अथवा के गर्नुपर्छ अझै कार्यस्थलमा चाहिँ महिलाको लागि?
1: अब यो कार्यस्थलमा चाहिँ यो स्तनपान कक्ष मात्र होइन कि यो बच्चा स्याहार्ने केन्द्र होइन, शिशु नै नभनौँ बच्चा नै स्याहार्ने केन्द्र पनि बनाइदियो भने चाहिँ अझै धेरै यसमा चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। अब जस्तै स्तनपान कक्ष त छ होइन, कसैको घर त टाढा हुन्छ, बच्चा ल्याउन त सक्दैन, त्यसले पनि धेरै इफेक्ट हुन्छ। अब नजिककोले त घरको परिवारले ल्याइदिन्छ, एकछिन भए पनि 20 मिनट आधी घन्टा भए पनि बच्चालाई दुध खुवाउन त पाउँछ, तर घर टाढा भएकोले त्यो सम्भव हुँदैन। त्यही भएर चाहिँ कार्यस्थलमै चाहिँ शिशु स्याहार केन्द्र जस्तै बच्चा स्याहार्ने, अब शिशु 9,000 शिशु मात्र होइन कि 2 वर्षसम्मलाई बच्चा दुध खुवाउन मिल्ने गरेको चाहिँ बनाइदियो भने चाहिँ यसमा चाहिँ धेरै सुधार हुन्छ जस्तो लाग्छ।
0: स्थानीय सरकारले चाहिँ कस्तो खालको वातावरणहरू निर्माण गर्न सक्छ, जस्तो यो यो शिशु स्याहार केन्द्रै स्थापना गर्नको लागि विभिन्न महिला र बाल बालिका मैत्री केही भनौँ न कार्यक्रमहरू कार्यस्थलहरू निर्माण गर्न के सहयोग गर्न सक्छ?
1: यो स्थानीय सरकारले पनि सरकारले अहिले जस्तै हरेक कार्यस्थलमा स्तनपान कक्ष हुनुपर्छ भने नीति जस्तै हरेक कार्यस्थलमा चाहिँ यो बाल हेरचाह केन्द्र हुनुपर्छ होइन, ठाउँ ठाउँमा अब टोल टोलमा पनि चाहिँ अब स्तनपान कक्ष चाहिँ राख्नै पर्छ भनेर नीति ल्यायो भने चाहिँ यसले पनि धेरै हेल्प गर्छ जस्तो लाग्छ।
0: हरेक कार्यस्थलमा नभए पनि पालिकाको कुनै निश्चित ठाउँहरूमा चाहिँ त्यस्तो खोलिदिन चाहिँ पालिकाले सहयोग गर्न सक्ने भयो।
1: हजुर हजुर, त्यो गर्यो भने चाहिँ धेरै राम्रो हुन्छ। अनि अर्को चाहिँ अब अहिले चाहिँ 98 दिन छ सुत्केरी बिदा, त्यसमा त अब 6 महिना बढाउन सक्यो भने त धेरै राम्रो हो स्थानीय सरकार भन्दा, यो चाहिँ केन्द्रीय सरकारबाट हुनुपर्छ होला।
0: सरकारले भन्यो र धेरै जसो सरकारी कार्यालयहरूले चाहिँ यसलाई मानेर कामहरू सुरु भएको छ, तर निजी र गैर सरकारी निकायमा त एकदमै कम छ। कसरी बढाउन सकिएला निजी क्षेत्रमा चाहिँ हामीले?
1: अब निजी क्षेत्रमा बढाउन त यो हामीले सरकारले नीति मात्र राखेर भएन, अनुगमनहरू जानु पर्यो होइन, अनुगमन गएर उहाँहरूलाई चाहिँ फोर्सफुली नै भन्नु पर्यो र साथसाथै अब उहाँको स्टाफहरूलाई पनि तालिम दियो भने चाहिँ यसमा चाहिँ सुधार गर्न चाहिँ सकिन्छ।
0: हामीले जुन लक्ष्य राखेका थियौँ नि स्तनपानको 6 महिनासम्म अथवा 2 वर्षसम्म बाल बालिकालाई स्तनपान गराउने भनेर सरकारको जुन लक्ष्य छ, त्यो लक्ष्य अनुसार काम भयो भने चाहिँ बाल मृत्यु दर, कुपोषण अनि यो संक्रमण न्यूनीकरणमा चाहिँ कस्तो खालको योगदान चाहिँ पुग्ने देखिन्छ?
1: अब यो लक्ष्य पूरा भयो भने चाहिँ, किनभने स्तनपान जस्तो राम्रो स्तनपान अमृत समान भनिहाल्छ होइन, भन्छ त्यो छँदैछ, त्यसले गर्दाखेरि चाहिँ यो कुपोषण हुनबाट बच्छ, झाडा पखाला हुनबाट बच्छ होइन। जब कुपोषण हुँदैन, झाडा पखाला लाग्दैन, बिरामी कम हुन्छ भने आमालाई पनि राम्रै हुन्छ, परिवारलाई पनि सहयोग पुग्छ होइन। अब कुपोषण भयो भने बाल मृत्यु दर बढ्छ नि त होइन, त्यही भएर स्तनपान राम्रोसँग गराउन सक्यो भने चाहिँ राम्रै हुन्छ।
0: प्रविधि जनचेतनाले चाहिँ कतिको यो स्तनपान गराउने महिलाहरूको संख्यामा चाहिँ बढेको जस्तो लाग्छ?
1: जनचेतनाले पनि अवश्य पनि बढ्छ होइन, जनचेतनामूलक कार्यक्रमहरू जस्तै अहिले सामाजिक सञ्जालहरू थुप्रै छन्, फेसबुकहरू चलाउँछन् होइन, यदि छोटो भिडियो मात्र पनि राखिदियो भने पनि, अब किनभने टिकटकहरू हेर्छन्, त्यसमा छोटो छोटो भिडियो मात्र राख्यो भने पनि धेरै फाइदा हुन्छ। त्यही भएर त्यो जनचेतनामूलक कार्यक्रम चाहिँ चाहिन्छ, त्यसले गर्दाखेरि चाहिँ इम्प्रुभ चाहिँ हुन्छ, राम्रो चाहिँ हुन्छ।
0: प्रविधि र जनचेतना जोडेर गर्न सक्यो भने चाहिँ अझ राम्रो
1: हुन्छ। अनि अब टाइम टाइममा अब पहिला जस्तै अब यो टिभीहरूमा पनि त्यस्तै खालको चाहिँ कार्यक्रमहरू राखिदिने, अघि भने जस्तै छोटो छोटो भिडियोहरू राखिदिने होइन, अब रेडियोबाट होइन, अरू सामाजिक सञ्जालहरूमा पनि कार्यक्रम चलाउने, अनि विशेषज्ञहरूसँग चाहिँ अन्डरबाट दिने, अब जो आमाले चाहिँ यसमा चाहिँ 6 महिनासम्म दुध खुवाएको, 1 घन्टाभित्रै दुध खाएको आमाहरू जो सफल भएको छ उहाँहरूको चाहिँ अन्डरबाट लिने होइन, अनि प्रसारण गर्यो भने अवश्य पनि चाहिँ यसमा चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ।
0: जुन यहाँले भन्नुभयो सामाजिक सञ्जाल र डिजिटल माध्यमले पनि यो स्तनपान प्रवर्धनमा चाहिँ भूमिका खेल्ने नै भयो, अलिकति अहिले हामीले बढी जोड दिनुपर्ने, विशेष गरेर अहिले चाहिँ स्तनपान कार्यक्रममा चाहिँ बढी जोड दिनुपर्ने युवा पुस्ता लक्षित कार्यक्रम पनि हो कि, अथवा केलाई चाहिँ बढी जोड दिनुपर्छ अहिले?
1: अब युवा पुस्ता लक्षित त हो नै होइन, अब युवाहरूलाई अहिलेदेखि नै हामीले चाहिँ शिक्षा दिन सक्यो भने अब उहाँहरूले हो पछि हुने होइन आमाहरू. त्यही भएर युवा पुस्तालाई लक्षित गरेर अब अझ त मेरो विचारमा है मेरो सिङ्गल विचारमा चाहिँ अझ यो 10 कक्षाको कोर्समै बेस्ट फिलिङ पनि केही पोर्सन राखिदियो भने झन् राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ. पाठ्यक्रममै 10 क्लासको पाठ्यक्रममा केही मात्र राखिदियो भने यसले चाहिँ धेरै नै मद्दत पुर्याउँछ जस्तो लाग्छ. यो अहिलेको युवा पुस्तालाई हामीले शिक्षा दिन सक्यो भने अहिलेको युवा पुस्ताहरूले उहाँको अब साथीभाइलाई पनि जानकारी दिन्छ होइन. अनि आमा बाउ जो चाहिँ अन्धविश्वासमा बसेको हुन्छ नि उहाँहरूलाई पनि सम्झाउन सकिन्छ त्यो उमेरले चाहिँ अहिलेको युवा पुस्ता चाहिँ पहिलाको भन्दा धेरै अगाडि छ होइन. उहाँहरू चाहिँ अब डिजिटलबाट पनि धेरै अगाडि छ, सामाजिक सञ्जाल पनि धेरै हेर्छन्. त्यही भएर उहाँहरूलाई चाहिँ यो शिक्षामूलक कार्यक्रम चाहिँ शिक्षा चाहिँ दिनुपर्छ जस्तो लाग्छ मलाई.
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. आजको कार्यक्रममा स्तनपान सप्ताहको प्रभावकारिता र स्तनपानको महत्वका बारेमा पाटन अस्पतालका सहायक नर्सिङ निर्देशक गीता किलम्बु शिल्पकारसँग कुराकानी गरिरहेका छौं. उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो. सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ. फोन 01-590-61-89, मोबाइल 97-72-540-89.

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा स्तनपान सप्ताहको प्रभावकारिता र स्तनपानको महत्वका बारेमा पाटन अस्पतालका सहायक नर्सिङ निर्देशक गीता किलम्बो शिल्पकारसँग कुराकानी गरिरहेका छौं। स्तनपान गराउने महिलाको संख्या अझै वृद्धिका लागि गर्नुपर्ने थप प्रयासका बारेमा अब हामी कुराकानी गर्छौं। म यहाँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम बदलिँदो नेपालमा।
3: धन्यवाद।
2: संयुक्त पहलमा चाहिँ सबैभन्दा पहिला त परिवारकै भूमिका महत्वपूर्ण नै हुन आउँछ होइन। विशेष श्रीमान र घर परिवारले चाहिँ कस्तो खालको साथ सहयोग चाहिँ दिन जरुरी छ महिलालाई?
3: अब विशेष गरेर परिवार र श्रीमानले चाहिँ कस्तो खालको भन्दाखेरि चाहिँ अब आमालाई चाहिँ आमाले दुध खुवाउनु पर्ने हुन्छ होइन। अब बच्चालाई बच्चाकै बच्चा छाङ्नाहरू धुनु पर्ने हुन्छ, त्यो पनि धोइदिनु पर्यो। भात पकाउने कुरा आउँछ होइन, त्यो चाहिँ श्रीमानले गरिदिए पनि हुन्छ। अब अफिसबाट आउने बित्तिकै अब कुनै कुनै घरमा त होइन, अब तिमी आयो बुहारी हो होइन, पकाऊ अब खुवाऊ हामीलाई पनि भन्ने हुन्छ। त्यो नभनिकन सासु ससुराले बनाएर राखिदियो भने त्यो टाइम चाहिँ अब बच्चालाई दिन सकिन्छ होइन। अनि त्यसको साथसाथै अब राति भयो, राति पनि त आमा त थाकेको हुन्छ होइन, कहिलेकाहीँ निदाइन्छ, त्यसकोमा चाहिँ अब श्रीमानले चाहिँ आफैले चाहिँ हेरेर आमालाई उठाएर ल दुध खुवाऊ, म अर्को ठाङ्ना साङ्ना फेरिदिने बाउले चाहिँ गरिदियो भने धेरै चाहिँ हेल्पफुल हुन्छ। अनि त्यसमा चाहिँ मानसिक तनाव पनि हुँदैन आमालाई, मानसिक तनाव नभएपछि स्तनपान गराउन पनि सजिलो हुन्छ होइन, अनि दुध उत्पादन पनि राम्रो हुन्छ।
2: धेरै जसो महिला सुत्केरी भएको बेला चाहिँ यो डिप्रेसनको होइन समस्या पनि धेरै हुने गरेको छ, मानसिक तनाव चाहिँ धेरै भएको चाहिँ तथ्याङ्कले पनि देखाउँछ, त्यो न्यूनीकरणमा पनि यसले चाहिँ सहयोग पुर्याउने भयो।
3: हजुर हजुर, यसमा चाहिँ न्यूनीकरणमा धेरै चाहिँ सहयोग पुर्याउँछ। यदि चाहिँ श्रीमान र परिवारले धेरै साथ दियो भने चाहिँ यो न्यूनीकरण हुन्छ नै।
2: अब यो सँगसँगै चाहिँ अघि यहाँले भन्नुभयो कि यसमा चाहिँ कार्यस्थलको पनि त्यत्तिकै भूमिका हुन्छ, ऊ यदि कामकाजी महिला हो भने, र समुदायको अलिकति समाज समुदायको भूमिका चाहिँ के पाउनुहुन्छ यहाँले? कस्तो खालको उसले चाहिँ सहयोग गर्न सक्छ एकजना सुत्केरी महिलाको लागि र स्तनपान गराउने महिलाको लागि?
3: समुदायले पनि अब यदि चाहिँ उहाँको परिवारले उहाँलाई साथ दिएको छैन भने समुदायले चाहिँ उहाँको परिवारलाई चाहिँ सम्झाउनु पर्यो। यदि उहाँ पनि अब समुदायमा चाहिँ कति कुरा जाने बुझेकाहरू हुन्छन्, उहाँले चाहिँ अब यो चाहिँ गराउनु पर्छ, शिक्षा दियो भने चाहिँ धेरै राम्रो हुन्छ जस्तो लाग्छ मलाई।
2: यो महिला अनि यो परिवार र समुदाय बीच समन्वय गराउनको लागि पनि पालिकाले कस्तो खालको भूमिका निर्वाह गर्न सक्छ?
3: पालिकाहरूले चाहिँ अब कतिवटा पालिकाहरूले शिशु स्याहार केन्द्र पनि खोलिएको छ, त्यसले गर्दाखेरि पनि धेरै महिलाहरूलाई सजिलो भएको छ। अर्को यो स्वयंसेविकाहरू राखेर होइन, उहाँहरू चाहिँ घर घरमा गएर स्तनपानको बारेमा शिक्षा दियो भने पनि धेरै राम्रो हुन्छ। अनि उहाँहरू चाहिँ घर घरमा जाँदाखेरि चाहिँ आमालाई मात्र नभइकन उहाँको श्रीमान, उहाँको परिवारलाई राखेर, सासू ससुरालाई राखेर होइन शिक्षा दियो भने पनि त्यो पनि राम्रो हुन्छ। अनि उहाँहरूले चाहिँ अब कुन कुनलाई चाहिँ अब कसरी दुध खुवाइरहेको छ कि छैन भनेर चाहिँ ठाउँ टाइम टाइममा गएर चाहिँ सोधपुछ गर्यो भने चाहिँ त्यो पनि राम्रो हुन्छ। पालिकाहरूले अनि टाइम टाइममा जनचेतनामूलक कार्यक्रमहरू राखेर काम गर्यो भने पनि राम्रो हुन्छ जस्तो लाग्छ मलाई।
2: जस्तो न यो महिला स्वास्थ्य स्वयंसेविकाको कुरा गर्नुभयो, ग्रामीण भेगमा एकदमै प्रभावकारी भए पनि शहरी क्षेत्रमा आवश्यकता छ, तर शहरी क्षेत्रमा एकदमै शहरीकरण भएको कारणले गर्दा सबै ठाउँमा महिला स्वास्थ्य स्वयंसेविका नपुग्ने र जहाँ आवश्यक छ नि त्यहाँ पुग्न नसक्ने, यो चुनौती चाहिँ कतिको पाउनु भएको छ अथवा यहाँ चाहिँ के देख्नु भएको छ?
3: यो शहरी एरियामा चाहिँ यदि स्वयंसेविका नभए पनि विभिन्न माध्यमबाट चाहिँ हामीले चाहिँ उहाँहरूलाई जनचेतनामूलक कार्यक्रम राख्न सक्छौँ। अघि नै भनिसकेँ मैले, अब जस्तै यो सामाजिक सञ्जालहरू अहिले प्राय सबैले नै चलाउँछ, इभन हाम्रो बाजे बजेले पनि चलाउन थालेको छ अहिले। त्यही भएर चाहिँ स्वयंसेविका नपुगे पनि शहरी क्षेत्रमा चाहिँ यदि चाहिँ हामीले यो सामाजिक सञ्जाल मार्फत या कुनै माध्यम रेडियो भयो होइन, टिभी भयो, त्यहाँबाट मात्र पनि जनचेतनामूलक कार्यक्रम चलाउन सक्यो भने चाहिँ यसमा चाहिँ सहयोग
2: सबैभन्दा धेरै भूमिका चाहिँ स्वास्थ्य केन्द्रकै हुन्छ होइन, किनभने त्यो महिला गर्भवती हुनु अघिदेखि अथवा गर्भवती भएदेखि निरन्तर रूपमा स्वास्थ्य संस्था र केन्द्रसँगको सम्पर्कमा रहन्छ। अब यहाँ जस्तो नर्सिङ पेसामा लागेका चिकित्सकहरूसँगको समन्वय र स्वास्थ्य केन्द्रहरूको भूमिका चाहिँ के पाउनुहुन्छ?
3: यो स्वास्थ्य केन्द्रको भूमिका त ठूलो छ। म चाहिँ अब यसमा चाहिँ स्वास्थ्य केन्द्रले चाहिँ एक त स्टाफहरूलाई चाहिँ तालिमहरू चाहिँ दिनुपर्छ होइन, जब गर्भ अवस्थामा चेकअपको लागि आउनुहुन्छ नि त्यहाँदेखि नै चाहिँ स्वास्थ्य कर्मीले चाहिँ उहाँलाई चाहिँ स्तनपानको बारेमा चाहिँ शिक्षा चाहिँ
2: महिला गर्भवती हुनु अघिदेखि अथवा गर्भवती भएदेखि निरन्तर रूपमा स्वास्थ्य संस्था र केन्द्रसँगको सम्पर्कमा रहन्छ। अब यहाँ जस्तो नर्सिङ पेसामा लागेका

0: उहाँहरूले चाहिँ दिमागमा चाहिँ राख्नुहुन्छ नि त गर्भ अवस्थामा। अनि फेरि एकचोटि मात्र दिएर पुगेन, जतिचोटि चाहिँ उहाँहरू चाहिँ चेकअपको लागि आउनुहुन्छ एन्टिनेरो चेकअपको लागि, त्यतिचोटि नै उहाँहरूलाई चाहिँ स्तनपानको बारेमा चाहिँ जानकारी दियो भने चाहिँ त्यो चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ मलाई।
1: अलिकति अब यहाँ 3 दशक भन्दा बढी समय भइसक्यो यो क्षेत्रमा लाग्नु भएको होइन, सुत्केरी महिलाहरूसँग पनि तपाईँको धेरै अब सम्पर्कमा रहेर कामहरू पनि गर्नुभयो, केही अलि राम्रा यहाँहरूले दिएको सन्देशबाट यहाँहरूले दिएको कुरालाई सुनेर भनौँ न चेन्ज भएको होइन सकारात्मक रूपमा लिएको अथवा सकारात्मक परिवर्तन आएको महिलामा भनौँ अथवा महिलाका श्रीमानमा अथवा उसको परिवारमा आएको परिवर्तन केही सम्झिनुहुन्छ?
0: के सम्झिन्छु भने पहिला भन्दा अहिले चाहिँ श्रीमानहरूले धेरै हेल्प गर्नुहुन्छ अनि सासु ससुराले पनि होइन, अब पहिला भए चाहिँ उहाँहरूले छुँदै छुँदैन, बच्चा पाए पनि बच्चालाई छुने थाङ्ना साङ्ना फेर्ने गरिदिनुहुन्न। अहिले चाहिँ बच्चालाई चाहिँ स्याहार गर्ने होइन, आमालाई पनि खानपिन चाहिँ राम्रो दिने, त्यसपछि चाहिँ स्तनपानमा ल दुध खुवाऊ तिमी दुध खुवाऊ म चाहिँ यो थाङ्ना साङ्ना सुकाउने म थाङ्ना धोइदिने चाहिँ अहिले चाहिँ गरेको चाहिँ पाएको छु। पहिलाको भन्दा चाहिँ त्यसमा चाहिँ धेरै नै जस इम्प्रुभ चाहिँ छ, परिवर्तन चाहिँ छ पहिलाको भन्दा चाहिँ, पहिला त चाहिँ छुँदै छुँदैन थियो नि त।
1: अहिले 3 दशक अगाडिको कुरा सम्झिनु पर्दा केही त्यस्तो नराम्रो केही दुःख लाग्दो त्यस्तो घटनाहरू सम्झिनुहुन्छ?
0: अब त्यो 3 दशक अगाडि चाहिँ आमा चाहिँ सुत्केरी हुन्छ होइन, त्यसमा चाहिँ अब सासू ससुराले पनि त्यति साह्रो चाहिँ नहेर्ने, अब ल्यायो खाना ल्यायो खुवायो त्यसपछि आमाले नै सबै थोक गर्नुपर्ने होइन, बच्चालाई दुध पनि खुवाऊ अनि बच्चाको स्याहार पनि गर थाना पनि धोऊ अनि हुँदा हुँदा त कुनै कुनै ठाउँमा त अब घरमा सुधा काम गर्नुपर्ने बुहारी भएपछि गर्नै पर्छ भन्ने त्यस्तो दुःख चाहिँ मैले आफ्नो समाजमा पनि देखाएको छु होइन। कतिजनाको त अब यो चाँडै काम गरेर यो पाठेघर निस्किने चाँडै पाठेघर निस्केको पनि देखाएको छु, 25 वर्षमै हिस्टेटोमी गरेको पनि देखाएको छु होइन, त्यो अब सबैलाई पकाएर खुवाउनै पर्ने 15 दिन हो तिमी सुत्केरीमा बस्ने 15 दिनभन्दा बेसी बस्नु पर्दैन भनेर खेतमा लाने होइन, घरमा सबैलाई हेर्नुपर्ने त्यो पनि मैले समाजमा आफैले देखेको छु। आफैले यहाँ ल्याएर हिस्ट्रीको प्रोग्रामिङ पनि अब 3rd degree प्रलाप्स नै भइसकेको थियो अनि यहीँ ल्याएर पाठेघर खसेको
1: पाठेघर
0: 25 वर्षको उमेरमा 3 बच्चा त्यसपछि पाठेघर पुरा खसेको अनि हिस्ट्रीटोमी बजाइ नै हिस्ट्रीटोमी नै गरेको थिएँ, त्यो चाहिँ मलाई दुःख लाग्छ।
1: अहिले सम्झिनु पर्दा चाहिँ भनौँ न अहिले त्यो सकारात्मक आएका परिवर्तनहरू अहिले भन्नुपर्दा चाहिँ के चाहिँ तपाईँले धेरै परिवर्तन भएको जसले गर्दा एकदम खुसी पनि लाग्छ तपाईँलाई?
0: सकारात्मक परिवर्तन भन्नुपर्दाखेरि चाहिँ अब त्यही अहिले चाहिँ श्रीमान र सासु ससुराले पहिलाको दाँजोमा धेरै हेर्नुहुन्छ होइन, अहिले चाहिँ यो पाठघर खस्ने चाहिँ पहिलाको दाँजोमा चाहिँ न्यूनीकरण छ अनि स्तनपानलाई चाहिँ धेरै उहाँहरूले चाहिँ ध्यान दिनुहुन्छ होइन, अनि बच्चालाई दुध खुवाऊ तिमी म चाहिँ काम गरिदिन्छु भन्ने सकारात्मक पनि मैले चाहिँ देखेको छु। आमा बच्चाले नै पनि स्याहार्ने सरसफाइमा ध्यान दिनको लागि चाहिँ सरसफाइमा ध्यान दिने त्यो चाहिँ पाएको छु पहिलाको दाजु।
1: अब अलिकति सरकारले जुन गरिरहेको छ त्यो प्रशंसनीय पनि छ र धेरै सुधार पनि आइराखेको छ होइन, अझै पनि अलिकति नीतिगत सुधार अथवा कार्यक्रममा होइन चाहिँ कस्तो खालको परिवर्तनहरू जुन चाहिँ जरुरी छ जस्तो लाग्छ यतिखेर?
0: सरकारले चाहिँ टाइम टाइममा चाहिँ अनुगमन चाहिँ जानुपर्छ जस्तो लाग्छ मलाई, कार्यस्थलहरू छ कि छैन, अब यो बाल शिशु केन्द्र पनि चाहिन्छ नै भनेर चाहिँ नीति बनाउने, त्यसपछि चाहिँ सकेसम्म चाहिँ आमालाई चाहिँ 6 महिनासम्म सुत्केरी बिदा दिने प्रावधान बनायो भने चाहिँ अझ यसमा चाहिँ धेरै सुधार हुन्छ। निजी कार्यस्थलमा पनि अब अनुगमनहरू जाने होइन, जुन नीति बनाएको छ नि त्यो चाहिँ उहाँहरूले चाहिँ अप्नाउनै पर्छ भनेर चाहिँ फोर्सफुल्ली पनि बनायो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ।
1: अब विशेष गरेर अस्पतालहरूमा चाहिने चाहिँ के छ त यो यही महिलाको जुन स्तनपान गराउने महिलाहरूको लागि र भनौँ न बाल स्वास्थ्य सुधारको लागि चाहिँ विशेष यही पाटन अस्पतालमा भन्नुपर्दा यो अस्पताललाई चाहिँ पहिल्यैदेखि धेरै विभिन्न अवार्डहरू पनि पाउनु भएको छ शिशु स्याहार र बाल सँगसँगै आमाको स्वास्थ्य सुधारको लागि चाहिँ होइन, यहाँ पनि अझै के आवश्यक चाहिँ देख्नुहुन्छ? अझै
0: अब यहाँको भन्नुपर्दाखेरि चाहिँ आवश्यक चाहिँ यो स्तनपान कक्ष चाहिँ भयो होइन, तर बाल शिशु केन्द्र चाहिँ छैन, त्यसले गर्दाखेरि चाहिँ जति मात्रामा स्तन

0: पान गराउनु पर्ने छ नि त्यति मात्रामा चाहिँ यहाँको स्टाफहरूले चाहिँ गराउन सकेका छैन। मेरो विचारमा यो बाल शिशु केन्द्र पनि भइदिए राम्रो हुन्छ जस्तो लाग्छ मलाई।
1: महिलाहरूले जस्तो बाल बालिकाहरूलाई स्वास्थ्य समस्या हुँदा बच्चाहरू छोडेर आमाहरू बच्चाहरू महिनौ अस्पताल राख्नुपर्ने अनि आमा चाहिँ घर पठाइदिने त्यस्तो पनि अवस्था छ र कतिपय ती महिलाहरू आउने जाने त्यो बाध्यात्मक परिस्थितिहरू पनि छन् होइन। यस्तो समस्याहरू भयो भने चाहिँ समाधान चाहिँ कसरी गर्न सकिएला?
0: स्तनपानको लागि चाहिँ अब बच्चाहरूलाई राख्नु पर्यो भने यहाँ चाहिँ के गर्नुहुन्छ भने आमा चाहिँ घरमै भए पनि उहाँले चाहिँ दुध निकालेर पठाउन मिल्छ त्यो टेम्परेचर मिलाएर। जस्तै दुधको हामीले यहाँ अहिले यो सप्ताह चलिराख्दाखेरि यो स्तनपानको सप्ताहमा चाहिँ हामीले चाहिँ ब्रेस्ट मिल्क चाहिँ कसरी स्टोर पनि गर्न सकिन्छ भनेर हामी त्यो पनि जानकारी दिन्छौँ। अब त्यो भन्नुपर्दाखेरि चाहिँ रुम टेम्परेचरमा हामीले यदि आमा स्वस्थ छ भने चाहिँ हामीले चाहिँ 6 घन्टासम्म चाहिँ बच्चाको आमाको दुध निकालेर स्टोर गर्न सकिन्छ। फ्रिजमा चाहिँ 24 घन्टासम्म राख्न सकिन्छ। डिप फ्रिजमा 3 दिनसम्म हामीले स्टोर गर्न सकिन्छ अनि त्यो पनि हामी चाहिँ जानकारी दिइरहेका छौँ। यदि अनि बच्चाको आमाको दुध चाहिँ हामी निकालेको दुध चाहिँ तताएर चाहिँ खुवाउनु मिल्दैन तर पानीको तातो पानीमा चाहिँ डुबाउने डुबाएपछि चाहिँ त्यो चाहिँ खुवाउनु मिल्छ तर त्यो बाँकी भएको चाहिँ फाल्नुपर्छ भनेर हामी चाहिँ त्यो पनि हामी जानकारी दिन्छौँ।
1: आमाको दुध चाहिँ 3 दिनसम्म फ्रिजमा राखेर खुवाउन मिल्ने यो चाहिँ अलिकति प्रोसेसहरू अलिकति त्यो भनौँ न जनचेतना जगाउने हिसाबले चाहिँ दूर दराजको ग्रामीण भेकोले पनि सुन्ने गरी जानकारी गराउनु पर्दा के छ अहिलेको हाम्रो प्रक्रिया?
0: यसमा जानकारी दिनु पर्दाखेरि चाहिँ अब हामीले चाहिँ अब कोही कोही आमाको प्रशस्त दुध चाहिँ आउँछ उहाँहरूले चाहिँ अब काममा जानुपर्छ भने चाहिँ हामीले सफा भाँडा होइन साबुनले राम्रोसँग धुनु पर्यो सकेसम्म चाहिँ अब उमालेको राम्रो भाँडा होइन सफा स्टिलको भाँडा बिर्को भएको त्यसमा उमाल्यो त्यसपछि चाहिँ त्यसमा चाहिँ अब दुध कतिसम्म आउँछ त्यो निचोर्यो त्यो टाइमको चाहिँ अब यो समयको दुध भनेर टाइम लेखेर राख्यो त्यो चाहिँ रुम टेम्परेचर हाम्रो रुम टेम्परेचरमा चाहिँ हामीले 4 देखि 6 घन्टासम्म राख्न सकिन्छौँ। यदि फ्रिज छ अब गाउँघरमा त फ्रिज नहुन सक्छ त्यही भएर 4 देखि 6 घन्टामा त्यो टाइम लेखेर राख्यो अनि त्यसपछि फेरि अर्को भाँडामा चाहिँ त्यसपछि आएको अब 2-3 घन्टापछि फेरि त बन्छ नि त होइन त्यसपछि अर्को भाँडामा राखेर त्यो टाइम लेख्यो भने चाहिँ हामीले त्यसबाट पनि बच्चालाई अब अरू दुध चाहिँ खुवाइराख्नु पर्दैन नि त आमाकै दुध पाउँछ होइन। यदि फ्रिजमा चाहिँ राख्ने हो भने चाहिँ फ्रिजको डोरमा चाहिँ नराख्ने होइन फ्रिजभित्र राख्यौँ भने चाहिँ हामीले 24 आवरसम्म राख्न मिल्छ। फ्रिजको दुध त चिसो हुन्छ अनि चिसो दुध त खुवाउनु हुँदैन होइन त्यही भएर चाहिँ हामी तातो पानीमा चाहिँ त्यो बोतलमा जुनमा हामीले दुध निचोर नि त्यो चाहिँ डुबाइराख्ने होइन नि मन तातो भएपछि त्यो खुवाउन मिल्छ।
1: स्टिलको राम्रो
0: स्टिलको सफा सिसाको या बिर्को भएको हुनु पर्यो होइन त्यो चाहिँ पानीमा डुबाएर अनि त्यो मन तातो भएपछि खुवाउने तर बाँकी भएको फेरि फ्रिजमा चाहिँ नराख्ने त्यो चाहिँ हामीले फाल्नुपर्छ त्यो चाहिँ खुवाउन मिल्दैन। अनि डिप फ्रिज छ तर डिप फ्रिजमा राखेर भने चाहिँ 3 दिनसम्म मिल्छ अनि त्यो आइस भएको चाहिँ पहिला मेल्ट गर्नु पर्यो त्यही मन तातो पानीमा डुबाएर राख्ने मन तातो भएपछि चाहिँ खुवाउने बाँकी भएको फेरि फ्रिजमा नराख्ने त्यो चाहिँ फाल्नुपर्छ।
1: कुनै कारणवश भनौँ न कतिपय बच्चाले आमाको दुध खान नपाएको हुन्छ केही कारणवश होइन उहाँहरूलाई चाहिँ अरू आमाले पनि त्यसरी दुध दिएर सहयोग गर्न सकिने भयो होइन हजुर त्यो पनि एउटा महत्वपूर्ण कुरा रह्यो। स्तनपान गराउने आमाको संख्या वृद्धि गर्न र आमा र शिशुको स्वस्थ शरीरको लागि चाहिँ सुझाव दिनुपर्दा परिवारलाई महिलालाई नै सुझाव दिनुपर्दा के सुझाव दिनुहुन्छ?
0: महिलालाई चाहिँ म के सुझाव दिन्छु भने स्तनपान अमृत समान हो होइन स्तनपान भनेकै पहिलो खोप हो बच्चाको अनि बच्चाको अधिकार पनि हो होइन अनि पोषणयुक्त खाना पनि हो स्तनपान त्यही भएर हामीले स्तनपान गराउनै पर्छ। त्यसको लागि परिवारको सहयोग पनि चाहिन्छ होइन समुदायको सहयोग पनि चाहिन्छ सरकारको सहयोग पनि चाहिन्छ होइन त्यही भएर स्तनपानैमा ध्यान दिउँ। 6 महिनासम्म आमाको दुध मात्र खुवाउँ इभन पानी पनि चाहिँदैन होइन पानी पनि त्यसैमा प्रशस्त हुन्छ त्यो चाहिँ हामीले सबैलाई जानकारी दिउँ। अनि 2 वर्ष या 2 वर्ष बढीसम्म पनि दुध खुवाउँ 6 महिनापछि चाहिँ त्यसको साथसाथै अर्को खानेकुराहरू पनि खुवाउनुपर्छ 6 महिनापछि आमाको दुधले मात्र पुग्दैन होइन 6 महिनापछि अरूको खानेकुराको साथसाथै आमाको दुध चाहिँ कन्टिन्यू खुवाउँ 2 वर्षसम्म या 2 वर्ष बढी भन्दा खुवाउँदा पनि हुन्छ तर 2 वर्ष अगाडि चाहिँ बच्चालाई चाहिँ छुटाउने काम चाहिँ नगरौँ त्यसमा चाहिँ म चाहिँ जोड दिनै चाहन्छु।
1: यहीँनिर अलिकति जोड नै मन लाग्यो जस्तो कतिपय बच्चाहरू अहिले त त्यस्तो समस्या छैन पहिलाका बच्चाहरू चाहिँ छ महिना भन्दा बढी समय 2 वर्ष 3 वर्ष अझ 5 वर्षसम्म नि दुध मात्र खाने अरू खाना चाहिँ नखाने अनि त्यसले गर्दा झन् कुपोषित भएको हो कि भन्नेहरू पनि छन् होइन त्यस्तो समस्या यता कदा अहिले पनि कतै कतै सुनिन्छ उहाँहरूलाई चाहिँ के सुझाव दिनुहुन्छ
0: उहाँलाई चाहिँ के भन्छु भने अब कोही कोही बच्चाहरू आमाको मात्र दुध खुवाउँदा अरू खानेकुरा खान मान्दैन होइन त्यो भयो भने चाहिँ आमाले चाहिँ त्यो बच्चालाई 2 वर्षभन्दा बढी भयो तर अरू खानेकुरा खानै मान्दैन आमाको दुध मात्र जतिखेर पनि चुसिराख्छ भने आमाको दुध छुटाएर चाहिँ त्यो पोसिलो खानेकुरा खुवाउनु भन्छु म चाहिँ किनभने बच्चाहरू छ मैले पनि देखाएको छु होइन आमाको दुध मात्र खाने अनि अरू कुनै पनि नखाने किनभने 2 वर्षपछि आमाको दुधले मात्र चाहिँ पुग्दैन होइन अरू पोषणको कुरा चाहिन्छ नै यदि खान मान्दैन भने चाहिँ दुध छुटाएर चाहिँ पोसिलो खानेकुरा खुवाउनलाई चाहिँ सुझाव दिन्छु
1: अब यस्तो अवस्था अथवा अरू विभिन्न अवस्थामा चाहिँ जस्तो परिवारले र स्पेसली चाहिँ श्रीमानले चाहिँ कस्तो खालको सहयोग चाहिँ गर्न जरुरी छ
0: यसमा चाहिँ फर्स्ट चाहिँ आमालाई सपोर्टको लागि चाहिँ सबै काममा चाहिँ हेल्प गर्नु पर्यो होइन मदद गर्नु पर्यो अब यो होइन यो त आमाकै काम हो अब बच्चा हेर्ने भयो होइन थाङ्नाहरू धुने भयो बच्चालाई सरसफाई गर्ने घरको काम गर्नेमा चाहिँ आमा र अरू परिवारले हेल्प गर्यो भने चाहिँ अवश्य पनि राम्रो हुन्छ अनि यो हेल्प गर्दाखेरि आमाको स्वास्थ्यको साथसाथै मानसिक तनाव पनि हुँदैन होइन मानसिक तनाव नभएपछि स्तनपानमा सहज पनि हुन्छ
1: स्तनपान सप्ताहकै सन्दर्भमा भन्नुपर्दा अस्पतालले गरिरहेको कार्यक्रम अलिकति चर्चा गरौँ न अस्पतालले यो सप्ताहभरि के गर्दैछ
0: हाम्रो चाहिँ यो अस्पतालले अब हिजोदेखि सुरु भयो अगस्त 1 देखि 7 हो होइन हिजो अगस्त 1 थियो शनिबार होइन शनिबार चाहिँ अब जहाँ जहाँ बच्चाहरू हुन्छ त्यहाँ त्यहाँ वार्डमा चाहिँ हामी यो कार्यक्रम राख्छौँ हिजो चाहिँ प्राइभेटबाट सुरु भयो होइन त्यसमा चाहिँ हामीले अब प्राइभेट अनि एनआइसियु पिआइसियु न्युनेटल एचडियु भयो चिल्ड्रेन वार्ड अनि म्याटर्निटी अनि यो निक्सामन अपरेसन गर्ने थिएटर भयो त्यो जहाँ चाहिँ सिजरिन गरिन्छ अनि गाइनाकोलोजी जहाँ चाहिँ बच्चाहरू पनि हुन्छ त्यो सबै मिलेर चाहिँ हामीले 1 सप्ताह नै मान्छौँ होइन यसमा चाहिँ हामी जनचेतनामूलक कार्यक्रमहरू राख्छौँ होइन यसमा चाहिँ अब एउटा बच्चाको स्तनपान कतिको महत्व छ यसको फाइदाहरू के छ आमाको लागि फाइदा के छ होइन बच्चाको लागि फाइदा के छ त्यो भयो अनि स्तनपान गर्ने तरिकाहरू आसनहरू होइन कुन कुन पोजिसनमा हामी बच्चालाई दुध खुवाउन सक्छौँ अनि बच्चाको आमाको त्यो दुध चाहिँ कसरी स्टोर गर्न सकिन्छ होइन अनि त्यसपछि चाहिँ यो आमाको पोषणको कुराहरू भयो त्यो चाहिँ हामीले विभिन्न तरिकाबाट चाहिँ हामी देखाउँछौँ अनि यसमा चाहिँ स्टुडेन्टहरू पनि इन्भल्भ हुनुहुन्छ रोल प्ले गर्ने कुनै ठाउँमा होइन ड्रामाहरू देखाउने अनि भिडियोहरू देखाएर चाहिँ अनि लेक्चर होइन उहाँहरूले नै आफैले पनि अब यसमा चाहिँ डाइटिसियन पनि छ डक्टरहरू पनि हुनुहुन्छ पिडियाट्रिसियनहरू पनि अनि सिस्टरहरू भयो सबैले जिम्मेवारी लिएर चाहिँ अहिले चाहिँ गरिराखेको छ हामीले चाहिँ अब कहाँ के गर्ने अझै जस्तै हाजिर जवाफ राख्ने होइन उहाँहरूको चाहिँ उसको लागि चाहिँ हामीले त्यसमा सानो सानो गिफ्टहरू पनि राख्छौँ होइन उहाँहरू चाहिँ राम्रोसँग सुनोस् भनेर अनि गिफ्टहरू पनि राखेर चाहिँ हामीले चाहिँ कार्यक्रमहरू चलाइरहेका छौँ अब 2 दिन चाहिँ सक्यो एउटा प्राइभेटमा भयो आज बिहान चाहिँ हामीले ओपिडीमा आउटपेसेन्ट डिपार्टमेन्ट चाहिँ इमर्जेन्सी डिपार्टमेन्ट र आउटपेसेन्ट डिपार्टमेन्टको इन्चार्जहरू मिलेर सबैहरू मिलेर चाहिँ हामीले चाहिँ कार्यक्रम चाहिँ गरिरहेका छौँ आज पनि भयो
1: हजुर बेला बेलामा अवार्डहरू पनि जितेर पाटन अस्पतालले चाहिँ नाम कमाएकै छ होइन यो महिला स्वास्थ्य र बालबालिकाको स्वास्थ्यमा सुधार ल्याएर पनि होइन अलिकति चर्चा गर्नुपर्दाखेरि चाहिँ विगतको कुरा र अझै गर्नुपर्ने जुन छ जुन चाहिँ गर्न पाएको छैन जस्तो त्यस्तो केही छ
0: अब चाहिँ अहिले चाहिँ अझै गर्नुपर्ने चाहिँ अहिले यो जुन अर्बनाइजेसनको गर्दाखेरि चाहिँ अहिले फर्मुला फिट पाउनेर आफै किनेर ल्याउनेहरू अलिक बढिया जस्तो लाग्छ कि मलाई होइन जस्तै अब कसैले भन्नु परेन आफै ल्याउनुहुन्छ कि होइन त्यसमा चाहिँ हामीले सुपरभिजन चाहिँ गर्नैपर्छ उहाँहरूलाई कन्ट्रोल चाहिँ गर्नैपर्छ होइन त्यसको लागि चाहिँ अब हामीले आमाहरूलाई चाहिँ शिक्षा दिनु पर्यो होइन वार्डमा पनि अब हाम्रोमा छ ब्रेस्ट फिडिङ एजुकेटरहरू हुनुहुन्छ होइन उहाँहरूले पनि गर्नुहुन्छ गर्न त नगर्ने त होइन तैपनि अहिले हामीले चाहिँ अनि तालिमको लागि पनि हामीले पहल चाहिँ गरिरहेका छौँ स्टाफहरूलाई तालिम दिने टाइम टाइममा तालिम दियो भने उहाँहरूले पनि त सिकाउन सक्नुहुन्छ नि त्यो चाहिँ अझै चाहिँ गर्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ अब अहिले पब्लिक हामी नै ठुलो अब एउटा यो गुगलले गर्दाखेरि पनि सबैजना जान्ने बुझ्ने हुन्छ अनि हेरे आफै किनेर ल्याउनेहरू पनि हुनुहुन्छ, कतिजनाले सोध्नुहुन्छ, कतिजनाले आफै ल्याउनुहुन्छ। अनि अहिले यो एन पनि छ नि त होइन, यो ब्रेस्ट फिडिङ एक्ट, त्यसको बारेमा पनि हामीले चाहिँ जानकारी चाहिँ गराउँछौँ स्टाफहरूलाई, अनि आमाहरूलाई पनि जानकारी चाहिँ गराइरहेका छौँ। त्यो चाहिँ हामीले टाइम टाइममा जानकारी चाहिँ दिनुपर्छ जस्तो लाग्छ।
1: त्यो चाहिँ सकियो होइन,
0: त्यो चाहिँ अब गरिरहेका छौँ, कन्ट्रोलमा भन्नाले पुरा कन्ट्रोलमा चाहिँ आएको छैन, तर पहिला भन्दा चाहिँ कम छ। अब पहिला चाहिँ हामीले यो ब्रेस्ट फिडिङ जुन स्तनपान छ नि, जुन बोटल फिडिङ गराउँछ नि, त्यो हामी बोटलै आफै उठाएर ल्याउँछौँ कि दिँदैन। तर अब अहिलेको पब्लिक र पहिलाको पब्लिकहरू फरक छ नि त, पहिलाकोहरूले त्यस्तो साह्रो गरेन, अहिलेको पब्लिकसँग गर्न चाहिँ अलिक गाह्रो छ, बुझाउन गाह्रो छ, त्यही भएर हामी उहाँहरूलाई चाहिँ सम्झाउँछौँ, तर बोटलै लिएर चाहिँ आउँदैनौँ, तर नखुवाउनु चाहिँ भन्छौँ। तर अब बोटल फिडिङ चाहिँ यो गाउँ घरमा भन्दा यो अर्बनमा चाहिँ धेरै छ, विशेष गरी बागमती प्रदेशमा त धेरै रहेछ होइन, कर्णाली प्रदेशमा चाहिँ थोरै नै रहेछ, 11% रहेछ, बागमती प्रदेशमा चाहिँ 43% जति छ,
1: भनेपछि आधा जति नै छ।
0: त्यही भएर
1: शिशुको स्वास्थ्यमा कस्तो खालको असर चाहिँ पुगिरहेछ?
0: शिशुको स्याहारमा चाहिँ अब यसको ठेट डाटा त छैन होइन, तर असर त पुर्याउँछ नि, किनभने अब बोतलले गर्दाखेरि झाडा पखाला हुन्छ होइन, कुपोषण हुन्छ होइन, त्यसपछि जुन मात्रामा आमाको दुधमा जति मात्रामा जुन पोषणयुक्त हुन्छ नि, त्यति त फर्मुलामा त हुँदैन, यो बट्टाको दुधहरूमा त हुँदैन होइन, त्यस साथ साथै उहाँहरूलाई फिनान्सियल बर्डन पनि हो नि त होइन, आमाको दुध त किन्नु पर्दैन होइन, यो बोतलको दुध त किन्नु पर्यो होइन, किन्दाखेरि यो त अब सस्तो त छैन होइन, त्यसको साथसाथै अब फ्यामिलीमा पनि बर्डन पनि हुन्छ, सबै ठाउँ सबैजना धनाढ्य नै हुँदैन नि त होइन, कसैको पैसा होला कसैको नहोला होइन, त्यसले गर्दा चाहिँ धेरै इफेक्ट चाहिँ पर्छ, यसमा चाहिँ कन्ट्रोल चाहिँ गर्नै पर्छ।
1: यो महत्वपूर्ण विषयमा कुराकानी गर्न हामीलाई समय दिनुभएकोमा म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: हजुरलाई पनि धेरै धेरै धन्यवाद यो महत्वपूर्ण मलाई समय दिनुभएकोमा, उज्यालो रेडियो नेटवर्कको साथसाथै सम्झना म्यामलाई पनि धेरै धेरै धन्यवाद।
1: वहाँ हुनुहुन्थ्यो पाटन अस्पतालका सहायक नर्सिङ निर्देशक गीता किलम्बो शिल्पकार। स्तनपान सप्ताहको प्रभावकारिताको विषयमा कुराकानी सँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।

0: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्याम
1: हजुरको रेडियो 102.1 मेगा
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलखा किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117 9845-55562 048-45-562 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
3: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
3: विश्व स्तनपान सप्ताह 2026 अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
4: अहिले बिहानको 9 बज्यो।
1: हजुरको रेडियो 102

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। मनसून फेरि सक्रिय, आज कोशी बागमतीर गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना। आज श्रावणको तेस्रो सोमबार बिहानैदेखि पशुपति सहित देशभरका शिवालयहरूमा दर्शनार्थीको गुइँचो। पेट्रोल डिजेलको भाउ बढ्यो, ग्यासको यथावत। तराई मधेसको जनजीवन सामान्य बन्न थालेपछि कर्फ्यूहरू निषेधाज्ञा क्रमशः हटाइँदै। पाकिस्तानमा हिंसाको विरोधमा भेला भएका मानिसको भीड़मा विस्फोट, 14 जनाको मृत्यु। र अमेरिकालाई हराउँदै भलिबल नेशन्स लीगको उपाधि पोल्याण्डले जित्यो।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है केही।
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ? अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
0: रामेछाप नगरपालिकाको अनुरोध।
5: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
6: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। मनसून फेरि सक्रिय भएको छ। हिजो मध्य र पश्चिम तराईका धेरै ठाउँ तथा गैराती मध्य र पूर्वी क्षेत्रका धेरैजसो ठाउँमा पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज पनि काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज विशेष गरी तीनवटा प्रदेश, कोशी बागमती र गण्डकीका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। अरू पहाड़ी र तराईका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ। काठमाडौँ उपत्यकामा पनि थप वर्षाको सम्भावना छ। आज राति पनि कोशी बागमती र गण्डकी सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने सम्भावना छ। मनसून सक्रिय रहेको हुँदा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण तथा सड़क र हवाई यातायात प्रभावित हुन सक्ने भएकोले भोलि बिहानसम्म नै सावधानी अपनाउन मौसमविदहरूको आग्रह छ। विशेष गरी नदी तटीय क्षेत्र, पहिरोको जोखिम रहेका ठाउँ अनि यात्राका बेला चनाखो रहन अनुरोध गरिएको छ। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न महाशाखाले आग्रह गरेको छ। श्रावणको तेस्रो सोमबार बिहानदेखि पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयमा दर्शनार्थीहरूको घुइँचो लागेको छ। पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीको सहजताका लागि आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा चारै ढोका खोलिएको जनाएको छ। साथै बोलबम यात्रीका लागि विशेष व्यवस्था गरिएको छ। मन्दिरमा प्रवेश चारवटा लामको व्यवस्था गरिएको छ। पशुपतिनाथसँगै राजधानीको गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र बसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायत राजधानीका ठूला साना सबै शिव मन्दिरमा पनि भक्तजनहरूको लाम लागेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढ़ाएको छ। गैरातीदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको भाउ बढ़ेको छ। पेट्रोलमा प्रति लिटर 3 रूपियाँ, डिजेल र मटितेलमा 5 रूपियाँ तथा हवाई इन्धन आन्तरिक तर्फ 20 रूपियाँ र अन्तर्राष्ट्रिय तर्फ प्रति किलो लिटर अमेरिकी डलर 130 भाउ बढ़ेको छ। नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मटितेलको भाउ काठमाडौँ, पोखरा र दिपाइलमा लिटरको 200 रूपियाँ पुगेको छ। यस्तै सुर्खेत र दाङमा 199 रूपियाँ तथा चाराली, विराटनगर, जनकपुर, अमलिङगंज, भलवारी, धनगढ़ी र वीरगंजमा 197.50 रूपियाँ पुगेको छ। खाना पकाउने एलपी ग्यासको भाउ भने यसअघि जस्तै भरि सिलिण्डरको 2060 रूपियाँ नै कायम छ। संसद सचिवालयको बैठक आज दिउँसो सभा एक बजेदेखि शुरू हुने जनाइएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेस आयोगको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ। बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक पनि आजै बस्दैछ। संसद सचिवालयले बैठक आज दिउँसो सभा एक बजेदेखि शुरू हुने जनाएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेस आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ। यस्तै संघीय संसद अन्तर्गत आज अर्थ र शिक्षा सम्बन्धी चारवटा संसदीय समितिको बैठक पनि बस्दैछ। सिंहदरबारमा आज समिति महिला तथा सामाजिक मामिला समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बिहान 11 बजे बस्ने बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धमा छलफल हुने भएको छ। त्यस्तै महिला तथा सामाजिक मामिला समितिको आज नै बिहान 11 बजे बस्ने बैठकमा साइबर सुरक्षाको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको बताइएको छ। यस्तै अर्थ समितिको आज दिउँसो 1 बजे बस्ने बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ। त्यसै गरी लेखा समितिले आज दिउँसो 2 बजे बस्ने बैठकमा प्राप्त उजुरीमाथि छलफल गर्ने कार्यसूची रहेको छ। रोल्पाको परिवर्तन गाउँपालिका 6 इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आज बिहान 3:07 जाँदा 4.4 स्थानीय म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का रोल्पा र आसपासको क्षेत्रहरूमा महसुस भएको छ। पश्चिम रूकुमको मुसिकोट खलंगा क्षेत्रमा पनि धक्का महसुस भएको त्यहाँका स्थानीयहरूले बताएका छन्। तपाईँ ती बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्राम पछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
7: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
8: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
7: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
8: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
7: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
8: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
7: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
8: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
7: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
1: हाँ?
3: एक पटक सोच्नुस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
6: हजुरको रेडियो 102.1 MHz
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। एक हप्तासम्म अशान्त बनेको तराईमा देशका विभिन्न ठाउँको जनजीवन सामान्य बन्न थालेपछि कर्फ्यू र निषेधाज्ञा क्रमशः हटाउन थालिएको छ। सिराको गुलबजार क्षेत्रमा लाग्दै आएको कर्फ्यू हिजो बेलुका 7 बजेदेखि हटाइएको छ। सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यू हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सिराले जनाएको छ। यस्तै धनुषाको जनकपुर धाम उपमहानगरपालिका लगायत क्षेत्रमा लगाइएको निषेधाज्ञा पनि आज बिहान 5 बजेदेखि हटाइएको छ। धनुषा प्रशासनको आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनको कार्यक्रम फिर्ता लिएको, जिल्लाको सुरक्षा अवस्था सामान्य बन्द गएको तथा जनजीवन क्रमशः सामान्यीकरणतर्फ उन्मुख भएको जनाइएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा तथा जिल्ला सुरक्षा समितिको बैठकको निर्णयको आधारमा निषेधाज्ञा हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जानकारी दिएको छ। सिन्धुलीमा साउनको दोस्रो सातासम्म 94.80% धान रोपाई सकिएको छ। कृषि विकास कार्यालय सिन्धुलीका अनुसार समयमै पानी पर्नुका साथै गत वर्ष जस्तो रासायनिक मलको अभाव नहुँदा यस वर्ष साउनको दोस्रो सातासम्म 94.80% धान रोपाई सकिएको छ। गत वर्ष यही अवधिमा सिन्धुलीमा लगभग 80% मात्रै धान रोपाई भएको थियो। कृषि विकास कार्यालय सिन्धुलीका सूचना अधिकारी उमादेवी श्रेष्ठले त्यहाँको भौगोलिक अवस्था र सिंचाई सुविधाको आधारमा विभिन्न स्थानमा रोपाईको गति फरक फरक हुने भएकोले साउनको तेस्रो सातासम्म बाँकी रहेको करिब 5% क्षेत्रमा पनि रोपाई सम्पन्न हुने अपेक्षा गरिएको बताउनु भएको छ। गत वर्ष सिन्धुलीमा 99% रोपाई भएको थियो भने यस वर्ष 7% रोपाई सम्पन्न हुने अनुमान गरिएको पनि बताइएको छ। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको एक प्रहरी चौकी बाहिर भएको आत्मघाती बम विस्फोटमा 14 जनाको मृत्यु भएको छ भने 22 जना घाइते भएका छन्। आइतबार साँझ अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्त अन्तर्गत स्वात उपत्यकाको कबाल शहरमा विरोध प्रदर्शनका लागि भेला भएका मानिसहरूको भीड़ नजिक विस्फोट भएको थियो। प्रहरी टोलीले चौकीको प्रवेशद्वारमा आत्मघाती आक्रमणकारीलाई रोकेर खानतलासी गर्ने प्रयास गरेपछि उनले आफूलाई विस्फोट गराएका थिए। आक्रमणको जिम्मेवारी हालसम्म पनि कुनै पनि समूहले लिएको छैन। उक्त क्षेत्रमा बढ़दो हिंसा विरूद्ध सरकारले प्रभावकारी कार्यवाही गर्नुपर्ने मागसहित नजिकैको चोकमा सयौं मानिसहरू भेला भएका थिए। ग्रीसमा डडेलो निभाउन प्रयोग भएका दुईवटा हेलिकप्टर आकाशमै ठोकिएका छन्। यो घटनामा 2 जना चालक दलका सदस्यको ज्यान गएको छ। ज्यान गुमाउनेमा एक डेनिस पाइलट र एक ग्रीक अग्नि सेवाका सम्पर्क अधिकारी रहेका छन्। दोस्रो हेलिकप्टरमा रहेका एक बेलायती पाइलट र अर्का ग्रीक संयोजकको जीवितै उद्धार गरिएको बीबीसीले जनाएको छ। ग्रीसको राजधानी एथेन्सबाट झण्डै 65 किलोमिटर पश्चिममा भएको घटनाको भिडियोमा दुईवटा हेलिकप्टर ठोकिएको देखिन्छ। ड्यान्युब नदीको पानीको सतह कीर्तिमानी रूपमा घटेपछि हंगेरीले 44 वर्षपछि पहिलो पटक आफ्नो एकमात्रै आणविक ऊर्जा केन्द्र बन्द गर्ने भएको छ। युरोपभर लामो समयदेखि चलिरहेको खडेरी र अत्याधिक गर्मीको कारण उत्पन्न ऊर्जा संकटको पछिल्लो प्रभावको रूपमा हंगेरीले पाक्स आणविक ऊर्जा केन्द्र बन्द गर्ने निर्णय गरेको समाचार संस्था एएफपीले जनाएको छ। बुडापेस्टको दक्षिणमा रहेको यो केन्द्रले सामान्य अवस्थामा हंगेरीको झण्डै 1/3 विद्युत माग पूरा गर्दै आएको छ। र अन्त्यमा खेल समाचार। साविक विजेता पोल्याण्डले भलिबल नेशन्स लीग 2026 उपाधि जितेको छ। चीनको निङबोमा भएको फाइनलमा अमेरिकालाई 3-2 हराउँदै पोल्याण्डले उपाधि जितेको छ। पोल्याण्ड 2-1 पछि परेको अवस्थामा अन्तिम 2 सेट लगातार आफ्नो पक्षमा पार्दै च्याम्पियन बनेको छ। पोल्याण्डले सन् 2023 घरेलु मैदानमै भएको 5औं संस्करणको भीएनएलमा अमेरिकालाई फाइनलमा हराएर पहिलो पटक उपाधि जितेको थियो। साथै गएको वर्ष चीनमै भएको 7औं संस्करणमा इटालीलाई हराएर दोस्रो पटक च्याम्पियन बनेको थियो। सन् 2019 शुरू भएको भीएनएलमा पोल्याण्डले तेस्रो पटक उपाधि जित्न सफल भएको छ। अमेरिकाले अहिलेसम्म 4 पटक फाइनल खेले पनि उपाधि जित्न सकेको छैन। बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पटक। मनसून फेरि सक्रिय आज कोशी बागमती र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना आज श्रावणको तेस्रो सोमबार बिहानदेखि पशुपति सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो पेट्रोल डिजलको भाउ बढ्यो ग्यासको यथावत तराई मधेसको जनजीवन सामान्य बन्न थालेपछि कर्फ्यू र निषेधाज्ञा क्रमशः हटाइँदै पाकिस्तानमा हिंसाको विरोधमा भेला भएका मानिसको भीड़मा विस्फोट 14 जनाको मृत्यु र अमेरिकालाई हराउँदै भलिबल नेशन्स लीगको उपाधि पोल्याण्डले जित्यो। हजुरको रेडियो 102.1 मेगाहर्ज तामाको सीएफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको बिहान 9 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ दिन।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयनी इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।
2: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
3: काका, तिमलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845-40892 र 048-45385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
6: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भरिमा धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
6: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85375, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 2 को कार्यालय, देउराली, रामेछाप। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौ। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
5: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।
8: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
8: हुर्केकै गिरिराज चल्ला 150मा?
9: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
10: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज, किसानको साथी।
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोप्राइटर जय मानन्दर। फोन 0485-40-239, 0485-40-533 र 98-45-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 3 को कार्यालय, सागुटार, रामेछाप। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
11: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
11: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
11: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
0: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले

0: प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप। पानी संरक्षण गरौ, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहेर यो 1 घण्टाको समय सहयात्रा गर्नेछौं भने तपाईँ उकाली उरालीले बेसी धाइराख्नु भएको छ होला भन्ने पनि लाग्छ। तर आज त यतातिर पानी परिरहेको छ, बिहानैदेखि सिमसिम पानी होइन एक नासले परिरहेको छ। यो पानी परिरहेको चिसो चिसो मौसम छ। घरमा बस्दै आफूले रोजेका मिठा गीत संगीतबाट मनोरञ्जन लिन अनि आफ्ना आफन्तजन साथीसँगलाई मनोरञ्जन दिनका लागि तपाईँ घरमा बसेर यो समय कार्यक्रमलाई सुनिराख्नु भएको छ होला भन्ने पनि लागिरहेको छ। आज पक्कै तपाईँको रोजाइका गीत बस्छ र तपाईँले मात्र एकजना साथीलाई सम्झनु पर्ने हुन्छ। 0848 40 00 26 नम्बर तपाईँको लागि खुल्ला रहेको छ। हामीले चाहिँ तपाईँको लागि धेरै माध्यमहरूमा जोडिएर तपाईँलाई सहजताको लागि आएका छौं। तपाईँले हजुरको रेडियो व्यक्ति 2 थप्लिक मेगाहर्जको फेसबुक पेजबाट सुन्न सक्नुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको याप्तामा कोसी एफएम 95 मेगाहर्जबाट पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम लोक कोसेली तपाईँलाई के कस्तो लाग्छ तपाईँले सल्लाह सुझाव पनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। साताको सातै दिन आउने क्रममा तपाईँको लागि सातै दिन विशेष पनि रहन सक्छ, किनकि 7 दिन कार्यक्रम आउँदा कोहीलाई कुन दिनको कार्यक्रम मनपर्छ होइन, कुनै साथीलाई कुनै दिनको कार्यक्रम मन पर्न सक्छ। त्यो हुँदाखेरि आज झन् विशेष रहनेछ, किनकि तपाईँको रोजाईको गीत बज्छ। फटाफट फोन गर्नुहोस् र आफूलाई मनपर्ने गीत मार्फत आफ्नो विशेष मान्छेलाई तपाईँले आजको बसाईमा सम्झन पाउनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीले यदि कार्यक्रम मनपर्छ भने सेयर गर्नुहोस्। छोटो मिठोमा आफ्ना आफन्तजन साथी सँगैलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भने यति बेला मलाई प्रविधि सवेजनमा रहेर साथ दिइराख्नु भएको छ। सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हाई। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो गीत छ। भर्खरै मात्र आएको छ यो गीत हेर जुडा भन्ने बाजेश ढकाल सरोज लामिसारे अनि टिका प्रसाईको आवाजमा रहेको मिठो गीत बज्छ। त्यसपछि तपाईँका रोजाईका गीत लिएर आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में हमें रजाई को मेच गीत राख्य हिरेना जोड़ा भन्ने बोल को गीत रहेको थियो। सरोज लामे साने राजेश ढोकाल टीका प्रसाने त्यसैगरी सरू गौतम को आवाज में रहकर गीत थियो भने लय संगीत रहेको थियो सरोज लामे साने को। यो गीत तपाईले सुनि सक्नु भएको छ। अब भने पालो तपाईको रुचाइको मिठो गीत बज्ने पालो छ। 048-40-0026 को नम्बरमा तपाईले सहभागिता जनाउन पर्ने हुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार देवजी, आज पनि टुप्लुकै आइपुग्नु भयो।
1: हजुर हजुर, सुरुमै फोन लाग्यो, आज पनि एकदम खुसी छु भन्नुपर्छ है त।
0: ल दिदी, लाग्नु परेको नि, पानी कतिको परेको छ?
1: खो दिदी, त्यो कुरै नगरौँ है, आज रातिदेखि नै पानी परिरहेको छ, अहिले त झन् ठुलो पानी परिरहेको छ, आवाज सुन्न पनि गाह्रो भइरहेको छ, जस्ता बजेर उता होइन बाहिर पनि उहाँ गरिरहेको छ, अनि अब यस्तै छ, तर मोबाइलमा दिदी हजुरको आवाज क्लियर आइरहेको छ भन्नुपर्छ है त।
0: ल, मेरो आवाज देवजीले क्लियर सुन्नु भएको छ, त्यतातिर पानी परेको आवाज मैले पनि सुन्दैछु यतातिर।
1: हजुर हजुर, जस्ता पनि मुनि नै बसिरहेको छु, धेरै ठुलो आवाज आइरहेको छ है दिदी हजुर।
0: ल ठिक छ, पानी परेको छ, पानी परेको समयमा अब जस्ता मुनि बसेर रेडियो चाहिँ सुन्नु भएको छ कि छैन त अनि?
1: रेडियो पनि सुनिरहेको छु दिदी, रेडियो बजिरहेको छ, मजाले रेडियो भएको छ, उता जस्ता पनि बजिरहेको छ, रेडियो पनि बजिरहेको छ भन्नुपर्छ है त।
0: ल, जस्ता बज्दाखेरि सानो आवाजमा सुनिँदैन, त्यही भएर अलिक ठुलो आवाजमा बजाउनुहोस् है।
1: हजुर, ठुलै बजिरहेको छ
0: भन्नुपर्छ। ल ठिक छ, अरू समयमा अन्य ठाउँमा भए चाहिँ अलिकति धेरै ठुलो भोल्युम पार्नु पर्दैन त्यो रेडियोको, नत्र त जस्ता हुने त बेस्तरीय जस्ता कराउँछ होइन। त्यो हुँदाखेरि चाहिँ रेडियोमा कुन गीत बज्यो, को साथीले फोन गर्यो भन्ने कुरा सुनिँदैन, त्यही भएर रेडियोको भोल्युम अलिक ठुलो बनाउनुहोस्, त्यसपछि सुन्नुहोस्। र अब देवजीले रोज्नु भएको गीत पनि अनि साथीले पनि सुन्नुहुन्छ र देवजीले पनि सुन्नुहुन्छ।
1: हजुर हजुर, आज मलाई चाहिँ गंगाजीको पानी भन्ने गीत बजाइदिनुहोस् है दिदी हजुर।
0: ल, गंगाजीको पानी, आँखा लाउने कति छन् भन्ने बोलको गीत हो त देवजी।
1: हजुर हजुर, पक्कै पनि यही हो भन्नुहोस् है त।
0: ल, हामी गंगाजीको पानी भन्ने बोलको गीत त राख्छौँ, अनि खानपिन भयो कि छैन?
1: खानपिन मेरो बाँकी नै छ, पाकिसकेको छ, अब एकछिनपछि खानै भन्नुपर्छ है त दिदी हजुर।
0: ल, अब आज कहीँ कति जानु परेन, पानीले साथ दिइरहेको छ, घरमा बस्ने मेचो परिकारहरू बनाउने, चिसो मौसमलाई न्यानो बनाउँदै खाँदै बस्दै कि कसो देव्जी?
1: हजुर हजुर, मिठो मिठो नै बनाउनु भएको छ है छोरीहरूले भन्नुपर्छ, अनि छोरी ममता माझी है, उसले चाहिँ दिदी हजुरलाई नमस्ते नमस्कार सुना भन्दैछ है।
0: ल, ममताजीलाई मेरो तर्फबाट पनि नमस्कार छ। अब देव्जीलाई चाहिँ मिठो मिठो खानेकुराहरू पकाएर खाना दिन लगाउनुहोस् भने मैले।
1: हजुर, पक्कै पनि, आज कमेन्ट गर्नलाई पनि आज नेट पनि चलिरहेको छैन राम्रोसँग भन्दैछ है त दिदी हजुर।
0: ल ठिकै छ, अब हरेक कुराले साथ दिएको समयमा त हामीलाई सम्झिहाल्नुहुन्छ, बर्खायामको समय छ, सबै कुराले हामीलाई साथ दिन्छ भने छैन, कहिले नेटवर्कको समस्या, कहिले इन्टरनेट हुँदैन, कहिले बत्ती नभएर चाहिँ मोबाइलमा चार्ज हुँदैन, हरेक खालका समस्याहरू हुन्छन्, तर त्यो समस्याको बावजुद पनि आइदिनुहुन्छ, खुसी लाग्छ देवजी। अब हामी कार्यक्रमतर्फै लागौँ त।
1: हजुर हुन्छ, अब विशेष एकजना सम्झिनु पर्दा चाहिँ सुन्दै होला मिडिया प्रेमी बहिनी संस्था सभामा रहेर सुन्दै होला बहिनी रमिला तामाङको लागि भन्दै खुसी ल। नमस्ते, बाई।
0: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले गंगाजीको पानी भने बोलको गीत रोजेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको एकजनालाई साथीलाई मात्र सम्झन पाए तापनि हामीले दुईजना साथीलाई चाहिँ समर्थन जनाउँछौ, किनकि धेरै साथीलाई चाहिँ हामीले कार्यक्रममा समर्थन गरौं भन्ने लाग्छ, त्यही भएर चाहिँ तपाईँले पनि सोही गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ। पालो तपाईँको 048-40-0026 नम्बर खुल्ला छ। हामी कार्यक्रम लोककोसेलीको बसाइमा रहेर तपाईँसँगै यो एक घण्टाको समय सहयात्रा गरिरहेका छौं, तपाईँ हाम्रो सहयात्रा निरन्तर रहन्छ भन्ने पनि आशा गरेका छौं। तपाईलाई नेटवर्कले साथ दिएसम्म फोन गरेर साथ दिनुहोस्, साथसाथै इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने फेसबुक कमेन्ट पनि पठाउनुहोस्, हामी तपाईँका कमेन्टलाई पनि वाचन गर्छौं। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ जस्तो लाग्दै थियो, ठिकै छ, यति बेला हुनुहुन्न भन्दै हुनुहुन्छ, सकेसम्म तपाईँले सहभागिता जनाउनुहोस् भन्छु। तर यति बेला हामी कार्यक्रममा चाहिँ देवजीकी रोजाईको मिठो गीततर्फ लाग्न चाहन्छौ, गंगाजीको पानी, आँखा लाउने कति छन् भन्ने बोलको गीत रहेको छ, राजु परियार अनि विष्णु माझीको आवाजमा रहेको गीत बज्छ, त्यसपछि भने हामी अर्को साथीको रोजाईको मिठो गीत लिएर फेरि आउनेछौं। Thank you.

0: देवजीले रोज्नु भएको गीत थियो गंगाजीको पानी भन्ने राजु परियार अनि विष्णु माझीको आवाजमा रहेको गीत बजिसकेको छु। यति बेला अर्को साथी आफ्नो रोजाइको मिठो गीत सुन्नको लागि सम्पर्कमा आइसक्नु भएको छ। को हुनुहुन्छ? स्वागत गर्छु। हेलो,
1: नमस्ते। नमस्कार लासो फ्याफुल्ला हजुर।
0: नमस्ते नमस्कार लासो फ्याफुल्ला हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म खादेवी गाउँपालिका दुईदेखि रोज घिसिङ रोज।
0: रोज घिसिङ रोज, हाम्रो रोजीको खबर के छ?
1: एकदम ठिकै हो, अब पानी परिरहेको छ, अब अरू सबै समग्रमा ठिकै छ, धान रोपाई सकिसकेको छ, अब सबै ठिकै छ हजुर। हजुरको मन्थलीतिर पनि पानी परेकै होला?
0: पक्कै, रामेसातिर पनि बिहान देख्ने सिम सिम पानी, भर्खर त्यस्तै खालको गीत पनि बज्यो, त्यसै गरी पानी झमझम परिरहेको छ यता पनि।
1: हजुर, यता पनि पानी परिरहेको छ, राति पनि परिरह्यो, अहिले पनि परिरहेको छ, अरू समग्रमा सबै ठिकै छ भन्नुपर्छ।
0: ल, अब समग्रमा सबै ठिक छ भनेपछि, अनि रोजी अब आज त पानी परिरहेको छ, खासै बाहिर त कहीँ कतै हिँड्नुहुन्न होला?
1: अब खासै जाने काम खासै केही छैन, अब हिजो आज अब खासै काम निक्लेको छैन, खेतको रोपाई सकिसकेको छ, अब कतै गइन्न, अब घरतिरै बस्ने त्यही हो।
0: ल, घरमै बस्नु होला, हामीलाई पनि सुन्नु होला, र यहाँको फोन लागेको छ, आइसक्नु भएको छ। हामी त्यसो भए कार्यक्रमतर्फै लाग्छौँ। आज कुन चाहिँ गीत सुन्नुहुन्छ त नि?
1: मलाई चाहिँ यो यमन खना र सुशीला लामाको यो डोको चोयाले पनि डोको चोयाले भन्ने बजाइदिनुहोस् न।
0: डोको चोयाले,
1: हजुर।
0: ल, यो गीत कार्यक्रममा बस्छ, आफ्नो विशेष एकजना साथीलाई सम्झनुहोस् न त।
1: विशेष गरी अब एकजना सम्झिनु पर्दा विशेष मेरी उनीलाई सम्झना गर्दै आजको कार्यक्रमबाट छुटिन्छ। नमस्कार।
0: हस्तो नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रोज घिसिङ रोजी हुनुहुन्थ्यो, उहाँले एकदमै मिठो यमनजीको आवाजमा रहेको डोको सोयाले भन्ने बोलको गीत रोजेमा पार्नु भएको छ। यो गीत कार्यक्रममा बस्छ, अर्को साथीलाई पनि हामी समर्थन जनाउनेछौँ। पालो तपाईँको रहेको छ, आजको व्यवसाय तपाईँसँग छौँ, पानी परेको छ बाहिर, हामी भित्र बसेर तपाईँसँग बोल्दैछौँ, तपाईँ पनि बाहिर भए पनि घरमा भए पनि मेचा गीत सङ्गीत सुन्दै सुन्दै मनोरञ्जन लिइराख्नु भएको छ होला भन्ने पनि लागिरहेको छ। हामीलाई फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ धेरै साथीले, तपाईँको फेसबुक कमेन्टहरूलाई पनि हामीले स्थान त दिन्छौँ, तर विशेष गरी आज तपाईँको रोजाइको मिठो गीत बज्ने भएको कारण तपाईँले फटाफट फोन नै गरेर सहभागिता जनाउन सक्नुहुन्छ। आजको बसाइमा तपाईँको कमेन्ट यदि भाषण हुन सकेन भने भोलि मंगलबारको बसाई छ, एक घण्टासम्म हामीले तपाईँका कमेन्टलाई स्थान दिन्छौँ, किनकि कार्यक्रम साताको साथी दिन आउँछ, धेरै साथीको फेसबुक कमेन्टहरू पनि प्राप्त हुन्छ, तर समयको अभावको कारणले गर्दाखेरि चाहिँ हामीले सबै साथीको कमेन्टलाई समग्रमा समेट्न सक्दैनौ, त्यही कारणले चाहिँ मंगलबारको लागि हामीले विशेष छुट्याएका पनि छौं। हाम्रो चाहिँ कमेन्ट वाचन भएन, फोन लाग्ने साथीको चाहिँ फोन मात्रै लाग्छ भन्ने गुनासो पनि नगर्नुहोस्। हामीले तपाईँलाई कहाँ कसरी कुन स्थानमा चाहिँ बढी स्थान दिने भन्ने पनि हामीले सधैँभरि अर्थात कार्यक्रमको साताको सातै दिनको प्रस्तुतिलाई छुट्याएका पनि छौं, र तपाईँलाई जुन सहज लाग्छ सोही खालका कार्यक्रमहरूले पनि निरन्तरता पाएका छन् कार्यक्रममा पनि भन्न चाहन्छु। र योभन्दा राम्रो अझ के गर्नुपर्छ कार्यक्रमलाई भन्ने तपाईँसँग जिज्ञासा कुनै सल्लाह सुझाव छ भने पनि तपाईँले भन्न सक्नुहुन्छ। हामीले लिएर आइराखेका र सातै दिन बजिराखेका कार्यक्रमहरू भन्दा पनि त्योभन्दा अझ फरक खालको कार्यक्रम आओस् है भन्ने तपाईँको धारणा छ भने भन्न सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो,
2: नमस्कार हजुर।
0: नमस्कार हजुर, नमस्कार, यो आवाज विवस्तीको हो?
2: एकदम एकदम हजुर, तपाईँले भन्दा पनि यसो कसलाई नै प्राथमिकता दिने कुरा यहाँ सुन्दै थिएर कभी गरिहाले हजुर। हजुर हजुर,
0: ल पक्कै भने सबै ठाउँमा स्थान दिनुपर्छ। आज कमी त सधैँ छ, भोलि वाचन भइहाल्छ, अब स्थान दिने दिन त आज टेलिफोनलाई नै हो, त्यही भएर टेलिफोनलाई नै स्थान दिनुहोस् न हाम्रो साथीहरूले पनि भन्न खोजेको।
2: हजुर हजुर, एकदमै हजुर।
0: अनि के छ धरानतिर पानी परेको छ कि छैन?
2: धरानतिर हजुर बेलुकाखेरि, राति पनि एकदम मजाले पानी छ, अनि अहिले बिहानदेखि त अहिले चाहिँ एकदम धुम्म धुम्म छ, सम्भवतः फेरि पानी पर्ने सम्भावना जस्तै छ हजुर यतातिर।
0: ल, पानी पर्ने सम्भावना छ र ठुलो पानी परेर सकेसम्म अब आज भोलि बिहान कति बेरसम्म हुन्छ, अब आज र भोलिसम्म निरन्तर वर्षा भन्ने भन्नुभएको छ हाम्रो मौसमवेदहरूले, ख्याल गर्नुहोला. अब टाढाको यात्रा जाँदाखेरि पनि के कस्तो छ, मौसम त अब पानी परिरहेको अवस्थामा बाटोको अवस्था के छ कस्तो छ, र तपाईँ घरबाट जाँदाखेरि पनि आफ्नो विशेष कार्यक्रम हो अथवा सधैँभरि भइरहेको काम हो, अब सधैँभरि भइरहेको छ भने त्यसलाई बरु घरमै बस्नुहोस् नजानुहोस् होइन. जस्तो कि मैले यो कुरा चाहिँ हाम्रो पृथक जिल्ला मात्र नभनेर अन्य साथीलाई पनि भने, अब जानै पर्नेछ र केही फरक खालको नयाँ महत्वपूर्ण नै काम छ भने त अब त्यसको परिस्थिति, बाटोको परिस्थिति, खोला नाला बाढी पहिरोको परिस्थिति बुझेर मात्र हिँड्नुपर्छ होइन. अब सदाभार भइरहेको यति काम छ, त्यसलाई पनि अब मन हत्या गरेर लाग्नुभन्दा बरु एक दिन दुई दिन काम नभएर केही फरक परेन, भोलि गरौँला भन्ने हिसाबले बस्नु होला पनि भन्न चाहन्छु.
2: एकदम एकदम हजुर, सही कुरा हजुर. मेरो चाहिँ भन्नु पर्दा टाढो जाने काम छैन, एकदम घर नजिक सबै कामहरू छ, त्यही भएर ठिकै छ भन्नुपर्छ हजुर.
0: समग्रमा सब ठिक छ अनि कार्यक्रम पनि सुन्दै हुनुहुन्छ कि के छ त्यो झरेको समयमा?
2: कार्यक्रम सुन्छ हजुर,
0: सुन्दै हुनुहुन्छ
2: हजुर हजुर.
0: झरेको बेलामा त हामीलाई पनि बोल्न जोस जाँगर चल्दो रहेछ, अहिले चिसो चिसो मौसम भयो कि क्या हो विवशले.
2: अब यो चिसो भन्ने कि हजुर, चिसो भन्दा नि शीतल शीतल भन्दो रहेछ मौसममा होइन, यस्तो बेलामा अलिक जाँगर चल्छ नि हजुर, अलिक गर्मीमा चाहिँ अलिकति आलस्य पनि हुन्छ त्यो भएर पनि
0: सायद त्यो भएर पनि हुनसक्छ है. होइन म चाहिँ बिहान पनि आएँ, बिहान शिरशिर बतास पनि चलिरहेको थियो, तर मलाई एकदमै कात्तिक मङ्सिरको जस्तै चिसो लागेको थियो, अहिले चाहिँ यहाँले भन्नुभएको जस्तो मन्द मन्द चाहिँ छ है त.
2: हजुर हजुर
0: ल ठिक छ, अरू त सबै ठिकै छ.
2: अरू ठिकै छ हजुर, एकदम राम्रै छ.
0: ल केही नयाँ छ भने हामीलाई भोलि पर्सिका दिनमा सुनाउनुहोस्, भोलि पर्सि नभए नि आज भरिसम्म पनि हामी सुन्छौँ है त.
2: एकदम एकदम अवश्य हजुर, त्यस्तो नयाँ नलो नत्र प्रगति भएछ भने या त भन्न भयो भने भनिहाल्छ, नत्र भने त चलिरहेको सधैँको अब यथावत खबरहरू त सुनाइरहेकै छ हजुर.
0: ल ठिक छ, अब यथावत सधैँ छ, अब नयाँ भएछ भने हामी सुन्छौँ, हामीले पनि सुन्दा हामीलाई पनि नयाँ ऊर्जा मिल्छ क्या, किनकि अब हामीले मात्रै राम्रो गर्ने र हामीले मात्र प्रगति गर्ने, हाम्रो मात्र राम्रो होस् भन्ने चाहिँ हामी चाहँदैनौँ. त्यही भएर साथीहरूको राम्रो उन्नति प्रगति पनि हाम्रो लागि त्यो महत्वपूर्ण र सबैभन्दा खुसीको क्षण हुन्छ कि विवश. त्यही भएर साथीको खुसीमा पनि र प्रगतिमा पनि हामी पनि खुसी हुन सिक्नुपर्छ. त्यही भएर मलाई चाहिँ खुसी लाग्छ, किनकि अब मैले नै प्रगति गर्न सकिनँ भन्दा पनि अब साथीले गरेको प्रगति पनि मेरै साथी त हो भन्ने लाग्छ कि.
2: एकदम एकदम हजुर, यसलाई के भन्छ, परहितको भावना भन्छन् क्या होइन.
0: ल ठिक छ, रमाइलो मिठो कुराकानी सबैपछि भोलिका दिनमा पनि हामी कुरा गर्छौँ. आइदिनु भयो हाम्रो रोजजीले चाहिँ गीत रोजिसक्नु भएको छ. यहाँले चाहिँ आफ्नो साथीहरू भन्दा नि मात्र एकजना साथीलाई सम्झनु पर्ने हुन्छ.
2: हुन्छ हजुर, मात्र एकजनालाई सम्झनु पर्दैन, यहाँ सँगै छिन् जीवन सङ्गीत श्रीमती पुष्पा चामलिङलाई अरू सबैलाई त सम्झन सधैँ छ भन्दै बिदा भयो हजुर. नमस्कार.
0: हवस् त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो विवश कुलुङ पृथकजी दोरान बाजा हुनुहुन्थ्यो. यति बेलाको व्यवसायमा हामी रोज घिसिङ रोजजीले रोजेमा पार्नुभएको छ एकदमै मिठो गीत रहेको छ. यति बेलाको व्यवसायमा बच्छ ढोको चोयाले भन्ने बोलको गीत, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौँ. विश्रामपछि फेरि आउँछौँ, रेडियो सुन्दै गर्नुहोला.

0: हजुरको रेडियो 102.1 MHz।
1: पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
5: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
7: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
8: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
7: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
8: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
7: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
8: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
7: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
8: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
7: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97 65 20 33 84 वा 98 44 44 10 40। इमेल dhramechap@gmail.com।
8: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरूसहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
9: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
10: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827-8782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेटेवी रामेछाप।

0: कार्यक्रममा राख्यौं एकदमै मिठो रमाइलो गीत हाम्रो रोजीजीले रोज्नु भएको थियो। त्यसपछि हामी विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको बसाईमा हामीले तपाईँकै रोजाइका मिठा रमाइला मनसुने लोकगीतहरू राखिरहेका छौं भने तपाईँले फटाफट सहभागिता जनाएर आफूलाई मनपर्ने गीत रोज्न सक्नुहुन्छ। 0840400026 नम्बर तपाईँको लागि खुल्ला छ भने यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, नमस्ते। कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: गीताजी
0: सन्चै आरामै हुनुहुन्छ? म पनि एकदम सन्चै छु नि त। नि गीताजीले खाना खानु भयो कि बाँकी छ त?
1: मेरो बाँकी नै छ भन्नुभएछ दिदी, हजुर नभए त
0: मेरो भइसकेको छ अनि पानी परिरहेको छ।
1: हजुर दिदी, हजुर यता त पानी पहिला छ, उता मनथालीतिर छ।
0: रामेछापतिर पनि त्यस्तै त्यस्तै छ भन्नुपर्छ त, बिहानदेखि नै पानी परेर बाटो हिलामै भइरहेको छ।
1: हजुर हाम्रोतिर पनि त्यस्तै भन्नुपर्छ है दिदी। हजुर
0: ल ठिक छ, समग्रमा सबै त्यस्तै छ, सबैतिर पानी परिरहेको छ जस्तो छ। अनि अब आज पानी परेको छ, कहीँ जानुहुन्न होला, सायद घरमै बसेर दिन बिताउनुहुन्छ कि अब कहीँ जानु पनि हुन्छ त हाम्रो गीताजी?
1: घरमै बसेर अब पानी रोक्यो भने त यसो भाडा लाग्नुपर्छ, नभए घरमै बसेर दिन बिताउनुपर्छ दिदीहरू।
0: ल ठिक छ, के जानुहोस् न त, सँगै बसेर दिन बिताउँ। आज पानी परेको दिन झरी मनाउनुहुन्छ?
1: आज गाडी चल्छ कि चल्दैन नि तपाईँ आउनुहुन्छ खै? अहिले यसो टाइम याद आउँला नि है दिदीहरू।
0: गाडी त चल्छ, के भएको छ र यति बाटो नै बन्द छ भने चाहिँ गाडी चल्दैन होइन? तर अहिलेसम्म चाहिँ बाटो बन्द नै भएर सवारी साधन चाहिँ नजाने नचल्ने भन्ने खबरहरू चाहिँ हामीलाई प्राप्त भएको छैन। ल ठिक छ, के जानुहोस् न त, सँगै बसेर दिन बिताउँ। आज पानी परेको दिन झरी मनाउनुहुन्छ?

0: चाहिँ ल्याउने भ्याउँदिन भन्नुभयो त्यो चाहिँ
1: आज आउनु भ्याउनुहुन्न त्यसो भए
0: हजुर
1: कहिले चाहिँ भ्याउनुहुन्छ त हामीलाई भेट्न हामीसँग कुरा गर्न सँगै बस्न हामीसँग आउनको लागि कहिले समय मिलाउनुहुन्छ हाम्रो गीताजीले
0: मिलाउँला नि छिट्टै नभएपछि हजुर यतैतिर खाएदेखितिर घुम्न आउनु हाम्रो घरतिर पनि पछाडि जानु न भन्नु सक्नुहुन्छ हजुर
1: अब खारादेवी मन्दिर कहाँनिर होला फेरि हाम्रो गीताजीको घर कहाँनिर होला अनि मैले फेरि कसरी पत्ता लाउनु कुनै सम्पर्क छैन होइन अब तपाईँलाई सम्पर्क गर्न मेरो नम्बर चाहिँ अहिले नै सम्पर्क नम्बर लिउँ भने फेरि सबै साथीहरूले सुन्दै हुनुहुन्छ ल सुडुक्क मिलाएर गीताजीले सम्पर्क समन्वय गर्नुभयो भने त हामी आइहाल्छौँ नि होइन ल ठिक छ कार्यक्रममा आइदिनु भयो रमाइलो मिठो कुराकानी छ पानी पर्दैछ पक्कै घरमै बस्नुहोस् रेडियो सुन्नुहोस् हामीलाई पनि साथ दिनुहोस् यति बेला चाहिँ हामी कार्यक्रमतर्फ लाग्छौँ कुन चाहिँ गीत रोजेमा पार्नुहुन्छ
0: मलाई विष्णु माझीको जुन चाहिँ रमाइलो खाले गीत बजाइदिन है दिदी हजुर
1: विष्णु माझीको आवाजमा रहेको जुनसुकै भयो नि रमाइलो गीत
0: हजुर तपाईँले बताउनु भयो यहाँ सुनाउन
1: फेरि यसको गीत हजुरलाई विष्णु माझीको आवाजमा रहेको गीत धेरै छ उहाँले धेरै गीत गाउनु भएको छ अब छनछनै नाच्न मन लाग्ने विष्णु बाजुको आवाजमा रहेको गीतको नाम पनि त हाम्रो गीताजीलाई थाहा होला नि त
0: मन पर्छ मन परेन त्यही अब तपाईँलाई कुन चाहिँ भन्नु अब सबै छमछम नाच्नुहुन्छ तर पनि एकदम मिठो छ त्यो जुन चाहिँ बताइदिनु मलाई चाहिँ त्यही बताइदिनु हजुर
1: ल त्यसो भए हामी पछ्यौरी ल्याउ बहिना भन्ने बोलको गीत राखिदिउँ त
0: हुन्छ एकदम मन परेन त्यो त मेरो एकदम फेभरेट हो
1: त्यसो भए ठिकै छ नभए अब हामीले भन्दा पनि अब अर्को साथी आउनुहुन्छ अर्को साथीले रोज्नुहुन्छ नि त हामी त हामीले त कार्यक्रमको सुरुवातमा मिठो गीत बजाएका थियौँ नि होइन गीताजी ल अर्को साथीले गीत रोज्नुहुन्छ एकजना साथीलाई सम्झनुहोस् न त
0: सबैभन्दा त मेरो घर फ्यामिलीको लागि धेरै धेरै कम्ती के थियो भन्नुपर्छ साथी भन्दा पर्दाखेरि मेरो प्यारो प्यारो के अरे मिकिनीलाई भन्दैछु किन्छु नमस्ते दिदी
1: नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो खाडादेवी बाजा गीता गदालजी हुनुहुन्थ्यो उहाँले आफ्नो मेतिनीको लागि सम्झेर जानुभएको छ र उहाँले गीत रोज्नु भएको छैन अब आउने साथीले गीत रोज्न पाउनुहुन्छ तपाईँले सहभागिता जनाउनुपर्ने हुन्छ 048 40 40 0026 को नम्बर खुल्ला छ हामीलाई धेरैभन्दा धेरै साथीले फेसबुक लाइभबाट पनि कार्यक्रमलाई सुनिराख्नु भएको छ हामीसँग अब समय पनि धेरै बाँकी छैन 10:42 गइसकेको छ यति बेला सम्पर्कमा साथी स्वागत गर्छु हेलो
2: नमस्ते नमस्कार हजुर
1: नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ उही त हो नि भन्नुभएको छ सधैँ आएको भए उही त हो भने कहिले खै हामीलाई उही त हो भन्न मिल्दैन होला नि
2: तपाईँ
1: मिल्छ कहिले खै आए पनि हाम्रो साथी त साथी नै हो नि होइन ल ठिक छ अनि हिन्दीमा चाहिँ के गर्दै हुनुहुन्छ बसी बसाई पानी परेछ कि छैन
2: पानी परेको छैन पुरा दुम भएछ है दुमला पुरा कालो जपै भएको छ
1: पानी चाहिँ परेको छैन
2: हजुर
1: अब यता पानी पर्यो कालो त्यतैको हो जस्तो छ
2: त्यस्तै भयो खतम छ
1: ल अब पानी परेपछि त फेरि परेको परेकी गर्ला यता त त्यस्तै भइरहेको छ नि
2: यहाँ त परिरहेको तपाईँको हिजो रातिदेखि अस्ति रातभरि दिनभरि परे पनि छ नि
1: परे परे चाहिँ अहिले फेरि धुम्मा छ भन्नुभएको होइन
2: होइन अहिले बिहानतिर आएको हो नभए त तपाईँ बेलुकादेखि नै परे परे हिजो दुई तिन बजी परे परेकै उज्यालो छैन हो नि त
1: ल यता पनि त्यस्तै त्यस्तै छ समग्रमा लगभग सबै ठाउँतिर पानी परिरहेको छ यो समय त्यसो भए
2: हजुर
1: ल खाना खानु भयो कि बाँकी छ ल एकैछिन पछि खान्छु भन्दै हुनुहुन्छ खानु होला कार्यक्रम पनि सुन्नुहोस् कुन माध्यमबाट सुन्दै हुनुहुन्छ ल फेसबुक लाइभबाट सुन्नुभयो आउनुभयो खुसी लाग्यो साथीले गीत रोज्नु भएको छैन आज कुन चाहिँ गीत सुन्नुहुन्छ
2: काठमाडौँ
1: सुके धाराको ल यो गीत मनपर्छ हाम्रो नेमाजीलाई
2: एकदम मन पर्दै भन्नु न अब
1: ल एक

0: आहा, कार्यक्रममा राख्यौं यदि मिठो गीत हाम्रो नेमाजले रोज्नु भएको थियो। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी अब हाम्रो कार्यक्रमको लगभग अन्त्यतिर पनि आउन लागिसकेका छौं। सम्पर्कमा आजको लागि चाहिँ अन्तिम साथी हुनुहुन्छ जस्तो लाग्दैछ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो,
1: नमस्ते हजुर।
0: नमस्ते हजुर, हाम्रो प्रदीपजी बोल्नु भयो। अनि के छ प्रदीपजीको खबर?
1: हजुर, म लगाएर सिमिलतिरको भन्नुपर्दा चाहिँ सिमसिम पानी परिरहेको छ, अनि हजुर लगायत रामेछापतिरको के छ नि?
0: म लगायत रामेछापतिरको पनि एकदम ठिक छ, तानी पानी पर्दैछ, मन्द मन्द यस्तै छ, बाहिर निस्किन मन लागेको छैन, हामी भित्रै छौँ अहिलेसम्म।
1: हजुर हजुर,
0: खाना खानुभयो अथवा बाँकी नै छ?
1: मेरो खाना भइसक्यो, अनि दिदी हजुरले लिनु त?
0: मेरो पनि भइसकेको छ, हामी कार्यक्रमतर्फ लाग्छौँ, म कार्यक्रमको अन्त्यतिर छु। आज कुन चाहिँ गीत सुन्नुहुन्छ?
1: हजुर, मलाई चाहिँ एउटा टी सर्ट मायाले किनिदिएको फुटबलको गीत राख्छ नि दिदी हजुर।
0: एउटा टी सर्ट मायाले किनिदिएको?
1: हजुर,
0: किनिदिनु भएको छ प्रदीपजी?
1: नै दिदी, गीत मात्र हो भन्नुपर्छ है त?
0: गीत मात्रै हो, मैले सोधेर वाक्कै पार्छ भन्नुहुन्छ कि क्या है हाम्रो प्रदीपजीले?
1: हजुर हजुर दिदी, हजुरको आवाज पनि अलिक गाह्रो भइरहेको छ।
0: मैले जुन गीत रोजेँ नि, जुन गीत गाए पनि मलाई सोधेर हैरान पार्नुहुन्छ भन्ने लागेको छ क्या प्रदीपजीलाई? ठिक छ, त्यसो भए हामी टी सर्टवाला गीत राख्छौँ, यहाँले एकजना साथीलाई सम्झनुहोस्।
1: ओके, प्रधान दिदी हजुरको लागि भन्न चाहे, अनि हाम्रो टेक्निकल मित्रको लागि भन्न चाहे, साथीहरू सम्पूर्ण भन्दै छुट्टिन्छु। नमस्ते।
0: हस्त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो प्रदीपजी, अब चाहिँ म फोन लिन समय सकिन लागिसकेको छु। म छोटोमा मात्रै तपाईँको कमेन्ट वाचन गर्छु। ढकाल धर्मराजजीको पहिलो कमेन्ट प्राप्त छ, बिरतामबाट झापा घर भई हाल दुबईबाट सुन्दैछु भन्दै हुनुहुन्छ। हिरा बहादुर लकाईजीले पनि नमस्ते भन्दै हुनुहुन्छ। मणको साथी जीवन कार्कीजीले पनि नमस्कार भन्दै हुनुहुन्छ। सुभाष कार्कीजीले पनि सुन्दैछु है दिदी भन्दै हुनुहुन्छ। देवनी किशोर अन्जानजीले सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। केशव कार्कीजीले पनि कार्यक्रम सुन्दैछु है फेसबुक लाइभ बाट सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। क्षेत्री आयुषजीले पनि नमस्ते हजुर, म यता सुर्खेतबाट सुन्दैछु कार्यक्रम भन्दै हुनुहुन्छ। हाल चाहिँ उहाँले सुनिरहेको छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। विशेष गरी उहाँले चाहिँ के छ खबर पनि भन्दै हुनुहुन्छ, एकदम ठिक छ है मेरो चाहिँ भने। त्यसै गरी विवश गुरुङ पृथकजीले पनि नमस्कार, म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। श्रीमती पुष्पा चामलिङलाई विशेष सम्झना छ भन्दै हुनुहुन्छ। त्यसै गरी बिर्जेङ लिम्बुजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। त्यसै गरी सुजन भुजेल भाइ भन्ने आइडी छ, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु खोटाङको रावा बेसी गाउँपालिका पार्खा घर भई हाल चाहिँ काठमाडौँबाट भन्दै हुनुहुन्छ। त्यसै गरी राजकुमार भुजेलजीले पनि नमस्ते दिदी, म भोजपुरबाट सुन्दैछु भन्दै हुनुहुन्छ। पेमा किङजीले पनि सुन्दैछु है कार्यक्रम भन्दै हुनुहुन्छ। मुस्ताङबाट दुर्गा लामा बगरजीले पनि नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीको बितिज्वरबाट भन्दै हुनुहुन्छ। लामिसानी मगर लेख्नु भएको होला, मैले लामा मगर भने सायद दुर्गा मगरजी हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी कविता घतानीजीले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ। जनक रोजाली मगरजीले पनि सुन्दैछु है कार्यक्रम भन्नुभएको छ। देविका पूर्व सानी मगरजीले पनि सुन्दैछु दिदी कार्यक्रम भन्नुभएको छ, हाल चाहिँ काठमाडौँबाट भन्दै हुनुहुन्छ, घर चाहिँ यता उहाँले लेख्नु भएको छैन। अभिषेक कुमार धनुकीजीले पनि नमस्ते हजुर, म पनि दोलखाबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। मेरो प्यारो बुढा भन्ने आइडी छ, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म ओखलढुङ्गाको चरनालोबाट निमा शेर्पा भन्दै हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। फोन पनि गर्नुभएको थियो है निमाजीले, उहाँलाई विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी स्वीकृति बस्नेतजी पनि लेख्नुहुन्छ, सिक्किम मैले हजुरबाट राम्रा राम्रा संस्कार दुई हात जोडी फोन भुइँमा चोडी सबैलाई गरे, नमस्कार नमस्कार नमस्कार अनि नमस्कार है हजुर दिदी भन्दै हुनुहुन्छ। हजुरको मिठो आवाज हेर्दै अनि सुन्दैछु काठमाडौँबाट, सबैमा मिठो माया सम्झना आए, छुट्टिन्छु नमस्कार भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। समय कम छ, छोटोमा मात्रै तपाईँहरूको कमेन्ट वाचन गर्दैछु मैले। त्यसै गरी अभियान श्रेष्ठजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु दोलखाको सुनखानीबाट भन्दै हुनुहुन्छ। गीता राणा मगरजीले पनि नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। सिन्धुलीबाट पण्डित करुणाकर कलौनीजीले पनि नमस्ते भन्दै हुनुहुन्छ। संगीता लामाजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुनिरहेको छु है भन्दै हुनुहुन्छ, दोलखाबाट भन्नुभएको छ। त्यसै गरी देवेन्द्र चरण जानजीले पनि लेख्नु भएको छ, अब उहाँको कमेन्ट लामो छ, म छोटोमा मात्र भाषण गर्ने प्रयत्न गर्छु। माया आगो हो, माया पानी हो, माया जलन हो, माया मलम पत्री हो, माया गर्ने हो तर आँखा चिम्लेर होइन, माया गर्ने हो तर आफूलाई सकाएर होइन, किनकि आफू बाँचे मात्र अरूलाई माया गर्न सकिन्छ। जिन्दगीमा साथ भनेको अन्तिम क्षण सम्म निभाउन सक्नुपर्छ। जहाँ भोलिले त जसले पनि आकाशको तारा झारेर कुरा गर्छन् तर हात पाउँदैन साथको दुरूपयोग कदापि गर्नुहुन्न, किनकि त्यो भन्दा खतरनाक अरू केही हुँदैन भनेर लेख्नु भएको छ। यो माया सम्बन्धीका कुरा चाहिँ मैले आज व्याख्या गर्न सकिनँ है देवेनजी, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी उहाँले चाहिँ दुहा कतारबाट सुन्दैछु भन्नुभएको छ है। त्यस्तै अर्को साथी भन्नुहुन्छ यति बेला पलफल अपेक्षा सिन्जीले पनि नमस्ते नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ उहाँले, काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। घर परिवार सबैलाई सम्झेको छु भन्नुभएको छ। कार्की दिपेन्द्रजीले पनि दुलखा मेलुङ दुईबाट भन्दै हुनुहुन्छ। बेली अक्षामेजीले नमस्कार हजुर भन्नुभएको छ। बाजु शिवाकोटीजीले पनि सुन्दैछु है, म पनि कार्यक्रम, मेरो घर चाहिँ सिन्धुली जिल्ला गुलन्चोक गाउँपालिका छ, बैरी गाउँ, हाल चाहिँ काठमाडौँको बानेश्वरमा बस्छु भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे। धनु राउतजीले पनि नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु, सुर्खेत वीरेन्द्रनगरबाट भन्नुभएको छ। मनोज सुन्दासजीले पनि नमस्ते भन्नुभएको छ। डीएम थापा मगरजीले पनि सुन्दैछु है कार्यक्रम भन्नुभएको छ। मुडा मुखियाजीले पनि नमस्कार हजुर, सबैलाई सम्झेको छु, कोही कसैलाई बिर्सेको छैन भन्दै हुनुहुन्छ। भन्दै अब चाहिँ लगभग तपाईँका आइटिन्जेलसम्म प्राप्त भएका कमेन्टलाई मैले वाचन गरेर सघाइसकेको छु। साथै आज हामीले छजना साथीसँग प्रत्यक्ष सम्पर्कमा जोडेर उहाँको रोजाईको गीत पनि कार्यक्रममा राख्यौं। हुनुहुन्थ्यो देव बाजी, रोज घिसिङ रोज, विवस कुलुङ पृथकजी, त्यसै गरी हुनुहुन्थ्यो गीता गदालजी, निवास शेर्पा, प्रदीप राणाजी हुनुहुन्थ्यो। उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु। साथै तपाईँले आइटिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम लोककोशेली अवधि बर्बजीका मैटा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै एतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना कर्गी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै प्रदीपजीले रोज्नु भएको एकदमै मिठो गीत छ। कार्यक्रमको अन्तमा बस्छ यो गीत छोड्दै आजको लागि कार्यक्रम लोककोशेलीको व्यवसायबाट म तपाईँकी साथी ललिता आयु पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। राजावादी नेता डाक्टर धवल शमशेर राणाले आफ्ना सहकर्मी दुर्गा प्रसाईको पक्राउको निन्दा गर्दै तत्काल रिहाईको माग गरेका छन्। सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै राणाले आलोचना फरक मत तथा मत अभिमत लोकतान्त्रिक प्रतिबद्धतिका आधार स्तम्भ भएको उल्लेख गरेका छन्। नागरिक प्रति सरकारको जवाबदेहिता, प्रजातान्त्रिक सन्तुलन तथा समाजको उन्नति प्रगतिका लागि विचार तथा अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भएको उहाँको भनाई छ। राणाले विविध अवस्था, धर्म, संस्कृति र परम्पराबीचको सद्भाव, सम्मान र सह अस्तित्व नेपाली समाजको मौलिक विशेषता भएको उल्लेख गर्दै पछिल्ला दिन देशका केही क्षेत्रमा देखिएको आपसी द्वन्द्व, झडप, आगजनी र जनधनको क्षतिप्रति चिन्ता व्यक्त गरेका छन्। उहाँले यस्तो संवेदनशील अवस्थामा नागरिकको जीवधनको सुरक्षा सुनिश्चित गर्नु, दिगो शान्तिको वातावरण कायम गर्नु तथा सरकारको जवाफदेहिताका लागि खबरदाही गर्नु नागरिकको कर्तव्य भएको बताएका छन्। यही सन्दर्भमा विश्वव्यापी रूपमा स्थापित मानव अधिकार तथा संविधान प्रदत्त विचार एवं अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेर अभिव्यक्ति दिएकै कारण दुर्गा प्रसाईलाई गैराती निवासबाट पक्राउ गरेको भन्दै राणाले त्यसको निन्दा गरेका छन्। उहाँले दुर्गा प्रसाईको तत्काल रिहाई गर्न सरकारसँग माग समेत गर्नुभएको छ। गैराती पक्राउ परेका प्रसाई अहिले भक्तपुर प्रहरीको हिरासतमा रहेका छन्। एक हप्तासम्म शान्त बनेको तराई मधेसका विभिन्न ठाउँको जनजीवन सामान्य बन्न थालेको छ। कर्फ्यू र निषेधाज्ञा क्रमशः हटाउन थालिएको छ। सिराहाको गोल बजार क्षेत्रमा लाग्दै आएको कर्फ्यू हिजो बेलुकी 7 बजेदेखि हटाएको छ। सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यू हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ। त्यस्तै धनुषाको जनकपुर धाम महानगरपालिका लगायत क्षेत्रमा लगाएको निषेधाज्ञा आज बिहान 5 बजेदेखि हटाएको छ। धनुषा प्रशासनले आन्दोलनरत पसले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको, जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गएको तथा जनजीवन क्रम सामान्यकरणतर्फ उन्मुख भएको जनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा तथा जिल्ला सुरक्षा समितिको बैठकको निर्णय आधारमा निषेधाज्ञा हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। बजारमा खाना पकाउने एलपी ग्यासको फेरि अभाव भएको छ। मध्यपूर्वको तनावले गएको फागुन चैतमा ग्यासको अभाव भोगेका उपभोक्ताले अहिले फेरि सहजमा ग्यास पाउन सकेका छैनन्। नेपाल आयल निगमले कोटा अनुसार ग्यासको आयतन नियमित भइरहेको दावी गरे पनि उपभोक्ता ग्यासका लागि लाइन लाग्न पालो कुर्न बाधी रहेका छन्। ग्यास सहजै पाउन नसकेको हप्ता 10 दिन भइसक्यो, तर अहिले यसअघि आधा सिलिण्डर ग्यास दिइरहेको आयल निगमले गएको असार 31 गते यता फेरि भरि सिलिण्डर बजारमा पठाउन थालेपछि समस्या शुरू भएको हो। 81 भरि सिलिण्डरको माग बढ्दा बजार असहज भएको निगम का प्रवक्ता मनोज कुमार ठाकुरले बताउनुभयो। गएको चैत 29 गतेदेखि आधा सिलिण्डर अर्थात 7.1 केजी वितरण हुन थालेपछि ग्यासको खपत घटेको थियो। अहिले फेरि 14.2 केजीको भरि सिलिण्डर वितरण शुरू भएपछि खाली सिलिण्डर सार्न लाइन बढ़ेको निगमको दावी छ। अहिले बजारमा माग बढ़ेर 60,000 मेट्रिक टनसम्म पुगेको निगमको अनुमान छ। निगम प्रवक्ता ठाकुरका अनुसार सामान्य अवस्थामा मासिक 45,000 देखि 50,000 मेट्रिक टन ग्यास खपत हुन्छ। ग्यास नपाइने हो कि भनेर संचय गरिराख्ने उद्देश्यले ग्यास खरिद गर्न उपभोक्तालाई निगमको आग्रह गरेको छ। चितवन जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये 89 अझै सम्पर्कमा आउन सकेका छैन। गत आर्थिक वर्षमा मानिस बेपत्ताको निवेदन परे अनुसार 764 व्यक्ति बेपत्ता भएका थिए। बेपत्ताको खोज तलास जारी रहेको जिल्ला
प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार बेपत्ता मध्ये 675 जनालाई जिल्लाका विभिन्न स्थानबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ। कतिपय व्यक्ति नारायणी नदीमा हाम फालेर बेपत्ता हुने र त्यहाँका हाम फालेको विषय थाहा नहुँदा हराएको सूचीमा पर्ने गरेको उहाँले बताउनु भएको छ। यसै गरी घर फर्किएकाहरू कतिपय प्रहरीमा जानकारी नगराउँदा पनि बेपत्ताको संख्या बढ़ी भएको हो। शुरूमा प्रहरीमा टिपाएको नम्बर पछि परिवर्तन हुने र सम्पर्क नहुने हुँदा प्रहरीले बेपत्ताको सूचीमा राख्ने गरेको छ। विगत तीन आर्थिक वर्षमा बेपत्ता मानिसले संख्या बढ़दो क्रममा रहेको छ। आर्थिक वर्ष 2080-81 487 जना बेपत्ता भएका र 475 जना फेला परेका थिए भने 12 जनाको खोजतलास जारी रहेको छ। त्यस्तै आर्थिक वर्ष 2081-82 553 जना बेपत्ता भएका थिए, त्यसमध्ये 540 जना भेटेका छन् भने 13 जनाको खोजतलास भइरहेको उहाँले बताउनु भएको छ। निम्स दाईको नामले परिचित विश्वकीर्तिमानी पर्वतारोही निर्बल पूर्जाको निधनमा उहाँको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आज शोक बिता दिएको छ। अन्नपूर्ण तीन तानामा जन्मिएका पूर्जाको पाकिस्तानको बोट पिक आरोहणका क्रममा हिम पहिरोमा परि निधन भएको थियो। पूर्जाको निधनले गाउँपालिका सहित म्याग्दीलाई स्तब्ध बनाएको छ। अन्नपूर्ण गाउँपालिका अध्यक्ष भरत कुमार पुरले बताउनु भएको छ। गाउँपालिकाले आज अत्यावश्यक बाहेक सबै कार्यालय, ओडा स्वास्थ्य संस्था र विद्यालयमा शोक विदा गर्ने निर्णय गरेको छ। त्यस्तै निर्मल पूर्जाको चितवनको भरतपुर महानगरपालिका एक राम नगरको घरमा रहेका परिवार, आफन्त, छिमेकी र उहाँले अध्ययन गर्नुभएको विद्यालयका शिक्षक शोकमा रहेका छन्। पूर्जाले कल्याणपुरमा रहेको स्मल हेमनमा कक्षा दससम्म अध्ययन गर्नुभएको थियो। त्यसपछि उहाँ ब्रिटिस आर्मीमा लागि जानुभएको थियो। स्कूलका प्राचार्य रामचन्द्र नेउपानेले आफ्नो विद्यार्थी विश्वकीर्तिमान कायम गरेर गिनिज बुकमा नाम लेखाउँदा निकै खुशी भएको स्मरण गर्दै निधनबाट विद्यालय परिवार मर्माहत र स्तब्ध भएको बताउनु भएको छ। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको नारायण नदीपारीको सुस्तामा भारतीय सीमा सुरक्षा बल एसएसबी र सुस्तावासीबीच विवाद भएको छ। नारायण नदी नियन्त्रणका लागि सुस्तावादीले बनाएको अस्थायी बाधा भारतीय सुरक्षाकर्मीले हिजो भत्काउन थालेपछि विवाद भएको हो। माटो भरेर बनाएको स्थायी बाधा भारतीय पक्षले भत्काउन थालेपछि स्थानीयले प्रतिकार गरेको सुस्ता बसाओ अभियानले जनाएको छ। नारायण नदीमा संघीय सरकारले दुई खण्डमा विभाजन गरेर तटबन्ध निर्माणको प्रयास गरेको भए पनि नदी किनारको पूर्वी खण्डमा भारतले तटबन्ध बनाउन रोक लगाएको थियो। यसअघि जेठ 29 गते भारतीय सुरक्षा निकायले अवरोध गरेपछि तनाव भएको थियो। भारतले तटबन्ध बनाउन रोकेको ठाउँमा भारी पस्न थालेपछि स्थानीयवासीले स्थायी बाध बनाउन लागेका थिए। सादा पोशाकमा आएका भारतीय सुरक्षाकर्मीले अस्थायी बाध भत्काउन थालेपछि स्थानीयवासीले प्रतिकार गर्दा केही बेर तनाव भए पनि अहिले स्थिति सामान्य रहेको स्थानीय प्रशासनले जनाएको छ। आज काठमाडौँ उपत्यका सहित विभिन्न 28 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेमा आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको छ। अरू 24 जिल्ला ताप्लेजुङ, झापा, धनकुटा, संघसभा, सुलुखुम्ब, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नोकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहु, कास्की पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, कुल्मी, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिम सहित आसपासका रहेका साना नदीमा सतह बढ़न सक्ने र आकस्मिक बाढ़ीको मध्यम सम्भावना रहेको छ। आज विशेष गरी तीनवटा प्रदेश, कोशी, बागमती र गण्डकी केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। मनसून सक्रिय रहेको हुँदा दैनिक जीवन, पर्यटन, प्रभात रहन तथा सड़क र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले भोलि बिहानसम्म नै सावधानी अपनाउन मौसमविदको आग्रह छ। लाल पकैया नदी, जुरेली बजार, मकवानपुरमा बाढ़ी बढ़िरहेकोले नदी आसपास डुबान भइरहेको ठाउँमा बासिन्दाको आज बेलुका समय सतर्क रहन पनि बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। विशेष गरी नदी तटीय क्षेत्र, पहिरोको जोखिममा रहेका ठाउँ अनि यात्रामा भेला चनाखो रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
खबरको क्रममा अन्तर्राष्ट्रिय खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन र तेहरान बीच फेरि वार्ता शुरू हुने बताउनु भएको छ। ट्रम्पले इरानसँग सम्झौताको सम्भावना निकै नजिक पुगेको दावीसहित आजदेखि पूर्ण वार्ता हुने बताउनु भएको छ। वार्ताको मुख्य विषय मानिसको स्ट्रेस र अपहर्मोजको व्यवस्थापन, इरानको आणविक कार्यक्रम र प्रतिबन्ध हटाउने विषयमा दुई पक्षबीच अझै गम्भीर मतभेद रहेको छ। नयाँ चरणको वार्ता भए महिनौदेखिको अमेरिका र इरान सैन्य तनाव पत्थर हुन सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। तर इरानी राष्ट्रपति मसूद फेजेस्कियानले अमेरिकालाई गएको जूनमा भएको समझदारीप्रति प्रतिबद्ध रहन आग्रह गर्नुभएको छ। गएको जून सत्रमा अमेरिका र इरानले युद्ध विरामलाई 60 दिन विस्तार गर्ने समझदारीमा हस्ताक्षर गरेका थिए, तर त्यो पालना हुन सकेन। मध्य पूर्वमा 5 महिनादेखि द्वन्द्व रहेको छ। अमेरिका र इरान बीचले गएको फेब्रुअरी 28 इरान विरूद्ध सैन्य कार्यवाही शुरू गरेका थिए। हाउस त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। तीनदेशसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। हाउस त नमस्कार।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845-40892 र 048-45385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: सुनापति गाउँपालिका, वडा नम्बर 1 को कार्यालय, गुन्सी, रामेछाप।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
7: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका, वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक बोलन्दुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। बोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 9896625998।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
8: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
0: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊं।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: आया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आया
4: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
3: ए हो र?
4: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
5: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामे छ।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामछाप।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रस।
6: कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ

0: वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस् पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
3: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौ। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 मा सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँ उपत्यका सहित 28 जिल्लामा आज बाढ़ीको जोखिम। बाढ़ी पहिरोका कारण देशका विभिन्न सड़क खण्ड अवरूद्ध। निगमले समस्या नभएको दावी गरे पनि ग्यास नपाएर उपभोक्ता हैरान। संचय गरिराख्ने उद्देश्यले खरिद नगर्न निगमको आग्रह। दाङमा सर्पदंशको उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनमको अभाव, तत्काल उपलब्ध गराइदिन सम्बन्धित निकायसँग माग। इण्डोनेसियाको जावा समुद्रमा जहाजमा आग लागि 5 जनाको ज्यान गयो, 39 जनाको अवस्था थाहा हुन सकेन। र काठमाडौँमा भोलिदेखि 3 दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने। नेपाल खबरमा अब पूरा खबर। आज काठमाडौँ उपत्यका सहित विभिन्न 28 वटा जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा आकस्मिक बाढ़ीको उच्च जोखिम छ। अरू 24 वटा जिल्ला ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोर्खा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिम सहित आसपास रहेका साना नदीमा जलसतह बढ़न सक्ने र आकस्मिक बाढ़ीको मध्यम सम्भावना रहेको छ। आज विशेष गरी 3 वटा प्रदेश, कोशी, बागमती र गण्डकीका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। मनसून सक्रिय रहेको हुँदा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण तथा सड़क र हवाई यातायात प्रभावित हुन सक्ने भएकोले भोलि बिहानसम्म नै सावधानी अपनाउन मौसमविदको आग्रह छ। विशेष गरी नदी तटीय क्षेत्र, पहिरोको जोखिम रहेका ठाउँ अनि यात्राका बेला चनाखो रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। नारायणगढ़ मुगलिन सड़क खण्डको नाम्सी, नयाँ पुल, सिमलताल लगायतका क्षेत्रमा लेदो र ढुंगाका कारण आवागमन प्रभावित भएको छ। आवागमनमा सामान्य समस्या भए पनि सड़क बन्द नरहेको प्रहरीको भनाइ छ। गाड़ी चलिरहेका छन्। वर्षा र बाढ़ी पहिरोका कारण अरू केही सड़क खण्ड भने अवरूद्ध रहेका छन्। पहिरो खसेपछि काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ र मध्यपाड़ी लोकमार्गको 13 थुम खण्ड आज बिहानदेखि बन्द भएको छ। मनाङको नासो गाउँपालिका धारापानीमा हिजोको पहिरोले चामे बेसेश्वर सड़क खण्ड अवरूद्ध छ। म्याग्दीको रघुगंगामा पर्ने बैसेरी र लमजुङको बेसी शहरमा पर्ने खरखरे भीरमा आज बिहानको पहिरोले बेनी जोमसुम र बेनी सड़क, मनाङ सड़क पूर्ण रूपमा बन्द रहेका छन्। सिन्धुपाल्चोकको भटेकोशी गाउँपालिकामा पर्ने 4 किलो र कोदारीमा पहिरोले यही महिनाको 1 गतेदेखि अरनीको राजमार्ग पूर्ण रूपमा बन्द छ। बीपी राजमार्ग अन्तर्गत काभ्रेको खुरकोट, नेपाल थोक, कटुञ्जे बेसी सड़क खण्डमा गएको जेठ 22 गतेदेखि बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म गाड़ी चलाउन रोक लगाइएको छ। अवस्था हेरेर दिनको समयमा मात्र गाड़ी चलाउन दिइएको छ। यस्तै मकवानपुरको कान्ति लोकपथ अन्तर्गत हेटौँडा, ठिङ्गन, बागमती, ललितपुर खण्डमा पनि असार 29 गतेदेखि बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक छ। दोलखा तामाकोशीको किर्नेटारमा साउन 7 गतेको बाढ़ीले लामो साँगु रामेछाप राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएपछि खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालयको परिसरबाट वैकल्पिक बाटो खुलाएको नेपाल प्रहरीले जनाएको छ। रोसुवा उत्तर गयाको खाल्टेमा साउन 8 गतेको बाढ़ीले तिर्सुली, मैलुङ, स्याप्रुबे सी सड़क खण्ड पूर्ण रूपमा बन्द छ। इलामको राजदुवालीमा वैशाख 23 गतेदेखि मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भए पनि अर्को वैकल्पिक बाटोको प्रयोग भइरहेको छ। गोरखाको धार्चीमा पर्ने अण्डर डाँडामा अस्ति 16 गतेको पहिरोले लार्के बेनीघाट कच्ची सड़क पूर्ण रूपमा बन्द छ। त्यस्तै रूकुम पश्चिमको 8 बिस्कोटमा पर्ने रिजेगाड खोलामा साउन 6 गतेको बाढ़ीले भेरी करिडोरको जाँजरको डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। बजारमा खाना पकाउने एलपी ग्यासको फेरि अभाव भएको छ। मध्यपूर्वको तनावले गएको फागुन चैतमा ग्यासको अभाव बोकेका उपभोक्ताले अहिले फेरि सहज रूपमा ग्यास पाउन सकिरहेका छैनन्। नेपाल आयल निगमले कोटा अनुसार ग्यासको आयात नियमित भइरहेको दावी गरे पनि उपभोक्ता ग्यासका लागि लाइन लाग्न र पालो कुर्न बाध्य छन्। ग्यास सहजै पाउन नसकेको हप्ता 10 दिन भइसकेको छ। यसअघि आधी सिलिण्डर ग्यास दिइरहेको आयल निगमले गएको असार 31 गते यता भरि सिलिण्डर बजारमा पठाउन थालेपछि समस्या शुरू भएको हो। 81 भरि सिलिण्डरको माग बढ्दा बजार असहज भएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताउनुभयो। गएको चैत 29 गतेदेखि आधा सिलिण्डर अर्थात 7.1 केजी वितरण हुन थालेपछि ग्यासको खपत घटेको थियो। अहिले फेरि 14.2 केजीको भरि सिलिण्डर शुरू भएपछि खाली सिलिण्डर साट्न लाइन बढ़ेको निगमको दावी छ। अहिले बजारमा माग बढ़ेर 60,000 मेट्रिक टनसम्म पुगेको निगमको अनुमान छ। निगमका प्रवक्ता ठाकुरका अनुसार सामान्य अवस्थामा मासिक 45-50,000 मेट्रिक टन ग्यास खपत हुन्छ। ग्यास नपाइने हो कि भनेर संचय गरिराख्ने उद्देश्यले ग्यास खरिद नगर्न उपभोक्तालाई निगमको आग्रह छ। निगमले अस्ति शनिबारदेखि काठमाडौँको टेकुबाट समेत ग्यास बिक्री गरिरहेको छ, तर त्यहाँ पनि सहज नरहेको उपभोक्ताको गुनासो छ। निगमका अनुसार बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म सम्बन्धित उद्योग मार्फत नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिण्डर वितरण भइरहेको छ। यस्तै साल्ट ट्रेडिङ कर्पोरेशन कालीमाटीमा समेत ग्यास लिने उपभोक्ताको लाइन लागेको छ। दाङमा सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने एन्टिस्मिक भेनमको अभाव भएको छ। औषधि अभाव हुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या भइरहेको अस्पताल प्रशासनले जनाएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराई लमई अस्पताल गडबामा सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको छ भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भेनमको मौजदात सकिन लागेपछि उपचारमा समस्या देखिएको ती अस्पतालले जनाएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर सुरेश रसाइलीका अनुसार प्रतिष्ठानमा अहिले दुईजना सर्पदंशका बिरामी उपचाररत छन्। लुम्बिनी प्रदेश आपूर्ति केन्द्रमा माग पठाइए पनि पर्याप्त परिणाममा भेनम प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ। दाङमा आर्थिक वर्ष 82-83 सर्पदंशकै कारण 7 जनाले ज्यान गुमाएका छन् भने 39 जना उपचारपछि निको भएको तथ्याङ्क छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनसरीको देवानगंज र हरिनगरमा आज बेलुका 7 बजेसम्मका लागि निषेधाज्ञा, आज सुन चाँदीको भाव बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: चौबिस गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले काठमाडौँ उपत्यका सहित 28 जिल्लामा आज बाढ़ीको जोखिम, बाढ़ी पहिरोका कारण देशका विभिन्न सड़क खण्ड अवरूद्ध, निगमले समस्या नभएको दावी गरे पनि ग्यास नपाएर उपभोक्ता हैरान लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। एक हप्तासम्म अशान्त बनेको तराई मधेसका विभिन्न जिल्लाको जनजीवन सामान्य बन्न थालेको छ। धेरै जसो ठाउँमा कर्फ्यू र निषेधाज्ञा हटिसकेको छ। सप्तरीको बोधे वर्षाइन र राजविजार क्षेत्रमा 5 जना भन्दा बढ़ी भेला हुन नपाउने गरी निषेधाज्ञा छ। त्यस्तै सुनसरीको बोक्रा नरसिंह र कोशी गाउँपालिकाको निषेधाज्ञा हटाइएको छ भने दिवानगंज र हरिनगर गाउँपालिकामा आज बेलुका 7 बजेसम्मका लागि निषेधाज्ञा लगाएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन आज तोलामा 800 रूपियाँले बढ़ेको हो। हिजो तोलामा 1800 रूपियाँले घटेर तोलाको 2,83,200 रूपियाँमा कारोबार भएको सुनको भाव आज बढ़ेर 2,84,000 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 35 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,350 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। इण्डोनेशियाको पूर्वी जावा प्रान्त नजिकै जावा समुद्रमा 250 जना भन्दा धेरै यात्रु चढ़ेको जहाजमा आगलागी भएको छ। घटनामा कम्तीमा 5 जनाले ज्यान गुमाएका छन्। 39 जनाको अवस्था थाहा हुन सकेको छैन। सुराबाया खोज तथा उद्धार कार्यालयका अनुसार यो जहाज हिजो पूर्वी जावाको सुराबायाबाट सुलावेसी टापुमा अवस्थित मका सरका लागि प्रस्थान गरेको थियो। सापुदी टापुबाट झण्डै 35 किलोमिटर उत्तरतर्फ पुगेका बेला जहाजमा अचानक आगलागी भएको हो। जहाजमा रहेका यात्रु ज्यान जोगाउन ब्रिज र जहाजको अघिल्लो भाग अर्थात बोमा जम्मा भएका थिए। त्यस्तै समुद्रमा हाम फालेका दर्जनौं यात्रुलाई नजिकै रहेका अरू जहाजहरूले तत्काल उद्धार गरेका समाचार संस्था एपीले जनाएको छ। अहिले पनि त्यस क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको छ। आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको छ। 17,000 भन्दा धेरै टापु रहेको इण्डोनेशियामा जलयात्रा प्रमुख यातायातको माध्यम हो। अब खेल खबर। नेपालको खेलकुद इतिहास र सफलतालाई संरक्षण र प्रवर्धन गर्ने उद्देश्यसहित खेलकुद सम्बन्धी प्रदर्शनी हुने भएको छ। यो प्रदर्शनी भोलिदेखि 3 दिनसम्म काठमाडौँमा हुने नेपाल ओलम्पिक संग्रहालय एनओएमले जनाएको छ। नेपाल ओलम्पिक संग्रहालयकी अध्यक्ष सन्त श्रेष्ठका अनुसार 21 गतेसम्म चल्ने प्रदर्शनीमा नेपालको इतिहास झल्काउने झण्डै 5 लाख दुर्लभ तथा ऐतिहासिक तस्वीरहरू राखिनेछन्। विभिन्न कालखण्डका पदक, ट्रफी, खेल सामग्री तथा अन्य ऐतिहासिक स्मृति चित्रहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यका सहित 28 वटा जिल्लामा आज बाढ़ीको जोखिम, बाढ़ी पहिरोका कारण देशका विभिन्न सड़क खण्ड अवरूद्ध, निगमले समस्या नभएको दावी गरे पनि ग्यास नपाएर उपभोक्ता हैरान, सञ्चय गरिराख्ने उद्देश्यले खरिद नगर्न निगमको आग्रह, दाङमा सर्पदंशको उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनमको अभाव तत्काल उपलब्ध गराइदिन सम्बन्धित निकायसँग माग, इण्डोनेशियाको जावा समुद्रमा जहाजमा आगलागी 5 जनाको ज्यान गयो, 39 जनाको अवस्था थाहा हुन सकेन, र काठमाडौँमा भोलिदेखि 3 दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौ। नमस्कार।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
6: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।

0: सस्तोमै पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्चुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0485401443 9863024422।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
6: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठोजोर रामेछाप।
7: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन्, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
7: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
6: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिपु तामाकोसी गाउँपालिकाको संयुक्त पहल।
10: के तपाई वा तपाईले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
10: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
10: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
10: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
10: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dsramechap@gmail.com।
4: मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548417 98545562 048545562 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
6: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सिने सौगातको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खड्गे। भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायु। साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np को साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफिम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सुक्रम जारी रहेको छ। आजको अवस्थामा तपाईँको रोजाईको गीत बस्दैछ। तपाईँले फोन गरेर आउनुपर्ने हुन्छ 0840400026 फोन गरेर आफूलाई मनपर्ने चलचित्र गीत रोजाईमा पार्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर पनि खुल्ला भइसकेको छ। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतीतर्फ लाग्छौं एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ हामी रेडियो सुन्दै गर्नुहोला।

थियोटमा हाँस्न पाउँथ्यो, आँखामा नाच्न पाउँ नायक कहाँभेटिएलाई चलचित्र गीत रहेको थियो। यसमा आवाज रहेको छ उदित नारायण झाको, लिरिक्समा रहेको शिव रेग्मी र म्युजिकमा रहेको छ सम्बोधित बासकोटा। मुभी कहाँ भेटिएलाई रहेको थियो र राइटर डिरेक्टर हुनुहुन्छ शिव रेग्मी नै हुनुहुन्छ। सो गीत राखेर हामीले कार्यक्रमको शुरूआत गरिसकेका छौँ। अब भने पालो तपाईँको रहेको छ, आज तपाईँको रुचाएको गीत बज्नेछ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, हाम्रो रामजी बोल्नुभयो, राम कालीकोटे। के छ अनि हजुरको खबर? ठिक छ, यता पनि अब अघि सम्झिँ पानी परिरहेको थियो, अहिले चाहिँ पानी रहेको छ, मन्द मन्द घाम लागेको जस्तो भइरहेको छ अहिले यता पनि है त। यता हेरिराख्नु भएको छ? ल ठिक छ, हेरिराख्नु भएको छ, सुनिराख्नु भएको छ, होइन, कति धेरै माया गर्नुहुन्छ। अनि अरू समग्रमा ठिक छ, हजुर आराम कुशले हुनुहुन्छ भने पनि खुसी लागेको छ। र कार्यक्रममा पनि उपस्थित हुनुभएको छ, आज गीत पनि रोजाइमा पारिसक्नु भयो जस्तो लागेको छ, होइन। ल ठिक छ, हजुरको रोजाइको गीत बज्छ, हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो राम कालीकोटेजी हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो रमाइलो चलचित्र गीत राख्नु भएको छ। हामी उहाँको रोजाइको गीत राख्नेछौ र सोही गीत मार्फत हामी अर्को एकजना साथीलाई पनि समर्पण गराउनेछौ, होइन। समय कम हुन्छ, धेरै साथीलाई समेट्ने जमर्कोमा छौ, अनि कहिले तपाईँको रोजाइको बस्छ भने कहिले साथीहरूको रोजाइको गीत पनि तपाईँले चाहिँ सुन्नुपर्ने हुन्छ। पहिला पहिला यसरी नै हाम्रो दिनचर्याहरू बितिराखेका छन्, होइन। तपाईँले आजको बसाइमा तपाईँले रोज्नु भयो भने अर्को बसाइमा तपाईँको रोजाइको गीतमा पनि अन्य साथीले समर्पण गर्न पाउनुहुनेछ र एकदमै मिठा गीत संगीतहरू पनि साथीहरूले रोजाइमा पार्नु भएको छ। तपाईँले फटाफट फोन गर्नुहोला 0840404026 को माध्यमबाट तपाईँसँग हामी मिठा कुराकानी गर्नेछौँ र तपाईँको गाउँ बस्तीतिर के भइरहेको छ, कस्तो छ मौसम, कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, तपाईँले त्यो पनि हामीलाई खबर सुनाउन सक्नुहुनेछ। फटाफट फोन गर्नुहोला 0840404026 को माध्यम भएर। हुनुहुन्छ यति बेला मिलन घाइलो मोटुजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर। अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि दोहा कतारबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ जनक रजाली मगरजी हुनुहुन्छ, गुड आफ्टरनुन अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ कर्ण प्रिय केसी संगीतजी हुनुहुन्छ, बारबासी भूमिबाट चाहिँ हजुर लगायत मेरो नामसँग परिचय अपरिचित सम्पूर्ण मिठो माया एवं सुमधुर सम्झना छ भन्दै हुनुहुन्छ। घर चाहिँ मेरो सुन्दर उपत्यका दाङको तुलसीपुर, हाल चाहिँ भारतको हिंसालबाट चाहिँ जोडिएको जानकारी गराउन चाहन्छु भन्नुभएको छ। यसै कार्यक्रम मार्फत मेरो घर परिवारमा बस्नु भएको विशेष माया अनि सम्झना छ है भन्दै उजेल पढ्न चाहन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी अर्को साथी हुनुहुन्छ प्रेम भण्डारीजी हुनुहुन्छ, ह्याप्पी बर्थडे टु यू नानो निर्मला शाह, मिस यू भन्नुभएको छ र उहाँलाई चाहिँ हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना छ। र मुना मुखिया, सृजना मुखिया, कमला मुखिया, सुनी भुजेल, अनिता राईलाई पनि सम्झना गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी निमा शेर्पाजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हेलो सिस गुड आफ्टरनुन, ओखलढुङ्गा चरणालुबाट हो मिस निमा शेर्पा, मिस यु अल भन्नुभएको छ। निमाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै यति बेला हामी हाम्रो रामजीले रोजाइमा पार्नु भएको मिठो गीततर्फ लाग्छौ, त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम एकदमै मिठो गीत रहेको थियो। जहिलेदेखि तिमीसँग प्यार हो, स्वरमा रहेको साउदित नारायण झा र साधना सरगम, र शब्दमा रहेको छ दिनेश अधिकारी, संगीतमा रहेको छ प्रकाश गुरुङ, चलचित्र सडक रहेको छ। यो हाम्रो मिठो गीत रामकाली खोटेजीले रोजाईमा पार्नुभएको थियो, सो गीत हामीले कार्यक्रममा राखिसकेका छौं। यस्तै मिठा रमाइला चलचित्र गीत तपाईँको रोजाईको पनि बस्नेछ आजको बसाईमा, तपाईँले रोजाईमा पार्नुहोला पनि भन्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते दिदी।
0: हजुर नमस्ते। नमस्कार देवजी, आउनुभयो? ठिक छ, हामीलाई पनि हजुरहरूको माया धेरै लाग्छ। यसरी कार्यक्रममा उपस्थित हुनु हुँदा अनि आवाज सुन्न पाउँदाखेरि हामी पनि एकदमै धेरै खुसी छौ भन्नुपर्छ। अनि खाना त भइसक्यो होला, के छ त्यताको मौसम अहिले?
1: हजुर, खाना अघि नै खाएको, 11 बजीतिर भयो भन्नुपर्छ। अनि मौसम सेम उता दिदी हजुर तर यता एउटै सेम सेमै हो भन्नुपर्छ है। अघि नै पानी 10 बजे चाहिँ एकदम ठुलो पानी परिरहेको थियो भन्नुपर्छ है। अहिले चाहिँ मन्द मन्द घाम लाग्ला जस्तो पनि भइरहेको छ, सिमसिम पानी परिरहेको छ भन्नुपर्छ है त।
0: अहिले ठिक छ, सिमसिम पानी परिरहेको छ, घाम पनि लागिरहेको छ है।
1: हजुर हजुर,
0: यता पनि त्यस्तै भइरहेको छ, पानी पर्छ फेरि काम लाग्छ, यस्तै छ। कार्यक्रममा आउनु भएको छ, केही नयाँ नौलो खबर त खासै छैन, हामीले सुनिराखेकै छौँ है। केही छ भने अब अभियान र अहिलेमा केही परिवर्तन भएको छ भने सुनाउनु।
1: 10 बजे चाहिँ एकदम ठुलो पानी परिरहेको थियो भन्नुपर्छ है। अहिले चाहिँ मन्द मन्द घाम लाग्ला जस्तो पनि भइरहेको छ, त्यो पनि पानी परिरहेको छ भन्नुपर्छ है त।
0: ठिक छ, सिमसिम

0: लागि गीत राख्नु पर्ने हुन्छ।
1: हजुर, यस्तै हो, अब बिहान र अहिलेकोमा अलिकति परिवर्तन भएको भनेको यही हो। अब घाम पनि लाग्दा जस्तो भइरहेको छ, सिमसिम पानी परिरहेको छ सर भन्न चाहन्छु। र अनि दिदीहरूलाई चाहिँ अलिकति रुगा मर्गीले अलिकति लागे जस्तो जस्तो आवाज आइरहेको छ भन्नुहोस् है त।
0: ल, त्यस्तै भइरहेको छ देखिदिए मलाई होइन, तर थाहा पाउनु भएछ मलाई रुगा लागिरहेको छ हल्का, होइन घाँटी पनि हल्का तिखिरहेको छ, यस्तै छ। अब चिसो लाग्यो नि त, कहिले कहिले चिसोमा पनि हिँड्नुपर्छ, पानीले भेट्यो अनि पानीमा पनि कुनै कुनै बेला समय हिँड्नुपर्छ, त्यो भएर पनि हुनसक्छ। म ठिक छु अहिले, त्यस्तो खासै आँच्नु पर्ने केही छैन, एकदम ठिकै छु भन्नुपर्छ है त।
1: हुन्छ दिदी, त्यही पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्छु भन्नुहोस्।
0: थ्याङ्क यू देवजी, हजुरलाई पनि, आफू पनि ख्याल गर्नु होला आफ्नो स्वास्थ्यको, होइन कुनै बेला के हुन्छ भने त्यो थाहा हुँदैन, मौसम यस्तै छ होइन, बर्खाको समय त्यस्तो हुन सक्छ, ल आफ्नो पनि ख्याल गर्नु होला। मलाई पनि होइन अब स्वास्थ्य लाभको कामना गर्नुभएको छ, एकदमै खुसी पनि छु। हामी कार्यक्रम तर्फै लागौ, कुनै गीत सुन्न मन छ?
1: हुन्छ दिदी, हजुर, अब आज म एकदमै पुरानो चलचित्रको गीत सुन्न अनि चाहन्छु भन्छु है। एकदम पुरानै चलचित्रको गीत रहेको छ, काठमाडौँको नौतल्य धरा र पाए हुन्थ्यो मायाको सहारा भन्ने गीत बजाइदिनु न भन्नुहोस् त।
0: एकदमै मिठो र माइलो चलचित्रको गीत रहेको छ, काठमाडौँमा नौतले धरा है। ल हामी राख्छौ, आफ्नो आफन्तजन साथी सङ्गीलाई नै सम्झना राख्नुहोस् है त।
1: हुन्छ, सम्झनु पर्दा यति मिठो वैष्णव कार्यक्रम गर्नु सञ्चालन गर्नु हुने दिदीहरूकै लागि सर्वप्रथम त भन्न चाहन्छु। अनि त्यस्तै गरी प्राविधिकमा हुनुहुन्छ लाइव दिदीको लागि, अनि त्यस्तै गरी श्रीराज राईजी कता जानुभयो आजभोलि, उहाँको लागि पनि जहाँ हुनुहुन्छ उहाँको लागि पनि एकदम खाना भन्न चाहन्छु। अनि हुनुहुन्छ के अरे त्यही राजन महतारा दाईको लागि पनि भन्न चाहन्छु। मेरो घर परिवारमा सुन्दै हुनुहुन्छ भाउजू दाई भाउजू कि, अनि छोरी ममता अस्मिताको लागि, छोरी पासाङ डोल्मा तामाङको लागि कता छ नानु सम्झिराख्छ है भन्न चाहन्छु। र अनि बहिनी रमिला तामाङ सुन्दै होला रमिलाको लागि, अनि त्यसै गरी उर्मिला थापा मगरको लागि, सविता मगर कविता मगरको लागि पनि भन्न चाहन्छु, अनि साथी ध्रुव पाण्डे निर्मला पौडेलको लागि भन्ने खिचिन्छु ल। नमस्ते,
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो देव माझी हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो रमाइलो चलचित्र गीत रोजाइमा पार्नु भएको छ। गीत एकदमै मिठो सुनुम सुनुम राख्ने खालको रहेको छ, काठमाडौँमा नौतले धरा भन्ने। सो गीत मार्फत हामी अर्को एकजना साथीलाई पनि समर्पण गराउँछौ, र त्यसपछि हामी उहाँले रोज्नु भएको गीततर्फ लाग्नेछौ। यति बेला हुनुहुन्छ मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार है हजुरलाई पनि। बाबुराम मगरजी हुनुहुन्छ, दिदी नमस्ते नमस्कार है, म बाबुराम मगर ओखलडुङ्गा पोकली घर भई हाल चाहिँ साउदी अरेबिया रियादबाट सुन्दैछु, सबैमा धेरै माया धेरै सम्झना छ, मेरो घर परिवार साथी संगी सबैमा माया सम्झना छ भनिदिनुहुन्छ। र त्यसै गरी मेरो जन्मदिनमा शुभकामना दिनुहुने सम्पूर्ण साथी भाइ आफन्तजनलाई चाहिँ धेरै धेरै शुभकामना, खुसी छु भन्छु भन्नुभएको छ, र थ्याङ्क यू सो मच पनि भन्न चाहन्छु भन्नुभएको छ। उहाँको जन्मदिनको शुभकामना दिनुहुने सम्पूर्णलाई चाहिँ धेरै धेरै सम्झना गर्नुभएको छ, हाम्रो बाबुरामजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ अर्को साथी दिदी नमस्ते भन्नुभएको छ, जीवन विकजीले सन्चै हुनुहुन्छ, म पनि कार्यक्रम सुन्दैछु है, मकै छैन डालामा भन्ने गीत राखिदिनु भन्दै हुनुहुन्छ। यो गीत चाहिँ हाम्रो आज चाहिँ साथीले सम्पर्क मार्फत रोजाइमा पार्नुपर्ने हुन्छ, त्यो गीत चाहिँ बस्छ है भन्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। नमस्कार ध्रुवजी, नमस्कार, के सहारै हुनुहुन्छ? म लगायत हाम्रो रामेछाप डाँडातिरको खबर अहिले चाहिँ एकदम ठिक छ भन्नुपर्छ, बिहानी पखदेखि पानी परेको होइन, अघि 10-11 बजेतिर चाहिँ हल्का रोकेको जस्तो भएको छ, अनि अहिले चाहिँ मन्द मन्द घाम लागिरहेको छ भन्नुपर्छ है। त्यताको के छ?
2: हजुर, यताको धुम्मै छ, पानी परिरहेको छ,
0: त्यता पानी परिरहेको छ, पानी पर्ने धुम्म हुने त्यस्तो भइरहेको छ है।
2: हजुर हजुर,
0: अनि खाना चाहिँ बाँकी नै होला, खाना त भइसक्यो है? मेरो पनि खाना भइसकेको छ, अब खाजा केही समय पछि हुन्छ होइन, लगभग 3 बज्छ, र अरू समग्रमा सबै ठिक छ है ध्रुवजी? ल आज कसैमा उपस्थित हुनुभएको छ र साथीले चाहिँ रोजाइमा पारिसक्नु भएको छ गीत काठमाडौँमा नौतले धरा भन्ने, हजुरले चाहिँ यसै गीतमा आफ्नो साथीसँगलाई सम्झनु पर्ने हुन्छ है।

0: हजुर विशेष दिदी हजुरको लागि, प्रावधिको लागि, हजुरको होल परिवारको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, दिदी बहिनी यहीँ सुन्नुहुनु भएको छ उहाँहरूको लागि अहिले भर्खरै फोन गरेँ। साथी प्रिय साथी जेब माझीलाई एकदम मिठो सम्झना भन्न चाहन्छु। अनि म त बेसी बहिनी हुनुहुन्छ, प्रिय बहिनी निर्मला पौडेल, निर्मला मगर, रिया बहिनी, टिका सुनवर बहिनी, पासाङ गुरुङ्गा तामाङ बहिनी, रमिला तामाङले एकदम प्रिया त्यो बहिनी धेरै धेरै भन्छु। अनि अनि सुनी थामलाई एकदम मिस गरिरहेको छु, दुर्गा थामलाई मिस गरिरहेको छु भन्छु साथी। अनि रोशन श्रेष्ठ, सबिन श्रेष्ठ, मनोज कार्की, साथी रुमिया थापा मगर, अनि नविया थापा परिलाई एकदम मिस गरिरहेको छु भन्छु। अनि जति पनि साथीहरू मेरो आजबाट पढन्छ र यो बेला हजुरहरू सुनेर बसिरहनु भएका सबै सबैलाई र विशेष नाम सोधेका साथीहरूलाई
1: हवस् त नमस्कार। हुनुहुन्थ्यो ध्रुव पाण्डे, मन्थलीदेखि हुनुहुन्थ्यो। उहाँकोले चाहिँ अब त्यो मन्थलीतिरको खबर पनि हामीलाई सुनाउनु भइसकेको छ। भजन गीत मार्फत आफ्नो आफन्तजन साथी संगीलाई पनि सम्झना सन्देश राखेर चुटिसक्नु भएको छ। यति बेला पनि देशीको रोचाएको गीत कार्यक्रममा बस्छ, त्यसपछि अर्को साथीको रोचाएको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: तिमी मिठो गीत देवजीको रोजाईको गीत रहेको थियो। काठमाडौँमा नौ तले धरेर पाई हुन्थ्यो मायाको सहारा। एकदमै मिठो गीत सिङ्गर रहेको छ दिपा झा, उदित नारायण झा रहेको छ, कास्टमा रहेको छ श्रीकृष्ण श्रेष्ठ, झरना थापा रहेको छ। एकदमै मिठो गीत हामीले राखिसकेका छौँ र अब भने हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइसकेका छौँ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आउनुहोला 0440 40 0026 को माध्यम भएर। र त्यसै गरी अर्को साथी हुनुहुन्छ, हिराबहादुर लकाईजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ। नमस्ते, नमस्कार हजुरलाई पनि। र पुना मुखियाजी हुनुहुन्छ, प्रेम भण्डारी जीलाई चाहिँ मिस यु भन्नुभएको छ, अनि मिस यु अल भन्नुभएको छ। साथै मुनाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ डम्बर टुङ्गेलजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, म मन्थली कटजोर घर भइहाल्छ काठमाडौँबाट, डम्बर ढुङ्गेल हो। खाना खानुभयो त दिदी हजुर, के छ खबर भन्नुभएको छ। मेरो खबर एकदम ठिक छ, मेरो खाना भइसकेको छ। साथीहरूलाई सम्झनु पर्दा हुनुहुन्छ शुभा थापा, रोली राई, सुमित याता, सुनवार किरात, सम्झना नेवा खड्गे, तिम्रो दिलको राजा युनिसा थापा, निरोज कार्की, मम्मी बाबा, मिस यु अल भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी मन कुमारी कान्छी कुलुङजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। र त्यसै गरी अर्को साथी पनि हुनुहुन्छ मन कुमारी कान्छी कुलुङले लेख्नु भएको छ, मिस यु अल। र त्यसै गरी हस्त लामाजी हुनुहुन्छ, नमस्ते, म पनि भोजपुरबाट चाहिँ हस्त आले मगर हो, सम्झना सबैमा भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, नमस्ते, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? दिपा श्रेष्ठ बोल्नुभयो। के छ दिपाजी, कार्यक्रम सुन्दै हुनुहुन्छ? कार्यक्रम सुन्दै हुनुहुन्छ, अनि त्यतातिरको खबर के छ, मौसम कस्तो छ अहिले?
1: यतातिरको खबर सबै ठिकै छ। मौसमको रूपमा भन्नुपर्दा चाहिँ अघि नै पानी परिरहेको थियो, घाम लागिरहेको छ, त्यसैले धुमधुम भइरहेको छ, पानी पर्न पर्ला जस्तो भइरहेको छ।
0: पानी पर्ला जस्तो भएको छ भन्नुभएको
1: हो हजुर? अनि तपाईँहरूतिरको मौसम कस्तो छ सुनाउनु।
0: यताको खबर एकदम ठिक छ भन्नुपर्छ। अहिले चाहिँ अब बिहानदेखि चाहिँ पानी परिरहेको थियो, अघि 11:30 बजेदेखि चाहिँ पानी हल्का रहेको छ र मन्द मन्द घाम लागेको छ यता भन्नुपर्छ है त। ल, हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ। दिपाजी, हजुरले कुन गीत सुन्न मन छ हजुरलाई?
1: मलाई
0: पोइ परेको काले भन्ने चलचित्रको गीत राखिदिनु पर्यो है। ल, हामी राख्छौँ, साथी सङ्गीलाई सम्झनुहोस् है त।
1: फर्स्ट अफ अल त धेरै पछि बोल्न पायो दिदी हजुरको लागि, मेरो घर फ्यामिलीको लागि, साथीहरू भन्नुपर्दा भगवान् आशिष मेरो बहिनीको लागि, अनि साथीहरू त धेरै हुनुहुन्छ हाम्रो सम्पूर्णको लागि भन्दैछु। हुन्छ, हस्तो नमस्ते।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो दिपा श्रेष्ठजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले एकदमै मिठो चलचित्र गीत रोजाईमा पार्नु भएको छ। सोही गीत मार्फत हामी अर्को एकजना साथीलाई पनि समर्पण गराउनेछौँ। र बाबुराम मगरजीले चाहिँ एफएममा आवाज आएको छैन भन्दै हुनुहुन्छ, एफएमको आवाज खै त भन्दै हुनुहुन्छ। र ठिकै छ, हामी अब आउँछ होला होइन, तपाईँले फ्रिक्वेन्सीबाट भन्नुभयो कि अनलाइनबाट भन्नुभयो, त्यो स्कुल आएर भनिदिनुहोस् न है त भन्न चाहन्छु। त्यसै गरी कमला मुखियाजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यो धेरै ठाउँमा अहिले चाहिँ पानी परिरहेको छ होइन, अब बाढी पहिरोको पनि एकदम जोखिम पनि छ। तपाईँ यात्रा गर्दै हुनुहुन्छ भने त्यसलाई चाहिँ अलिकति ध्यानपूर्वक यात्रा गर्नुहोला, मौसम कस्तो छ होइन, बाढी बाटोको अवस्था कस्तो छ त्यो बुझेर गर्नुहोला। अनि अब हामीले पानी पिउने क्रममा पनि त्यसलाई शुद्धिकरण गरेर पिउनुहोस् र फिल्टर गर्नुहोस्, अनि एकदमै मजाले पानीलाई उमालेर सेलाएर पिउने पानी बसाल्नुहोस्, आफ्नो घर वरिपरि सफा राख्ने गर्नुहोस् होइन। अब डेङ्गीहरूको पनि लाग्ने एकदमै धेरै सम्भावना छ, त्यो कारणले गर्दाखेरि पानी जमेको ठाउँ छ भने त्यसलाई चाहिँ खाल्टो खुल्टी छ भने त्यसलाई पुरिदिनुहोस्, र आफूले जमाइराखेको भाँडाहरू छ भने चाहिँ तपाईँले त्यसलाई चाहिँ हप्ता दिनभित्र चाहिँ सफा गर्ने बानी बसाल्नुहोला पनि भन्न चाहन्छु। भन्दै अवश्य हामी छुटिनु पर्ने हुन्छ। यी तीन दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर चाहिँ विभिन्न माध्यममा अप्नाएर कार्यक्रम सुनेर साथ दिनुभयो। कार्यक्रममा सहभागिता जनाउनुभयो। फेसबुक पेजबाट आफ्नो आफन्तजन साथी संघलाई सम्झना सन्देश पठाउनुभयो। सम्पूर्ण साथीहरूलाई एकै मिश्रमा धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा अवधि भर बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक श्रेष्ठलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा सहभागिता जनाउनु भएको थियो रामकाली कोटे, देव माझी, ध्रुव पाण्डे, दिपा श्रेष्ठजी हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रममा आउनुभयो, एकदमै आफूलाई मनपर्ने गीत पनि रोचाइमा पार्नुभयो। आफ्नो साथीसँगलाई नि सम्झना सन्देश राख्नुभयो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनबाट यति जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा हाम्रो दिपाजीले रोचाइमा पार्नुभएको एकदमै मिठो रमाइलो चलचित्र गीत छ पोइ पर्यो काले भन्ने रहेको छ गीतको सङ्ग। र चलचित्र पनि पोइ परे काले नै रहेको छ। एकदम मिठो गीत हामी कार्यक्रममा छर्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 कार्यालय हिमगंगा रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: रामेछाप नगरपालिका वडा नम्बर 8 वडा कार्यालय रामेछाप बजार रामेछाप।
6: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
6: सम्पर्क नम्बर
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
8: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
8: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
2: आमाको पहिलो डोज शिशुको पहिलो खोप हो।
3: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
3: विश्व स्तनपान सप्ताह 2026 अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।

0: सबै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
2: 98402793। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 कार्यालय हिमगंगा रामेछाप।
5: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे। म बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
7: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054-0145, 98146-0669, 98064-1488।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
7: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
10: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 98692599998।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।
3: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
4: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊं।
3: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
4: विश्व स्तनपान सप्ताह 2026 अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
10: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
13: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि।
14: मिठो पनि सस्तो पनि।
15: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
14: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
14: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
14: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
14: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
14: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
14: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
14: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 1 को कार्यालय, गोठगाउँ, रामेछाप। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
3: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548117, 98545562, 048545562, 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
4: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमास

0: सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभराईहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभराईहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
0: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौ। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

नमस्कार। दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz साथै तामाको सेफिम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। काठमाडौँ विश्वविद्यालय केयूको उपकुलपतिका 10 उम्मेद्वारको नाम सार्वजनिक भएको छ। 35 जनाको आवेदन स्वीकृत गरेको छनौट तथा सिफारिश समितिले आज 10 जनाको सर्टलिस्ट सार्वजनिक गरेको हो, जसमा दयाराम पोखरेल, निरञ्जन पराजुले, बालचन्द्र लुइटेल, विकास नकर्मे, भीमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, सुशानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने रहनु भएको छ। अब 10 जनाको बारेमा 20 साउनभित्र राय सुझाव दिन सकिनेछ। त्यसपछि 22 साउनमा प्रस्तुतिकरण र अन्तर्वार्ता हुनेछ। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन्। नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति राणा भाट शुरू गर्नुभएको आमरण अनसनको 5औं दिन नर्सहरूले काठमाडौँको वीर अस्पतालमा प्रदर्शन गरेका हुन्। उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चितता, श्रम शोषणको अन्त्य लगायतका 15 बुँदे माग राखेका छन्। उनीहरूले 15 बुँदे माग पूरा गर, ज्योतिको जीवन बचाऊ, न्यायमा ढिलाइ जीवनमा जोखिम, नर्सिङ सुधारको स्पष्ट रोड म्याप, नर्स बचाऊ, स्वास्थ्य बचाऊ लगायत लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए। बजारमा खाना पकाउने एलपी ग्यासको फेरि अभाव भएको छ। मध्यपूर्वको तनावले भएको फागुन चैतमा ग्यासको अभाव भोगेका उपभोक्ताले अहिले फेरि सहज रूपमा ग्यास पाउन भनिसकेका छैनन्। नेपाल आयल निगमले कोटा अनुसार ग्यासको आयात नियमित भइरहेको दावी गरे पनि उपभोक्ता ग्यासका लागि लाइन लाग्न र पालो कोर्न बाध्य भएका छन्। ग्यास सहजै पाउन नसकेको हप्ता 10 दिन भइसकेको छ। यसअघि आधा सिलिण्डर ग्यास दिइएको आयल निगमले गएको असार 31 गते यता फेरि भरि सिलिण्डर बजारमा पठाउन थालेपछि समस्या शुरू भएको छ। 81 भरि सिलिण्डरको माग बढ़दा बजार असहज भएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताउनु भएको छ। गएको चैत 29 गतेदेखि आधा सिलिण्डर अर्थात 7.1 केजी वितरण हुन थालेपछि ग्यासको खपत घटेको थियो। अहिले फेरि 14.2 केजीको भरि सिलिण्डर वितरण शुरू भएपछि खाली सिलिण्डर साट्न लाइन बढ़ेको निगमको दावी छ। अहिले बजारमा माग बढ़ेर 60,000 मेट्रिक टनसम्म पुगेको निगमको अनुमान छ। निगम प्रवक्ता ठाकुरका अनुसार सामान्य अवस्थामा मासिक 45,000-50,000 मेट्रिक टन ग्यास खपत हुन्छ। ग्यास नपाइने हो कि भनेर संचय गरिराख्ने उद्देश्यले ग्यास खरिद नगर्न उपभोक्तालाई निगमको आग्रह रहेको छ। निगमले अस्ति शनिबारदेखि काठमाडौँको टेकुबाट समेत ग्यास बिक्री गरिरहेको छ, तर त्यहाँ पनि सहज नरहेको उपभोक्ताको गुनासो रहेको छ। निगमका अनुसार बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म सम्बन्धित उद्योग मार्फत नेपाल ग्यास, एसपे ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिण्डर वितरण भइरहेको छ। यस्तै साल्ट ट्रेनिङ कर्पोरेशन कालीमाटीमा समेत ग्यास लिने उपभोक्ताको लाइन लागेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका 2 वटा गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले एक सूचना जारी गर्दै आज बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म लागू हुने गरी दिवानगंज गाउँपालिकाका र हरिनगर गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो। यही साउन 10 गते सुनसरीको दिवानगंज स्थित कप्तानगंजमा प्रहरीको गोली लागि 2 जनाको निधन भएपछि सुनसरीका विभिन्न स्थानमा तनाव उत्पन्न भएको थियो, तर अहिले सोही क्षेत्रको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। अविरल वर्षा र बाढ़ी पहिरोका कारण केही सड़क खण्ड अवरूद्ध भएका छन्। पहिरो खसेपछि काठमाडौँ हेटौडा जोड्ने कान्तिलोक पथ र मध्य पहाड़ी लोकमार्गको 13 खण्ड आज बिहानदेखि बन्द भएको छ। मनाङको
भासो गाउँपालिका धारापानीमा हिजोको पहिरोले चामे बेसी शहर सड़क खण्ड अवरूद्ध छ। ब्याग्दीको रघु गंगामा पर्ने बैसरी र लमजोङको बेसी शहरमा पर्ने खरखरी भीरमा आज बिहानको पहिरोले बेनी जुमसोङ र बेसी शहर मनाङ सड़क खण्ड पूर्ण रूपमा बन्द भएको छ। सिन्धुपाल्चोको भोडेकोसी गाउँपालिकामा पर्ने चार किलो र कोदारीमा पहिरोले यही महिनाको एक गतेदेखि अरनीको राजमार्ग पूर्ण रूपमा बन्द रहेको छ। विधि राजमार्ग अन्तर्गत काभ्रेको खुलकोट नेपाल थोक कडुन्से बेसी सड़क खण्डमा जेठ 22 गतेदेखि बेलुकी 6 बजेदेखि बिहान 4 बजेसम्म गाड़ी चलाउन रोक लगाइएको छ। अवस्था हेरेर दिनको समयमा मात्र गाड़ी चलाउन दिइएको छ। यस्तै मकवानपुरको कान्ति लोकपथ अन्तर्गत हेटौडाको ठेङ्गण बागमती ललितपुर खण्डमा पनि असार 29 बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाइएको छ। दोलखा तामा कोशीको किब्लेटारमा साम 7 गते बाढ़ीले लामो सागु रामेछाप राजमार्ग पूर्ण रूपमा अवरूद्ध गरेपछि खेम्ते ग्रामीण विद्युत शहरी संस्थाको कार्यालयको परिसरबाट वैकल्पिक बाटो खुलाइएको प्रहरीले जनाएको छ। रसुवा उत्तर लगाएको खाल्जेमा साउन 8 गतेको बाढ़ीले त्रिशुले मैलुङ च्याब्रो बेसी सड़क खण्ड पूर्ण रूपमा बन्द छ। इलामको राजदुवालीमा वैशाख 23 गतेदेखि मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भए पनि अर्को वैकल्पिक बाटो प्रयोग भइरहेको छ। आज सुनसादीको भाव बढ़ेको छ। सुना आज तुलामा 800 रूपियाँले बढ़ेको हो। हिजो तुलामा 1800 रूपियाँले घटेर तुलाको 2,83,200 रूपियाँमा कारोबार भएको सुनको भाव आज बढ़ेर 2,84,000 पुगेको नेपाल सुनसादी व्यवसाय महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि तुलामा 35 रूपियाँले बढ़ेको छ। हिजो 45 रूपियाँले घटेर तुलाको 4,315 रूपियाँमा कारोबार भएको चाँदी आज तुलाको 4,350 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। इण्डोनेसियाको पूर्वी जाभा प्रान्त नजिकै जाभा समुद्रमा 250 जना भन्दा धेरै यात्रु चढ़ेको जहाजमा आगलागी भएको छ। घटनामा कम्तीमा 5 जनाले ज्यान गुमाएका छन्। 39 जनाको अवस्था थाहा भएको छैन। सुराबाया खोज तथा उद्धार कार्यालयका अनुसार यो जहाज हिजो पूर्वी जाभाको सुराबायाबाट सुलावेसी टापुमा अवस्थित मकासरका लागि प्रस्थान गरेको थियो। सापुदे टापुबाट झण्डै 35 किलोमिटर उत्तरतर्फ पुगेको बेला जहाजमा अचानक आगलागी भएको थियो। जहाजमा रहेका यात्रु ज्यान जोगाउन ब्रिज र जहाजको अघिल्लो भाग अर्थात बोमा जम्मा भएका थिए। त्यस्तै समुद्रमा हाम फालेका दर्जनौ यात्रुलाई नजिकै रहेको अन्य जहाजले तत्काल उद्धार गरेको समाचार संस्था एएफपीले जनाएको छ। अहिले पनि त्यस क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको छ। आगलागीको कारण खुल्न सकेको छैन र घटनाबारे अनुसन्धान भइरहेको छ। हवस्त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: त्यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: पानीको मुहान संरक्षण गरौ, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9545-48117, 9545-55562, 0848-45562, 0949-42-11-30 सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
3: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
3: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुजाई तपाईँको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम

0: चार गुणो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: अब पूरा समाचार। जुलाई महिनामा 71,000 भन्दा धेरै विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। मध्य मनसून भएकाले पर्यटन व्यवसायमा अफ सिजन मानिने जुलाई महिनामा 71,775 विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको जुलाई महिनाको भन्दा 2.3% बढ़िरहेको बताइएको छ। 2025 जुलाईमा 70,193 पर्यटक नेपाल आएका थिए। यस वर्षमा जुलाईमा भारतबाट 23,490 पर्यटक आएका छन्। यो कुल आगमनको 32.73% हो। यस्तै चीनबाट 11,079 पर्यटक आएका छन्। यस्तै युरोपेली देशबाट 9,279 जना र अमेरिकी देशबाट 8,824 जना पर्यटक आएका छन्। आउँदो तीन दिन देशका विभिन्न ठाउँमा वर्षा तथा केही क्षेत्रमा मुसुलधारेदेखि आरी घोप्टे वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज देशका पहाड़ी भूभागका एक दुई ठाउँ तथा लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मुसुलधारे वर्षाको सम्भावना रहेको छ। यस्तै कर्णाली प्रदेशको पहाड़ी क्षेत्र तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा आरी घोप्टे वर्षा हुन सक्ने भन्दै विभागले सतर्कता अप्नाउन आग्रह गरेको छ। विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार बितेको 24 घण्टामा देशका सबैजसो ठाउँमा मध्यम वर्षा भएको छ भने केही ठाउँमा अत्याधिक वर्षा भएको छ। बर्दियाको राराताल, कास्कीको याङझाकोट, चितवनका केही ठाउँ लगायतका 24 घण्टामा 100 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली पहाड़ी तथा तराईका एक दुई ठाउँ र लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई क्षेत्रका क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा अनि अति भारी अर्थात आरी घोप्टे वर्षा हुन सक्ने विभागको मौसम बुलेटिनमा उल्लेख गरिएको छ। भोलि र पर्सी पनि देशभर मनसून सक्रिय रहनेछ। विभागले आज काठमाडौँ उपत्यका सहित देशका विभिन्न जिल्लामा बहने ससाना नदी तथा खोलामा बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको जोखिम रहेकोले सतर्कता अप्नाउन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई मानव तस्करीको सञ्जाललाई सहयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आज दिउँसो उनलाई नियन्त्रणमा लिएको छ। सीआईबी स्रोतका अनुसार भट्टराई विरूद्ध राजधानी ऐन अन्तर्गत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि पक्राउ गरिएको छ। भट्टराई शाखा अधिकृतको रूपमा कार्यरत रहँदै तिब्बती शरणार्थीलाई गैर कानूनी रूपमा यात्रा अनुमति पत्र उपलब्ध गराएर मानव तस्करीको सञ्जाललाई सहयोग गरेको आरोप छ। भारतीय शरणार्थी शिविरमा रहेका तिब्बती शरणार्थीको नाममा फर्जी कागजात प्रयोग गरेर यात्रा अनुमति पत्र जारी गरेको अभियोग छ। सीआईबीको अनुसन्धानबाट प्रक्रिया पूरा नगरी तथा फर्जी कागजातको आधारमा अनुमति पत्र जारी गरेको आरोप पुष्टि हुने आधार भेटिएपछि उनी विरूद्ध राहदानी ऐन अनुसार मुद्दा अघि बढ़ाइएको प्रहरीले बताएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेतको मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र लेखा परीक्षक सहित 8 जना विरूद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सुर्खेतको चौकुने गाउँपालिका एकमा रहेको मालिका सामुदायिक वनका तत्कालीन पदाधिकारीहरूले काठ बिक्रीबाट भएको आमदानी हिनामिना गर्न नक्कली बिल भरपाई तयार पारेको आयोगको भनाइरहेको छ। आर्थिक वर्ष 2072-73 देखि 2076-77 सम्म झाड़ी सफाई, अग्निरेखा निर्माण, वन हिरालुको तलब, भैंसी तथा बाख्रा पालन लगायत काम नै नभएको शीर्षकमा जुट्टा विवरण बनाएर 39,12,000 रूपियाँ हिनामिना गरेको अख्तियारको आरोप छ। यस प्रकरणमा आयोगले वन समूहका पूर्वाध्यक्षहरू खिमबहादुर सावत, पदम सिंह सावत र हर्कबहादुर बुढासहित तत्कालीन सचिव र कोषाध्यक्ष विरूद्ध बिगो बमोजिम कार्यवाहीको

0: दावी गरेको छ। त्यस्तै झुटा विवरणको आधारमा लेखा परीक्षक प्रतिवेदन तयार पारेको अभियोगमा रजिस्ट्रार लेखा परीक्षकहरू दिल्ली राम पाठक र प्रेमबहादुर विश्वी विरूद्ध पनि कैद र जरिवानाको माग दावी गर्दै आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहितका नेताहरू छलफलमा जुटेका छन्। सोमबार आज अपरान्ह उनीहरू ललितपुरमा छलफल गरिरहेका छन्। छलफलमा आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, जसपा नेपालका नेता जितेन्द्र सोनल लगायत पनि सहभागी हुनुहुन्छ। छलफलमा छलफलका विषयहरू खुलाइएको छैन। यद्यपि आफूहरू अहिले छलफलमा बसिरहेको जानकारी प्रलोपाका संरक्षक जनार्दन शर्माले दिनुभएको छ। जसपा नेपालका अध्यक्ष यादवले पनि छलफलमा रहेको बताउनुभयो। यद्यपि निष्कर्ष केही नआएको र निचोड बारेपछि जानकारी गराइने पनि बताइएको छ। विभिन्न पन्ध्र बुधे माग राख्दै आन्दोलनरत नर्सहरूले आज काठमाडौँको वीर अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। नर्सिङ क्षेत्रको सुधार र न्यूनतम पारिश्रमिकको ग्यारेन्टी हुनुपर्ने मागसहित आमरण अनसनमा बसेकी नर्स ज्योति राणाभाटको समर्थनमा उनीहरूले प्रदर्शन गरेका छन्। अनसनको पाँचौं दिन राणाभाटको स्वास्थ्य अवस्था जटिल बनेपछि उहाँलाई वीर अस्पतालको आईसीयूमा राखिएको छ। यसैबीच स्वास्थ्य मन्त्री निशा मेहताले राणाभाटको आन्दोलनप्रति मन्त्रालय गम्भीर रहेको र उच्चस्तरीय सम्वाद मार्फत समस्याको सकारात्मक समाधान खोज्ने प्रयास भइरहेको बताउनु भएको छ। तर अनसनरत राणाभाटले भने स्वास्थ्य, शिक्षा, श्रम र अर्थ मन्त्रालयका प्रतिनिधि सम्मिलित अधिकार सम्पन्न वार्ता टोलीसँग मात्रै छलफल गर्ने अडान राख्नु भएको छ। नेपाल नर्सिङ संघले पनि विगतमा भएका सहमति तत्काल कार्यान्वयन गरी अनसनरत राणाभाटको जीवन रक्षाका लागि अविलम्ब कदम चाल्न सरकारको ध्यानकर्षण गराएको छ। बसको ठक्करपछि सुनकोशी नदीमा खसेको कारमा सवार तीनजना बेपत्ता भएका छन्। सिन्धुलीको फिक्कल गाउँपालिका दुई नवलपुर स्थित मध्यपहाड़ी लोकमार्गबाट सुनकोशी नदीमा खसेको कारमा सवार तीनैजना बेपत्ता छन्। नदीमा खसेर कार समेत भेलमा डुबेको छ। बेपत्ता हुनेमा सड़क आयोजनाका ठेकदार एवं सिन्धुपाल्चोकको जुगल गाउँपालिका सातका पूर्व वडाध्यक्ष दिलकुमार लामा, सिन्धुलीको फिक्कल गाउँपालिका पाँच बस्ने पूर्णबहादुर तामाङ र सिन्धुलीकै गोलन्जोर गाउँपालिका एक बस्ने 28 वर्षीय गणेश थापा रहेका छन्। दुर्घटनामा परेका कार ठेकदार लामाको भएको र उनी आफैले चलाएको बताइएको छ। बेपत्ता भएकाहरूमध्ये गणेश स्काइभेटर चालक र पूर्णबहादुर हेल्पर भएको प्रहरीले बताएको छ। खोटाङबाट काठमाडौँतर्फ जाँदै गरेको कारलाई काठमाडौँबाट ओखलढुङ्गातर्फ आउँदै गरेको बागमती प्रदेश 08-0010-0144 नम्बरको बसले ठक्कर दिएपछि कार सड़कबाट अन्दाजी 30 मिटर तल सुनकोशी नदीमा खसेको थियो। बेपत्ता भएकाहरूको खोजीका लागि विपद व्यवस्थापन बेस खुर्कोटबाट शस्त्र प्रहरीको गोताखोर सहितको टोली र नेपाल प्रहरीको टोली परिचालन भएको छ। तर सुनकोशी नदीमा तीव्र गतिमा बाढ़ीको चाप रहेका कारण खोज तथा उद्धारमा समस्या भएको स्थानीय प्रशासनले जनाएको छ। कारलाई ठक्कर दिने बस र बस चालक सिन्धुलीको फिक्कल गाउँपालिका 6 बस्ने वर्ष 26 हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है केही।
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाऊ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 9896962998।
3: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार, काठमाडौँबाट पूर्वी नेपालको विभिन्न जिल्लातर्फ जाने हजारौं यात्रुका लागि विभिन्न राजमार्ग अहिले गन्तव्यमा पुग्ने बाटोभन्दा पनि जोखिमसँगको संघर्ष बनेको छ। अत्याधिक सवारी चाप, 3 वर्ष अघि आएको विनाशकारी बाढ़ीले क्षतिग्रस्त बनाएको सड़कको पुननिर्माण अझै पूरा नहुनु तथा रूसी खोला र त्यसको सहायक खोलाहरूमा आउने आकस्मिक बाढ़ीको कारण हरेक यात्रा त्रास र अनिश्चितताले भरिएको छ। काठमाडौँ, काभ्रे र सिन्धुली हुँदै रामेछाप, दोलखा, ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, शंखुवासभा लगायत पूर्वी तराईका महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा तथा धनकोटा, इलाम र ताप्लेजुङसम्म पुग्ने यो छोटो र महत्वपूर्ण राजमार्गमा यात्रा गर्ने हजारौं यात्रु अहिले ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। 3 वर्ष अघि रोसी खोलामा आएको भीषण बाढ़ीले सड़कको विभिन्न खण्ड बगाएपछि खोलाकै किनार हुँदै बनाइएको अस्थायी सड़क आजसम्म यात्रुको सहारा बनेको छ। माथिबाट खस्ने बेदो, हिलो र पहिरोको उच्च जोखिमबीच सड़क सञ्चालन भइरहेको छ। यात्राको प्रत्येक मोड़मा सड़क भाँसिने, पहिरो झर्ने वा बाढ़ीले बाटो बगाउने डरले यात्रु र चालक दुवै त्रसित रहने गरेका छन्। रोमानियामा रेल दुर्घटनामा परेर दुईजना नेपालीको मृत्यु भएको छ। रेलले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेहरू 25 र 36 वर्षको नेपाली नागरिक रहेका छन् तर परिचय भने खुल्न बाँकी रहेको बताइएको छ। दुर्घटना रोमानियाको राजधानी बुखारेस्टबाट 308 किलोमिटर टाढा पर्ने बाखाउ शहरको चिमी रेल सड़क खण्डमा आइतबार बिहान 3:21 बजे भएको हो। रोमानिया समेत कार्यक्षेत्र रहेको बर्लिन स्थित नेपाली राजदूतावासका तृतीय सचिव दिपेन्द्र प्रसाद शाहले घटनाको जानकारी आए पनि विस्तृत विवरण आउन बाँकी रहेको बताउनु भएको छ। करिब 50,000 नेपाली रहेको युरोपेली मुलुक रोमानियामा नेपाल सरकारको दूतावास तथा कुनै पनि कूटनीतिक संयन्त्र छैन। लागु औषध खैरो हिरोइन सहित नागपोखरीबाट 4 जना पक्रो परेका छन्। पक्रो पर्नेमा प्रभात तिवारी, सुजन राई माझी, भूपेन्द्र श्रेष्ठ, सबिन श्रेष्ठ नाम गरेका व्यक्ति रहेका छन्। उनीहरूलाई शस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोको टोलीले पक्राउ गरेको छ। उनीहरूबाट 289 ग्राम खैरो हिरोइन, 5780 नम्बरको कार, ट्रामाडोल, 22 पत्ता, 1,98,375 रूपियाँ, अन्य विदेशी मुद्राहरू, संचार सेट समेत बरामद गरेको छ। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघ अनुसार आज सुनको मूल्य प्रतितोला 800 रूपियाँले वृद्धि भएर 2,84,000 रूपियाँ कायम भएको छ। हिजो सुन प्रतितोला 2,83,200 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला 35 रूपियाँले बढ़ेर 4,350 रूपियाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला 4,315 रूपियाँमा कारोबार भएको थियो। इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकासँग अहिले कुनै पनि प्रकारको प्रत्यक्ष वार्ता नभएको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज दुई देशबीच वार्ता हुने बताए पनि इरानले भने अहिले वार्ता नभएको र तत्काल प्रत्यक्ष वार्ताको योजना समेत नरहेको बताउनु भएको छ। हर्मुज जलमार्गको व्यवस्थापन र सुरक्षित आवागमनको लागि ओमनसँग चलिरहेको वार्ता भने सकारात्मक रहेको तर यसो भन्दैमा अहिले नै हर्मुज खुला भइहाल्ने भन्ने बुझ्न नहुने उहाँको भनाइ छ। हर्मुज जलमार्गको उत्तरतर्फ इरान र दक्षिण तटमा ओमन छन्। इरानमाथि भइरहेको आक्रमणहरू तत्काल बन्द गर्न अमेरिकासँग माग गर्दै प्रवक्ता बघाईले आक्रमण रोकिएपछि वार्ताको लागि सम्भावनाहरू खोजिने बताउनु भएको बीबीसीले जनाएको छ। अन्त्यमा खेल समाचार। नेपाल भलिबल संघले आर्थिक वर्ष 2083-84 वार्षिक खेल कार्यक्रम सार्वजनिक गरेको छ। भलिबल संघको तालिका अनुसार एक वर्षभित्र संघले 4 अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्नेछ। संघका अनुसार नेपालमा काभा महिला च्याम्पियन्स लीग, काभा पुरूष भलिबल च्याम्पियनशीप, काभा पुरूष च्यालेन्ज कप र 3 नेशन्स कप आयोजना गरिनेछ। काभा महिला च्याम्पियन्स लीग आउँदो भदौ 16 गतेदेखि 22 गतेसम्म काठमाडौँमा हुने तय भएको छ। नेपालले यसअघि सन् 2024 र गएको जेठमा यो प्रतियोगिता आयोजना गरेको थियो। नेपाल सन् 2024 उपविजेता हो भने गएको जेठमा भएको खेलमा भने चौथो भएको थियो। संघले राष्ट्रिय स्तरमा पुरूष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता, क्लब च्याम्पियनशीप, प्रधानमन्त्री कप, राष्ट्रिय विच भलिबल, 19 वर्ष मुनिको राष्ट्रिय प्रतियोगिता, महिला फ्रेन्चाइज लीग र पुरूष भलिबल लीग सञ्चालन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पठा। एक महिनामा नेपाल भित्री 71,000 भन्दा बढ़ी विदेशी पर्यटकहरू, आउँदो 3 दिन मनसून सक्रिय रहने सतर्क रहन आग्रह। परराष्ट्रका सहसचिव भट्टराई पक्राउ, मानव तस्करीमा सहयोग गरेको आरोप। सुनकोशी नदीमा कार दुर्घटना हुँदा सिन्धुपाल्चोकका पूर्व वडाध्यक्ष सहित 3 जना बेपत्ता। अमेरिकासँग तत्काल कुनै वार्ता नभएको इरानको भनाई र भलिबल संघले एक वर्षमै 4 वटा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने। हजुरको रेडियो 102.1 MHz, तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
0: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
1: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
0: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
1: राष्ट्रिय परिचय पत्र नम्बर,
0: एक प्रति पासपोर्ट साइजको फोटो,
1: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
1: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
1: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
0: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू,
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार प्रकृति बस्नेत। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा नेपालको वैभव, शान्ति र समभाव प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरुबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले साउन 15 गति जंगी अड्डामा आयोजित कार्यक्रममा 41 जना अधिकृतहरूलाई दर्जनी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले इण्डियन मिलिटरी एकाडेमी देहरादूनमा तालिम सम्पन्न गरी स्वदेश फिर्ता हुनुभएका अधिकृत क्याडेटहरू विकास कुमार थापा मगर र सरिन राईलाई उपसेनानी दर्जाको दर्जनी चिन्ह प्रदान गर्नुभएको हो। उहाँहरू सिसम 63 बेसिकका अधिकृत क्याडेटहरू मध्येबाट छनौट भई मित्र राष्ट्र भारतमा सञ्चालन हुने तालिममा सहभागी हुनुभएको थियो। यस्तै प्रधान सेनापतिले सहायक सेनानी दर्जामा पदोन्नति हुनुभएका 39 जना प्रमुख सुबेदार तथा सुबेदारहरूलाई सहायक सेनानीको दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। यसै गरी प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका 2 जना महासेनानीहरूलाई साउन 11 गति दर्जनी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले प्राविधिक महासेनानी डाक्टर श्री इन्दु केसी र महासेनानी श्री अनुप विक्रम राणालाई सहायक रथीको दर्जनी चिन्ह प्रदान गर्नुभएको हो। सुदूरपश्चिम पृतना अन्तर्गतका युनिटहरूले कञ्चनपुर स्थित महाकाली नदी क्षेत्रमा बाढ़ी तथा डुबानको जोखिम न्यूनीकरणको लागि लन्चिङ बेस तथा एप्रोन निर्माण गरेको छ। अपरेशन महाकाली संरक्षण 2 अन्तर्गत जेठ 30 गतेबाट साउन 1 गतेसम्म 333 मिटर लम्बाई र 10 25 मिटर चौडाईको लन्चिङ एप्रोन बेस र 300 मिटर लम्बाई तथा 10 25 मिटर चौडाईको लन्चिङ एप्रोन निर्माण गरिएको हो। उक्त संरचना निर्माणका लागि नम्बर 25 वाहिनी अड्डाको समन्वयमा विभिन्न युनिटका फौज खटिएका थिए। नेपाली सेना कल्याणकारी कोषको आर्थिक सहयोगमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका 9 मंगलगढ़ीमा रिपु मर्दिनी पेट्रोल स्टेशन निर्माण गरिएको छ। नवनिर्मित स्टेशनको उत्तर पश्चिम पृतनापति उपरति श्री दिपेश जंग शाहले साउन 10 गते उद्घाटन गर्नुभयो। पश्चिम एयर बेसले आगलागी भई गम्भीर घाइते भएकी एक महिलाको साउन 16 गते कालीकोटबाट हवाई उद्धार गरेको छ। बेसले पलाता गाउँपालिका 3 की 45 वर्षीय जिम माया रोकायालाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। भवानी बक्स गण अन्तर्गत सुरक्षा बेस सिस्नेरी र गरूडदल गण अन्तर्गत सुरक्षा बेस गोंगरबाट खटिएको टोलीले दोलखा जिल्ला गौरीशंकर गाउँपालिका 9 मूलखर्कमा पहिरोमा परि भीरमा अड्किएका 4 जनाको साउन 6 गति सकुशल उद्धार गरेको छ। नम्बर 1 विपद व्यवस्थापन गण अन्तर्गत सुरक्षा पोस्ट दक्षिण ढोकाबाट साउन 16 गते खटिएको टोलीले काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका 5 जम्बु डाँडास्थित रबिन भट्टराईको काठ उद्योगमा लागेको आगो निभाएको छ। टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा दमकलको प्रयोग गरी आगो निभाएको हो। रणशेर गणबाट खटिएको टोलीले भक्तपुर जिल्ला सूर्य विनायक नगरपालिका 8 स्थित डोलेश्वर महादेव मन्दिरमा साउन 9 र 11 गति स्वास्थ्य सहायता कक्ष सञ्चालन गरेको छ। साउन महिनामा लाग्ने मेलालाई लक्षित गरी सञ्चालन गरेको सहायता कक्षबाट 708 जना लाभान्वित भएका छन्। यस्तै बटुकदल गणबाट खटिएको टोलीले ललितपुर जिल्ला गोदावरी नगरपालिका 13 सन्तानेश्वर महादेव मन्दिर परिसरमा साउन 11 गति स्वास्थ्य सहायता कक्ष सञ्चालन गरेको छ। मन्दिरमा लाग्ने मेलालाई लक्षित गरी सञ्चालन गरिएको कक्षबाट 198 जना लाभान्वित भएका छन्। रोल्पा जिल्लामा तैनात सूर्यदल गणले रोल्पा नगरपालिका 2 धनाराका एक अशक्त नागरिकका लागि 2 कोठी घर निर्माण गरेको छ। गणले 45 वर्षीय दुर्गा बुढाको लागि घर निर्माण गरी साउन 6 गति हस्तान्तरण गरेको हो। मध्यपूर्वी पृतना तथा अन्तर्गतका वाहिनी र युनिटहरूले सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत असार 14 गतेदेखि साउन 10 गतेसम्म ब्यारेखाताभित्र विभिन्न प्रजातिका 12,000 बिरूवा वृक्षारोपण गरेका छन्। युनिटहरूको सौन्दर्यीकरण तथा भू संरक्षणलाई टेवा पुर्याउने उद्देश्यले फलफूल लगायतका बोट बिरूवाहरू रोपिएको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। मित्र राष्ट्र दक्षिण कोरियामा सञ्चालन भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा अमलदार सन्तोषी राईले दुई पदक जित्नु भएको छ। उहाँले इन्चुन सान्डो इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशीपमा स्वर्ण पदक र सातौं किमुयोङ कप इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनशीपमा रजत पदक जित्नु भएको हो। वर्ल्ड तेक्वान्दो संघको आयोजनामा साउन 4 गतेदेखि 5 गतेसम्म सञ्चालित उक्त प्रतियोगितामा अमलदार राईले 46 केजी समूहमा प्रतिस्पर्धा गर्नुभएको थियो। मित्र राष्ट्र बंगलादेशको ढाकामा असार 31 गतेदेखि साउन 3 गतेसम्म सञ्चालन भएको 10 दक्षिण एसियाली कराते फेडरेशन च्याम्पियनशीपमा त्रिभुवन आर्मी क्लबका खेलाड़ीहरूले 2 स्वर्ण र 2 रजत गरी 4 पदक जितेका छन्। प्रतियोगितामा समूहगत तर्फ सिपाही सानुमाया तामाङको समूह र सिपाही सुरेश जपरेलको समूहले 16 पदक जित्नु भएको हो। त्यस्तै एकलतर्फ अमलदार प्रवीण मानन्दर र सिपाही सानुमाया तामाङले रजत पदक जित्नुभयो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ रेडियो कार्यक्रम नेपालको वैभव, शान्ति र समभाव।
3: नेपाल एक प्राचीन देश हो जुन बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय र भौगोलिक विविधताका बीच पनि सद्भाव र शान्तिको भूमि हो। यहाँको साझा फूलबारीमा विविध धर्म, भाषा, जात जाति र समुदायका फूलहरू सदियौंदेखि एक आपसमा मिलेर मिठो सुवास थरिरहेका छन्। सगरमाथाको शिरदेखि तराईको उर्वर समतल भूमिसम्म, मेचीको सिरसिरे हावादेखि महाकालीको सुस्केरासम्म हामी जहाँ भए पनि जुनसुकै भाषा बोल्ने, वेशभूषा अपनाउने वा धर्म संस्कृतिमा रमाउने भए पनि हाम्रो पहिरो र अन्तिम पहिचान एउटै हो, नेपाल र नेपाली। यही साझा पहिचान, आपसी सम्मान, मूल्य मान्यता, संस्कार र राष्ट्रिय एकताले नेपाललाई विश्व सामु शान्ति, सहिष्णुता र सह अस्तित्वको अनुपम उदाहरणका रूपमा चिनाएको छ।

कुनै पनि राष्ट्रको वास्तविक शक्ति र अमूल्य सम्पत्ति भनेको त्यहाँ विद्यमान जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विविधता बीचको सुमधुर सम्बन्ध, अटुट एकता, आपसी सद्भाव र भाइचारा हो। यही विविधतामा एकताको अनुपम उदाहरण हो हाम्रो देश नेपाल, जहाँ विभिन्न जात जाति, भाषा भाषी, धर्म र सम्प्रदायका मानिसहरू परस्पर सम्मान, सहकार्य र सह अस्तित्वका साथ शताब्दीदेखि एउटै परिवार झैं बाँचेका छन्। सुखमा मात्र होइन, दुःखका कठिन घड़ीमा पनि एकअर्काको हात समातेर अघि बढ्ने गौरवपूर्ण इतिहास नेपालसँग छ। यही साझा संस्कृति, पारस्परिक विश्वास र राष्ट्रिय एकताको परम्परा वर्तमानमा पनि उत्तिकै जीवन्त छ र भविष्यमा अझ सुदृढ बन्दै जाने दृढ विश्वास गर्न सकिन्छ।

नेपाल छ र त हामी नेपाली छौं। हाम्रो पहिचान छ, हाम्रो स्वाभिमान छ। जात, धर्म, भाषा, संस्कृति वा भूगोल फरक भए पनि हाम्रो राष्ट्रिय परिचय एउटै नै हो। हामी नेपाली, नेपाल हाम्रो। यही साझा मातृभूमिले हामी सबैलाई समान रूपमा अंगालेको छ, आश्रय दिएको छ र एउटै परिवारको सूत्रमा बाँधेको छ। त्यसैले कुनै एक नेपालीलाई पीड़ा पर्दा त्यो पीड़ा सम्पूर्ण राष्ट्रले महसुस गर्दछ। देशको कुनै एक कुनामा बगेको आँसु अर्को कुनासम्म पुग्छ, अनि तराईको दुःखमा पहाड़ र हिमाल साथमा उभिन्छन्। पहाड़ र हिमालको कष्टमा तराईले सहानुभूति, साहस र साथ दिन्छ। यही पारस्परिक अपनत्व, यही राष्ट्रिय एकता र यही सुख दुःखको साझेदारी नै नेपालीपनको सच्चा परिचय हो।

इतिहासका विभिन्न कालखण्डहरू केलाउने हो भने जस्तोसुकै कठिन परिस्थिति र विपत्तिहरू आए पनि नेपाल र नेपालीको आत्मीयता कहिल्यै धर्मराएको छैन। छठमा बालिने दीपदेखि दशैं तिहारको टीका, ईदको शुभकामना, समा चखेवाको उल्लासदेखि माघे संक्रान्तिको रमाइलोसम्म यी सबैले फरक भाषा, संस्कृति, भूगोल र सम्प्रदायका मनहरूलाई एउटै राष्ट्रिय भावनाको सूत्रमा बाँधेका छन्। यही साझा संस्कार, पारस्परिक सम्मान र सहिष्णुताले नेपालको सामाजिक सद्भावलाई युगौंदेखि जीवन्त राखेको छ।

नेपाल र नेपालीको पहिचान एउटै रंगमा होइन, अनेकौं रंग मिलेर बनेको इन्द्रेणीमा छ। एउटै फूलमा होइन, सयौं फूलले सजिएको फूलबारीमा छ। एउटै स्वरमा होइन, असंख्य स्वर मिलेर बनेको राष्ट्रिय गुञ्जनमा छ। यही शक्तिले हामीलाई अनेकतामा एकतामा गाँसेको छ। तथापि कहिलेकाहीँ दूषित मनसायले संगलो पानीलाई धमिलाउन खोजे तापनि एकताको साझा संकल्पले हामीलाई कहिल्यै विचलित हुन दिएको छैन। नेपालमा बस्ने सबै जात जाति धर्म धर्मावलम्बी क्षेत्र र समुदाय मिलेर सह अस्तित्वमा बाँच्ने नेपालीको चिनारी नै हो। त्यसैले त सदियौंदेखिको यही सहकार्य र विश्वासले नेपाललाई एक बनाएको छ भने यही आत्मीयताले नेपालीपनलाई अमर तुल्याएको छ।

हामी अनेकौं भाषामा बोल्छौं, तर हाम्रो आत्माको भाषा एउटै हुन्छ। हामी फरक फरक संस्कृतिमा रमाउँछौ, तर हाम्रो सभ्यता साझा छ। हामीले मनाउने पर्वहरू फरक होलान्, तर पर्वको उत्साह एउटै छ। पशुपतिनाथको आरती होस् वा मस्जिदको नमाज, गुम्बामा गुन्जिने मन्त्र होस् वा चर्चमा अर्पित प्रार्थना, किरातको मुन्धुम होस् वा वेदका ऋचाहरू, सबैको मूल सन्देश मानव कल्याण, शान्ति, करुणा, सहिष्णुता र परोपकार नै हो। ती सबैले हिंसा, घृणा र विभाजनको होइन, प्रेम, मेलमिलाप, सह अस्तित्व र आपसी सम्मानको मार्ग देखाउँछन्।

भनिन्छ बुढेसकालमा सन्तान र संकटको घड़ीमा समाजको परीक्षा हुन्छ। जहाँ समाज भनेकै एक अर्का बीचको अन्तर्क्रिया, सुख दुःखमा लेनदेन, ऐचो पैचो र सांस्कृतिक उत्सवहरूमा साटिने खुशीको संगम हो। बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देशको हाम्रो यो पहिचान परिवार, टोल र छिमेक हुँदै एउटा बलियो सामाजिक आत्मीयतामा बाँधिएको छ। यो आत्मीयताले सबै संकट पार गर्ने सामर्थ्य राखेको हुन्छ। यो अग्नि परीक्षामा हामी सधैँ खरो उत्रदै आएका छौं र आगामी दिनमा पनि खरो उत्रनु पर्नेछ।

0: सदियौंदेखि कायम रहँदै आएको हाम्रो यो अनुपम पहिचानलाई जोगाई राख्न मानवतालाई सर्वोच्च परिचयका रूपमा स्वीकार गरौं। वैरभाव, घृणा र विभाजनलाई अस्वीकार गर्दै एक अर्काको भाषा, संस्कृति, धर्म र परम्पराको सम्मान गरौं। संवाद, सहकार्य र सह अस्तित्वलाई जीवनशैलीका रूपमा आत्मसात गर्दै शान्त, सुरक्षित, समुन्नत र समावेशी समाज निर्माणमा हातेमालो गरौं। सामाजिक सद्भाव, राष्ट्रिय एकता र पारस्परिक विश्वासलाई अझ सुदृढ बनाउन आफू पनि प्रतिबद्ध बनौं र अरूलाई पनि प्रेरित गरौं। यस पवित्र अभियानमा तपाईहरूको साथ, विश्वास र सहकार्यसँगै नेपाली सेना आफूलाई प्राप्त कानून सम्मत जिम्मेवारीहरू कुशलतापूर्वक पूरा गर्न सदैव कटिबद्ध रहनेछ।
1: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुवेदार सुदीप ढकालसँगै म प्राविधिक सुवेदार प्रकृति बस्नेत पनि विदा हुन्छु। नमस्ते।

0: हिमाली उब्जाउने हात किसान महिलालाई तपाई हामी सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज छैटौं भाग। आजको भागमा हामी महिलाको आर्थिक सशक्तिकरण, वित्तीय पहुँच, उद्यमशीलता र आफ्नै आमदानीमाथिको निर्णय अधिकारका विषयमा छलफल गर्नेछौ।
1: महिला पुनर्स्थापना केन्द्र ओरेकको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति साझा आवाजले महिला किसान तथा ग्रामीण महिलाको नेतृत्व, अधिकार, आर्थिक आत्मनिर्भरता र समान अवसरका विषयमा नियमित सामग्री प्रस्तुत गर्दै आएको छ।
0: यो कार्यक्रममा हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: आर्थिक रूपमा सक्षम महिलाले केवल आफ्नै जीवन मात्रै परिवर्तन गर्दैनन्, उहाँको परिवार, समुदाय र समाजलाई पनि परिवर्तन गर्न सक्छिन्। जब महिलाको आफ्नै आमदानी हुन्छ तब महिलाको आत्मविश्वास बढ्छ, परिवारको निर्णय प्रक्रियामा उहाँको भूमिका बलियो बन्छ, आफ्ना आवश्यकता पूरा गर्न अरूमाथि निर्भर रहनु पर्दैन।
0: नेपालको कृषि क्षेत्रमा महिलाको योगदान अत्यन्त ठूलो छ। खेतबारीमा रोपाईदेखि कटानीसम्म, पशुपालनदेखि तरकारी उत्पादनसम्म, खाद्य सुरक्षादेखि परिवारको हेरचाहसम्म महिलाको भूमिका अग्रस्थानमा छ। तर उहाँहरूको श्रम जति ठूलो छ त्यसको आर्थिक मूल्य र निर्णय गर्ने अधिकार भने अझै समान रूपमा स्थापित हुन सकेको छैन।
1: धेरै महिलाले आमदानी त गर्छन् तर त्यो आमदानी कहाँ खर्च गर्ने भन्ने निर्णय आफै गर्न पाउँदैनन्। कतिपय महिलाको आफ्नै बैंक खाता छैन, बचत गर्ने अवसर छैन, ऋण लिन कठिनाई छ र व्यवसाय विस्तार गर्न आवश्यक जानकारी तथा पहुँचको अभाव छ।
0: तर अहिले अवस्था विस्तारै परिवर्तन हुँदैछ। सहकारी, लघु वित्त संस्था, बैंक तथा स्थानीय सरकारका कार्यक्रम मार्फत धेरै महिलाले आफ्नै व्यवसाय शुरू गरेका छन्। उनीहरू उद्यमी बनेका छन्, रोजगारी सृजना गरेका छन् र परिवारको आर्थिक मेरुदण्ड बनेका छन्।
1: आज हामी त्यही परिवर्तनका कथा र सम्भावना बारे कुरा गर्दैछौ।
0: सफल महिलाका कथाले अरू महिलालाई पनि आत्मनिर्भर बन्न प्रेरणा दिइरहेका छन्।
1: आजको कार्यक्रममा शुरूमा यस्तै एक सफल महिला उद्यमीको कथा प्रस्तुत गर्दैछौ।
0: यदि कुनै महिलाले व्यवसाय शुरू गर्न चाहनुहुन्छ भने कहाँ जाने, कुन सरकारी सेवा उपलब्ध छन्, सहयोग कसरी लिने, बजार कसरी खोज्ने, यी सबै विषयमा जानकारी दिन हामीसँग हुनुहुन्छ सफल व्यावसायिक महिला किसान देवी।

0: धन्यवाद। मेरो नाम देवीमा राई, म यस लगलगे पाहा सामुदायिक वन उपभोक्ता समितिको उपाध्यक्ष हो।
1: अहिले त बिरुवाले रुन मन लाग्छ त?
0: अब पहिले पहिले चाहिँ लाग्थ्यो, अहिले चाहिँ घाँस दाउरा बाहेक हामीले अरू पनि गर्न थालिसकेको छौँ होइन महिलाहरूले। अब यो गीत पछि, पहिले यो गीत अब जुन लेखकले, जुन गीतकारले, जुन गायकले गाउनुभयो, अब यो गीत पनि एकदम मार्मिक छ र यो गीत गाउँदै हामीले ल अब हामी बिरुवाले रुनु भन्दा पनि हामी चाहिँ जब बर्खा लाग्छ
1: मेहनतले हाँसो
0: जस्तै बर्खा लाग्छ होइन, बर्खा लागेपछि त अब जमिन भिज्छ, अब हामी खनजोत गर्नलाई सजिलो हुन्छ, अब हामी बिरुवा होइन हामी रमाउने, अब खुसी हुने, अब हाँस्ने, कम्बर कस्ने होइन, कम्बर कस्ने होइन गर्ने, दिदी बहिनी सबै सल्लाह गर्ने होइन, एउटा सामूहिक रूपमा भए पनि गरौँ अथवा आफूले जाने कुरा सेयर गरौँ साटौँ।
1: तपाईँले कम्मर कसेर व्यवसायिक खेती गर्नुभएको त लामो समय भइसक्यो नि होइन, अहिले के के गरिरहनु भएको छ?
0: लगभग मैले अब हामी यहाँनिर हामीले सुरु गरेको 69 सालबाट हो। सुरुमा हामीले हाँस पालनबाट सुरु गऱ्यौँ होइन, हाँस पालन, अनि हाँस पालन पनि एकदमै राम्रो व्यवसाय मैले बुझेँ, अनि त्यस पछाडि माछा पालन अत्यन्तै राम्रो, माछा पालन आमदामीको हिसाबले माछा पालन पनि एकदमै राम्रो हाम्रो यो यो यो ठाउँमा जुन हामी अहिले यहाँ म बसिरहेको छु है, यो चन्द्रगिरी नगरपालिकाबाट 3 छु, यहाँनेरि माछा पालन एकदमै राम्रो हुन्छ, माछा पालनबाट पनि एकदम आमदानी हामीले प्राप्त गरेका छौँ होइन, एकदमै धेरै धेरै फाइदा हुन्छ माछाबाट
1: लगानी।
0: हजुर,
1: अहिले चाहिँ के गर्नु भएको छ?
0: अब अहिले चाहिँ माछा पालनलाई अलिकति स्थगित राखेर अब माछा त्यो खालको माछा अहिले खानु हुँदैन के भन्छ यहाँ
1: बजारमा,
0: त्यो माछा मात्रै हुन्छ फेरि यहाँ, त्यो माछा अब छैन भन्छ बजारमा पनि, हामीले चाहिँ छोडेको 2-3 जस्तो अगाडि भयो, आज भोलि यो माछा यहाँ बजारमा पाउँदैन, अब किन हो होइन, तर त्यो माछा एकदम राम्रो हुन्छ र यहाँ हामीले अब गाउँमा पनि उहाँहरूले पनि अब पाहुनापात आउनुभयो भने पनि हाम्रोमा आउने, अनि हामीले ताजा माछा दिने है, लगेर पाहुनालाई उहाँहरूले स्वागत गर्नुहुन्थ्यो, तुरुन्तै उहाँहरूलाई पनि सजिलो, हामीलाई झन् काहीँ लानै नपर्ने, पोखरीबाटै तुरुन्तै मारेर उहाँहरूकै अगाडि ताजा ताजा माछा यसरी गरेर उहाँहरू खुसी हुन्थ्यो, खुसी उहाँ गाउँको पनि खुसी हुनुभन्थ्यो, हामीलाई पनि फाइदा राम्रो थियो, तर अहिले त्यो माछा पाल्दैन यहाँनिर, अब त्यो माछा बजारमा पनि पाउँदैन होइन, तर मैले किन भनेर त्यसको
1: बिक्री वितरणमा अलिकति रोक पनि लगाएपछि चाहिँ 2 अगाडि
0: के भयो त्यो चाहिँ मलाई थाहा छैन, तर हामीले चाहिँ त्यस्तो भएर बन्द गरेको होइन, हामी अरू कारणले गर्दा अथवा त्यो ठाउँ चाहिँ हामीले त्यो ठाउँबाट हामी सर्नु पर्ने भयो र त्यस्तो मिल्ने माछा पाल्ने खालको जमिन नपाएको कारणले गर्दाखेरि
1: अहिले चाहिँ के छ व्यवसाय?
0: अहिले चाहिँ तरकारी
1: खेती गरिरहनु भएको छ,
0: तरकारी खेती नै अहिले चाहिँ गरिरहेको
1: छ अहिले बारी,
0: तरकारी खेतीमा अब मैले चाहिँ यो पारङ्गारिक रूपमा जाने कि भनेर अहिले अर्ग्यानिक सकभर सकिन्छ भने अलिकति विषादी त प्रयोग गर्दै नगर्ने, विषादी गरे पनि यो
1: जैविक विषादी
0: प्रयोग गर्ने, अनि यो अरू रासायनिक विषादीहरू चाहिँ प्रयोग नगर्ने कि भन्ने तरिकाले मैले चाहिँ पारङ्गारिकलाई चाहिँ दिएको छु होइन, अब अलिअलि सबै तरकारी भयो, बन्दा पनि भएको थियो होइन, फर्सीको मुन्टाहरू अहिले भइरहेछ, अनि अलिअलि अरू तरकारीहरू जस्तै फर्सी, त्यो सानो सानो सानैमा फल्ने, सानोमा फल्ने फर्सी, हरियो फर्सी हुन्छ, त्यो पाक्दैन रहेछ होइन, त्यो चाहिँ फल्ने, अनि त्यो दानाहरू छिट्टो फल्छ, त्यसबाट आमदानी मजाले हुने रहेछ यो साल मैले त्यो।
1: कति कति क्षेत्रफलमा छ यहाँको अहिले?
0: मेरो अहिले थोरै नै छ, अब जनशक्ति नभएको कारणले गर्दाखेरि मैले चाहिँ अब सकभर आफू बढी खट्ने, अनि साथीभाइ पायो भने लाउने, अब
1: आफैले
0: गर्ने भनेर मेरो थोरै एरिया छ, लगभग 1 डेढ रोपनी जति होला,
1: डेढ रोपनीलाई थोरै एरिया भन्छन् त, त्यो पनि
0: अब हिउँदोमा रायो सागहरू प्रशस्तै मात्रामा उत्पादन गर्न सकिन्छ गरे पनि, अनि राय गुन्द्रुक पनि बनाएको थियो होइन, गुन्द्रुकहरू पनि मैले उत्पादन राम्रो गरेको थिएँ।
1: कति हुन्छ वार्षिक आमदानी चाहिँ यहाँले तरकारी खेतीबाट?
0: अब मेरो आमदानी त अब अर्ग्यानिक भएकोले गर्दाखेरि त्यति धेरै उत्पादन हुँदैन होइन, अब अर्ग्यानिक धेरै राम्रो पनि हुँदैन, अर्ग्यानिक भनेको
1: सप्रिँदैन,
0: अनि त्यसलाई बिक्री गर्नु पनि अलिकति गाह्रो हुन्छ, अनि सानो स्केलमा भएकोले गर्दाखेरि त्यो ग्राहकलाई सधैँ दिनु पनि नसकेर पसलले त सधैँ खोज्छ कि अब पसललाई दिन थाल्यो भने सधैँ ल्याउनेलाई मात्रै उहाँहरूले चाहिँ रोज्नुहुन्छ कि अब हामीले भनेको हुँदाखेरि लाने हो त्यही भएर आम्दानी चाहिँ अब ठ्याक्कै भन्नु पर्दा त अलि मैले पनि हिसाब गरेको छैन जे होस् आफूलाई किनेर खाने जति लाग्थ्यो नि त्यो सबै बचेको छ कि त्यो बचेर अब अलिअलि बचत पनि भएको छ लगानी थोरै छ
1: कति लगानी गरेर सुरु गर्नु भएको थियो
0: लगानी त एकदमै थोरै दस हजार
1: लगानी पनि सुरु गर्नुभयो अहिले कति पुगिसक्यो
0: होइन त्यति नै हो त्यसमा अलि दुई चार एक कि दुई हजार थप्ने हो नत्र खासै धेरै छैन लगानी
1: त्यति लगानीमा अहिले तपाईँले व्यवसाय गर्दै गर्दाखेरि कसैसँग हात फैलाउनु परेको
0: छैन छैन तरकारीलाई त अब साथीभाइलाई ओरतिरपर्ति त त्यतिकै पनि बाँडेर खाइन्छ होइन बजारमा भए त्यही अब
1: एक दुई पैसा चलाउनलाई
0: आफूलाई खाँचो छैन एकदम म चाहिँ के खुसी छु भने श्रीमानलाई चाहिँ अब ल तरकारी किन्ने पैसा दिनु पर्यो भनेर उहाँलाई भन्नु पर्दैन उहाँले कमाएको पैसाले अब अरू खर्च हुन्छ तर तरकारीमा चाहिँ खास चाहिँ मैले उहाँलाई पैसा माग्नु परेको छैन
1: आफूलाई चाहिने खर्चहरू
0: आफूलाई चाहिने खर्च पनि खासै म त्यस्तो उहाँसँग धेरै अब माग्नु पर्दैन किनभने अब आफ्नो आफूसँग भएपछि आफूलाई खुसी पनि हुँदो रहेछ भनेको बेलामा होइन नभए त्यो अरूको भर पर्नु चाहिँ धेरै गाह्रो हुन्छ नि
1: व्यवसायिक बन्दाखेरि चाहिँ महिलाहरूको आर्थिक सशक्तिकरण हुन्छ नि एउटा आफ्नो लागि आफै गर्न सक्ने त्यो विश्वास चाहिँ कतिको बढ्दो रहेछ
0: एकदम अझ हजुरले चाहिँ अब तरकारी खेती लाउन सुरु गर्नुभयो र आफै बजारीकरण मार्केटिङ भन्छ नि बजारीकरण पनि आफै गर्नुभयो भने त पैसा आफ्नै हातमा हुन्छ
1: सिधै आयो
0: अब श्रीमानलाई अब सिधा तरिकाले सबै दियो भने आफ्नो हात खाली हुन्छ अब आफूले अलिकति राखेर आफूलाई चाहिने कुरा राखेर
1: मैले पनि गर्न सक्छु हिम्मत गरेर अघि बढ्नु पर्यो
0: एकदमै अनि हात खाली हुँदैन कि यो कृषि गर्यो भने हात खाली हुँदैन जे गर्नुहोस् तपाईँ कुखुरा पालनै गर्नुहोस् बाख्रा पालनै गर्नुहोस् अरू
1: धेरै ठाउँमा अब कुखुरा पालन गर्ने बाख्रा पाल्ने खेतीपातीमा काम गर्ने अन्न उब्जाउने काममा प्राय महिला नै खटिनुहुन्छ होइन
0: एकदम महिला बेगर त मैले के चाहिँ अनुभव गरेँ भने यो कृषिको काममा त महिला बेगर त त्यो पुरुषलाई मात्रै धेरै असम्भव हुन्छ
1: तर त्यहाँबाट भएको आम्दानी चाहिँ पुरुषले धेरै प्रयोग गर्छन् भन्ने त रिसर्चले पनि देखाएको छ कि
0: उहाँहरूको हातमा पर्यो भने त यता महिलामा आउनु त धेरै नै गाह्रो हुन्छ त्यही भनेर मैले मार्केटिङमा पनि अगाडि बढ्नुहोस्
1: आफै जानु पर्छ
0: आफै जाने हो अनि आफूलाई चाहिने जति आफूले अलिकति राखेर मात्रै पुरै ल मैले एक हजारको बेचेँ भनेर उहाँलाई एकै हजार दिनु पर्दैन नि उहाँले पनि एकै हजार ले त भन्दैन होला होइन आफूलाई पनि राखेर अलिकति आफ्नो लागि होइन आफू चाहिन्छ नि त होइन हामीलाई पनि हरेक खर्च झन् धेरै चाहिन्छ हामीलाई घरको अब खा मर मसलादेखि तेल नुनदेखि लिएर होइन हरेक कुरा अब चामल एक बोरा उहाँले ल्याइदिएला चामल मात्रै ल्याइदिएपछि उहाँले सक्यो भन्नुहुन्छ कि अब खर्च छैन भन्नुहुन्छ तर त्यो भित्रको सानो खर्च
1: नुन तेल बुटुर मर मसला कति खर्च चाहिन्छ दाल चाहियो अचार चाहियो
0: अनि त्यस्तो त्यसले गर्दा त्यो आफू बजारमा गएर बेच्नुहुन्छ भने त्यो सबै सामानको लागि आफूले छुट्याएर ल यति भयो भनेर दिनुभए पनि उहाँले पुरै खोजेर गर्नुहुन्न नि त त्यसरी अलिकति गर्दै जाँदा यो कस्तो हुन्छ नि सिक्दै गयो भने गर्दै गयो भने यो एकदम सिकिन्छ जानिन्छ बानी पनि पर्छ यसो गर्नुपर्ने रहेछ ज्ञान बुद्धि आउँछ यो
1: नगरेपछि पतिको पछि
0: नगरेपछि र श्रीमानको भर पर्ने अथवा सासू ससुराको भर पर्यो भने अनि एकदम गाह्रो हुन्छ क्या आफूलाई अनि
1: तर यसमा अब कतिपयले चाहिँ ल म गर्छु भनेर व्यावसायिक रूपमा गर्छु भनेर अघि बढ्नुहुन्छ तर बजारसम्म पुग्न सकिँदैन अनि बजारसम्म पुग्न नसक्दाखेरि चाहिँ अब पछि छोड्नु परेको सक्दिनँ कि भनेर लत्तो छाडेको त्यस्तो पनि छ नि त बजारसम्म चाहिँ पुग्नको लागि के गर्नु पर्दो रहेछ तपाईँको अनुभवमा
0: अब
1: महिलाले
0: बजारसम्म पुग्नलाई अब के गर्ने भने अब पहिले त अब यहाँ यही स्थानबाट त राति 3 बजे उठेर डोकोमा सामान तरकारी बोकेर जाने त महिलाहरू हो पानी झर परिरहेको छ 3 बजे छ राति अब डोकोमा पुरा बोरामा होइन कसेर भारी लगेर जाने महिलाहरू हो अब अहिले चाहिँ गाडीको सुविधा अलिकति आएको छ र अलिकति ठुलो स्केलमा व्यवसाय गरेको छ भने गाडी नै आएर घरबाट गाडीले नै लगिदिन्छ होइन अब आफूले नै बोकेर गयो भने त आफ्नै हातमा पैसा भयो अब व्यवसाय रूपमा गरेको छ र गाडीले लग्छ भने त्यो पैसा आउँदाखेरि अब श्रीमानले नै गएर त्यहाँ ठाउँबाट ल्याउनुहुन्छ भने पनि अलिकति आफूलाई लिने के मलाई यो कामको लागि छ भनेर लिने अब धेरैवटा काम देखायो भने रिसाउनुहुन्छ यो कामलाई लिने भन्ने अनि सबै पैसा चाहिँ अलिकति यति चाहिने अड्कल गरेर लिने र अनि सबैतिर पुर्याउने अलिकति
1: बजारमा जस्तो आफ्नो उत्पादनको बजार खोज्नको लागि चाहिँ के गर्नु पर्दो रहेछ भन्ने
0: प्रश्न बजार खोज्नलाई त अब अहिले त धेरै सजिलो छ होइन अहिले अब अहिले यहाँनिर यसरी सामान उत्पादन गरेको सामानलाई उठाउने यहाँनिर कम्पनी नै छ
1: आउँछ
0: यहाँनिर छ
1: त्यो भाषामा चाहिँ कसरी पुग्ने त यो कम्पनीले उठाउँछ अथवा यो मान्छेले उठाउँछ यो मान्छेले चाहिँ मलाई सहयोग गर्न सक्छ भनेर चाहिँ कसरी थाहा पाउने त
0: त्यो अब भर्खर अब आजबाट सुरु गर्ने हो भने अब उत्पादन भइसकेपछि पहिले आजभन्दा अगाडि गरिरहनु भएको हुन्छ नि साथीहरू छिमेकी हुन्छ यहाँ त धेरै छ त्यस्तो व्यवसाय गर्नेहरू होइन अब उहाँहरूलाई गएर तपाईँले कसलाई दिइरहनु भएको छ तरकारी सामानहरू भन्ने सोध्ने होइन अब अनि उहाँले त्यो नम्बरहरू दिनुहुन्छ उहाँ अनि उहाँ फोन सोन गरेर उहाँहरू आएपछि गर्ने अब अर्को साथीलाई सोध्ने अर्को साथीले अर्कैसँग गरेको हुन्छ यहाँ धेरैवटा त्यस्तो व्यक्तिहरू हुन्छ अरूले उत्पादन गरेको लिएर बजारमा पुर्याउने त्यस्तो हुन्छ अनि त्यसरी सजिलो छ अहिले उत्पादन मात्रै गर्नु
1: सोधी खोजी गरेपछि मात्रै थाहा हुन्छ चुलाएर बस्नु चाहिँ
0: अनि अब अहिले त अब इन्टरनेटको जमाना छ होइन हामीले मोबाइलमै नै उहाँहरूले पनि हालेको हुन्छ नि मोबाइलमा यसरी हामी यसरी लिन्छौँ तपाईँहरूले उत्पादन गर्नुहोस् न लिन्छौँ भने त्यसरी खोजे पनि भयो अहिले चाहिँ अब धेरै सजिलो छ अहिले गर्नु चाहिँ गर्नुहोस् अब प्राङ्गरी खेतीलाई बढी जोड दिनुहोस् होइन वस्तुको मल गाई वस्तुको मल हामीले यो सामुदायिक हाम्रो जङ्गलबाट मल उत्पादन गरेर गाई वस्तुसँग मिलाएर कम्पोस्ट मल तयार गर्नुहोस् कम्पोस्ट मल प्रयोग गरेपछि मात्रै त्यो रासायनिक मल लाग्छ म चाहिँ त्यसो भन्छु किनभने कम्पोस्ट मल भनेको हामीले यो वर्ष लगायौँ भने त्यो अर्को वर्षसम्मलाई पनि त्यो रहन्छ त्यहाँनेरि त्यो
1: सुरुमा उत्पादन केही नराम्रो भए पनि पछिको लागि चाहिँ त्यो राम्रो भयो भन्ने भयो प्राङ्गारिक खेती गर्दाखेरि होइन अलिकति अब यो व्यवसायको कुरा गर्दाखेरि चाहिँ अब व्यवसाय नै चाहिँ कसरी सुरुवात गर्ने भनेर चाहिँ कसरी थाहा पाउने कि कहाँनिर चाहिँ यसो सहयोगको लागि भन्न सक्ने रहेछ कहाँ कहाँ चाहिँ हामी पुग्न सक्ने रहेछौँ महिलाहरूले व्यवसाय सुरु गर्ने यदि नयाँ सोच बनाइरहनु भएको छ भनेदेखि तपाईँको अनुभव
0: अब अहिले त सबै पहिले चाहिँ हामी नगरपालिकामा जान्थ्यौँ नगरपालिकामाबाट कृषि विभाग हुन्थ्यो अहिले चाहिँ सबै कुरा नगरपालिकामा पनि छ तर अहिले ओडाले नै पनि सहयोग गर्ने एकदम अहिले ओडाले नै गर्छ भनेको छ अब बजेट आयो भने पनि ओडामा आउँछ बिउ बिजन आयो भने ओडामै आउँछ र केही हामीलाई सहयोग चाहियो तालिम चाहियो भने पनि ओडामै आउँछ भनेको छ कि नगरपालिकाले अब हामी सुरुमा ओडामा जाने अनि ओडाले गर्ने सक्ने सहयोग ओडाले गर्नुहुन्छ ओडाले सकेन भने अनि नगरपालिका गाउँपालिकाहरूमा जाने भन्ने एउटा छ अब सिधै तपाईँ नगरपालिकै जानुभयो गाउँपालिकै जानुभयो भने पनि अब त्यहाँ पनि धेरै जानकारीहरू दिनुहुन्छ होइन अब बजेट छ भने बजेट दिनुहुन्छ अनुदान छ भने अनुदान दिनुहुन्छ होइन अब आफ्नो फर्म दर्ता गरेर चलाउने हो भने त्यो सबै उहाँहरूले नै यस्तो यस्तो गर्नुपर्छ भन्नुहुन्छ अब सबै कुराहरू त्यहाँनिर यस्तो तपाईँ के गर्न चाहनुहुन्छ भन्नुहुन्छ भन्छ होइन अनि
1: थाहा
0: हुन्छ एकदम तपाईँहरूले चाहिँ अब गर्छु भनेर घरमा बस्नुभन्दा पनि अलिकति चाहिँ दुःख चाहिँ गर्नुपर्छ
1: तपाईँको अब महिला किसान जसले चाहिँ व्यावसायिक रूपमा खेती सुरुवात नै गर्नु भएको छैन गर्ने सोच बनाइरहनु भएको छ भने सुझाव के हुन्छ त्यतातिर भन्दा
0: अब सोच मात्रै गर्नु भएको छ भने अब त्यो सोच भनेकै एकदमै सकारात्मक तपाईँको एउटा तयारी हो तपाईँ सुरु गरिहाल्नुहोस् म चाहिँ के भन्छु भने सम्पूर्ण दिदी बहिनी दाजुभाइहरू सम्पूर्णलाई के भन्छु भने तपाईँले अब सोच गर्नुभएको छ भने सोच्नु ठिक छ एकदमै राम्रो गर्नुभएको छ तपाईँ यो भनेको सकारात्मक एउटा तपाईँले योजना सुरु गर्नुभएको हो अब तपाईँले सम्बन्धित निकायमा गएर म यस्तो गर्नु सोच गरिरहेको छु मैले गरेको के छ तपाईँले चाहिँ मलाई यो दिनुहोस् जान के भन्छ सहयोग गर्नुहोस् होइन मैले सोचेको ठिक छ कि छैन मेरो म यो गरिरहेको छु यसमा के गर्नुपर्छ तपाईँले प्राविधिक रूपमा सहयोग गर्नुहोस् होइन आर्थिक रूपमा गर्नुहोस् किनभने नेपाल सरकारकै सम्बन्धित कार्यालयहरू हो उहाँहरूले अब बजेट छुट्टी नै हाल्छ होइन कृषिमा बजेट हुन्छ नै त्यो बजेटबाट कतिसम्म सहयोग पाइन्छ मसँग यति छ तर यतिको गर्न विचार छ यस्तो गर्ने विचार छ भनेर तपाईँले त्यो सम्बन्धित निकायमा गएर सल्लाह लिनुहोस् अनि सहयोग पनि गर्नुहोस् भन्ने सहयोग माग्ने अनि केही बीचबीचमा पनि सुरु गरिसकेपछि पनि बीचबीचमा तपाईँलाई समस्या पर्यो भने पनि उहाँहरूसँग चाहिँ सधैँभरि सम्पर्क रहिरहनुहोस् फोनबाटै पनि यस्तो यस्तो भनेर गर्न सकिन्छ आएर भेटेर पनि सकिन्छ होइन एकदमै सजिलो छ अहिले, पहिले भन्दा धेरै सजिलो छ अहिले। अब गाउँ गाउँमा धेरै नेपालको विकट ठाउँमा पनि चाहनुहुनेले अहिले अब गाउँपालिका भनेको धेरै सुविधा युक्त संस्था बनाएर अहिले नेपाल सरकारले बनाएको छ, तपाईँहरूलाई धेरै सजिलो हुन्छ र अगाडि बढ्नुहोस् होइन। अब घरधन्दा मात्रैले अहिले सीमित छैन, किनभने हाम्रो यो 21औं शताब्दी भन्छ अहिले धेरै अगाडि बढिसकेको छ हाम्रो देश पनि र हामी पनि। अब भाँडाकुँडा माझ्ने र भात पकाउने मात्रै नराखेर र अन्न बाली मात्रै लाउने भन्दा पनि हामीले चाहिँ यो नगदे बालीपट्टि लाग्नुपर्छ र हामीले बढीभन्दा बढी आमदानी लिनेपट्टि लाग्नुपर्छ भन्ने चाहिँ मलाई लागेको छ र म यहाँहरूलाई पनि एउटा सल्लाह यही दिन चाहन्छु होइन। तपाईँहरू सोच्नु भएको छ भने सुरु गरिहाल्नुहोस्, जति छ तपाईँसँग मसँग थोरै पैसा छ नभन्नु होला, सुरु गर्नुहोस् होइन। जस्तै तपाईँले एउटा जस्तै गाई पाल्ने विचार गर्नुभएको छ भने म 10 गाई पाल्छु भन्ने विचार गर्नुभयो भने ठिक छ, तर एउटा गाई किन्ने पैसा छ भने किनिहाल्नुहोस्, अनि अरू थप्ने भनेको तपाईँले अब कमाउने थप्ने, अब कुनै अनुदान पायो भने अनुदानबाट थप्ने, ऋण पायो भने ऋणबाट थपेर अनि त्यसलाई बिस्तारी बिस्तारी होइन बढाउँदै लाने, ऋण घटाउँदै लाने, अनुदान भनेको अनुदानै भइहाल्यो। तर सुरु चाहिँ गर्नुहोस्, म यहाँहरूसँग यही अनुरोध गर्न चाहन्छु, आफूले सोचेको कुरा चाहिँ सुरु गर्नुहोस् र धेरै नै अब तपाईँहरूलाई ज्ञान बुद्धि बढ्छ होइन, आर्थिक लाभ पनि हुन्छ, ज्ञान पनि बढ्छ, धेरै राम्रो हुन्छ।
2: शुरूमा सानो लगानी भए पनि मेहनत, सिप र उचित व्यवस्थापन भए महिलाले राम्रो आमदानी गर्न सक्ने उहाँको कथाले देखाएको छ।
3: यदि तपाईँ पनि व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने आफ्नो पालिका, कृषि शाखा, सहकारी र बैंकबाट उपलब्ध सेवा तथा कार्यक्रमबारे जानकारी लिन नबिर्सिनुहोला है, किनकि व्यावसायिक रूपमा अघि बढ़ेका अधिकांश किसान महिलाको आफ्नै आमदानीले परिवारमा सम्मान, आत्मविश्वास र निर्णय गर्ने क्षमता बढ़ने बताएका छन्।
2: महिलाको आर्थिक सशक्तिकरण भनेको केवल आमदानी बढ़ाउनु मात्रै भने होइन, आफ्नो कमाईमाथि निर्णय गर्ने अधिकार, बचत गर्ने बानी, बैंक तथा सहकारीसँग पहुँच, सिपको विकास र उद्यम सञ्चालन गर्ने क्षमता विकास गर्नु पनि हो।
3: जब महिलाको आर्थिक अवस्था बलियो हुन्छ, परिवारको जीवनस्तर सुधारिन्छ, बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सकारात्मक प्रभाव पर्छ, महिलाले गर्ने घरायसी काममा समानता होस् वा नेतृत्वमा आउन गरिने प्रयासमा अहिले पनि परिवारको साथ सहयोग अपरिहार्य छ।
2: यसका लागि महिला किसानले व्यावसायिक बन्न के गर्ने कार्यक्रममा अब सुनौ अर्का व्यावसायिक महिला किसानको सफलताको कथा।
4: नमस्ते, म सुशीला आले, चन्दागिरी नगरपालिका वडा नम्बर 3, म माटीखेलमा बस्छु। म चाहिँ यहाँ अहिले फलफूल खेती र बाख्रा पालन गरेर बसिराखेको छु।
2: फलफूल खेती यहाँले सुरुवात गर्नुभएको चाहिँ कति भयो?
4: फलफूल खेती गरेको चाहिँ लगभग हाम्रो 10 माथि भयो। अब अहिले चाहिँ हामीसँग पहिला चाहिँ एउटा पकेट क्षेत्रको रूपमा सबैजनासँग थियो, अहिले चाहिँ प्लटिङको उसले गर्दाखेरि धेरैजनाको मास थियो, त्यसमा चाहिँ अब थोरै
2: गरिरहनु भएको छ। कति क्षेत्रफलमा छ यहाँको फलफूल व्यवसाय, फलफूल खेती?
4: डेढ रोपनी जतिमा छ,
2: डेढ रोपनीमा
4: डेढ रोपनी
2: जति कतिवटा बोटहरू छन्
4: त्यसमा? अब सानो ठुलो गरेर अहिले 15-20 बोटहरू छ त्यसमा। मसँग अहिले हल्लबेत बेच्ने हिसाबले हल्लबेत, अम्बा अनि केरा, त्यसपछि अरू कागती, कागतीहरू चाहिँ फलेको छैन, भर लगाएको छ, अनि अम्बा हल्लबेतहरू चाहिँ अहिले बेच्ने हिसाब। अब यो फलफुल पनि यस्तो हुँदो रहेछ, एक वर्ष राम्रो फल्ने, अर्को वर्ष कम फल्ने हुन्छ होइन। राम्रो फलेको बेलामा 1-1.5 लाख हुन्छ, अब कम फलेको बेलामा, एक सिजनमा कम फलेको बेलामा पनि 60-70 हजार यस्तो हुन्छ
2: वर्षमा। त्यो कमाई चाहिँ तपाईँको आफै प्रयोग गर्नुहुन्छ अथवा के हुन्छ त्यो कमाईमा चाहिँ कसको अधिकार हुन्छ? अब
4: त्यो त यस्तो हुन्छ, अब परिवार भित्र अब सबैजनाको आफ्नो आफ्नो कमाई छ होइन, त्यसमा परिवारभित्रको खर्च सबैजना मिलेर गर्छौँ कि त्यो चाहिँ। अब मसँग
2: यस्तो हुन्छ, अब कतिपयको चाहिँ अब खेतीपाती गर्ने गर्ने नेपालमा चाहिँ महिला किसान एकदमै धेरै, तर त्यो महिला किसानले उत्पादन गरेको पछि बिक्री गरेको आय आर्जनमा चाहिँ अधिकारै नहुने, आफ्नो घरको श्रीमानलाई सोध्नुपर्ने, ससुरालाई सोध्नुपर्ने, अथवा घरको को छ मुली
4: केटा मान्छेलाई सोधेर मात्रै खर्च गर्न पाउने भन्ने खालको हुँदो रहेछ कि धेरैमा. हजुरकोमा चाहिँ के छ? अब त्यस्तै हो अथवा होइन म चाहिएसम्म खर्च गर्न सक्छु?
5: त्यस्तो चाहिँ हाम्रो बिल्कुलै छैन. हाम्रो घरमा चाहिँ त्यस्तो छैन. हाम्रो चाहिँ हामीले लिएको आमदानीमा हाम्रो केटा मान्छेहरू घरको जस केटा मान्छेहरूको कुनै पनि आफ्नै हातमा आउँछ र कहाँ खर्च गर्ने भने नि आफ्नै निर्णय हो.
4: आफैले गर्नु कस्तो लाग्छ त्यति बेला चाहिँ
5: एकदम रमाइलो लाग्छ.
4: आफैले खर्च गर्न पाउँदा आफ्नो आमदानी
5: यो चाहिँ मेरै कमाइ हो भन्ने एकदम गर्व लाग्छ क्या मलाई. त्यसलाई स्याहार सुसार गर्ने पनि मै हो, त्यसबाट भएको आमदानी लिने पनि आफै हो.
4: यसमा अब नेपालमा एउटा तथ्याङ्कले नै भन्छ करिब 80% किसान चाहिँ महिला छन्. एकदमै नेपालको कृषि क्षेत्रलाई धान्ने भनेकै महिला हो भनेर भनिरहँदाखेरि तर व्यावसायिक रूपमा खेतीपाती गर्ने महिलाको संख्या चाहिँ एकदमै धेरै कम छ. यहाँले व्यावसायिक रूपमा कृषि गरिरहनु भएको छ, फलफुल खेती गरिरहनु भएको छ, त्यो व्यावसायिक रूपमा काम गर्ने सोच चाहिँ कसरी आयो?
5: त्यो एउटा कस्तो भने अब हामीलाई हामीले अब यो मकै अरू बालीहरू लगाउँदाखेरि हामीलाई वर्षभरिमा त्यो बारीमा अहिले जुन मैले फलफुल लगाएको छ त्यो बारीमा वर्षभरिको हाम्रो मकै हिसाब गर्यो भने त्यसमा अब 15-20 पाथी आउनु पनि गाह्रो हुन्छ.
4: 15-20 पाथी
5: रुपियाँमा भन्दाखेरि 15-20 पाथी मकैको अब अहिलेको भावमा गर्दा हुन्छ 200 अब 20 पाथी आयो भने पनि 200 त्यहाँ 4,000 मकै हुने भयो होइन. तर अहिले फलफुलको हिसाब गर्यो भने त मेरो त एउटा बोटबाट केही नभए नि 10,000 आउँछ कि. राम्रो फल्यो भने 10,000 आउँछ कि.
4: 4,000 कमाइ हुने ठाउँमा 1.5 लाख वर्षको कमाइ हुन्छ.
5: कति कति फरक त्यसमा. अझ त्यसमा फलफुलसँग फलफुल लगाएर अरू केही लाउन नमिल्ने होइन. त्यसमा खाली ठाउँमा मैले मकै पनि लगाएको छु, तरकारी लाउन मिल्छ, भटमा सिमी हिउँदामा भने लसुन प्याज सबै रोप्न मिल्छ कि. हिउँदामा किनभने पात झरेर दाङ्गो हुन्छ, त्यसले कुनै असर गर्दैन कि. त्यसको खेतमा सागहरू भयो, धनियाँ लसुन सबै लगाउन मिल्छ कि. त्यो एउटै सिजनमा त्यो बोटको वरिपरि एउटा मकै लाउने सिजनमा चाहिँ त्यो मकै एउटा चाहिँ लाउन मिल्दैन किनभने त्यस त्यति बेला पात टन्न हुन्छ र मकै
4: थोरै जान्ने हो भनेदेखि सानो ठाउँबाट पनि धेरै कुरा उत्पादन लिन सकिने रहेछ भन्ने हो.
5: वर्षभरि खाने तरकारी हामीले कुनै आफ्नो बारीमा फल्दैन भने मात्र किन्ने हो, नत्र कुनै तरकारी किन्न पर्दैन. त्यही बारीबाट पुग्छ तरकारी चाहिँ.
4: व्यावसायिक हुनुभन्दा अगाडिको जीवन र तपाईँ व्यावसायिक भइसकेपछि आमदानी गर्न थालिसकेपछिको जीवनमा चाहिँ के फरक छ?
5: एकदम फरक. त्यो त आफू व्यावसायिक भइसकेपछि आफूसँग बकलीमा पैसा टुट्दैन, आफू पनि एउटा आत्मनिर्भर भएको जस्तो होइन. कोहीसँग पनि 1,000-1,500 पैसा अब घरमा मसँग छैन भन्न पर्दैन होइन. त्यो पैसा आफूले सेभ गर्न पाइयो, आफूले चाहिएको ठाउँमा खर्च गर्न पाइयो, आफ्नो आफूलाई र आफ्नो परिवारलाई खुवाउन लाउन मन लागेको चिज चाहिँ हामीले त्यहाँबाट किन्न सकियो. कति अब देखेर अरूलाई देखेर त्यस्तो चिज म पनि गर्न पाए हुन्थ्यो भन्दाखेरि चाहिँ त्यो पैसा टक्क निकालेर गर्न सकियो. एकदम फरक हुन्छ.
4: व्यावसायिक बन्न चाहिँ के गर्नु पर्दो रहेछ?
5: व्यावसायिक बन्न त अब हामीले कुन चाहिँ बाली लाउँदाखेरि हामीलाई त्यहाँबाट फाइदा हुन्छ, बढी पैसा आउँछ, त्यो चाहिँ हामीले चुन्न सक्नुपर्छ.
4: कसरी थाहा पाउने त? यहाँले कोहीसँग सरसल्लाह गर्नुभएको थियो अथवा होइन म चाहिँ फलफुल खेती नै गर्छु भनेर सुरुवात गर्नुभयो?
5: होइन, पहिला हामीले एउटा कृषि जस्तो के भन्छ त्यो कृषि सेवा केन्द्र भन्ने चाहिँ हाम्रो एउटा संस्था थियो. त्यसले चाहिँ जाइका भन्ने एउटा जापानिज संस्थाबाट चाहिँ यो ठाउँ चाहिँ फलफुलको लागि एकदम सुइटेबल छ भनेर चाहिँ एउटा संस्था आएको थियो. उहाँले नै त्यो बिरुवा ल्याएर होइन यहाँ पुरै एरियामा चाहिँ त्यो बिरुवालाई लगाएर अनि उहाँले नै बेच्ने ठाउँहरू बजारहरू देखाइदिएर गरिदिनु भएको हो. अनि जापानिजहरू पनि बसेर हामीलाई हेल्प गरेको हो. हामीले चाहिँ पहिला सुरु सुरुमा हाम नेपालीहरूको बजारमा त्यो झलबेत बिक्री नहुँदाखेरि हामीले जापानिज रेस्टुरेन्ट, जापानिज होटल, जापानिज स्कुल यस्तोहरूमा चाहिँ हामीले त्यो बोकेर लगेर त्यहाँ उहाँहरूलाई चाहिँ खाकी आयो खाकी भनेर उहाँ जापानिज भाषा खाकी भन्छ है हामीहरूलाई खाकी है खाकी भन्दै हामीले फेरि बेच्छौँ के. अब अहिले चाहिँ त्यस्तो समस्या छैन. अहिले त बेला भयो कि भएन भनेर तारतार फोन आइसक्यो. अहिले
3: कहिले काहीँ एउटा सानो अवसरले मानिसको जीवन बदलिदिन्छ. कसैका लागि त्यो अवसर सिपमूलकको तालिम हुन्छ, कसैका लागि सहकारीको ऋण, कसैका लागि कुनै संस्थाले गरेको सहयोग होला त कसैका लागि परिवारको साथ. हामीले अहिले सुनेको कथा त्यही साहस, मेहनत र आत्मविश्वासको कथा हो.
2: महिलाले आर्थिक रूपमा सक्षम बन्नका लागि ठूलो पुँजी मात्रै आवश्यक हुँदैन. सही योजना सिप बजारको जानकारी बचत गर्ने बानी र परिवारको साथ भए सानो लगानीबाट पनि सफल व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण पनि हो। सबैभन्दा महत्वपूर्ण कुरा भनेको महिलाले आफ्ना सपनामाथि विश्वास गर्नु हो।
3: यो सँगै आजलाई कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ। आजको कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न, जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ। त्यसका लागि हाम्रो इमेल ठेगाना साझा खबर @gmail.com, आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो विचार रेकर्ड गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक कम्युनिटी इन्फर्मेशन नेटवर्क CIN, युट्युब CIN च्यानल र टिकटक CIN खबरमा पनि मेन्सन गर्न सक्नुहुनेछ।
2: कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा फेरि उपस्थित हुनेछौ। तबसम्मका लागि प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिँदै रेडियो कार्यक्रम साझा आवाजबाट हामी सबै बिदा हुन्छौ।
3: नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: गणेश नेपाली मृत्युले नेपाली कांग्रेसद्वारा स्वकीय सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी।
2: पार्टीले केही क्यूआरहरू तयार गरेको छ सचिवालयको निर्णय अनुसार भनेर केही सम्बन्धित कार्यविधि तयार पारेको छ, त्यसमा के स्वकीय सचिव राख्ने भनेर यो एउटा निर्णय गरेका छ।
1: अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना, अनशनरत नर्स ज्योति राणाभाटका प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयको वार्ता। एक वर्षमा वैदेशिक रोजगारीमा 1,323 नेपालीको मृत्यु, राहतमा 1 अर्ब भन्दा बढ़ी खर्च।
3: निवेदनै हाम्रो 1600 आएको छ, 1123 पाउनु भएको छ। खर्च चाहिँ 1,09,00,00,000 भएको छ, 9,37,00,000 भएको छ वित्तीय सहायतालाई।
1: र नेपालमा यो वर्ष भलिबलका 3 अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: गएको एक वर्षमा 1300 भन्दा बढ़ी नेपाली श्रमिकको विदेशमा मृत्यु हुनुले वर्तमान श्रम व्यवस्थापन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। नेपालले वैदेशिक रोजगारीलाई बेरोजगारी समाधानको माध्यमका रूपमा लिएको छ, तर श्रमिक सुरक्षामा आवश्यक लगानी, अनुगमन र कूटनीतिक सक्रियता अपेक्षित स्तरमा पुग्न सकेको देखिँदैन। दूतावासको क्षमता वृद्धि, श्रमिकको नियमित अनुगमन, रोजगारदाता कम्पनीको उत्तरदायित्व र श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
5: गएको एक वर्षमा वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या 1300 भन्दा बढ़ी छ। गएको एक वर्षमा वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु भएका 1,323 जना नेपालीको शव नेपाल ल्याउन सहजीकरण गरेको जनाएको छ। यस अवधिमा मृत्यु भएका कामदारका 1,600 भन्दा बढ़ी परिवारले आर्थिक सहायताका लागि बोर्डमा निवेदन दिएका छन्। बोर्डका अनुसार मृत्यु भएका श्रमिकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन 1,09,00,000 रूपैयाँ खर्च भएको छ भने शव ढुवानीका लागि 2,35,00,000 रूपैयाँ खर्च गरिएको छ। उपलब्ध तथ्याङ्क अनुसार 1,084 जनाको शव ढुवानी गरिएको बोर्डले जनाएको छ। यी तथ्याङ्कले वैदेशिक रोजगारी नेपालीका लागि अझै पनि उच्च जोखिमयुक्त रहेको संकेत गरेको सीआईएमसँग कुरा गर्दै बोर्डका सूचना अधिकारी शारदा भण्डारीले बताउनुभयो।
3: निवेदनै हाम्रो 1600 आएको छ, 1123 पाउनु भएको छ। खर्च चाहिँ 1,09,00,000 भएको छ, 9,37,00,000 भएको छ वित्तीय सहायतालाई। मृत्युको आर्थिक सहायतामा त्यति छ, सब ढुवानीको चाहिँ हाम्रो 2,35,00,000 भएको छ खर्च, 1,84,00,000 जनाको ढुवानी भएको छ।
5: प्रत्येक वर्ष ठूलो संख्यामा नेपाली युवा रोजगारीका लागि खाड़ी मुलुक, मलेसिया तथा अन्य गन्तव्यमा जाने गरे पनि कार्यस्थलको सुरक्षा, स्वास्थ्य सेवा, अत्यावधिक श्रम, सड़क दुर्घटना, हृदयघात तथा अन्य कारणले मृत्यु हुने क्रम पूर्ण रूपमा रोकिएको छैन। सिन्धुलीको फिक्कल गाउँपालिका 2 नवलपुर स्थित मध्य पहाड़ी लोकमार्गमा बसको ठक्करपछि सुनकोशी नदीमा खसेको कार र त्यसमा सवार 4 जनाको खोजीका लागि गोताखोर सहितको सशस्त्र प्रहरी टोली परिचालन गरिएको छ। खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको कारलाई बसले ठक्कर दिएपछि कार करिब 30 मिटर तल नदीमा खसेको थियो। दुर्घटनामा सिन्धुपाल्चोकका दिलबहादुर लामा, सिन्धुलीका 28 वर्षीय गणेश थापा तथा पहिचान खुल्न बाँकी अन्य 2 जना बेपत्ता छन्। गोताखोर टोली र नेपाल प्रहरीले संयुक्त रूपमा खोजी तथा उद्धार कार्य जारी राखेको भए पनि पानीको बहाव धेरै भएकाले खोजी कार्यमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किन श्रेष्ठले सीआईएनसँग बताउनुभयो।
6: घटना चाहिँ अब फिक्कल गाउँपालिकाको नवलपुर भन्ने ठाउँमा घटना घटेको हो हजुर। अब यो चाहिँ हामीलाई प्राप्त जानकारी अनुसार चाहिँ यो 11:30 आसपासमा यो घटना घटेको हो भन्ने छ र यो घटनामा चाहिँ रोकिराखेको कारलाई चाहिँ सोही दिशाबाट आउँदै गरेको अर्को गाडीले ठक्कर दिइसके पछाडि खोलामा खसेको भन्ने प्रारम्भिक रिपोर्टिङ छ। खबर प्राप्त भएदेखि नै अब हाम्रो सबै सुरक्षा निकायहरू संयुक्त रूपमा परिचालन भएर खोजी कार्यहरू भइरहेको छ। गोताखोर सहितको टिमहरू हामीले परिचालन गरेका छौँ, तर सुनकोशी नदीमा पानीको बहाव एकदमै धेरै भएको, करेन्ट ज्यादा भएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीलाई रेस्क्यूमा समस्या चाहिँ भइरहेको छ। हाम्रो गोताखोरहरूले चाहिँ भित्रसम्म गएर हेर्न सकिरहेको अवस्था चाहिँ छैन।
5: त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि मृत्यु भएका गणेश नेपालीको घटनाबारे छानबिन गर्न गठित न्यायिक समितिले सरकारलाई चारवटा महत्वपूर्ण सुधारका सुझाव दिएको छ। उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा गठित समितिले छानबिन पूरा गर्ने मुख्य सचिव गोविन्द बहादुर कार्कीलाई प्रतिवेदन बुझाएको हो। समितिले ट्राफिक व्यवस्थापनमा देखिएको अधिकार दोहोरोपण अन्त्य गर्दै सिंगल ह्याण्डलिङ प्रणाली लागू गर्न सिफारिश गरेको छ। त्यस्तै सड़क सुरक्षालाई थप प्रभावकारी बनाउन बढ़दो राइड शेयरिङ सेवाको उचित व्यवस्थापन गर्न र मानसिक तनावमा रहेका व्यक्तिका लागि काउन्सिलिङ सेन्टर स्थापना गर्न समितिले सरकारलाई सुझाव दिएको छ। छानबिनका क्रममा गणेश नेपालीको र सुरक्षाकर्मी बीच भएको विवादका क्रममा प्रहरी हवलदार विकास बुढाथोकीले नेपालीलाई झापडा हानेको तथ्य समेत खुलेको छ। यसैबीच सिराहाको गोलबजारमा भएको घटनाको सत्य तथ्य सार्वजनिक गर्ने उद्देश्य सहित गृह मन्त्रालयले गठन गरेको उच्च स्तरीय छानबिन टोली घटनास्थल पुगेको छ। गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा रहेको टोलीले घटनाको प्रत्यक्ष पक्षलाई सूक्ष्म रूपमा अध्ययन गरिएको जनाएको छ। आगामी तीन दिन ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालका धेरै स्थानमा धेरै ठूलो पानी पर्ने चेतावनी जारी भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। आज लुम्बिनी प्रदेशका केही स्थान तथा पहाड़ी भूभागमा भारी वर्षाको सम्भावना छ भने कर्णालीका पहाड़ी क्षेत्र र लुम्बिनीका केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना छ। आज राति भोलि र पर्सी कोशी बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराईका केही स्थानमा पनि ठूलो पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद रोजन लामिछानेले सीआईएनसँग बताउनुभयो।
7: राति हिमाली भूभागहरूको केही स्थान देशको पहाडी भूभागहरूको चाहिँ अलिक धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने कुरा देखिन्छ भने भूभागको पनि केही स्थानहरूमा चाहिँ सम्भावना देखिएको छ। विशेष गरी यो मधेस लुम्बिनी बागमती र कोशी प्रदेशको तराई भूभागहरूमा चाहिँ बढी सम्भावना छ र पहाडी भूभागहरूमा सबै नै छ। भोलि बिहानसम्म चाहिँ यो देशैभरको धेरै जसो स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा र थुप्रै स्थानहरूमा चाहिँ भारी वर्षा नै हुन्छ भन्ने अनुमान चाहिँ गरिएको छ।
5: काठमाडौँ उपत्यका सहित धेरै जिल्लाका साना नदी र खोलामा पानीको बहाव उल्लेख्य बढ़ने तथा आकस्मिक बाढ़ीको जोखिम रहेको छ। काठमाडौँ भक्तपुर ललितपुर र काभ्रे प्लानचोकमा उच्च जोखिम रहेको छ भने ताप्लेजुङ झापा धनकुटा छरङकुवासभा सोलुखुम्बु उदयपुर दोलखा सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ मकवानपुर गोर्खा लमजुङ तनहु कास्की पर्वत म्याग्दी स्याङ्जा पाल्पा गुल्मी चितवन तथा नवलपरासीका विभिन्न क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ। कांग्रेसले सुनसरी लगायत मधेसका जिल्लामा भएको घटनाको निष्पक्ष छानबिन गर्न संसदीय समितिको माग गरेको छ। आज बसेको संसदीय दलले तथ्य सत्य छानबिनको माग गर्दै संसदीय समिति बनाउनु पर्ने निर्णय गरेको हो। त्यस्तै सांसदहरूको कार्य सम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन स्वकीय सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी गरेको निर्णय पनि गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका लागि स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि 2083 तर्जुमा गरी लागू गरिएको प्रमुख सचेतक वासुना थापाले सीआईएनलाई जानकारी दिनुभयो।
2: सुनसरीको घटना घटे यो घटनामा चाहिँ यो घटनाको लागि चाहिँ हजुरको न्यायिक छानबिन समिति गठन गर्ने र सरकारसँग जोरदार माग गर्ने भन्ने विषय नराखे जुन निर्णयले चाहिँ संविधानको मर्म र भावनासँग विपरीत भएको हुँदाखेरि हामीले चाहिँ छानबिन समिति गठन गर्ने भनेर एउटा निर्णय चाहिँ यो गरेका छौँ। संघीय पदाधिकारी तथा सदस्यहरू जुन हुनुहुन्छ उहाँहरूको सुविधाको लागि जुन यो स्वकीय सचिव राख्ने भनेको छ। पार्टीले के क्युआरहरू तयार गरे कार्यहरू तयार गरेको छ सचिवालयको निर्णय अनुसार भनेर केही कार्य त्यसको एउटा कार्यविधि भनौँ न सम्बन्धित कार्यविधि तयार पारेको छ। त्यसमा के स्वकीय सचिव राख्ने भनेर चाहिँ यो एउटा निर्णय गरेका छ हजुरको।
5: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई हटाउने प्रयास स्वरूप नेकपा एमाले संसदीय दलभित्र हस्ताक्षर अभियान शुरू गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन निर्देशन दिए पनि कार्कीले पार्टीको औपचारिक निर्णय बिना पद नछाड्ने अडान दोहोर्याउनु भएको थियो। उता ओली पक्षले कार्की विरूद्ध हस्ताक्षर संकलन थाले पनि संसदीय दलको नेता परिवर्तनका लागि आवश्यक दुई तिहाई समर्थन जुटाउन कठिन देखिएको छ। त्यस्तै तत्काल अविश्वासको प्रस्ताव दर्ता गर्न पनि संवैधानिक रूपमा सम्भव नरहेको र त्यसका लागि सत्ता साझेदार नेकपाको समर्थन आवश्यक पर्ने अवस्था छ। तर नेकपाले भने एमालेको आन्तरिक विवादमा आफू संलग्न नहुने स्पष्ट पारेको छ। सात साना राजनैतिक दलहरूले संयुक्त रूपमा अग्रगामी मोर्चा गठन गर्ने निर्णय गरेका छन्। आज बसेको दलहरूको छलफलले आगामी 23 सालमा मोर्चाको औपचारिक घोषणा गर्ने निर्णय गरेको छ। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके रावतका अनुसार मोर्चामा विभिन्न वैकल्पिक तारका राजनैतिक दलहरू सहभागी हुने भएका छन्। पश्चिम नवलपरासीको सुस्तामा स्थानीयवासी र भारतीय सशस्त्र सीमा बल एसएसबी बीच आज हुने भनिएको बैठक स्थगित भएको छ। हिजो दिउँसो अस्थायी बाँध निर्माणका विषयलाई लिएर उत्पन्न तनाव अहिले साम्य भए पनि सोही विषयमा छलफल गर्ने सहमति भएको थियो, तर एसएसबीका एक जवानलाई सर्पले टोकेपछि उपचारका लागि खटिनु परेको भन्दै भारतीय पक्षले छलफल स्थगित गरेको छ। सुस्ता गाउँपालिकाका अध्यक्ष प्रभुनाथ हरियरले भारतीय पक्षले हिजो आफूहरूले चिनो लगाएको स्थानसम्म अस्थायी बाँध निर्माण गर्न मौखिक सहमति दिएको सीआईएनलाई बताउनुभयो।
8: छलफल गर्न त्यो कुरो थियो, तर एकजनाको एसएसपी जवानको सर्प टोके।
5: अन्तर्गत नर्स ज्योति राणा भाटमाका प्रतिनिधि प्रभुनाथ हरियरले भारतीय पक्षले हिजो आफूहरूले चिनो लगाएको स्थानसम्म अस्थायी बाँध निर्माण गर्न मौखिक सहमति दिएको सीआईएनलाई बताउनुभयो।
8: छलफल गर्न त्यो कुरो थियो, तर एकजनाको एसएसपी जवानको सर्प टोके।
5: अन्तर्गत नर्स ज्योति राणा भाटमाका प्रतिनिधि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टलाई पक्राउ गरेको छ। सहसचिव भट्टराईलाई पक्राउ गरेको सीआईबीले जनाएको छ। तिब्बती शरणार्थीका नाममा गैर कानूनी रूपमा यात्रा अनुमति पत्र ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा भट्टराई विरूद्ध गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो। दायर हुँदा उहाँ उपस्थित नभएकाले अदालतबाट पक्राउ पर्ची जारी गरिएको थियो। साझा खबरमा अब खेल खबर। नेपालमा यो वर्ष भलिबलका तीन अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएका छन्। नेपाल भलिबल संघ एनभीएले आर्थिक वर्ष 2083-84 लागि वार्षिक क्यालेण्डर सार्वजनिक गरेको हो। काबा महिला च्याम्पियनशीप लीग, काबा पुरूष भलिबल च्याम्पियनशीप र काबा च्यालेन्ज कप पुरूष नेपालमा हुने तय भएको छ भने नेपालले 20 एसियाली खेलकुदमा महिला भलिबल टोली सहभागी गराउने भएको छ। राष्ट्रिय प्रतियोगिता अन्तर्गत 35 राष्ट्रिय फुटबल पुरूष तथा 25 राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुर्खेतमा आयोजना हुनेछ। 10 एनबीए महिला तथा पुरूष भलिबल च्याम्पियनशीप काठमाडौँमा हुनेछ भने प्रधानमन्त्री कप एनबीए महिला तथा पुरूष भलिबल लीग, 7 महिला तथा 8 पुरूष राष्ट्रिय बीच भलिबल U19 राष्ट्रिय भलिबल प्रतियोगिता फ्रेन्चाइज अन्तर्गत एभरेस्ट महिला भलिबल लीग र पुरूषको नेपाल भलिबल लीग पनि क्यालेण्डरमा समावेश भएको छ।
9: सिद्धबाबाको पहिरोको त्रास कायमै
10: यो बाटो हर साल भत्केको भत्कै हुन्छ अनि यहाँ बस्न जलतरास भइराखेको छ। हिन्द्र लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले बस्न हुँदैन, बर्खा लाग्यो भने अब यही जलतरास छ।
9: सुरुङ बने पनि जोखिम टरेन रिपोर्ट, सुशासनका लागि स्थानीय सरकारले गर्न सक्ने काम
5: क्यालेण्डरमा समावेश भएको छ।

0: आजको साझा खबर सुन्दै गर्नुहोला।
1: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
2: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
3: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
1: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
2: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
4: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बर्खा लागेसँगै पाल्पा बुटवल सड़कमा फेरि सधैँ जस्तै दुर्घटनाको जोखिम बढ़ेको छ। वर्षौंदेखि यो सड़क खण्डको स्तर उन्नति र दिगो समाधानका बहस भए पनि हालसम्म दीर्घकालीन समाधान निस्कन सकेको छैन। सुरुङमार्ग बनेर आधुनिक प्रविधिबाट सड़क सुरक्षित बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ। तर बर्खाको बेला नागरिकले भोग्नुपर्ने शास्ति र जोखिम भने आज पनि उत्तिकै छ।
6: बर्खा शुरू भएसँगै पहाड़ र तराई जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा बुटोल सड़क खण्डमा तरास र शास्तिमा यात्रा गर्नुपर्ने बाध्यता हुने गरेको छ। आकाशमा कालो बादल मडा लिन थालेपछि यो बाटो भएर यात्रा गर्ने हजारौं यात्रु र सवारी चालक मनमा एउटै मात्र चिन्ता शुरू हुन्छ, कसरी सुरक्षित गन्तव्यमा पुग्ने। स्याङ्जाबाट गरेका यदु भट्टराई।
7: यो सिद्धार्थ राजमार्ग यात्रा गर्ने म यस्तो छु है म जाँदैछु भन्ने हिसाबले नहुने पीडा चाहिँ सरकारले बुद्धि हुन्थ्यो भन्ने।
6: तर दक्षिण जोड छ, बुटोलबाट पाल्पा गुल्मी अर्घाखाँची स्याङ्जा पोखरा बागलुङ र पर्वत लगायतका दर्जनौं जिल्लाका लागि यही सड़क एकमात्र भरपर्दो माध्यम हो। तर राजमार्गका वरपर बस्ने नागरिकमा समेत बर्खा लागेसँगै पहिरोको तरास हुने गरेको छ। तिनाउ दुईका शोभा केसी।
8: पहिरोले हामीलाई एकदम डर छ, हाम्रो सानसाना बच्चाहरू बाल बच्चाहरू छन्, एकदम डर छ हामीलाई। भोलि बिहान उठ्दाखेरि हामी कहाँ गएर बस्ने, के गर्ने के गर्ने भन्ने, अब यो कतिखेर जान्छ के गर्छ भन्ने, अब हामीलाई दिउँसैमा पनि डर छ।
6: पाल्पाको दोभानदेखि सिद्ध बाबा मन्दिरसम्मको दूरीमा यात्रा गर्न सबैभन्दा खतरा मानिन्छ। वर्षा शुरू हुने बित्तिकै त्यहाँका सड़क माथिबाट कति बेला ठूला ठूला चट्टान खस्छन् र कति बेला लेदो सहितको पहिरो आउँछ कसैलाई थाहा हुँदैन। दोभानका स्थानीय डोलकान्त पौडेल।
9: यो बाटो हर साल भत्केको भत्कै हुन्छ, अनि तलतिर तिनाउ खोला माथितिर दबेको देख्दाखेरि हामीलाई यहाँ बस्न जलतरास भइराखेको छ। निन्द्र लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले बस्न हुँदैन, बर्खा लाग्यो भने अब यही जलतरास छ।
6: सिद्धार्थ राजमार्गको सिद्ध बाबा झुम्सा हिउँदे खोला पिपल डाँडा र ग्रामीण सड़कका विभिन्न खण्डहरूमा पनि पहिरो खस्ने जोखिम छ। मनसून जन्ने विपदबाट हुने क्षति कम गर्न र उद्धारका लागि चारै तहका सुरक्षा निकाय स्थानीय तह तथा सरकारवाला निकाय तयारी अवस्थामा राखिएको बताउँदै पाल्पाका सहायक प्रमुख जिल्लाधिकारी ऋषिराम सुवेदी।
10: प्रत्येक पालिका अनि सड़क डिभिजन कार्यालय यिनीहरूले चाहिँ डोजर स्ट्यान्ड बाई रूपमा राख्ने र हाम्रो चारवटै सुरक्षा निकायका हाम्रो सुरक्षाका फौजहरू यो विपद व्यवस्थापनको लागि एकदम तयारी अवस्थामा रहने निर्णय गराएका छौँ।
6: सामान्य झरीमा पनि बाटो अवरुद्ध हुनु, घण्टौंसम्म यात्रुहरू बाटैमा अलपत्र पर्नु र ज्यानै जोखिममा पारेर यात्रा गर्नुपर्ने यो सड़कको नियमित र सामान्य दिनचर्या झैं बनेको छ। राज्यले महत्वपूर्ण राजमार्गको दिगो समाधान चाँडो भन्दा चाँडो नगरिदिँदा

0: चाहिँ कयौं नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ भने हजारौंले सासी खेपिरहेका छन्। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुशासनका लागि स्थानीय सरकारले सुधार गर्नुपर्ने कुरा,
2: सबै चाहिँ भुक्तानी नहुने त्यो रोग चाहिँ नेपालमा छ, त्यो त यहाँ पनि छ। अब यसबाट अलिक बेलैमा चाहिँ त्यो भुक्तानी अब विकास निर्माणका कामहरू अरू कुराहरू चाहिँ अरू क्रियाकलापहरू बेलैमा सम्पन्न भइदिएका भएदेखि त्यो अवस्था त आउने थिएन। सचेत हुनुपर्छ भन्ने मलाई लाग्छ।
1: जनप्रतिनिधि र सरकारवालाको समन्वयका कारण पर्ने प्रभाव, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
5: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब स्थानीय सरकारले गरेका र सुधारका पाटाहरू। स्थानीय सरकारलाई घर दैलोको सरकारका रूपमा पनि व्याख्या गरिन्छ। नागरिकको सुख दुःख र समृद्धिमा सँगै रहने जिम्मेवारी र अधिकार स्थानीय सरकार र जनप्रतिनिधिलाई छ। समृद्धिका लागि कर्मचारी र जनप्रतिनिधिको समन्वय, योजना र चुनौतीका बारेमा सल्यानको वाग्सोर नगरपालिकाका प्रशासकीय प्रमुख टंक भट्टराईसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
2: विशेष गरी कर्णाली प्रदेशमा क्षेत्रमा आएर केही समय बस्ने, सेवा प्रवाहन गर्ने र यहाँको सबै कुराहरू अध्ययन गर्ने एउटा अवसर पनि प्राप्त भएको छ। त्यो मेरो रुचि अनुसार नै म यहाँ आएको हुँ।
7: कस्तो पाउनुभयो सल्यानको बागचौर नगरपालिकामा?
2: 3 महिना भयो म वैशाख चैत अन्तिम 2082 चैत अन्तिममा यहाँ आएको हो। यस क्रममा अहिले 3 महिना पुरै व्यतीत, भर्खर 3 महिना क्रस भएको छ। अब यस क्रममा चाहिँ सुरुमै पनि म जसरी यहाँ आएँ, आउँदा चाहिँ बागचौर प्रकृति, यहाँको हरियाली, यहाँको कृषि, पर्यटन अब त्यसले चाहिँ प्रभावित बनायो। अध्ययन गर्ने क्रममा नै छु अहिले पनि, होइन 2-3 वर्ष यता स्थानीय के अरे निमित्तले चलाइरहनु भएको थियो। अब यस क्रममा निमित्तको निमित्यान भनेर कोही बेला बहुहरू आइराखेका थिए समाचारहरू, होइन यो प्रयास भएको छ।
7: जस्तो तपाईँ आइसकेपछि यो चाहिँ नयाँ केही मैले गर्न सुरुवात गरेँ भन्ने के छ स्थिति अहिले?
2: अब यहाँ सुरुवात चाहिँ अब नीतिगत कुराहरूमा, नीतिगत निर्णयका कुराहरूमा चाहिँ जुन राजनीतिक तह हुन्छ मेयर साहबको नेतृत्वमा, होइन अब यसमा चाहिँ मैले त्यो पनि जुन एक किसिमको समन्वय विभिन्न क्षेत्र, होइन विभिन्न पार्टीका जनप्रतिनिधिहरू बिच एउटा राम्रो समन्वय भएको, विकासका गतिविधिहरू त्यस्तो चाहिँ राम्रोसँग समन्वय भएको पाइयो। अब त्यसमा यहाँको विकासको लागि मत ऐक्य बद्धता त्यो छ, र प्रशासनिक क्षेत्रमा पनि, सेवा प्रवाहको क्षेत्रमा पनि त्यस्तो गुनासो चाहिँ अहिलेसम्म कुनै उजुरी पेटिकामा एउटा उजुरी पनि प्राप्त भएको छैन। छिटो छरितो चाहिँ सेवा प्रवाह भइरहेको छ र त्यसलाई अझ चुस्त, अझ नागरिकहरूलाई, सेवा प्रवाह सेवाग्राहीहरूलाई चाहिँ छिटो सेवा दिने, के अरे हाँसेर सेवा दिने, होइन उनीहरूलाई चाहिँ एउटा सम्बोधन गर्ने, रेस्पोन्स गर्ने कुराहरूमा चाहिँ अझ बढोत्तरी भएको छ भन्ने मलाई लाग्छ।
7: सुशासनको हिसाबले, विकास निर्माणको हिसाबले यो बागचौर नगरपालिकालाई अझ उचाइमा पुर्याउनको लागि यसो गर्न पाए हुन्थ्यो भन्ने ढंगबाट मेयर साहब लगायतका अरू जनप्रतिनिधिसँग सल्लाह सुझाव दिएको लिएको त्यस्तो खालको केही छ कि छैन?
2: हामी चाहिँ कार्यपालिकाको बैठकमा भयो होस् या चाहिँ अरू अनौपचारिक छलफल भइरहन्छ, कृषिको क्षेत्रमा अब्बल सम्भावना भएको त्यसले एउटा समृद्धिको यात्रा पनि तय गरेको छ होइन. अब जस्तै सुन्तलाको पकेट क्षेत्र भयो, अदुवाको भयो होइन, अनि टिम्बुरको भयो, आलुको भयो, यसले गर्दाखेरि चाहिँ यहाँ चाहिँ एउटा समृद्धिको यात्रा चाहिँ अरूभन्दा अब्बल के छुट्टै यसरी छिटो चाहिँ यहाँ एउटा समृद्धिको यात्रा तय गरिरहेको नगरपालिका हो. समर्पित श्रमजीवीहरू किसानहरू यसैमा चाहिँ खुसी, यसैमा चाहिँ श्रम गरेर यसलाई चाहिँ एकदम विकसित र उन्नत बनाउन लागिरहनु भएको छ. यसको लागि त अब राजनीतिक नेतृत्वमा चाहिँ जस जान्छ नै र सबैको पार्टीहरू र सबैको जनताहरूको समन्वय सहकार्य चाहिँ प्रभावकारी कर्मचारीहरू होइन सबैको चाहिँ नि समन्वय सहकार्य चाहिँ प्रभावकारी बन्दै गइरहेको अनुभूति मैले गरेको छु.
7: कृतिको हिसाबले तीनवटा पुस्तकका कृतिहरू प्रकाशन भए. बागचौर नगरपालिकाको पर्यटन अथवा यहाँको साहित्य संस्कृतिलाई कोणबाट पनि हेरेर योजना बनाउनु पर्छ अथवा गतिविधि गर्नुपर्छ भन्ने बारेमा केही सोच विचार छ कि छैन मनमा?
2: मेरो सोच छ, मैले आउने बित्तिकै यहाँ बागचौर महोत्सव बागचौर ठुलो चाहिँ 18 दिनसम्म चलो भव्य चल्यो. त्यसमा मैले सल्यानी माया शीर्षकमा सम्पूर्ण सल्यान भर्खर आएको थिएँ, त्यसमा एउटा कविता प्रस्तुत गरेको थिएँ, एउटा तरङ्ग सिर्जना गरेको थियो. आउने बित्तिकै सारा चाहिँ सल्यानको विषयमा त्यो कविताले बोलेको छ. मेरो छुट्टै यो एउटा बागचौर अब यहाँ साहित्य कलाको क्षेत्रमा पनि माथि जानुपर्छ, यहाँका केही कुराहरू उत्खनन गर्नुपर्ने, यहाँको सभ्यता, यहाँको संस्कृति, यहाँको साहित्य होइन, गीत संगीत, अब लोकभाकाहरू, लोक संस्कृति हुन्छन् नि, अब यो पनि सम्बन्धन भयो भने न त्यो भौतिक विकासले मात्रै त हुँदैन, बराबर चाहिँ त्यो अनुपातमा मात्रै समृद्धि अगाडि बढ्छ. अब यस क्रममा मेरो सोच चाहिँ के छ भने मैले सेयर पनि गरिसकेको छु, बागचौर चाहिँ कसरी अरूभन्दा अब्बल छ भन्ने हिसाबमा त्यो एउटा कमी देखेको थिएँ मैले, र मैले एउटा सपना देखेको छु कि यहाँ एउटा छुट्टै बीचमा केन्द्रमा एउटा ठुलो एउटा बागचौरको नक्सा, बीचमा बाघ, प्रमुख पर्यटकीय धार्मिक ऐतिहासिक स्थलहरू 12 भित्रका चाहिँ प्रमुख उत्पादनहरू यहाँको विशिष्टता के छ, ठ्याक्क मान्छेले आएर चाहिँ त्यहाँ फोटो खिचुन् र छुट्टै अरू पालिका भन्दा चाहिँ कसरी भिन्न छ, विशिष्ट छ भन्ने हिसाबले त्यसलाई चिनाउनको लागि अलिकति बजेट छुट्याउने यहाँको साहित्य कला संस्कृतिको विषयमा पनि अलिकति केही काम गरौं भन्ने सोच छ.
7: हरेक वर्षको आर्थिक वर्षको अन्तिममा एक प्रकारको तनाव जहिले पालिकामा कर्मचारी अथवा जनप्रतिनिधिमा रहने गर्छ, चालू आर्थिक वर्षको कारोबारलाई टुङ्ग्याउनु पर्ने, यो आफैमा एक प्रकारको सुशासनको एउटा मापदण्डको रूपमा पनि हामी त्यसरी पनि हेर्छौं. बागचौर नगरपालिकाको अनुभव कस्तो भयो?
2: धेरै ठाउँहरूमा चाहिँ झगडा परेको, कुटाबुट भएको, प्रशासनिक कर्मचारी प्राविधिक कर्मचारीमाथि हातपात भएको समाचारहरू यही आर्थिक वर्षको अन्त्यमा सुन्नमा आउँछ र यसपाला पनि आयो. धेरै ठाउँमा त्यस्ता घटनाहरू दुर्व्यवहारहरू भए. यहाँ चाहिँ यो अहिलेसम्मकै एक किसिमको सौहार्द ढंगले त्यस्तो किसिमको रातो मुख गर्नु परेन, रातो कालो मुख गर्नु परेन, यो मेरो लागि पनि सौभाग्य. यसमा चाहिँ अब हाम्रो चाहिँ नगर प्रमुख, अरू चाहिँ वडाध्यक्षज्यूहरू, उप प्रमुख लगायत सबैको एउटा समन्वयकारी भूमिकामा मेरो पनि केही भूमिका रह्यो. त्यसमा चाहिँ अब दायित्व त सिर्जना भयो नि होइन, एउटा राष्ट्रिय रोगै हो यो. विशेष गरी चाहिँ आर्थिक वर्षको अन्त्यमा विकासका कामहरू चाहिँ एकदम गर्ने, अरू बेला चाहिँ निष्क्रिय जस्तो भएर बस्ने, यो बेला नै बढी चाहिँ गर्दाखेरि भुक्तानीमा समस्या आउने, किनभने धेरै फाइल सिर्जना यही बेला हुने, त्यसले गर्दाखेरि सबै चाहिँ भुक्तानी नहुने त्यो रोग चाहिँ नेपालमा छ, त्यो त यहाँ पनि छ. अब यसबाट अलिक बेलैमा चाहिँ त्यो भुक्तानीका अब विकास निर्माणका कामहरू, अरू कुराहरू चाहिँ, अरू क्रियाकलापहरू बेलैमा सम्पन्न भइदिएका भएदेखि त्यो अवस्था त आउने थिएन. सचेत हुनुपर्छ भन्ने मलाई लाग्छ.
1: गणेश नेपाली मृत्यु घटनामा छानबिन समितिको 4 सिफारिश, ट्राफिक व्यवस्थापनदेखि तनाव व्यवस्थापनसम्म सुधारको सुझाव दिइएको छ. गोलबजार घटनाको अध्ययन गर्न गृहको उच्च स्तरीय छानबिन टोली घटनास्थलमा पुगेको छ. पानीको बहाव बढ़ेपछि सुनकोशीमा खसेको कारको खोजीमा चुनौती देखिएको छ. मधेसवादी 7 दलद्वारा अग्रगामी मोर्चा गठनको घोषणा, कोशीका मुख्यमन्त्री कार्की विरूद्ध हस्ताक्षर अभियान सञ्चालन भएको छ. अविश्वास प्रस्ताव पानीको को साथ भने नपाउने भएको छ. नेपाली कांग्रेसद्वारा स्वकीय सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी भएको छ. अबको 3 दिन ठूलो पानी पर्ने सम्भावना रहेको छ. अनशनरत नर्स ज्योति राणा भाटका प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयले वार्ता गरेको छ. एक वर्षमा वैदेशिक रोजगारीमा 1223 नेपालीको मृत्यु भएको छ. राहतमा 1 अर्ब भन्दा बढ़ी खर्च भएको छ. र नेपालमा यो वर्ष भलिबलका 3 अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएको छ. हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे
1: हजुरको रेडियो 102.1 MHz।
2: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
3: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौ। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
3: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखुतामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ.
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा.
2: हाम्रा विशेषताहरू:
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू:
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप.
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555, 0845401106, इमेल scsinfo106@gmail.com. आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्. सीमित समयको अफर नछुटाउनुहोस्.

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: रेडियो पावर घटना विषयको सशक्त संवाद।
1: वरुण कुमार साजी, म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: हजुर, धन्यवाद हजुरलाई।
1: शुरूआत यस्तो गरौं, यो मधेसमा बेला बेलामा साम्प्रदायिकता भड्किएको जस्तो देखिन्छ, यो के कारण हुन्छ? तपाईँ सप्तरी बढी बस्नुहुन्छ, यो के कारण आइलागेको छ, खास कारण के हो?
2: मुख्य रूपमा मधेसमा भड्किरहन्छ भन्ने कुरा केसँग जोडिन्छ भने, अब जनसंख्याको तपाईँको स्केल हेर्दाखेरि हामी मधेसमा धेरै जनसंख्या एकै ठाउँ घनीभूत रूपमा बसिरहेका छौँ।
1: हजुर।
2: र एकै ठाउँमा जनसंख्यात्मक रूपमा चाहिँ बढी भएको एउटा स्थिति, र अर्को के भने, अब हाम्रो बोर्डर सिमाना भारतसँग नजिकको सिमाना पनि छ, र त्यसको प्रभाव पनि हाम्रो बोर्डरमा अलिक बढी परिरहेको स्थिति हो। र मुख्य रूपमा त्यसलाई त्यो बोर्डरसँग जोडेर जनसंख्यासँग मात्रै जोडेर भन्दाखेरि नि जातीय कुरा फेरि धेरै सेन्टिमेन्ट, जातीय सेन्टिमेन्ट धेरै गहिरोमा चाहिँ हुने कुरा हो। र अहिले जुन एउटा हिन्दू र मुसलमानको बीचमा जुन भड्काव एउटा आएको छ, त्यो हिन्दू र मुसलमानको भड्काव भन्दाखेरि पनि बाहिरी तत्त्वहरूको अलिकति चलखेल जस्तो देखिने ठ्याक्कै, र कतिबाट नियोजित रूपमा राष्ट्रलाई नै संकट आउने गरी होइन प्लानिङ सहित भएको जस्तो फिलिङ्स हामीले भएको छ। जस्तो हामी एकै ठाउँमा बसेका छौँ, हाम्रै घर परिवारसँग हाम्रै समाजसँग जोडिएको छ, मुस्लिम दाजुभाइहरू राम्रै सहकार्य छ, हामी एक अर्काको चाहिँ अब भोज भतेमा निमन्त्रण दिन्छ, पर्वहरूमा बोलाउँछौ, सहकार्य गर्छौ, हामीभित्र त फिलिङै छैन। तर जुन घटनाक्रम आयो, सुल्तानगञ्जको जुन घटना आएको छ, त्यो घटनाले चाहिँ के देखिन्छ भने, मुख्य रूपमा अब अहिलेको स्थितिमा बोलबम जुन हाम्रो देशमा अहिले जुन जाने चलन छन्, यो सोमबार अझ तपाईँको यो साउन महिनामा होइन, अब शिवको पूजाको हिसाबले जुन बोलबम जाने प्रकरण छ, चलन छ हाम्रो, त्यो हिसाबले चाहिँ बोलबम गइरहेको बेलामा ठ्याक्कै चाहिँ अलिकति सामान्य मुसलमान भाइहरूसँग सामान्य चाहिँ अलिकति बोलचाल रोकाटोक सामान्य भएको, र त्यो सहजै भएको स्थितिमा अलिकति प्रहरी प्रशासनभित्र पनि अलिकति जुन हिसाबले त्यसलाई सहजीकरण गर्नुपर्ने र मिलाउनु पर्ने भन्दा फेरि पनि त्यसले कति मिनिमाइज गरेर क्या व्यवस्था गरेर जुन हेरियो, र त्यहाँबाट जुन एउटा स्वरूप ग्रहण गर्यो जातीय स्वरूप, यो एउटा धार्मिक चाहिँ अब कोणले चाहिँ एउटा चाहिँ हिंसक भनौँ न एउटा मनोविज्ञान सिर्जना भएर हिन्दू र मुसलमानको जुन अवस्था क्रिएट भयो, यो त एकदम दर्दनाक छ, दैन दुःखद कुरा हो यो। र यस्तो घटनाक्रमहरू दोहोरिरहनु पर्छ मधेसबाट, त्यो कुरा बेठिक हो, त्यो हुनु हुँदैन। र मुख्य रूपमा हामीले चाहिँ हाम्रो हैसियत, हामी के हो त, हाम्रो बुझाइ के हो, हाम्रो मनोविज्ञान के हो, त्यो चिजलाई जुन स्तरमा बुझ्नु पर्थ्यो त्यो अलिकति नबुझिरहेको स्थिति, र सँगै भएको मित्र र भाइहरू पनि अब तपाईँको धर्मको कोणमा जुन हामी ध्रुवीकृत भयो, त्यो ठुलो गल्ती गर्यो, हामीले गल्ती गर्यौँ त्यहाँ, त्यो हिसाबले कमान गर्न सकेनौँ, अलिकति राज्यको कमजोरी हो भन्ने फिलिङ्स मलाई भएको छ। शुरूआती चरणमै जुन हिसाबले घटनाक्रमको शुरूआत भयो, र त्यतिलाई राज्यले चाहिँ ठ्याक्कै त्यहाँ पहलकदमी लिएको भए, गएर उपस्थिति जाहेर गरेर कमान गरेको भए, यति ठुलो क्षति हुँदैन थियो। तिन तिनजना चार चारजनाको अब चाहिँ होइन शहादत भएको छ, राज्य चाहिँ यो हिसाबले अलिकति कतै न कतै असफल भइरहेको जस्तो, अनि त्यहाँ तपाईँको कमान्ड कन्ट्रोल
1: फेरि यस्तो जस्तो देखियो। जुनसुकै आन्दोलनहरूमा प्रहरीले गोली चलाइदिने, मानिसको मृत्यु हुने अवस्था, त्यो गोली पनि घुँडामुनि नहुने। तपाईँ आफै पनि कतिपय आन्दोलनमा पर्नु भएको छ, तपाईँको लाहान आन्दोलनमै रमेश महतोको मृत्यु हुँदा तपाईँ त्यो बेला पनि घाइते हुनुभयो, युद्धकालीन समय त युद्धै लडेको, घाइते हुनु स्वाभाविक थियो होला, यो चाहिँ किन भइरहेको छ?
2: अब अस्तिकै जीएनजी विद्रोहलाई पनि हामीले हेर्न सक्छौँ, र यो ठ्याक्कै कस्तो भने, यसलाई दुईटा कोणबाट हेरौँ भन्ने मलाई लाग्छ। हाम्रो नेपाललाई असफल राष्ट्र बनाउनको निम्ति जुन हिसाबले बाहिरी चलखेल भइरहेको स्थिति छ, मेरो बुझाइ, मैले होइन मेरो म आफ्नो तहबाट, म आफ्नो ठाउँबाट जुन हेरिरहेको छु, नेपाललाई असफल मुलुक बनाउनको निम्ति बाहिरी रूपमा जुन एउटा चलखेल भइरहेको छ, त्यो पनि कारक तत्व हो। कतै नियोजित रूपमा प्रहरीबाट त्यस्तो गराइयो कि केही सीमित व्यक्तित्वहरूलाई, त्यो एउटा चाहिँ तपाईँको आशंकाको कुरा छ। र अर्को चाहिँ के हो भने, त्यो सँगसँगै जस्तो प्रहरीले गोली फायर गर्दाखेरि त्यो ठ्याक्कै गोली हान्ने कुरा हुन्न क्या, त्यसले कतिपय ठाउँमा जस्तै लाहानको घटनालाई हेर्दाखेरि नै उसले चाहिँ हवा फायर गरेको गोली लागेको भन्ने कुरा आयो होइन। अब यो जेएनजी विद्रोहमै पनि दुईटा कोणबाट कुरा आइरहेछ, कतै बाहिरबाट मान्छेलाई मारिदिएको, प्रहरीलाई चाहिँ अब्जस लगाएको, त्यस्तो कुराहरू नै आइरहेको छ होइन। अर्को चाहिँ अहिले हालकै घटनालाई हेर्दाखेरि पनि जसरी चाहिँ अब गोली लागेको छ, सत्य तथ्य पनि आइसकेको छैन, वास्तवमा त्यो बुलेट कलले हानेको हो,
1: त्यहाँबाट त्यो बुलेट परीक्षण गर्ने मात्रै हो भने पनि काफी भइहाल्छ,
2: त्यो त काफी हुन्छ होइन। अब यसमा त त्यो त कसले हेर्ने, त्यो त राज्यले हेर्ने कुरा हो, त्यो सबै कुरा त तपाईँको जस अब जस्तो भागीदारी त तपाईँको राज्य नै हुन्छ, नेगेटिभ र पोजिटिभ दुवैको। त्यसले गर्दाखेरि यो ठ्याक्कै हेर्दाखेरि यदि त्यसरी गरिए हो भने,
1: प्रहरीको मनोविज्ञान र उसको प्रशिक्षण अभाव हो कि, मेरो प्रश्न थियो, किनकि जति पनि आन्दोलनहरूमा गोली चल्छन् ती गएर कमर माथि लाग्ने, मानिस मारिहाल्ने लाग्छ, प्रहरीको हतियार चाहिँ मानिस मार्ने लाइसेन्स जस्तो भइसक्यो, किन भइरहेको छ?
2: एकदम तपाईँले तपाईँको कुरासँग सहमत छु, प्रहरीले गोली तपाईँको हान्ने भनेको घोडादेखि मुनि हो, घोडादेखि माथि त आन्दोलनमा हान्नु हुँदैन, त्यसको सत्य तथ्य छानबिन हुनुपर्छ भन्ने कुरा हो क्या। डाइरेक्टली प्रहरीले हानेको र मान्छे मरेको भनेर सतही रूपमा हामी गयो भने अलिकति प्रहरीको मनोविज्ञान डुब्ने हो कि भन्ने कुरा हो क्या। मेरो त प्रहरीको मनोविज्ञान पनि नडुबोस् र प्रहरीले पनि गल्ती गर्न नपाओस् क्या, गरे पनि कडा कारवाही गर्नुपर्छ, त्यस्तो गरे
1: यसकारणको भड्किराखेछ कि हिंसा भन्ने मेरो प्रश्न हो कि
2: होइन ठिक हो तपाईँको कुरासँग म सहमत छु प्रहरी जहरावी गोली चलाउने कुरा होइन नि त प्रहरी कुरा त शान्ति सुरक्षा हो त्यसको कमान गर्ने हो त प्रहरी
1: अब यो अहिलेको तत्कालको घटना समाधानमा चाहिँ राज्य लागेको प्रधानमन्त्रीको सम्बोधन पनि आयो गृहमन्त्रीले दौडझौ गर्नुभयो ठाउँ ठाउँमा गएर सहमति गर्नुभयो र अन्तिम सहमतिको एउटा बिन्दु चाहिँ जनकपुर भयो र त्यो जनकपुरमा के भयो भने सनातनी धर्मावलम्बीहरूलाई एकत्रित गर्ने 81% त्यहाँ मेन्सन गरिएको छ अनि हुँदै हुँदै 3 महिना पछाडि अथवा 3 महिना भित्रसम्ममा अधिकतम सर्वदलीय बैठक राखेर नेपाललाई हिन्दू धर्मका लागि अगाडि बढाउने वा नबढाउने भन्ने विषयको निर्कोल गर्ने तहको विभिन्न धार्मिक हिन्दूवादी धार्मिक संस्थाहरूसँग त्यहाँ सहमति गरेको छ यसको इम्प्याक्ट के आउँछ यो समस्या सरो राज्य आफ्नै धर्ममा प्रवेश गरेर यसले समस्या सिर्जना गर्दैछ अथवा के हो तपाईँलाई के लाग्छ
2: यस्तो सम्बन्ध पहिलो कुरा त के भने राज्य भइसकेपछि जुन जिम्मेवारी बोध हुनुपर्ने हो जुन तरिकाले तपाईँको पहल लिनुपर्ने हो घटनाक्रम हुने बित्तिकै त्यहाँ कतै न कतै राज्यको अनुपस्थिति देखियो यो घटनाक्रम अगाडि बढ्नु यहाँसम्मको चाहिँ क्षति हुनुको मुख्य दोषी सरकार हो राज्य हो र त्यसको मुख्य कुरा के हो भने तपाईँको देवानगंज घटनापछि नै जुन हिसाबको तत्परता र कमाण्ड लिनुपर्ने हो त्यो हिसाबले नगरिएको स्थिति एउटा देखा पर्यो र अर्को कुरा के भने त्यो सँगै जोडिएको जस्तो धार्मिक कोणबाट नै कुरा आयो अब अस्ति हजुरको जुन हिसाबले भयो सहमति गर्यो गृहमन्त्री गएर स्वयं होइन गृहमन्त्रीको कमानको कुरा त हो तर के भने जुन हिसाबले यत्रो 17,000 बलिदानी यत्रो संघर्षपछि 10 दिन धर्मनिरपेक्ष भाव हो अब त्यसलाई फेरि धर्मको कोणबाट खण्डीकृत गरियो भने खण्ड विखण्ड गरियो भने त यहाँ त धेरै धर्मावलम्बीहरू छन् होइन नेपाललाई हिन्दू राज्य बनाउनुको मन हुँदैन त्यो त निश्चित केन्द्रीकृत गरेर गरियो त्यो त होइन नेपालले त धर्मनिरपेक्ष गरिआ हो र धर्मनिरपेक्षको अर्थ त सबै धर्मावलम्बीहरूले आफ्नो धर्म स्वतस्फूर्त मान्दै आएको स्थिति हो त्यो भएर धर्मनिरपेक्षै गर्दा हिन्दू धर्मलाई प्रश्न खडा हुने ठाउँ देखिन्न त्यसले गर्दाखेरि मेरो बुझाइमा गृहमन्त्रीले जुन हतारको निर्णय गर्यो यो हतारको निर्णय गरेर फुर्सदमा पछताउने जस्तो देखियो गृहमन्त्रीको निर्णय मेरो बुझाइमा यदि गृहमन्त्रीले त्यस्तो गरे आयो भने तथ्य अब त्यो प्रमाणस्वरूप त सबै कुरा आइसकेको छैन बाहिरी प्रचारमा त्यो कुरा आइरहेको स्थिति छ घटनाक्रमले त्यस्तो देखाइरहेको छ वास्तवमा यदि गृहमन्त्रीले त्यस्तो गरिएको हो भने त्यहाँबाट ठूलो क्षति हुन्छ देशले आज होइन मुस्लिम समुदायहरूसँग एउटा कुरा आउँदा धर्मनिरपेक्षको कुरालाई तोडेर हिन्दू धर्मलाई गर्ने भोलि बुद्धिस्टहरू आउला क्रिस्चियनहरू आउला राज्य कोसँग लड्ने कोसँग सम्झौता गर्ने यसले त देश त झन् तपाईँको चाहिँ एउटा उथल पुथलमा जाने हो झन् ठूलो विद्रोहमा जाने हो आन्दोलनमा केन्द्रित हुने हो त्यसले गर्दाखेरि धर्मको कोणमा सतही तरिकाले सरकारले यसरी हठातको निर्णय गर्नु हुँदैन थियो भन्ने कुरा
1: होइन त्यो त अब प्रस्तावित विषय नै त्यही आएको छ 3 महिना पछाडि थामथुम पारेर 3 महिनापछि सर्वदलीय बैठक मार्फत एउटा निर्णय गर्ने के गर्न सकिन्छ भन्ने कुराको निर्कोल गरेर अगाडि बढ्ने भनिएको छ त्यसले राम्रो गर्दैन
2: राम्रो गर्दैन प्रचारको रूपमा जुन कुरा आएको छ
1: अनि यो किन यति अपरिपक्व र यति कच्चा खेलहरू यो सरकारबाट भइरहेको छ कि त अभूतपूर्व जनमत तपाईँ आफै पनि 73 चुनाव लड्नुभयो पराजित हुनुभयो त्यहाँबाट पनि हेर्नुहोस् राष्ट्रपाकै नेता आउनुभएको छ यो किन भइरहेको छ यत्रो अभूतपूर्व जनमत यति शक्तिशाली सरकार निर्णयहरू अत्यन्तै आलाखा छ र अपरिपक्व जसले हामीलाई लाभ भन्दा बढी हानि गर्दैछ यो किन भइरहेछ
2: एकदम निकै सिरियस क्वेसन हो तपाईँको यो क्वेसन राज्यबाट जनता कतै न कतै निराश भएको हतोत्साहित भएको केही पनि गर्न सकेन राजनीतिक पार्टीहरू सरकार असफल भइरहेको स्थिति हो जनताको मनोविज्ञानलाई बुझ्ने तरिकाले जुन सरकारहरू चले अस्ति नै हाम्रो प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरूद्ध राम्रो गर्दै अगाडि बढ्दा जुन सरकार गिराइयो त्यसपछि फेरि त्यो हिसाबको ती स्तरको कमान गर्न नसक्ने नेपाली जनता निरीह भएका छन् र देशका जुनसुकै पार्टीका नेता प्रति पनि नेपाली जनता विश्वस्त छैनन् त्यही ठूलो आशंका होइन ठूलो चिन्तामा चाहिँ हेरिएको स्थिति हो र यसलाई विकल्पको रूपमा दुईटा कोण जोडिएको छ जस्तो लाग्छ मलाई एउटा प्रमुख राजनीतिक दलका नेताहरूप्रतिको असन्तुष्टि एउटा घृणाभाव र अर्को मधेसको मान्छे प्रधानमन्त्री बन्छ भन्ने एउटा र यो दुईटै चीजलाई जोडेर राष्ट्रपाले त्यति ठूलो अपार बहुमत पाएको स्थिति हो होइन यो दुईटै चीजले जोडेकोले गर्दाखेरि पुरानो दलहरूले आफ्नो भूमिका निर्वाह गर्न सकेको भए आज यो स्थिति आउने थिएन र अर्को कुरा जुन हिसाबले मधेसले जुन अहिलेसम्म सरकारको नेतृत्व नगरिरहेको अवस्थाले गर्दा मधेस मधेसको मान्छे प्रधानमन्त्री बन्छ बालेनले मधेसिया छोडा प्रधानमन्त्री बन्दै भनिदियो जनकपुरमा त्यसले गर्दा मधेसमा एउटा हिंसा गर्यो र त्यो अपार जनमत पाउनुको मुख्य कारण चाहिँ मधेसीहरू अहिलेसम्म दोस्रो नागरिकको रूपमा व्यवहार खेपेको होइन नेपाल सरकारबाट चाहिँ तपाईँ कतै बहिष्कृत भएको जसले पनि माइनस डिग्रीमा हेर्ने मधेसीलाई त्यसले गर्दाखेरि यो एउटा जनव्यवहार अकस्मात आएको स्थिति हो र राजनीतिक दलहरू जुन असफलता प्राप्त गरे त्यसको उपज होइन अहिलेको तपाईँको राष्ट्रपतिले यति धेरै अपार बहुमत प्राप्त गरेको हो
1: त्यो त गर्यो तर यसका निर्णयहरू किन यदि आलाका छ र अपरिपक्व भए मेरो प्रश्न थियो
2: मैले अघि भने हतारमा निर्णय गर्ने फुर्सदमा पस्ताउने भन्ने कुरा भयो यिनी राजनीतिक दलका नेताहरू जुन असफल भए त्यसको विकल्पको रूपमा जो आए पनि हामीले स्वयं महसुस गर्यौं हाम्रै ठाउँमा पनि मसँगै प्रहार गर्ने अब उम्मेदवार पनि हालैमा निर्वाचित मान्य हुनुभएको छ, ती हेर्दाखेरि पनि उसको ब्याक हिस्ट्री हेर्दा राजनीतिकर्मी व्यक्तित्व होइन उहाँ, होइन उहाँको जनतासँगको लगाव हिजोसम्म होइन, त्यस्तो धेरै ठाउँमा छन्। अहिले त के हो भने तपाईँको पुरानो दलहरूको विकल्पको रूपमा ओन्ली मान्छेले घन्टीलाई हेरे, ओन्ली मान्छेले बालेनलाई हेरे र तपाईँलाई उम्मेदवार भएको जति सबैले चिताउने काम गरे। अब त्यहाँ अनुभवको कमी हुने कुरा सदा स्फूर्त रूपमा हुने भइहाल्यो, उहाँहरूको त राजनीतिक अनुभवको कमी भयो, हिस्ट्रिकल अध्ययन पनि कम भए। अब अहिले के भने विकल्प हामी हुन्छौँ भनेर उहाँहरू त निर्वाचित हुनुभयो, तर त्यो सबै काम उहाँहरूमाथि जति ठूलो जिम्मेवारी छ त्यसलाई वहन गर्नको निम्ति, कमान गर्नको निम्ति उहाँहरू नसकिरहेको स्थिति जस्तो देखा
1: भनेको योग्यताको कमी हो कि अनुभव नभएको के हो यो?
2: अब यो दुईटै कुरालाई ठ्याक्कै जोड्दाखेरि अब यो काम नगर्दै आएको ठाउँमा नयाँ कुराको नेतृत्व गर्दा तपाईँले असफल हुने कुरा भइ नै हाल्यो क्या। तर गृहमन्त्रीको त हेरि नै रहेको छ, उहाँमाथि छानबिन भएको कुरामा पनि प्रश्न छ, उहाँको जुन प्रस्तुति छ त्यसमा पनि प्रश्न छ गृहमन्त्रीको, होइन। अब त्यो सबै कुरालाई हामी नजाउँ, अहिले राज्यले यो देशका नागरिकहरूले जुन अपार बहुमतका साथ यो सरकारले चाहिँ समर्थन दिए योबाट धेरै ठूलो आशा अपेक्षा राखेको छ, हामीले ठ्याक्कै यो नेगेटिभली नभनौ। अहिलेको घटनाक्रमहरूलाई हेर्दाखेरि, सुकुम्बासी समस्यालाई हेर्दा, अस्ति प्रधानमन्त्रीको भारतसँगको बुझाइको बोली हेर्दा यो सरकार असफल हो जस्तो देखा परिरहेको स्थिति,
1: यसले भरोसा दिलाउन सक्ने अवस्था छैन। त्यसो भए
2: अब यसमा जनताको चाहिँ तपाईँको अपार बहुमत जुन राजनीतिक कर्मीहरूको विकल्पको रूपमा आयो त्यो चाहिँ अपार बहुमत हो, होइन, र यसले जुन प्राप्त गर्नुपर्ने रिजल्ट दिनुपर्ने रिजल्ट चाहिँ हेर्दाखेरि त्यो हिसाबको जनताको मनोविज्ञान पूरा नभइरहेको अवस्था हो, र धेरै नेपाली जनता जसले हिजो राष्ट्रपतिले मतदान गरे कतै न कतै घटनाक्रमबाट पस्ता जस्तो गलत गरेको जस्तो फिलिङ गरिरहेको छ।
1: तर यो सरकार त यदि कथम केही भएन भने 1800 दिन प्लस चल्ने हो, 1800+ दिन चल्ने सरकार, 150 दिनमा हामी यति धेरै निराशाको कुरा गर्दाखेरि त यो अलिक हतारो र आग्रह हुँदैन फेरि?
2: होइन, मेरो मैले भन्नु पर्दाखेरि मेरो बुझाइ चाहिँ के भने यो सरकार ठ्याक्कै 5 वर्ष चलोस् त्यसमा आपत्ति छैन, हामी यो सरकारलाई हटाएर अर्को सरकार भन्नु भनेर सोचेका पनि छैनौँ। हामीले खोजेको कुरा के हो भने हाम्रो सरदे अध्यक्ष कमिटीले पनि भन्नुभयो तपाईँ सल्लाह सुझाव गर्नु, सहकार्य गर्नुहोस्, तपाईँको प्रधानमन्त्री होस्, हामी पनि सहयोग गर्न तयार छौँ, देशलाई बनाऊ राम्रो बनाऊ, देशलाई राम्रो बनाएर अगुवाई गर्नुहोस्, त्यो त धरिरहेको छौँ, त हामी उनीहरूको विरुद्धमा गएको छौँ भन्ने कुरा होइन, हामीले पनि समर्थनै गरेका छौँ। समर्थन गर्नुको मतलब हामी आँखा छिम गरेर सबै कुरामा समर्थन गर्छौँ भन्ने पनि होइन, हामीले उहाँको हरेक पोजिटिभ चिजलाई समर्थन गर्ने हो, गलतको विरुद्ध गर्ने हो, हामीले सुझाव दिने हो। त्यसले गर्दाखेरि सरकारप्रति हाम्रो प्रश्न छैन, तर सरकारले हठातको निर्णय नगरोस्, सल्लाह सुझाव लिएर अति नै सदलीय बैठक बस्नुभयो, समस्याको समाधान गर्नुभयो, हामी खुसी छौँ त्यसमा, त्यो राम्रो कुरा हो। अलिक पहिले गरे भए त्यसपछि हुँदैन थियो कि, किन सरकार मन भयो त्यसमा भन्ने प्रश्न हाम्रो हो।
1: तर तपाईँको पार्टी अध्यक्षको कुरा गरिहाल्नुभयो भने त के कुरा पनि गर्नु उहाँको, होइन, अघिल्लो दिन उहाँ भन्दै हुनुहुन्थ्यो बैरीहरूले त हामी त सरकारमा अवलम्बन लियौं, 20 वर्ष राज्य क्याप्चर गर्ने निर्णय लिएका रहेछन्, अब हामी सरकारमा जान्नौ, हामी आफ्नो खालको देशभर काठमाडौँ मात्रै 5-7 लाख मान्छे ल्यायौँ भने त सत्ता डल्छ डल्छ डल्छ भन्दै हुनुहुन्थ्यो। त्यो भनेको 24 घण्टा नबितिकन भोलिपल्टै केपी ओलीसँग प्रदेश सरकारहरू साझेदारीमा चलाउने उहाँले सम्झौता गर्नुभयो। अब उहाँको कति विश्वास गर्ने, उहाँले त त्यो गर्ने बित्तिकै प्रदेशहरू यस्तो अस्थिरतामा गए, आफ्नै नेतृत्वको सरकार चलाउनका लागि प्रदेशका सांसदहरू राजी छन्, माथि केन्द्रबाट ओलीजीहरू आफ्नै आफ्नै पार्टीको मुख्यमन्त्री हटाउन लाग्नु भएको छ। यस्तो गाईजात्रा, यस्तो तमासा, यस्तो अनौठो रोग जसले आफैले जन्माको संघीयता गणतन्त्र सक्ने बाटोमा उहाँहरू लाग्दै हुनुहुन्छ। तपाईँ त युद्ध लडेको मान्छे, घाइते भएर नयाँ जीवन पाएको मान्छे हो, अझै पनि तपाईँको जिउमा कति छर्रा छ भन्दै हुनुहुन्थ्यो तपाईँ, होइन, कति छर्रा छ भन्दै हुनुहुन्थ्यो,
2: 18-19 वटा
1: छर्रा छ। जीवन र मरणको दोसाधबाट गुज्रिएको एउटा योद्धा, पार्टीको आज केन्द्रीय कमिटी सदस्य हुनुहुन्छ, नेताहरूले गरेको यो काम, यो कर्मले कति बदनामी दिएको छ, कति निराशा थपेको छ।
2: क्वेशनसँग म सहमत छु, होइन, कमजोरी कमी कमजोरी जसको गरे पनि हामी त्यसको विरुद्ध गर्ने कुरा हो, तर जहाँसम्म हजुरले राख्नुभयो नि कुरा, अध्यक्ष हाम्रो सदस्य अध्यक्ष कमरेड प्रचण्डले राख्नुभएको कुरा के हो भने कुन मानेमा राख्नुभयो त्यो चिज बुझ्नु, अलिक क्लियर बुझ्दा क्लियर हुन्छ भन्ने हो क्या। उहाँको बुझाइ त के हो भने क्षणभरमा त्यस परिवर्तन हुँदो रहेछ त, भयो त आखिर गर्यो त, हामीले त्यो तरिकाले गरे पनि यो देश कब्जा हुन्छ त भन्ने उहाँले भन्नुभएको कुरा हो क्या। हामी त्यो प्रक्रियामा छैनौँ त, हामी विद्रोह गरेर एकदम सरकार कब्जा गर्ने जाने आन्दोलनमा त्यस्तो हाम्रो आएको पनि छैन, त्यस्तो हामी छैनौँ, तर उहाँले भन्न
1: खोज्नुभयो मान्छे पनि हुनु पर्यो
2: मान्छे, यस्तो त मान्छे भन्ने कुरा,
1: त्यति मान्छे तपाईँको पछि आउँथ्यो भने त अहिले चुनावी जित्नुहुन्थ्यो।
2: पछिको कुरा यस्तो क्या, तपाईँको टेस्ट हो नि त, हामी त एउटै व्यक्ति पनि हरेक इक्जाममा पास हुँदैनौ नि, व्यक्ति त एउटै हुन्छ, हामीसँग अपार जनमत हिजो थियो, हामीसँग अलिक कम भयो, हामीले सुध्रिन भनिरहेछ, हाम्रा कमजोरीहरूलाई सच्याउन भनिरहेछ, हामीले राम्रो भएर भोलि गयौँ त दिन्छ नि, अपार जनमत त दिएकै हो त यही नेपाली जनताले,
1: राम्रो हिँड्ने बाटो हो यो, यहाँ पानी पर्दैछ, उहाँ तपाईँ सप्तरीमा अब छाता ओढ्नु पर्ने, संघीयता त त्यस्तो बनाइयो,
2: होइन, यस्तो अब संघीयतालाई जुन अधिकार सम्पन्न बनाउनु पर्ने हो त्यसमा केही कमी कमजोरीहरू भएका छन्, राज्यकै प्रमुख दलका केही नेताहरू त्यसका विपक्षमा छन्, होइन, हाम्रा पार्टीका स्वयं अध्यक्ष कमरेडले पनि तपाईँको, होइन, गृहमन्त्रीले पनि आन्तरिक मामला मन्त्रीलाई पनि हिजो जुन तरिकाले पहल गर्नुपर्ने हो, अधिकार सम्बन्ध बनाउनु पर्ने हो, कतै न कतै सरकारका केही व्यक्तित्वहरू, केही लिडरसिपहरू यसको विपक्षमा छन्। मनोविज्ञान छ संहिताको विपक्षमा, तर अहिले जुन घटनाक्रम हुँदैछ संहितालाई खारेज गर्ने, संहिताले हटाउने भन्ने मनोविज्ञानका साथ यदि कुनै लिडरसिप जान्छ भने त्यो बहिष्कृत हुन्छ क्या, त्यो चल्दैन। नेपाल संहिताको विपक्षमा जाने मान्छेले मान्ने मान्न सक्ने स्थिति छैन, अहिले संहिताको पक्षमा नै खोजिरहेको छ क्या देशले।
1: तर छ तपाईँहरूको नेताहरूले तपाईँहरू गणतन्त्र ल्याउन युद्ध लडेर जीवन र मरणको दोसाथबाट गुज्रिएको एउटा योद्धाले पार्टीका नेताहरूले अहिले जो सत्ताका लागि गरेको जो चाल छ नि त्यो ठिक हो प्रदेशहरूमा, यो ठिक भएको छ, यसले ठिक बाटो समाएको छ।
2: होइन यस्तो अब प्रदेश सरकार खारेजै हुने, प्रदेश सरकार चाहिँ फेरि अब चाहिँ विघटित भएर नयाँ निर्वाचनमा जाने स्थिति आयो भने त्यो झन्वाडी ठूलो क्षति हुन्छ। हाम्रो बुझाइ चाहिँ के हो भने अब कमसे कम स्थानीय सरकार,
1: अब एक वर्ष बाँकी छैन प्रदेश सभाको चुनाव आउन, अहिले सरकार फेर्नुपर्ने हतारो किन थियो?
2: त्यही त, यो अब के हो भने उहाँहरूको स्थिति जुन हामीले देखा पर्यो, अहिले सम्पूर्ण कम्युनिस्टहरूले नै अब अहिलेको जुन देश एउटा संकटको अवस्थामा गइरहेको स्थिति हो, त्यसमा कम्युनिस्टहरू एउटा उचाइमा एकताबद्ध भएर हल गरेर गयो भने राम्रो हुन्छ, अलिकति चेन्ज हौ बदलौ। हिजो त एकता भएकै हो त, होइन नेकपा भनेकै हो नेकपा, होइन हामी एकै थियौं, त्यहाँ त्यो ओलीको हटको कारणले जिद्दको कारणले चाहिँ यो स्थिति आयो देशमा। समग्र घटनाक्रम जेएनजी विद्रोहदेखि लिएर यहाँसम्म आउनेको मुख्य दोषी मुख्य पात्र तपाईँको ओलीको प्रवृत्ति हो, मनी त्यसको विरुद्धमा छौं। हाम्रा थुप्रै लिडरसिप, थुप्रै नेता कार्यकर्ता पनि ओलीसँग तत्काल एकता गरेर
1: नजाउँथ्यो, स्वर्ग नर्क सँगै जाने भन्नुहुन्थ्यो, अब त एमालेसँग कहिले नछुट्ने गरी उहाँ सम्झौतामा लाग्नु भएको छ। तर जे गर्नु भएको छ विगतमा जो लभ एन्ड हेटको सम्बन्ध उहाँहरूको थियो, आज त्यसबाट पाठ सिकेर भनौ कि नसिकेर भनौ, फेरि प्रदेशलाई बदनाम गराउनका लागि उहाँहरू अस्थिर बनाउन लाग्नुभयो कि? यसकारण म तपाईँलाई सोधिरहेको छु।
2: राजनीति थाई शत्रु थाई मित्र हुने कुरा भएन क्या? हामी त हिजो हाम्रो गिरिजाबाबुले नै टाउको मूल्य तोक्या थियो त युद्धमा, फेरि गिरिजाबाबुसँग मिलेर यहाँ तपाईँको संघीय लोकतान्त्रिक गणतन्त्र ल्याए। राजनीतिक घटनाक्रम के हुन्छ भने समय अनुसार चेन्ज हुने कुरा हो क्या? हामी त एउटै मनोविज्ञान बोकेका मान्छे न हौ, सच्चा रूपमा आफैदेखि भन्नु पर्दाखेरि त नेकपा एमाले र नेकपा माओवादीमा त केही फरक छैन, हिजोको सशस्त्र संघर्ष पनि होइन, हाम्रो रोडम्याप पनि एउटै छ, बाटो पनि एउटै छ, बिग्रेको त हाम्रो व्यवहार आचरणले नै हो। नेपालका कम्युनिस्टहरू यदि आफ्नो आचरण व्यवहार सुधारेर राम्रो बाटो सद्बुद्धिका साथ लाग्ने हो भने यहाँ त 65% कम्युनिस्ट छ, 70% त्यो जनता मनोविज्ञानलाई जनमतले बुझ्न नसकेर त हामी असफल हुँदैछौ। त्यो भएर यो सुध्रिने गाउँ हो, यहाँबाट हाम्रो पनि आग्रह के छ भने कम्युनिस्टहरू सुध्रिन, नभए उनीहरूको भविष्य छैन। प्रदेश बारे पनि के हो भने हामी अहिले जुन हतारमा निर्णय गर्ने भन्ने कुरा पनि होइन, हाम्रो बुझाइ पनि त्यो हो, जुन हिसाबले सम्झौता गर्नुभयो नेकपा एमाले र नेकपा माओवादीले, जुन नेकपाले जुन अहिले तालमेल गरेर जुन अब प्रदेश सरकारहरू चलाउने कुरा छ, भोलि पार्टी एकता गर्ने कुराहरू पनि आइरहेको स्थिति।

0: भन्ने कुरा हो कि हाम्रो लिडरसिपहरूले पनि हाम्रो आग्रह त्यही हो प्रदेशले गर्नुभएको
1: प्रदेशहरूको अहिलेको गाई यात्रा सुध्रिनको लागि को अन्तिम मौका
0: होइन सुध्रिनको लागि हामी त सुरुवात गरौँ त फेरि नयाँ सुरुवात गरौँ त एउटा सुरुवातको इन्ड भएपछि फेरि नयाँ सुरुवात
1: पार्टीको मलामी जाँदै हुनुहुन्छ तपाईँहरू
0: त्यस्तो होइन पार्टीको

0: घटना विषय को सशक्त संवाद
1: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
3: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: किराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
1: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
0: विराज किसानको साथी।
1: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
0: प्रोप्राइटर जय मानन्दर। फोन 0485402439 0485402433 र 98540240239। विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
2: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
1: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
1: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
2: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ
1: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
2: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
1: रैथाने बाली बचाऊ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौ रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश
2: पानीको मुहान संरक्षण गरौं भविष्य सुरक्षित बनाऊ
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
2: पानीको मुहान वरिपरि रुख रोपौं भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
2: आउनुहोस् मुहान जोगाऊ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
3: हावाहुरी चलेको बेला के गर्ने
1: घरको झ्याल र ढोका बन्द गर्ने
3: आगोका स्रोतहरू बन्द गर्ने
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
3: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
1: हावाहुरी चलेको बेला के नगर्ने
3: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
1: बिजुलीको तार लत्रिएको छ भने नछुने
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
3: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117 9845-55562 04-45-562 सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

0: Vicini Badisti la Gustanza Pocavato, Goni and San Kunusia. As the character must sustain a bats and would call the possible viva the whole by which Sunday for Sassin. BBC नेपाली सेवाको साझापखबाट गनि अनुसारीको नमस्कार आज कार्यक्रममा सुस्तामा भारतसँग उत्पन्न पछिल्लो विवाद हल भएको स्थानीय प्रशासनको दाबी दिगो समाधान खोज्न राष्ट्रिय सभामा उठ्यो आवाज
1: राष्ट्रिय हितलाई केन्द्रमा राखेर संयमित र जिम्मेवार ढंगले कूटनीतिक पहल गरी समाधान खोज्न म सम्माननीय अध्यक्षज्यू मार्फत निवेदन गर्दछु
0: सुनसरीमा भएको साम्प्रदायिक घटनाबारे छानबिनका लागि न्यायिक समिति गठन गर्न कांग्रेसको माग
2: त्यो गम्भीर घटना हो त्यो घटनाको न्यायिक छानबिन हुनुपर्छ
0: र अन्तर्राष्ट्रिय प्रसंगमा फिफा अध्यक्षलाई दिएको समर्थन फिर्ता लिने इंग्लिश फुटबल एसोसिएशनको निर्णय तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार
3: बिनिता दाहालबाट समाचार सुन्नुहोस् उत्तर पश्चिमी नाइजेरियामा बन्दुकधारीहरूको आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको विवरणहरू आएका छन् मारिने मध्ये 4 सैनिक पनि रहेका छन् जम्फारा राज्यका बासिन्दाका अनुसार आक्रमणकारीहरूले पहिला सैन्य चौकीमाथि कब्जा जमाएर पछि 100 जना भन्दा बढ़ी गाउँलेलाई अपहरण गरेका थिए पछि महिलाहरूलाई रिहा गरिएको भए पनि करिब 52 जना पुरूष अझै पनि उनीहरूकै नियन्त्रणमा भएको बताइएको छ कोटा राज्यमा पनि बन्दुकधारीहरूले घर घरमा पुगेर सर्वसाधारणको हत्या गरेको पशु चौपाया लुटेको तथा एउटा घरमा आगजनी गरेको बताइएको छ यस घटनाबारे स्थानीय अधिकारीहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् फिफाको प्रमुखमा पुनः निर्वाचनका लागि जानी इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिने पछिल्लो प्रशासकीय निकाय इंग्लिश फुटबल एसोसिएशन ईएफए भएको छ वेल्स र फिनल्याण्डले यसअघि नै आफ्नो समर्थन फिर्ता लिइसकेका छन् विश्वकप र अन्य प्रतियोगिताहरूमा हिस्सेदारी बिक्री गर्ने आफ्नो योजनाका कारण इन्फान्टिनो विवादमा तानिएका छन् म्यानमारकी हिरासतमा रहेकी पूर्व नेत्री आङ सान सुचीको परिवारले उनलाई रेडक्रसका एक प्रतिनिधिसँग भेट्न अनुमति दिइएकोमा स्वागत गरेको छ उनका छोरा किम एरिसले सैन्य सरकारले सार्वजनिक गरेका तस्विरहरू वास्तविक भएको आफूले विश्वास गरेको बताउँदै भने पाँच वर्षदेखि एकान्त कारावासमा राखिएको अवधिमा मैले पाउन सकेको जानकारीका आधारमा भन्दा त्यसको असर उहाँमा पक्कै परेको हुनुपर्छ तर बाहिरी रूपमा हेर्दा उहाँ स्वस्थ देखिनुहुन्छ आङ सान सुचीका छोरा किम एरिसको भनाई जापानमा बच्चाको हेरचाहका लागि विदा लिने पुरूषहरूको दर पहिलो पटक 50% नाघेको छ जापानको श्रम मन्त्रालयका अनुसार गत वर्ष बच्चाको हेरचाहका लागि विदा लिने पुरूष कर्मचारीको संख्या 10% बढ़ेर आधा भन्दा केही बढ़ी नाघेको हो जापान सरकारले विगत केही वर्षदेखि बुवाहरूलाई बच्चाको हेरचाहका लागि विदा लिन प्रोत्साहित गर्दै विभिन्न सहयोग तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्दै आएको छ त्यहाँ पुरूषहरूले लिँदा पदोन्नतिको अवसर घट्ने र लामो समयसम्म काम गर्नुपर्ने दबाव महसुस गर्छन् र बीबीसीले पाकिस्तान प्रशासित कश्मीरको रावलाकोट शहरमा दुर्लभ पहुँच प्राप्त गरेको छ बीबीसी संवाददाताले कुरा गरेका धेरै परिवारका अनुसार अशान्तिका क्रममा उनीहरूका आफन्तहरूलाई गोली हानी मारिएको थियो र थप विरोध प्रदर्शनको योजना बनाइएको छ घाइते मध्ये धेरैलाई सरकारी अस्पतालमा गए पक्राउ पर्ने डरले अस्थायी रूपमा सञ्चालन गरिएका स्वास्थ्य केन्द्रहरूमा उपचारका लागि लगिएको छ क्षेत्रीय सरकारले भने प्रदर्शनकारीमाथि गोली चलाएको आरोप अस्वीकार गर्दै प्रदर्शनकारीहरूले जारी निर्वाचन प्रक्रियामा अवरोध पुर्याउने प्रयास गरिरहेको दावी गरेको छ प्रदर्शनको नेतृत्व गर्दै आएको जोइन्ट अवामी एक्सन कमिटीलाई पनि स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ यो बीबीसी नेपाली सेवा हो
0: साझापखमा पुनः स्वागत छ पश्चिम नवलपरासीको सुस्तामा कची तटबन्धको विषयमा भारतीय पक्षसँग उत्पन्न पछिल्लो विवादको विषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीका सांसदहरूले सीमा

0: विवादको विषय राष्ट्रिय सभाको आजको बैठकमा उठाएका हुन्। तर नारायणी नदीको कटान रोक्न स्थानीय बासिन्दाले माटो र बालुवा थुपारेर नेपाली भूमिमा बनाएको कची तटबन्ध भारतीय पक्षले भत्काइदिएको भनिएको घटनासँगै उत्पन्न तनाव सामेल भएको स्थानीय प्रशासनले दावी गरेको छ। उक्त संरचना भत्काइएपछि नारायणी नदीमा जल प्रवाह बढ़ेमा बस्ती डुबानमा पर्ने डर भने कायम रहेको स्थानीय बासिन्दाले बताएका छन्। सुनौ एक रिपोर्ट। नदीले कटान गर्न सक्ने सम्भावित स्थानमा माटो र बालुवा थुपारेर केही अग्लो बनाउन खोजिएपछि भारतीय पक्षले अवरोध गर्दा आइतबार केही समय दुवै पक्षबीच तनावपूर्ण अवस्था सिर्जना भएको विवरण बाहिर आएको थियो। राष्ट्रिय सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले सुस्तामा देखिने विवादबारे सरकारको ध्यान आकर्षण गर्दै जनता समाजवादी पार्टी पूजा चौधरीले समस्या समाधानका लागि सरकारलाई आवश्यक पहल गर्न आग्रह गरिन्।
1: सुस्ता नेपालको राष्ट्रियता, सार्वभौमिकता र सीमासँग जोडिएको संवेदनशील विषय हो। त्यसैले यस्तो अवस्थामा भावनात्मक प्रतिक्रिया भन्दा पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर संयमित र जिम्मेवार ढंगले कूटनीतिक पहल गरी समाधान खोज्न म सम्माननीय अध्यक्षज्यू मार्फत निवेदन गर्दछु।
0: चौधरीले सीमा विवादका साथै सीमा क्षेत्रमा बस्ने नागरिकहरूको समस्याको दिगो समाधान खोज्नु पर्नेमा जोड़ दिइन्। सीमावर्ती क्षेत्रमा नेपाली नागरिकले बेला बखत शास्ति बेहोर्नु परेको गुनासो बीच सांसद चौधरीको भनाई आएको हो।
1: सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, दैनिक जीवनलाई सहज बनाउन आवश्यक कदम चाल्न र सुस्ता लगायतका सीमा सम्बन्धी विषयमा छिमेकी राष्ट्रसँग उच्च स्तरीय कूटनीतिक पहल गर्दै नेपालको सार्वभौमिकता र राष्ट्रिय हितको संरक्षण हुने गरी दिगो समाधान गर्न पनि विनम्र अनुरोध गर्दछु।
0: बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले सीमा सुरक्षाबारे सरकारलाई प्रश्न गरे।
2: नेपाली भूमि रेफलेक्ट लिपियाद्वारामा गाडी उडायो, सुस्तामा तटबन्ध भत्कायो, तीनजना युवालाई घाइते बनायो, सीमाको सुरक्षा कहिले हुन्छ?
0: भारतले आपसी सहमति बिना सीमा क्षेत्रमा स्थायी निर्माणको कुनै प्रकारको कार्य अघि नबढ़ाउन भन्दै अवरोध गर्दै आएको छ। सुस्ताका स्थानीय बासिन्दाले नयाँ तटबन्ध बनाएको नभई नदी कटान रोक्न पहिले बनेको संरचनालाई नै अस्थायी किसिमले मरम्मत गर्ने प्रयास मात्र गरिएको दावी गरेका छन्। बस्ती जोगाउने आफ्नो प्रयासमा अवरोध गरिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। तर नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले पछिल्लो समस्या समाधान भएको भन्दै बीबीसीसँग भने,
3: हिजो सामान्य भएको थियो, त्यसपछि त्यहाँ सुरक्षाकर्मीहरू गइसकेपछि अब हिँडै त्यसलाई नर्मल भइसकेको छ, अहिले चाहिँ सामान्य अवस्था छ।
0: भारतीय पक्षसँग त्यसबारे थप छलफल गर्ने सोमबार भन्ने विवरणहरू आएका थिए, त्यसमा चाहिँ के हो खास कुरा?
3: त्यस्तो औपचारिक छलफल भन्दा पनि अब त्यहाँ अहिलेलाई चाहिँ दुवै पक्षले आफ्नोतिरको शान्ति सुरक्षा चाहिँ कायम गर्ने भन्ने भयो, त्यति नै हो।
0: आवश्यक पर्यो फेरि छलफल गरौँला भन्ने होला होइन?
3: फेरि पर्यो भने त हामी जहिले पनि छलफल गरिहाल्छौँ।
0: समय समयमा नारायणी नदीमा आएको बाढ़ीले धार परिवर्तन गर्दा सुस्ता नारायणी नदीको पूर्वमा पुग्नुका साथै दुई देशबीच विवादित समेत बनेको छ। नारायणी नदीले आफ्नो धार परिवर्तन गरे यता सुस्ता क्षेत्रमा लामो समयदेखि सीमा विवाद रहँदै आएको छ। सुस्ताका केही भूभागमाथि नेपाल र भारत दुवै पक्षले दावी गर्दै आएका छन्। सुनसरी घटनासँग सम्बन्धित एउटा विषय, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीमा हालै भएको साम्प्रदायिक घटनाबारे छानबिनका लागि न्यायिक समिति गठन हुनुपर्ने माग गरेको छ। गृह मन्त्रालयद्वारा गठित एउटा समितिले घटनाबारे अनुसन्धान गरिरहँदा सिंहदरबारमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले न्यायिक समिति गठनको माग गरेको हो। संसदीय दलको निर्णयबारे बैठकपछि संचारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलले भने,
4: घटनाको बारेमा गृह मन्त्रालयले बनाएको कर्मकाण्डी समितिले गर्न सक्दैन, त्यो गम्भीर घटना हो। त्यो घटनाको न्यायिक छानबिन हुनुपर्छ, स्वतन्त्र निष्पक्ष ढंगबाट छानबिन हुनुपर्छ। त्यो घटनाको छानबिन गरेर सत्य तथ्य सार्वजनिक गरिनुपर्छ र कानून बमोजिम दोषीलाई कारवाही गर्ने स्थिति बन्नुपर्छ।
0: कांग्रेस संसदीय दलको बैठकले अरू विपक्षी दलहरूसँग समेत त्यसबारे छलफल गर्ने निर्णय गरेको महामन्त्री पौडेलले बताए।
4: त्यो विषय प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेपाली कंग्रेसले उठाउनेछ र अरू विपक्षी दलहरूसँग पनि त्यसका बारेमा सहकार्य गर्ने विषय हाम्रो संसदीय दलको बैठकबाट पारित भएको छ।
0: गत साता सुनसरीको दिवानगंजमा भएको साम्प्रदायिक घटनामा दुईजनाको ज्यान गएको थियो भने सोही घटनालाई लिएर सर्लाहीमा प्रदर्शन चर्कदा अर्का एकजनाको ज्यान गएको थियो। अर्को विषय, नेपाल धितोपत्र बोर्डले पछिल्ला दिनमा विभिन्न नयाँ वित्तीय उपकरणहरू ल्याएको जनाएको छ, तीमध्ये सर्ट सेलिङ एक हो। यसै सन्दर्भमा हाम्रा साथी संजय ढकालले बोर्डका अध्यक्ष गोपाल प्रसाद भट्टलाई यो कस्तो उपकरण हो र किन आवश्यक पर्यो भनेर सोधेका छन्।
5: बजारमा इन्भेस्टरहरू दुई किसिमका हुन्छन्, एउटा लङ पोजिसन भन्छ जसलाई सेयर किन्ने अथवा इन्स्ट्रुमेन्टहरू अहिले किन्ने कम मूल्य छ भन्ने मान्यता राख्छन् उनीहरूले अहिले बजारमा त्यस्तो, र भविष्यमा सेयरको अथवा अरू इन्स्ट्रुमेन्टहरूको मूल्य बढ्न सक्छ भनेर जसले किन्छन् त्यसलाई लङ पोजिसन भन्छ. अर्को के हुन्छ सर्ट पोजिसन भनेको के हो भने अहिले बजारमा मूल्य यो सेक्युरिटीको अथवा सेयरको बढी छ, भविष्यमा यसको मूल्य घट्न सक्छ भन्ने जसले अपेक्षा गर्छन् तिनीहरूले यस्तो पोजिसन लिन्छन्। अहिले नेपालको बजारमा के छ भन्नुहुन्छ भने यो स्टक मार्केटमा खास गरी सबैले इन्भेस्टरहरूले एउटै साइड मात्रै लिनुभएको छ, लङ पोजिसन मात्रै लिने साइडको हुन्छ, अर्थात् भन्नु मतलब सेयर किन्ने र बजार बढ्नै पर्ने अवस्था हुन्छ, बढ्यो भने मात्रै उनीहरूले रिटर्न पाउँछन्। सर्ट सेलिङलाई यदि इन्ट्रोड्युस गर्यौँ हामीले बजारमा भने त्यसले के गर्छ भने इन्भेस्टरहरूले अहिलेको उनीहरूको त एक्सपेक्टेसन सेयर बजार प्राइस घटी छ भन्ने एक्सपेक्टेसन भयो भने अहिले बेचिदिन्छन् सेयर। स्टार्टिङ एक्टिभिटी के भयो भन्दाखेरि सेयर बढो गरेर बेच्ने भए, पछि गएर जब सेयरको प्राइस घट्छ एज पर देयर एक्सपेक्टेसन घटिसकेपछि तिनीहरूले फेरि किनेर फिर्ता गरिदिन्छन्। त्यसपछि त्यो डिफरेन्स भनेको त्यहाँ पनि रिटर्न नै हुन्छ, बढीमा बेचे कममा किनेर फिर्ता गरे डिफरेन्स भनेको रिटर्न भयो उनीहरूलाई। त्यसैले सर्ट सेलिङलाई हामीले इन्ट्रोड्युस गर्न खोजेको कारण इन्टरनेसनल्ली पनि सबै बजारहरूमा हुन्छ यो, हामी कहाँ अब धेरै भयो नआएको र यसले बजारमा के भयो त भन्दाखेरि नत्र इन्भेस्टरहरू एउटै साइडमा मात्रै ट्रेडिङ गर्नुपर्ने, उनीहरूले अहिले किन्नुपर्ने र बजारमा जहिले पनि प्राइस बढाइ बढाइ गर्यो भने मात्र उनीहरूले रिटर्न पाउने, घट्यो इन्डेक्स अथवा प्राइस घट्यो भने उनीहरूको रिटर्न नहुने अवस्थालाई बजारलाई दुईटा पार्टमा बाँधिने हो, ताकि कसैले घटेको एक्सपेक्टेसन गर्यो भने सर्ट सेलिङबाट रिटर्न कमाउन, बढ्ने एक्सपेक्टेसन गर्नेहरूले लङ पोजिसन लिएर अर्थात् किनेर फेरि पछि बेचेर कम प्राइसमा किनेर बढी प्राइसमा बेचेर रिटर्न कमाउन, दुईटै रिटर्नको प्यारामिटर दिइदिएको हो यसले।
6: आम लगानीकर्ताको लागि चाहिँ जस्तो तपाईँले जुन यो प्रस्ताव ल्याएको छ सेवनले, यो लागू भएपछि आम लगानीकर्ताले यसलाई कसरी उपयोग गर्न सक्छन्?
5: पहिला ब्याङ्कबाट ऋण लिएर मात्रै इन्भेस्ट गरिदिएर सेयर भित्र राखेर कर्जा लिन्थे, अब त्यो होइन, आफूले पनि इन्भेस्ट गर्ने केही मार्जिन राख्ने र ब्रोकरसँग ऋण लिएर इन्भेस्ट गर्ने मेकानिजम सुरु हुन्छ, त्यसको लागि हामी आधार भूमि तयार गर्दैछौँ। दोस्रो स्टेजमा आएर इन्ट्राडे ट्रेडिङ गराउँछौँ, त्यसपछि हामी एकै दिनमा सेयर किन्ने सेयर बेच्ने अनि स्क्वायर अप गरिने पोजिसन अन्तर कारोबार भन्छ इन्ट्राडे ट्रेडिङ, त्यसको लागि पनि हामीले त्यसको अवधारणा पत्र पनि बनाइसकेका छौँ र त्यसका लागि आवश्यक रुल्सहरू तयार गरिरहेका छौँ। त्यसपछि एसएलबी भन्छ सेक्युरिटी लेन्डिङ एन्ड बरोइङ मेकानिजम डेभलप गर्छ, त्यो इन्स्टिट्युसनल मेकानिजम आइसकेपछि सर्ट सेलिङको आधार भूमि तयार हुन्छ।
6: आम लगानीकर्ताको लागि र समग्र पुँजी बजारको लागि यसको फाइदा के हुन्छ त?
5: यसले ट्रेडिङ भोल्युम बढाउँछ, ट्रेडिङ लिक्विडिटी बढाउँछ बजारमा, अनि यसले अर्को काम के पनि गर्छ भने मार्केट डेप्थलाई पनि बढाउँछ, इन्डेक्स बढ्नै पर्ने अथवा प्राइस बढा बढी गरेर मात्रै रिटर्न लिनुपर्ने मार्केटलाई अब दुईटा पार्टमा बाँडिन्छ, घटेको बेला पनि रिटर्न ल्याऊ है तिमीहरूले पनि भन्छ। यसले तेस्रो फाइदा के गर्छ तपाईँलाई, यसपछि अरू इन्स्ट्रुमेन्ट्सहरू सहायक भन्छ, जस्तो हामी इन्डेक्स रिलेटेड फ्युचर्सहरू अथवा अप्सन्सहरू फ्युचर्सहरू अरूको लागि पनि यसले के गर्छ भूमिकाहरू बनाइदिन्छ अरू इन्स्ट्रुमेन्ट्स ल्याउनको लागि पनि।
0: नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल प्रसाद भट्ट साथी सञ्जय ढकालसँग कुरा गर्दै अन्त्यमा नेपाल बाहिरको एउटा विषय, इंग्लिश फुटबल एसोसिएशनले फिफा अध्यक्ष जानी इन्फान्टिनो प्रतिको आफ्नो समर्थन फिर्ता लिँदै उनलाई पत्र लेख्ने तयारी गरेको छ। यो निर्णय फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने योजना रद्द भएपछि उत्पन्न विवादबीच भएको हो। आउँदो मार्च महिनामा इन्फान्टिनो चौथो तथा अन्तिम कार्यकालका लागि पुनः निर्वाचनमा उम्मेद्वारी दिने तयारीमा छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ।
7: यसअघि नै उत्तर तथा मध्य अमेरिका र क्यारेबियन क्षेत्रका फुटबल नियामक निकायहरूले इन्फान्टिनोको नेतृत्वमाथि सार्वजनिक रूपमा प्रश्न उठाइसकेका छन्। युईएफएले निजी लगानीकर्ताहरूलाई हिस्सेदारी बेच्ने योजना विरूद्ध कानूनी कार्यवाही गर्ने चेतावनी दिएको छ। वेल्सले पनि इन्फान्टिनोको फिफा अध्यक्ष पदमा निरन्तरता दिने उम्मेद्वारीप्रतिको समर्थन सार्वजनिक रूपमा फिर्ता लिएको छ। इन्फान्टिनोले चौथो तथा अन्तिम कार्यकालका लागि उम्मेद्वारी दिने तयारी गर्दै गर्दा जित्नका लागि उनले फिफाका 211 सदस्य संगठन मध्ये कम्तीमा 106 मत ल्याउनु पर्नेछ। बीबीसी स्पोर्टका स्रोतहरूका अनुसार स्कटिश फुटबल एसोसिएशनको धारणा पनि इन्फान्टिनो प्रति यूईएफए को अविश्वाससँग मिल्दो छ। द न्यूयोर्क पोस्टका अनुसार उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग समर्थन मागेका छन्, तर अमेरिकी विदेश मन्त्रालयले इन्फान्टिनोले मार्को रुबियोसँग भेटघाटको समय तय गरेको भन्ने विवरणहरूलाई अस्वीकार गरेको छ। बीबीसी स्पोर्टले यस विषयमा प्रतिक्रिया लिन फिफासँग सम्पर्क गरेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
9: हजुरको रेडियो 102.1 मेगाहर्ज.
10: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
11: के जिस्केकिने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै.
12: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ.
10: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल.
12: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ.
13: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट.
12: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ. ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ. गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ.
14: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ.
15: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है. अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन.
10: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
14: सम्पर्क नम्बर 0475904662 9896299998.
16: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो.
12: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं. पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ. 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ.
16: स्तनपानलाई प्राथमिकता दिऊ. दिगो सहयोग प्रणाली निर्माण गरौ.
12: विश्व स्तनपान सप्ताह 2026 अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश.
17: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है.
18: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि. त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि.
12: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782. प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप.
19: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना.
12: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ.
19: नवीकरणका लागि आवश्यक कागजातहरू:
12: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
19: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
12: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
19: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
12: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
19: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
12: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
19: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
12: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि.
19: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03। रामेसाप मिटसप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98 543 43 255, 048 541 106। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: तन्नै पैसो कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
5: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048 545 398, 048 545 398।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
8: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
3: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
8: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
3: विश्व स्तनपान सप्ताह 2026 अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
8: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
8: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ।
3: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कठर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845।

0: तल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखुतानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98454175, 98416906, 98644178।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेपालमा डेंगू संक्रमणको जोखिम पूर्ण तीव्र रूपमा बढ़न थालेको छ। स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो स्थिति प्रतिवेदन अनुसार 2082 पुसदेखि 2083 साउन 15 देशभरका 72 जिल्लाबाट 2025 जनामा डेंगू संक्रमण पुष्टि भएको छ भने 2 जनाको मृत्यु भएको छ। महाशाखाले पाक्षिक रूपमा संक्रमणको अवस्था विश्लेषण गर्दै आएकोमा मनसून सक्रिय भएसँगै संक्रमण दरमा वृद्धि देखिएको छ। प्रदेशगत रूपमा कोशी प्रदेशमा बढ़ी 568 जना र गण्डकी प्रदेशमा 532 जना संक्रमित भेटिएका छन्। जिल्लागत आधारमा झापामा 204 जना, बागलुङमा 180 जना, सुनसरीमा 161 जना, पाल्पामा 116 जना र कास्की 110 जना सबैभन्दा बढ़ी प्रभावित मुख्य 5 जिल्लाका रूपमा रहेका छन्। मेडिकल व्यवसायी दुर्गा परसाईले गृहमन्त्री सुदन गुरूङमाथि गम्भीर आरोप लगाएका छन्। सोमबार जिल्ला अदालत भक्तपुरको आदेशले रिहा भए लगतै संचारकर्मीसँग कुरा गर्दै परसाईले गृहमन्त्री गुरूङ ब्राग परसाईका अनुसार रोहिंगाहरूलाई पालन पोषण गर्ने संस्थाको सदस्य मेम्बर भएको आरोप लगाएका हुन्। सार्वजनिक सम्पत्तिलाई खरानी बनाएर आएकालाई नेपाली जनताले देश जिम्मा लगाएको समेत उहाँले आरोप लगाएका छन्।

जुलाई महिनामै 71,500 भन्दा धेरै विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। मध्य मनसून भएकाले पर्यटन व्यवसायमा अफ सिजन मानिने जुलाई महिनामा 71,775 विदेशी पर्यटक भित्रिएका नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ। बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको जुलाई महिनाको भन्दा 2.3% बढ़ियो। 2025 जुलाईमा 70,193 पर्यटक नेपाल आएका थिए। यस वर्षको जुलाईमा भारतबाट 23,490 पर्यटक आएका छन्। यो कुल आगमनको 35.73% हो। त्यस्तै चीनबाट 11,900 पर्यटक आएका छन्। यस्तै युरोपेली देशबाट 9,279 जना र अमेरिकी देशबाट 8,824 जना पर्यटक आएका छन्। आउँदो तीन दिन देशका विभिन्न ठाउँमा वर्षा तथा केही क्षेत्रमा मुसलधारेदेखि आरीघट्टे वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज देशका पहाड़ी भूभागका एक दुई ठाउँ तथा लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। यस्तै कर्णाली प्रदेशका पहाड़ी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराईका एक दुई ठाउँमा आरीघट्टे वर्षा हुन सक्ने भन्ने विभागले सतर्कता अप्नाउन आग्रह गरेको छ। विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार बितेको 24 घण्टामा देशका सबै ठाउँमा मध्यम वर्षा भएको छ भने केही ठाउँमा अत्याधिक वर्षा भएको छ। भोलि र पर्सि पनि देशभर मनसून सक्रिय रहनेछ। विभागले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा बहने ससाना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढ़ीको जोखिम रहेकाले सतर्कता अप्नाउन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई मानव तस्करीको सञ्जाललाई सहयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आज दिउँसो उनलाई नियन्त्रणमा लिएको छ। सीआईबी स्रोतका अनुसार भट्टराई विरूद्ध राहदानी ऐन अन्तर्गत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि पक्राउ गरिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेतको मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र लेखा परीक्षक सहित 8 जना विरूद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सुर्खेतको चौकुने गाउँपालिका एकमा रहेको मालिका सामुदायिक वनका तत्कालीन पदाधिकारीहरूले काठ बिक्रीबाट भएको आमदानी नामिना गर्न नकली बिल भरपाई तयार पारेको आयोगले जनाएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहितका नेताहरू छलफलमा जुटेका छन्। सोमबार अपरान्ह उनीहरू ललितपुरमा छलफलमा जुटेका हुन्। छलफलमा आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, जसपा नेपालका नेता जितेन्द्र सोनल लगायत पनि सहभागी छन्। छलफलका विषयहरू खुलाइएका छैनन्। विभिन्न 15 बुधे माग राख्दै आन्दोलनरत नर्सहरूले आज काठमाडौँको वीर अस्पतालमा परिसरमा प्रदर्शन गरेका छन्। नर्सिङ क्षेत्रको सुधार र न्यूनतम पारिश्रमिकको ग्यारेन्टी हुनुपर्ने मागसहित आमरण अनशनमा बसेकी नर्स ज्योति राणा भाटको समर्थनमा उनीहरूले प्रदर्शन गरेका हुन्। काठमाडौँबाट पूर्वी नेपालका विभिन्न जिल्लातर्फ जाने हजारौं यात्रुका लागि बीपी राजमार्ग अहिले गन्तव्यमा पुग्ने बाटोभन्दा पनि जोखिमसँगको संघर्ष बनेको छ। अत्याधिक सवारी चाप 3 वर्ष अघि आएको विनाशकारी बाढ़ीले क्षतिग्रस्त बनाएको सड़कको पुनर्निर्माण अझै पूरा नहुनु तथा रोशी खोला र त्यसका सहायक खोलाहरूमा आउने आकस्मिक बाढ़ीका कारण हरेक यात्रा अत्रास र अनिश्चितताले भरिएको छ। काठमाडौँ काभ्रे र सिन्धुरी हुँदै रामेछाप, दोलखा, ओखलडुङ्गा, सोलखम्बु, खोटाङ, भोजपुर, शंखुवासभा लगायत पूर्वी तराईका महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा तथा धनकुटा, इलाम र ताप्लेजुङसम्म पुग्ने यो छोटो र महत्वपूर्ण राजमार्गमा यात्रा गर्ने हजारौं यात्रु अहिले ज्यानको जोखिम मूलेर यात्रा गर्न बाध्य छन्। रोमानियामा रेल दुर्घटनामा परि 2 नेपालीको मृत्यु भएको छ। रेलले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको। मृतकहरू 25 र 36 वर्षका नेपाली नागरिक रहेका तर परिचय पनि खुल्न बाँकी रहेको बताइएको छ। दुर्घटना रोमानियाको राजधानी बुखारेस्टबाट 308 किलोमिटर टाढा पर्ने बाकाउ शहरको चिमी रेल सड़क खण्डमा आइतबार बिहान 3:21 भएको। रोमानिया समेत कार्यक्षेत्र रहेको बर्लिन स्थित नेपाली राजदूतावासका तृतीय सचिव दिपेन्द्र प्रसाद शाहले घटनाको जानकारी आए पनि विस्तृत विवरण आउन बाँकी रहेको बताउनु भएको छ।
भक्तपुर अस्पतालमा तोडफोड गरेको आरोपमा काभ्रेकी एक महिला पक्राउ परेकी छन्। प्रहरीले भक्तपुर अस्पतालमा तोडफोड गरेको आरोपमा काभ्रे पलाञ्चोक नमबुद्ध नगरपालिका पाँचका 34 वर्षीय जानकी तामाङलाई पक्राउ गरेको यही साउन 13 गते भक्तपुर अस्पतालको इमर्जेन्सी तथा आईसीयू कक्षमा भएको घटना सम्बन्धमा अनुसन्धान गर्न तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले अप्ठ्यारोमा परेकाहरूलाई खाना पकाउने ग्यास घरमै पुर्याइदिनु भएको छ। आज ग्यास उद्योगी तथा डिलरसँगको छलफलपछि एकल महिला, वृद्ध, अपाङ्गता भएका व्यक्ति, छात्रावासका विद्यार्थी, आश्रम तथा अति आवश्यक ठाउँमा ग्यास उद्योगीले डिलर हुँदै सब डिलर मार्फत घरमै ग्यास पुर्याउने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुता तपाईँकै मिठोको डुकडुकी भर्खर 14:15 लागेको हेमसम ठिटो श्रीराज महत उपस्थित भइसकेको छु तपाईँसँग रमाइलो गर्नको लागि, अनि यो पल आज विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको सातै दिन आउँछौ। राति 10 बजेको हजुरको मुख्य समाचारपछि रहन्छौ लगभग 11 बजेसम्म। तपाईँले पठाउनुभएका म्यासेजहरू अनि साथसाथै तपाईँले नै पठाउनुभएका लेख रचनाहरू अनि साथसाथै रोजाइमा पार्नुभएका लोक दोहोरी बाकाहरू तपाईँको माझमा राख्दै अगाडि बढ्नेछु। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु, साथसाथै म्यासेज गरेर पनि साथ दिनुहोला भन्न चाहन्छु भने कार्यक्रमलाई शेयर गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु। केही समयको अन्तराल पछि पुनः उपस्थित भएको छु। आशा छ मन पराइदिनुहुन्छ, माया गरिदिनुहुन्छ भन्ने आशा मैले लिएको छु पनि भन्न चाह्यो। के गर्दैनुहुन्छ, खानाको काम गर्दै हुनुहुन्छ कि नाइट ड्युटीमा रहेर सुन्दै हुनुहुन्छ कि, अथवा पानी झमझम कतै परिरहेको छ होला, कतै पर्ला जस्तो भइराखेको छ होला, ओर चलिरहेको छ होला, बर्खाको समय छ होइन, बिहानदेखि काम गर्दै गर्दा गर्दै भनौँ न शरीर थाकेको छ होला, थाकेको शरीरलाई टक्क आराम दिँदै हुनुहुन्छ होला पनि भन्न चाहन्छु। जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिइराख्नु भएको छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु, अनि साथसाथै म्यासेज गर्नुहोला ल पनि भन्न चाहन्छु। धेरै साथीहरूले मिस गरिराख्नु भएको छ होला भन्ने आशा मैले लिएको छु। सम्झिनु भयो अथवा बिर्सिनु भयो मलाई, हाम्रो सम्बन्ध त त्यति आएन ऊ छैन जस्तो लाग्छ, एक दुई दिनमा बिर्सिने है। ठिक छ, सुन्दै हुनुहुन्छ होला, मिस गरिराख्नु भएको छ होला भनेर उपस्थित भएको छु। त्यो आशा मैले लिएको छु है, पनि भन्न चाहे आउनुहोस् रमाइलो गरौँ, यो पला विशेष बनाऊ पनि भन्न चाहन्छु, अनि साथसाथै ठिक छ यति बेला धेरै कुराकानी नगरौँ, कार्यक्रमको सुरुवात गर्न चाहन्छु तपाईँको माझमा कन्या राशि बल गीत राखेर बद्री कुमार फङ्गिनी अनि साथसाथै समीक्षा अधिकारीको आवाजमा गीत छ। यति बेलाको समयमा तपाईँको माझमा यो गीत राख्छु अनि साथसाथै कार्यक्रमको सुरुवात गर्छु। त्यसपछि अनि बाँकी कुराहरू गर्नको लागि त उपस्थित हुने नै छु, रेडियो सुन्दै गर्नुहोला भन्न चाहन्छु। यसमा लय भनौँ न शब्द नारायण ग्यावलीको रहेको छ भने सङ्गीत बद्री कुमार पङ्गिनीकै रहेको छ। यति बेलाको समयमा तपाईँको माझमा कन्या राशि, त्यसपछि आउँछु ल।
1: त्यही शमसुल मियाको छोरासित गइछ नि,
2: त्यसो भए हाम्रो लागि मरिको।
3: हेलो, वालेकुम सलाम, कहिले छोरी बिहार अशोक पनि नि कि ल कुकुर बेकुप, यहाँ चाहिँ उती भाँति चाहिँ यहाँ झन् गाउँमा चाहिँ यहीँ बिहारी है, घर गएका चाहिँ अशोक पङ्गेनी छोरी आज एउटा हाम्रो चाहिँ एउटा नास्ता चाहिँ तुझ्यो नि त,

የጌታ ባይክ ማስመራተራ ካርጆን ኩስሩዋት ግሪስቲ ኩሱ አባዝ መመስትሪ ራስ ማቹ ሳትመተፈንን ስትበላደስ ተታብ ደስመራ ህረብግነ ማት ማጠ ወርዳያኒ ሱነን ወንሰበን አሳሳራ አትከሰማይሰ አኒ የራት ከሰመመ ስነን ወንሰነነ ኪብርስ ሳግንጎ የግዲዲን አራሙደይማ ብርስን ተባከ ሰነኒ ኦኬ ሳንዘደኑን ሳብኒ አስተሳይ ካሪክም ላይ ሲያርጋድነስ ላ ካሪክም ላይ ሲያርጋድነስ ሰነሳት በአፋን ተለብነስ ነፋውን ወንሳት ምነጻንስ አፕራይዝ ሰፈሪ ካሪክም አኮ ሰነይ ኪናይና ኮሳይና በኒብኑ ነሰክሰ እንደስፈሲያ በደረጅን በሴ በሴታ አውደነይ ኪያው በኒብኑ ነሰክሰ ሰቲዋራ ካሪክም ላይ ሲያርጋድነስ ምን ወነጻንስ አይ ቲክሳ ረማይል ጋርን ፐርሰፕን ምነጻንስ አውነስ ماسس فتحونس رمالا رمالا ليكراسنا عارو فتحونس بني مناسا عانسو بني مناسا حتبالا همالا يارده بنا ونسا تبالا كساماما ونسا بيبانازيا ونسا وحالي اتكيار لاي تيز لاغي كساينا زي درساناي تازي واندنانسا تيز لاغي ساكيور اتساينا زاست لاغيو لاغيو را بنيگو ساين ساين اوكي አዚር ደርሰን ስራገስ አዚር ለደረ ለማስተመር በሲዮ እንደከከ ኦኬ ቲክዘ አከሰ ካባር ቢጠና በነመናሳን ሲን ተስተገረዳ ሆነን ሳስም ተካርገነን ሳሚሲዮ በነመናሳይ ሰምዘና ሰበይ ማመናን ሳማለፍን ምስስትር ማለኒ ባድናሳን ሲን በነመናሳይ አሁን ሆላ አፈነናሳን ሲን ሰስተመሰስ አፈን በታመ ሰክነን ሳካርከም ለሲያርፍ ንጋር መስላፍ እናጻይ እትበላከ ሜሴጅ ዘርሰን ፓታውኑ ባይቆሰ አዝርከ ሬዲዮ ሳማጅክ ሰንዛል ፌስቡክ ማ ሜሴጅ ዘሩ ባትን ጎርሱ አፈኒዮና ሳይ ዲፒካ ፑርበሳኔ ማገሩን ሰካትመንዶ ባታይ ዲፒካ ፑርበሳኔ ማገሩ ስነሱ ሰምዘና ሰበይ ማወንነንሳ አባና ማነብኒ ቡባን ራውተንንሳ ሳሪ ሰምዘደንንሳ ካሪከም እድመራም ረሰ ዳንጎራይ ኡነይ ሳይጋ ኮማንሲ አልባረት ባተ ቡባን ራውተ እትበላ ካሪከም ስንራኑ ባይካ ሰምፖን ሬዲዮ ፕሪሚየምን ርማ ሚቸ ሰምዘና ሳይ ባንንንሳ ማሃላፈን ሚስተስትር ማንደኒ ባድና ሳንሱ ዳርማራስንንሳ ነመስቴ ስትራጂ ማፈን ዱባይ ባታ ካሪከም ስንይችላ ባንንንሳ ሰደነኒ ተሰምዘና ማያሳ ባንንንሳ ማሃላፈን ሚስተስትር ማንደኒ ባድና ሳንሱ ባንንንሳ ሳይ ኪ ከሚያቆረ ካሪክም አታ ፎርማት ነው ፈልውና ሳንሰጠባ ይግዲዲ ነው አራሙደይማ ማያከም ባኮ ተስተማስስ ጋር ይ ማለፍኒ ወነሳይ ኪናኪ ካሪክም ኪና አይና ፈኒ ቻይና ከሳ አይና ፈኒ ቻይና ከሳትሩ ሜሴጅር ከይ ለክረሰናሩ ከይ ለክረሰናሩ ከምከም አውነ ታለጅስት ላክስ አስካል ኪን ነን ለክኑ ባይቆረ አታ ለሽካቺ ዘረለ ፈነ ፈታኑ ባይቆ ፈኒ ወነሳንስ ኦኬ እትይላ ማስዝ ባሰን ጋር ንኮ ሲስተም ጋር ያገች ተካስተ ሲልፈኒ ያርደኑንሳ አይነ ማለት ሱንደኑንሳ ማከም ማስዝ ባሰን ጋር ማዚ ኮዝራ ይቆስም አጣረ ከለከይቲ ወንሳ ወነ ሄድመ ቻያን ሰርመታይ ነጂ ቻላይነ ከይቁራረለ ጋር ሰተሰ ነመስተ ዳይ ሳንሰ ወንሳ ወነ ምንሰልተም ላምነ ካርከም ሰላምን ባይቆ ሰዳይ ወንንስ የካፕታ ባዩዋ አንደ ያይነ ወንንስ ፈካህ ሲወንሳ በላ በላም ሚያስዘሩ ፖታውን ወንሳ ካርከም አዩ አይነ ወንንስ የካፕታ ፈከይ ቡኒ ላም ወንተራል ፈሲ አይከሱ ያድገሪ ራህኑ ባይቆ ሰዮታ ፊልምከ ዳይሌክሽን ይመሊ ዲምላይ እቲ ጋንታ እቲ እቲ ጋንታ እቲ ሚኒት እቲ ሰከንድ አኒ እቲ አይነ እቲ ዲን እቲ ጋንታ እቲ ሚኒት እቲ ሰከንድ ሚስካረ ይዘስተው አይነ ፕሮግራስ ለማትረውጂ ዘስተምን ላግራ ይገሰይ መላሰን ዝራህኑ ባካር ለከ ሰዓት ይረል ባኑ ባሰነይ ተማይ ለማሐስስ ጋሪ ናይ ምን ሆነሳይ ናይ ከሐዛኑ ባይከቲዮ መላክሰት ባነሳይ ወነይ ሆነንሰ ፕሮግራስ ቲክሰ ቲከተደረ ዲብላ ይርደብኑ ምንሰ መላይ ይሁንን ሰከሰ ከባር ስንዘነን ሰባ ምንን ሰስም ታዘለቲክ ሰራም ለሰራም አይለሰ አዝር ላይ ቄሰ ቀስተሰ ቀስተሰ በነነ ሳይ ካነበክ ናይ ቲክ ዘዳይ ላንግ ታይም ባሲ ሞካሚሊ ምንን ሰ ኪናራ ቢጠና ቀሰሪ አይለሰ ሞካሚሊ አንያ አጋሪ አይነ ሞካሚሊ አን ሰምዚነ ባይና አላኔ ተማንደሽ አይነረ ቢጠና ሰምዚነ ባረኒዮ ባነሳየ ቲክሰ ተስተጋረዳ አሁንን ሰራሲ ካርቲ ማምነን ሰለ ወንነን ሰላ ዘርማም አኒ ዘምዲን ከስፈካ ወና ሰዝር ላይ ያባደ ፈን ዲማይለ አባና ሳይ
स्वस्थ मस्त व्यस्त रहनु होला भन्न चाहन्छु। हाँसी खुसी सधैँ होइन, इनर्जेटिक पाराको हुनुहुन्छ नि त, इनर्जेटिक पारा घुम्नु पर्यो पनि भन्न चाहन्छु, रहिरहनु पर्यो पनि भन्न चाहन्छु है। त्यस्तै गरेर आज मलाई सपनीमा नआउन निर्माया भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ सुनिताजी हुनुहुन्छ। ओके ठिक छ, सपनीमा आइराख्नु भयो र कोही होइन, राख्ने छु पनि भन्न चाहे होइन, तर हल्का त्यो प्राविधिक पाटोमा जब जब राति हुन्छ अनि त्यसपछि किन किन पनि मलाई केही कुराहरू अपुग भए जस्तो लाग्छ अनि त्यसपछि साथ नदियो जस्तो लाग्छ है। सपनीमा नआउन मेरो माया, के छ अरू खबर भन्नुहोस्, के हुँदैछ होइन पनि भन्न चाहे। लेख रचनाहरू पठाउनु भएको छैन, प्रकाशजीको म म्यासेज वाचन गर्दैछु, मलाई थाहा छ है, हल्का म्यासेज वाचन गर्दै थिएँ, वाचन गर्न मिलेन थियो, त्यो भएर पनि म कुरा अन्ततिर पनि मर्दैछु, साथसाथै होइन अरू हुँदैछ पनि भन्न चाहे। ठिक छ, एकचोटि भन्नु है दाइ भन्नु छ, ठिक छ, यो कुरा लाउँथेमा घातै घात भयो भन्ने गीत रोजामा पार्नु भएको छ प्रकाश, त्यो पनि राख्ने कोसिस गरौँला पनि भन्न चाहे। त्यस्तै गरेर अन्य कुराहरू पनि भन्दै हुनुहुन्छ, मैले त दिउँसो दिदीलाई नै सोधेको थिएँ दाई कता जानुभयो भनेर, मैले दिदीको कार्यक्रममा नै मैले सोधेको थिएँ भन्नुहुन्छ। ठिक छ प्रकाशजी, माया गर्नुहुन्छ औदी, माया गर्नुहुन्छ, मैले भने त मैले देवदास मुभी हेरेको थिएँ, यति यति दिन यति घन्टा यति मिनट यति सेकेन्ड होइन कुराकानी भएन अथवा के भएन भन्ने हो, त्यो एक्ज्याक्ट मलाई अहिले दिमागमा आएन, नत्र म भन्थेँ ए मिस गरियो अथवा देखिएन भेटिएन भन्ने त्यो कुरा थियो, त्यस्तै त्यस्तै कुरा आइराखेको छ प्रकाशजी। ठिक छ, विशेष रूपमा धन्यवाद, माया यही होला सायद होइन, मैले यति कता जानुभयो के भयो होइन, ठिक छ, आउँदाखेरि फेरि भन्नुहुन्छ यो गर्नुहोस् त्यो गर्नुहोस् भन्नुहुन्छ, ठिक छ, खुसी लाग्छ प्रकाशजी। त्यस्तै आयुष छेत्री हुनुहुन्छ, दोलखा मेलुङबाट आयुष छेत्री हो, कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ, शर्मिला आयु हुनुहुन्छ, कार्यक्रम सुन्दैछु ल सिन्धुलीबाट, सम्झना सबैमा भन्नुहुन्छ, सुनिता सुनवार हुनुहुन्छ, नमस्ते हजुर, म रामेछापको धोबीबाट त्यतै हुनुहुन्थ्यो, ठिक छ, सुनिता सुनवार हो भन्नुहुन्छ, गुड नाइट डियर विमला सुनवार, हजुर हारजनक रजाली मगर, रूपसना युकी शिला अधिकारी, त्यस्तै गरेर सूची फुची बिनु धन गजमेर पोखरेल, सबिना टिकराम सुनवार, रञ्जिता भन्दा पनि रजिता सुनवार, त्यस्तै गरेर सुप्रिया सुनवार, रमेश श्रेष्ठ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, सरिका छेत्री हुनुहुन्छ, हजुर नमस्ते, के छ खबर, खाना खानुभयो हजुरको, आज त धेरै दिनपछि सुनियो हजुरको आवाज, बैतडी घर भई हाल हिमाञ्चलबाट सुन्दैछ है भन्नुहुन्छ, सरिका मिस गरिराख्नु भएको थियो कि नाइ है, धेरै पछि नै भयो भनौँ न, याद आइराखेको थियो तर केही कारण बस हुन्छ नि कहिलेकाहीँ मान्छेको होइन, सकिराखेको थिइनँ, ठिक छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर मलाई यति बेला म्यासेज पठाउनु भएको छ, म्यासेजमा टिकटक लाइभमा प्राप्त म्यासेजहरू पनि वाचन गर्दैछु ल पनि भन्न चाहे। यति बेला हुनुहुन्छ, ठिक छ, अहिले चाहिँ केही दिनदेखि अलिक सन्चो छैन भन्नुहुन्छ, अनि ठिक छ, स्वास्थ्य ख्याल गर्नु पर्यो है सुनिताजी पनि भन्न चाहे, स्वास्थ्यको ख्याल गर्नुपर्छ, विशेष गरेर यो बर्खाको समय छ, बर्खाको समयमा मौसम परिवर्तन हुन्छ, मौसम परिवर्तन भएको बेलामा रुगाखोकी ज्वरोहरू हुन्छ होइन, साथसाथै पानी पनि तातो पानी पिउने बानी बसाल्नु होला पनि भन्न चाहन्छु होइन, अनि साथसाथै स्वास्थ्य ख्याल गर्नुहोला पनि भन्न चाहन्छु, जग्रा नगर्नुहोला भन्न चाहे, अनि राशि कार्के म्यामलाई जन्मदिनको शुभकामना भन्नुहुन्छ। त्यस्तै ल, आज धेरै दिनमा पो देखेँ त मैले त भन्नुहुन्छ, रूपसाना हुनुहुन्छ, धेरै दिनपछि नै आयो हजुरमा, सुनिता सुनाएर हुनुहुन्छ तपाईँ, हजुर नमस्ते हजुर, म हेर्दैछु है, किन हो डराई धेरै दिनपछि आउनु भएको छ भन्नुहुन्छ, यस्तै हो रूपसाना, माया मार्नु हुँदो रहेछ कि के गर्नु हुँदो रहेछ, म हराएँ एक दुई दिन भनेर हो होइन, माया मार्नु भएको थियो छैन होला जस्तो लाग्यो, सम्झिराख्नु भएको छ है, ठिक छ, खुसी लाग्यो, ठिक छ, धेरै कुराकानी नगरौँ, म यति बेला गीत राख्न चाहन्छु पनि भन्न चाहे, गीत त राख्नु पर्ने हो तर अब गीत गाउनु पर्ने स्थिति आउनु लागिसक्यो,
किन रातिको समयमा केही कारणहरू छन् जुन मैले चाहे अनुसार हुँदैन कि म आफै गीत गाएर अनि त्यसपछि भनेका गीतहरू राख्नुपर्छ जस्तो स्थिति छ कहिले काहीँ। ठिक छ, तपाईँ सुन्दै हुनुहुन्छ यति बेला राम सब्जुलाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो एक सय दुई थुप्रै किन घर अनि हेर्दै पनि हुनुहुन्छ धनुजी, स्वागत छ हुन चाहे हेर्दै हुनुहुन्छ उहाँलाई पनि स्वागत छ हुन छ। ओके, कार्यक्रमलाई सेयर गर्नुहोस्, लेख रचनाहरू केही छन् भने पठाउनुहोस् पनि भन्न चाहे वाचन गर्ने कोसिस गर्छु ल, पठाउनु भयो भने लेख रचनाहरू पनि भन्न चाहन्छु, साथसाथै अन्य कुराहरू त हुने नै छन् पनि भन्न चाहन्छु। अनि मैले भने यात्रा गर्दै हुनुहुन्छ कतै भने अलि मौसमको बारेमा जानकारी लिनुहोस्, बाटोको बारेमा जानकारी लिनुहोस् अलिभन्दा पनि धेरै नै, किनकि मौसमविदहरूले तीन दिन भारी वर्षा हुने सम्भावना छ भनेर भनिरहेका छन्। सो यी कुराहरूलाई चाहिँ तपाईँले ध्यान दिनु होला पनि भन्न चाहन्छु पनि भन्न चाहे। ओके, म गीत राख्ने कोसिस गरिरहेको छु। टिप्छु फुल डर छैन काँडाको, तिम्रै हुन नसम्झ टाढाको, मेरो मिरेको गाम यदि याद आयो मलाई। चाहेको अनुसार चल्दैन जिन्दगी, चाहेको अनुसार चल्दैन जिन्दगी पनि, अनि चाहेको अनुसार कसैले साथ पनि दिँदैन कहिले काहीँ, होइन जुन बेला आवश्यकता हुन्छ त्यो बेला होइन हुँदैन क्या, साथ पाइँदैन। अनि जब आवश्यकता पर्दैन त्यतिखेर साथ दिएर के गर्नु, जस्तै यति बेला प्राविधिक होइन अब अघि पछि काम लागेर के गर्नु, चल्ने बेला हुन चलेपछि है। ठिक छ, म गीत राख्ने कोसिस गर्छु, त्यसपछि म आउँछु, रेडियो सुन्दै गर्नु होला पनि हुन चाहन्छु है त।

सफनीमा नाउ अनि रमाया वन लगाएर भएको बेलामा भन्नुहुन्थ्यो। पक्कै पनि कहिलेकाहीँ के हुन्छ भन्दाखेरिमा जे चिज आएन नचाहेको हुन्छ त्यो चिज जति गरे पनि त्यो चिज भइदिन्छ जस्तो लाग्छ। अनि कहिलेकाहीँ केही चिजहरू हुन्छन् जुन चिज बोलाउन बिर्स्यौँ न भन्न खोज्यो त्यो चिजहरू फेरि आइदिन्छन् बारम्बार त्यो चिजले सताइदिन्छ त्यो होइन सकिँदैन जस्तो लाग्छ कुनै चिजहरू त्यस्तै रहेको थियो। सृजना विरही थापा राजु परियार विनोद बज्रालीको आवाजमा रहेको गीत थियो रुदै रुदै जान्छु मेलामा मार्मिकी तनु होइन कहिलेकाहीँ जिन्दगी सोचेअनुसार जस्तै चल्दैन जस्तै अहिले होइन जस्तै यो समय है कार्यक्रम हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ पनि हुन चाहे रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो सधैँ थुप्रै एक मेगाहट सामाजिक सञ्जाल फेसबुक मार्फत अनलाइनका थुप्रै माध्यम मार्फत पनि यति बेला सुन्दै हुनुहुन्छ भन्ने आशा छ। हेर्दै हुनुहुन्छ टिकटक लाइभ मार्फत अनि लेख रचनाहरू पठाउनु भएको छ भने विशेष स्थानमा दिन्छु पनि हुन चाहे। यति बेला म्यासेजहरू ननिष्ठ रूपमा आइरहेका छन् सो त्यो भएर तलमाथि हुन सक्छन् म म्यासेज वाचन गर्छु अन्तिममा पनि हुन सक्छन् नरिसाउनुहोस् ल। टेक बहादुर पुमा हुनुहुन्छ शुभरात्रिको नेपाली नमस्ते नमस्कार छ प्रस्तुताज्यू सुन्नेछु उदयपुर चौधरी नगरपालिका 8 बेल्टा राई टोलचोकबाट फेसबुक लाइभ मार्फत हजुरको रेडियो सम्झना सबैमा भन्नुहुन्छ। टिकराम सिमारजीले लाइभलाई सेयर पनि गर्दै हुनुहुन्छ साथ त म्यासेज पठाउनु भएको छ मैले वाचन गर्न सकिरहेको छैन अन्तिममा वाचन गर्छु ल रिसाउनुहोस् पनि भन्न चाहे। घनश्याम खड्का हुनुहुन्छ शुभरात्रि नमस्कार श्री सर सन्चै हुनुहुन्छ म पनि धेरै दिनपछि सुने खुसी छ हजुर खुसी छु हजुर यो कार्यक्रम मार्फत सम्पूर्ण साथीहरूलाई मिठो सम्झना अनि शुभरात्रि भन्न चाहन्छ है भन्नुहुन्छ घनश्यामजी विशेष रूपमा धन्यवाद दिन चाहन्छु है। राज कालीकोटे हुनुहुन्छ चापाल हिरो राज कालीकोटे वृत्तामुर झापा गर्भवतीबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। कार्यक्रम सुन्दैछु मन्थली कठजोर घर भई आज काठमाडौँबाट भन्नुहुन्छ खाना भयो नि दाई भन्नुहुन्छ के छ खबर भन्नुहुन्छ ठिक छ राम्रो छ शोभा थापा रोली राई सुमित यता सुनवार किरात अनि सम्झना नेवा खड्की तिम्रो दिलको राजा उनीसा थापा लगायत मम्मी बाबा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद। धनु गजमेर हुनुहुन्छ हेर्दै पनि हुनुहुन्छ सासुमा सुन्दै पनि हुनुहुन्छ है प्यारो दादा खाना लिनुभयो भन्नुहुन्छ खाना भयो त हो तपाईँको भयो कि नै है त्यस्तै गरेर आराम हुनुहुन्छ भन्नुहुन्छ आरामै छु ठिकठाक राम्रै छ जिन्दगी चल्या छ अनि भन्न चाहे। अनि साथसाथै एसएमएस गरेको छु वाचन गरिदिनु है भन्नुहुन्छ कि घर परिवारमा मम्मी बाबालाई अनि दाई भाइ बहिनी होइन दाईहरूमा दबिन तामाङ नरगी सिंह मिनराज मगर शङ्खलामा त्यस्तै गरेर हिराबहादुर लगाई दिदी कविता बबिता मगर साथीहरूमा शिला अधिकारी निशा तामाङ अनि जेनिसा श्रेष्ठ अनु मगर त्यस्तै कुमार श्रेष्ठ कृष्ण सुनवार वीरेन्द्र विष्ट ईश्वर बस्नेत राजगाले मगर विनिता छेत्री अमिना सञ्जय बस्नेत सम्पाली शेर्पा निशा श्रेष्ठ हिमाली छेत्री अनि छेत्री कल्पु निशा लामा शुक्रराज रसाइली रामकुमार लिम्बू रमेश गजमेर रमेश कतानी कविता कतानी त्यस्तै गरेर रमिला तामाङ स्मिता सुनवार अभिषेक कुमार धनुकी भुवन बराल राम बराल बेलिया छामी मौसम छामी राज कालीकोटे पोखरेल सबिना रूपसना योगी सनाकन्दुङ्गा सुमित सुनवार गहतराज ग्रीष्मा अनि लगायत सबैमा छ भन्नुहुन्छ ल म्यासेजलाई मैले छोटाएँ पनि भन्न चाहन्छु किनकि अप एन्ड डाउन भइराखेको छ एकैछिनमा अर्को म्यासेज आइसक्यो मिनु लम्तरी मगर हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद। दामोदर ग्यावाली हुनुहुन्छ नमस्कार म दामोदर ग्यावाली हुनुहुन्छ रुरु चार गुल्मीको मान्छे हाल भारतको केरला राज्यबाट सुन्दैछु बज्ने गीत मार्फत हजुरहरूको सम्पूर्ण युनिट होइन अनि घर परिवार अनि सम्पूर्ण साथीहरूलाई सम्झिन चाहन्छु समर्पण गर्न चाहन्छु भन्नुहुन्छ सरु बस्नेत हुनुहुन्छ नमस्ते हजुर काठमाडौँ भक्तपुरबाट सरु बस्नेत कार्यक्रम सुन्दैछ है सम्झना सबैमा भन्नुहुन्छ सरु नयाँ जस्तो लाग्यो है उहाँलाई पनि विशेष रूपमा धन्यवाद सुन्दै हुनुहुँदो रहेछ कस्तो लाग्दैछ कार्यक्रम भनिदिनुहोस् ल पनि भन्न चाहन्छु। प्रकाश केसी हुनुहुन्छ दाई नमस्ते हजुर कार्यक्रममा आएको त मलाई एकदम खल्लो लागेको थियो नआएको भनिदिनुहुन्छ जस्तो लाग्यो आएको त मलाई एकदम भन्नु लेख्नु भएको छ मतलब नआएको भन्न खोज्नु भएको होला दाई जसरी भए भने पनि भन्नु न है हजुर कता जानुभएको थियो भनिदिनुहुन्थ्यो म अब तपाईँले भन्दै हुनुहुन्थ्यो दाई तपाईँ घर जानुहुन्न के हो कसो होइन कहिले जानुहुन्छ भनेर तपाईँले भन्दै हुनुहुन्थ्यो मम्मी आमाको याद आइराखेको थियो गइयो भेटियो उस्तै है सम्झना गरियो है कुराकानी गरियो
ठीक छ कहिले काहीँ त्यता पनि रमाउनु पर्छ जस्तो पनि लाग्यो होइन र प्रकाशजी भन्दै हुनुहुन्छ त खै कता जानुभयो के अरे जानुहुन्न के हो कसो भन्दै हुनुहुन्थ्यो त्यस्तै हो ठिक छ दाई हजुरको याद त साह्रै आइरहेको थियो भनिदिनु छ विशेष रूपमा धन्यवाद प्रकाशजी पनि हुन चाहे स्वागत छ सबिना पोखरेलजी त्यस्तै गरेर सरिका छेत्री हुनुहुन्छ मैले त हजुरलाई दिनदिनै मिस गरेको थिएँ हजुरलाई बाटोले के लागेन र भन्नुहुन्छ बाडुल कि खै लागेन त सायद कम सम्झिनुभयो कि मलाई होइन तपाईँको आफ्नो मान्छेभन्दा अलिक कम परे जस्तो लाग्यो त्यो भएर पनि जब आफ्नो मान्छेलाई सम्झिन्छन् नि त्यो भने चाहिँ कुक्क कुक्क हुन्छ अरे होइन नत्र अलिक परकालाई खासै अब सम्झेको मात्र हो यसो दुखिन्छ मात्र अरे याद प्रकाशजी पनि हुन चाहे स्वागत छ सबिना पोखरेलजी त्यस्तै गरेर सरिका छेत्री हुनुहुन्छ मैले त हजुरलाई दिनदिनै मिस गरेको थिएँ हजुरलाई बाटोले के लागेन र भन्नुहुन्छ बाडुल

भाइ हजुर बिरामी हुनुभएको थियो र भन्नुहुन्छ बिरामी छैन प्रकाशजी, मौसमी अब यस्तै तल माथि हुनसक्छ पनि हुन चाहन्छ होइन, अब इन्फ्लुएन्जा हुन्छ नि त, मौसम परिवर्तन भएको बेलामा। सुनिता कार्किन हुन्छ, गजल लेखेर पठाउनु भएको छ, वाचन गर्ने कोसिस गर्छु ल। मैले भनिरहेको हुन्छ सधैँ, जुन गहिराईमा डुबेर लेख्नु भएको हुन्छ त्यो गहिराईमा डुब्न सक्दिनँ होला लेखकको अनुसार, र वाचन गर्ने प्रयास म गर्छु भन्न चाहे। आज शरीर बिरामी छ, मन झन् धेरै थाकेको छ। आज शरीर बिरामी छ, मन झन् धेरै थाकेको छ। बुढाले भरिएको यो जीवन मौन भइबसेको छ। आज शरीर बिरामी छ, मन झन् धेरै थाकेको छ। बुढाले भरिएको यो जीवन मौन भइबसेको छ। औषधिले ज्वरो त कट्ला, मनको घाउ कसले निको पार्ला। औषधिले ज्वरो त कट्ला, मनको घाउ कसले निको पार्ला। आफ्नै भनेर माया गरेको मान्छे नै टाढा हुन खोजेको छ। आफ्नै भनेर माया गरेको मान्छे नै टाढा हुन खोजेको छ। एक शब्द सोधिदिए पनि आधा पीडा कम हुन्थ्यो, एक शब्द सोधिदिए पनि आधा पीडा कम हुन्थ्यो। तर उनको चुप्पीले हरेक सास नै भारी बनाएको छ। तर उनको चुपचापले हरेक सास नै भारी बनाएको छ। रातभर निन्द्रा आउँदैन, सम्झनाले पोलिरहन्छ। रातभर निन्द्रा आउँदैन, सम्झनाले पोलिरहन्छ। आँसु लुकाउँदा लुकाउँदै मुटु धेरै रोएको छ। रातभर निन्द्रा आउँदैन, सम्झनाले पोलिरहन्छ। आँसु लुकाउँदा लुकाउँदै मुटु धेरै रोएको छ। कहिल्यै नटुटोस् भन्ने सम्बन्ध किन यति कमजोर भन्यो, कहिल्यै नटुटोस् भन्ने सम्बन्ध किन यति कमजोर भन्यो। आज बिरामी शरीरभन्दा मन धेरै थलिएको छ। आज बिरामी शरीरभन्दा मन धेरै थलिएको छ। आज शरीर बिरामी छ, मन झन् धेरै थाकेको छ। बुढाले भरिएको यो जीवन मौन भइबसेको छ। बुढाले भरिएको यो जीवन मौन भइबसेको छ भनेर मार्मिक गजल पठाउनु भएको छ सुनिताजी, विशेष रूपमा धन्यवाद होइन। जसलाई लेख्नु भएको होइन, सायद तपाईँले वाचन गर्ने अथवा तपाईँले जुन भावमा गइरहेर लेख्नु भएको छ, डुबेर लेख्नु भएको छ, सम्झिनु भएको छ, त्यो अनुसार त मैले सकिनँ होला, तर वाचन गर्ने प्रयास गरेँ। तपाईँका हरेक शब्दहरूलाई न्याय दिने कोसिस गरेको छु, कस्तो लाग्यो भनिदिनुहोस् ल भन्न चाहे। अनि कहिलेकाहीँ के हुन्छ भन्दाखेरिमा हर चिजहरू होइन, चाहे त्यो मनको घाउ नै किन नहोस् नि होइन, मनको घाउ मनको घाउै हो जस्तो लाग्छ, अतपत्त निको हुन्छ र कुनै चिजले हुँदैन नि होइन। बाहिरी देखावटी जे जस्तो भए पनि भित्र कस्तो छ के छ भन्ने चिजहरू त्यो आफूलाई मात्र थाहा हुन्छ जस्तो लाग्छ होइन। कसरी निको होला, के गर्ने होला, कसो गर्ने होला पनि पनि हुन्छ जस्तो लाग्छ। अनि सम्बन्ध भन्नुभयो, सम्बन्धका कुराहरू कहिलेकाहीँ के हुन्छ भन्दाखेरिमा, जसलाई धेरै माया गर्यो नि होइन, जसलाई धेरै चाहियो नि, त्यो कुराहरू पुग्दैन कि जस्तो लाग्यो होइन र। तपाईँले कुनै चिज बेसरी चाहनु भएको छ अनि बेसरी औधी माया गर्नुभएको छ, अनि त्यही चिजमा चाहिँ फेरि सबको आँखा पर्छ अथवा नजर पर्छ जस्तो लागिरहेको छ कि कस्तो, मैले गलत भनेर। जसलाई आफ्नो बनाउन खोज्यो, हर प्रयास गर्यो, तर के कारण त हुनसक्छ, के कारणले हो, कसो कारणले हो, किन यस्तो भयो भन्ने त हुनसक्छ होइन। के कारणले छुट्यो, कसो, के कारणले टाढा होइन, कारण हुनसक्छ। अनि मैले यी कुराहरूमा सधैँ भनेको छु, मैले लाइभबाटै भन्ने गर्छु सम्बन्धको कुराहरू, सम्बन्ध अहिलेको यो युगको कुरा, आजकल सामाजिक सञ्जालको माया छ, आज छ भोलि छैन जस्तो भइदिएको छ, त्यही भएर राम्रो हुनुपर्छ है,
माया गरिसकेपछि एकअर्का

बुझ्नुपर्छ है भनेर मैले हर कुराहरू भन्ने गरेको हुन्छु लाइभ मार्फत नै भनौँ न। अनि एकअर्काका भावनाहरू बुझ्नुपर्छ जस्तो पनि लाग्छ। अनि अहिलेको यो समयमा सम्बन्धभन्दा पनि समयको अभाव भएको छ। धेरै सम्बन्धहरू समयको अभावले गर्दाखेरि टाढिएका छन्, याद गर्नुभएको छ होइन? टाढा हुने बित्तिकै अलिकति केही समय टाढा अथवा होइन अलि लङ डिस्टान्स हुने बित्तिकै सम्बन्धहरूमा आफू आफू के अरे घटबडी अथवा होइन विभिन्न बाधा अड्कन अडचनहरू आएका छन्। त्यसलाई आउने बित्तिकै त्यतिखेर सल्भ गर्नुपर्छ है अथवा समय दिनुपर्छ है। अहिले यस्तो छ, आफन्तहरू अथवा सम्बन्धहरू टाढिएका छन् होइन, यो हुनुपर्छ है भनेर मैले लाइभ मार्फतै भनिरहेको हुन्छु। यो कुरा विभिन्न कारणहरू हुनसक्छ, ठिक छ। अनि अरू त के भनौँ र है, र श्रावण भइसकेको छ। विशेष रूपमा धन्यवाद दिन चाहन्छु लेखको लागि, लेख मार्मिक छ भन्न छ होइन, श्रावणी खालको छ। लु है मिल्छ भने रामदी पुल तर्ने बित्तिकै भनी बाका राखिदिनुहोस् ल भन्नुहुन्छ हाम्रो टिका राम सिंहजीले। मलाई हाम्रो भन्नुहोस्, हाम्रै त हुनुहुन्छ नि है, हाम्रो राम्रो टेकरामजी। मेसेज मैले अरू चाहिँ भाषण गर्न पाएको छैन, मेसेजहरू थुप्रै प्राप्त भइरहेका छन्, कारण विविध छ मलाई पनि होइन, चाहेको अनुसार मेसेज भाषण गर्न मैले सकिरहेको छैन ल। यो रातको समयमा अरू बेलामा सक्थेँ, तर सुनिता कुलुङ हुनुहुन्छ, शङ्खुवा सभादेखि सुन्दैछु भन्नुहुन्छ, मिस्यु भन्नुहुन्छ, घर परिवार सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। फोन बना चाहे आज मलाई विष्णुमाझीको गुनासो भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, खुचियम कला कुलुङ बुनु, त्यस्तै गरेर मुटुको टुक्रा छोरा हेलसन कुलुङ, त्यस्तै नानाहरू सुनु सुनिता राई, अनि युनिसा तामाङ प्यारीहरू, अस्मित सताङ, सुमिता लिम्बुखिम याखा, सपना तामाङ मोक्तान, सरू छेत्री, कमला गुरुङ, रजिना घतानी, भाइहरू निमा शेर्पा, अनि अन्य साथीहरूमा सम्झना छ भन्नुहुन्छ। छुट्याइदियो ल मेसेजहरू, 10:54 भइसक्यो। प्रकाश केसी हुनुहुन्छ, दाइ हजुर कता जानुभएको थियो भन्नुहुन्छ, मैले यो कुरा खुलाइसकेको छु। रोमन मोक्तान तामाङ हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, प्रकाशजी आमाको याद आइराखेको थियो धेरै होइन, विविध कुराहरू हुन्छन् त्यो है, कहिलेकाहीँ यता भन्न नसकिरहेका कुराहरू, गर्न नसकिरहेका कुराहरू होइन, मम्मीसँग आमाहरूसँग गइसकेपछि विविध कुराहरू हुन्छ, एउटा छुट्टै ऊ हुन्छ कि होइन र मलाई त्यस्तो लाग्छ। म भनेपछि खुलस्त भन्ने मान्छु है, फेरि म लाइफमा होस् हर कुराहरूमा जिन्दगीमा खुलस्त भन्छु, कस्तो लाग्छ कि केही कुराहरू नगर्नुपर्ने हो कि जस्तो पनि लाग्न सक्छ फेरि, तर म भन्छु सबै चिजहरू होइन र। तपाईँ जब टाढा हुनुहुन्छ अनि जानुहुन्छ, त्यसपछि छुट्टै खुसी छुट्टै हुन्छ, मनमा के छ कसो, चाहे जस्तो कि पीडा होस् न, गइसकेपछि कुराहरू हुन्छ हर्छ, निर्दोषी हुनुहुन्छ, यति बेला सम्झिन्छु परदेशमा हुनुहुनेको पीडा पनि त्यस्तै हुन्छ होला है, यति बेला यहाँबाट फोनमा त कुराकानी हुन्छ आइहाल्यो, जब अगाडि आइन्छन् त्यसपछि अर्कै वातावरण हुन्छ, विविध कुराहरू मनमा के कुरा खेल्छ खेल्छ, यस्तो यस्तो यस्तो हुनुहुन्छ। पाँचतर्को मेटलाग्जु दुई राइट नाउँ कतारबाट क्षम निर्दोष हो भन्नुहुन्छ, विविध कुराहरू हुन्छन् होइन र, के कसो भन्ने हुन्छ। म्यासेज मैले छुट्याइदिएँ ल निर्देश छेमजी, नरिसाउनु होला, 10:55 भयो, केही कुराहरू छन् भने बरु भन्नुहोस् ल, म आज म्यासेज छुट्याएर वाचन गर्ने कोसिस गरेँ, गीतहरू पनि कम राख्छु। शिशु रमतेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है, शुभरात्री सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। रायनी राजकला हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै मेसेजहरू मलाई टन्नै आइरहेको छ यति बेला, सबैमा शुभरात्री छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अनि शिशु रमतेलले मुक्तान कान्छा हुनुहुन्छ, हेलो दाई हजुर प्रोग्राम सुन्दैछु ल, मन्थले देवकोटा चोक माथिबाट है भन्नुहुन्छ, त्यो त आइपुग्नु भयो मुक्तान कान्छाजी, मुक्तानी कान्छीलाई भेट्नुभयो, मुक्तानी है गाउँ घरमा हुनुहुन्छ नि, जस्तै कुनै कुनै कुराहरूमा मिलाउन मिल्दो रहेछ, मुक्तान मुक्तान अनि खड्का खड्किन मिल्छ, मिल्दैन होला त्यतिर नजाउँ फेरि अर्को हुन्छ, ठिक छ। अस्मित सताङजी हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, सर्वस्नु हुनुहुन्छ, हेलो दाई नमस्ते नमस्कार, गुड इभिनिङ, म रामेछाबाट सर्वस्नु त हो भन्नुहुन्छ, अब हाल चाहिँ भक्तपुरबाट कार्यक्रम हेर्दै अनि सुन्दैछु भन्नुहुन्छ, हेर्दै पनि हुनुहुन्छ र हुनुहुन्न जस्तो लाग्छ, शुभरात्री शुभेच्छा पनि सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर दोलाखाली सरोज खड्का हुनुहुन्छ, म पनि सुन्दैछु है, काठमाडौँ
लाइव मार्फत दुई चार दिन त कता गायब हुनुभयो भन्नुहुन्छ, यसरी नै हराउनु है पीर वर्षहरूलाई भनेर नहराउनु है भनेर समयको पर्खाइमा भन्नु। बिहान उठ्छु घामलाई सोध्छु, आज तिम्रो अनुहार किन उदास छ? उत्तरमा घामले भन्छ, मान्छेका मनमा बादल छ भने मैले उज्यालो दिएर के गर्ने? सडकमा हिँड्छु, मान्छेहरूको भिडमा सबै दौडिरहेका छन्, कसैलाई कसैको मतलब छैन। मुटुमा एउटा प्रश्न बल्छ, यति दौडिएर कहाँ पुग्न खोजेको? जवाफमा जुत्ता र पसिनाको आवाज मात्र आउँछ। रात पर्छ, ताराहरू झिलमिल आउँछन्। म ओछ्यानमा पल्टेर सोच्दछु, बाल्यकालको त्यो आँगन, त्यो देउसी भैलो, आमाको न्यानो काख, बुबाको कडा माया, अहिले सबै टाढा टाढा लाग्छ। फोनमा म्यासेज आउँछ, सबै ठिक छ ठिक छ भनेर टाइप गर्छु, तर मुटुले चिच्याउँछ, केही पनि ठिक छैन। समय अगाडि बढ्छ, म पछाडि फर्केर हेर्छु, छुटेका अवसर, भाँचिएका भाषा, नबोलेका शब्द सबै एउटा झोलामा बोकेर हिँड्छु र सोच्दछु, कहिले काहीँ होला होइन, कहिले होला त्यो दिन जब यो झोला खोल्दा दुःख होइन। हाँसो निस्किन्छ, जबसम्म त्यो दिन आउँदैन तबसम्म लेख्दै जान्छु, रोएर होइन कलमको मसिले हाँसु पुस्दै जान्छु, किनकि कविता नै त हो साथी, जसले मलाई बुझ्छ, जसले कहिले छोड्दैन भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद। पक्कै पनि खालि सरोजीले चिटिक्क पारेर लेख्नुहुन्छ है, मिठो चिटिक्क पारेर सब कुराहरूलाई समेट्नुहुन्छ। विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यसलाई पनि म केही कुरा छुट्टै भनौँ न भन्ने कोसिस त गर्थेँ, तर आज 10:58 भइसकेको छ। आजलाई यति ल, अन्य केही सर्ट एन्ड स्विट प्रश्नहरू छन् भने भन्नुहोस् न, दिनेछु पनि हुन चाहे। दाइ मैले फर्स्टमा रोजेको गीत थिएँ भन्नुहुन्छ सरिला प्रकाशजी आज खै। दाइ हजुर बिरामी हुनुभएको थियो र भन्नुहुन्छ, छैन बिरामी भन्दा पनि कहिलेकाहीँ के हुन सक्छ भन्दाखेरि मौसम परिवर्तन हुँदाखेरि कहिलेकाहीँ शरीरमा पनि केही परिवर्तनहरू आउन सक्छन्, ती कुरा सामान्य हो जस्तो लाग्छ। बानी चाहिँ के छ भन्दाखेरि आज होइन बिरामी भइयो भन्ने बित्तिकै औषधि होइन, त्यो सिरियस हुने बित्तिकै तपाईँ गर्नुपर्छ, त्यस्तो थियो जस्तो लाग्छ। विष्णु परियार हुनुहुन्छ, सम्झना सबैमा हुनुहुन्छ, सबै किङ श्रेष्ठ हुनुहुन्छ, सुन्दैछु सुन्दरीबाट सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। लभ शक्ति माङफाङ हुनुहुन्छ, सम्झना सबैमा हुनुहुन्छ, सरिका छेत्री हुनुहुन्छ, मैले हजुरलाई मेरो आफ्नो मान्छेको भन्दा बढी मिस गरेको छु है, तर बर्सातको पानीले कता बगाएछ है मेरो सम्झनालाई भन्नुहुन्छ। र सरिकाजी ठिक छ पाइय, तर बाडुल के लागेन सरिकाजी, त्यो भएर पनि हुनुहुन्छ, हुनसक्छ म आफ्नै दुनियाँमा व्यस्त थिएँ आएन, धेरै दिनपछि आमा बाबाहरूसँग भेटघाट भइसकेपछि त मस्त थियो होला, बाडुल के त्यता आयो होइन, आएन होला, सम्भव भएन होला, देखिएन होला खुलेर भन्दाखेरि होइन, कुराहरू गर्नु पर्दाखेरि कहिले काहीँ हुनसक्छ नि, मान्छे एकतिर बोलिरहेको हुन्छ, तपाईँ जति अर्कोले खुसी पार्न सके पनि त्यो नसक्न पनि नहुन पनि सक्छ नि होइन र। पलपल अपेक्षा छैन हुनुहुन्छ, काठमाडौँबाट कार्यक्रम सुन्दैछु है, सम्झना सबैमा छ भन्नुहुन्छ, दाइ एक हप्तासम्म आएन, एकचोटि मलाई जसरी भए पनि भन्नुहोस् भन्नुहुन्छ प्रकाशजी, मैले सबै कुरा खुलेर भनिसकेको छु, खुलस्ता जीवनै खुलस्ता छ, म हर कुरा खुलेर गर्छु होइन, ढाँट्नु छल्नु त्यो छैन मेरो जीवनमा, त्यो हुन्न पनि, साँचो साथी साथी त त्यो होइन जो खुसीमा मात्रै साथ दिन्छ, साथी त ऊ हो सबैले साथ छोड्दा पनि तिम्रो काँधमा हात राखेर भन्छ म अझै साथमा छु, समयसँगै धेरै अनुहार बदलिन्छ तर साँचो मित्रता कहिले बदलिँदैन भन्नुहुन्छ सरिका छेत्री। पक्कै पनि हो, एउटा यस्तो साथी होस् रे, दुःख पर्दाखेरि होस् सुख पर्दाखेरि होस् हिम्मत सधैँ दियोस् र, के दुःख पर्दाखेरि म छु अथवा यसो गर भन्ने होस् रे, सुख पर्दाखेरि पनि यसो गर नमाथ्यो है अथवा यसो गर है भन्ने एउटा सच्चा साथी भइदियो भने तपाईँको जिन्दगी सबै सधैँ फुल्छ अरे के, तपाईँको जिन्दगीमा कहिले दुःख पर्दैन अरे के होइन र। यो छ कुराहरू छन् छन् होला, तर ती मान्छे भेटाउनुपर्छ जस्तो लाग्छ ती कुरा एक्ज्याक्ट आजकलको यो दुनियाँमा खै हुन्छ र भन्ने चाहिँ मलाई लाग्छ, मेरो विचार है, फेरि व्यक्तिगततिर जान्छु म प्रायः जस्तो, मेरो आफ्नै कुराहरू राखिरहेको हुन्छ, ठिक छ, म टिकटकतिर वाचन गर्छु, मैले धेरै म्यासेजहरू वाचन गरेको छैन, म्यासेजहरू वाचन गर्नुपर्ने छ, छुट्याएको छु, 11:01 भइसकेको छ, सरी समय धेरै लिएँ मैले, भन्न चाहन्छु यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। विपनाजी हुनुहुन्छ, सम्झना मनभरी छ दाइ, समय नमिलेको भन्नु पर्यो होला अब, तर खुब सम्झिराखेको हुन्छु दाइ भन्नुहुन्छ, हजुरको कार्यक्रम भन्नुहुन्छ, ओके एचकेआरको कार्यक्रमहरू भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद विपनाजी।
आज देख्न पाइयो, सम्झिनु भयो। राजेश श्रेष्ठ पनि सम्झिँदैछु है, सुन्दैछु भन्नुहुन्छ, हेर्दै हुनुहुन्छ काठमाडौँबाट। अर्चे खाँडादेवी पकर बासो भन्नुहुन्छ, सुहानो भुजेल हुनुहुन्छ, सम्झना है सबैमा भन्नुहुन्छ, जीसी कल्पना हुनुहुन्छ, सम्झना है सबैमा भन्नुहुन्छ, धन गजनर हुनुहुन्छ, सम्झना है सबैमा भन्नुहुन्छ, हेर्दै हुनुहुन्छ, विनिता छ त दिनुहुन्छ दुलखाबाट, सम्झना है सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला मलाई म्यासेज पठाउनु भएको छ सबिना पोखरेल हुनुहुन्छ, ल श्री कता हराउनु भएको हो यत्रो दिनसम्म भन्नुहुन्छ, म पनि आएँ भन्नुहुन्छ, सायद हेर्दै हुनुहुन्छ भने म अहिले कुरा गरिसकेको छु भनिसकेको छु ल खुलस्त पाराले। सुनिता सुनाएर हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। गीत अलि ठुलो बजाउनुहोस् ल भन्नुहुन्थ्यो सुनिताजीले, मैले सानो बजाएँ गरेँ है, ठिक छ, सायद अब समय पनि सकिसक्यो अनि अघि नै म्यासेज देखिनँ मैले, हेरिनँ, ठिक छ, माफी माग्न चाहन्छु, सानो बजी होला, ठिक छ, अडियोमा चाहिँ छ भिडियोमा भएन ल, किन यति चटक्कै माया मार्नु भएको श्री भन्नुहुन्छ सबिनाजीले, माया मार्न सक्दिनँ हो म भने त, बसेको माया हतपत मर्दैन हो सबिनाजी, कि माया बस्नु भएन होइन, गाह्रो हुन्छ त्यो मार्नलाई जस्तो लाग्छ। प्रोग्राम आफैलाई चलाउने टेक्निसियन आफै हो, एसएमएस दोरीको भन्नुहुन्छ, पुरानै चलन भन्नुहुन्छ, के गर्नु विपनाजी यस्तै छ है, सुपर ट्यालेन्टेड पर्सन भन्नुहुन्छ, ट्यालेन्टेड हो र खै छैन जस्तो लाग्छ। ओके, विशेष रूपमा धन्यवाद सुनिता सुनाहरूले पनि हेर्दै हुनुहुन्छ भनौँ न, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कहिलेकाहीँ घाँटी खास खास खुसखुस गर्छ, खोको खोको जस्तो पनि लाग्छ है मलाई, हेर्नुहोस् होइन, खसखस खसखुस गरेको बेलामा सामान्य पर्छ नै खोक्न पनि सक्छ जस्तो यति बेला खसखस खसखुस भइरहेको छ, अनि यो रातको समयमा खोक्दाखेरि खक खक गरिसकेपछि हुनसक्छ नि त, यसले खोक्यो अनि हुनसक्छ, जस्तै अब कसरी खोक्ने पनि भन्न सकिन्छ कि, रातको समयमा कसरी खोक्ने त, मान्छेहरूले गर्न पनि सक्छन्, कसैले गर्न पनि सक्छन् होइन, ठिक छ, पनि हुन चाहे बानी हुन्छ विभिन्न होइन, ठिक छ। त्यस्तै गरेर यति बेला म्यासेजहरू नै के म्यासेजहरू छन् भने वाचन गरिहालौँ भन्ने हो, भन्नुभयो हुनुहुन्छ, हेलो श्रीजी भन्नुहुन्छ, हेलो हजुर मित्र, के सिकाबर हजुरको, सुमनजी तामाङ ब्रान्ड हुनुहुन्छ हजुर भन्नुहुन्छ, उहाँले पनि हेर्दैन, अनुमाजी हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर यति बेला हुनुहुन्छ, हेलो हेलो नमस्ते हजुर, के छ खबर भन्नुहुन्छ, ठिक छ हजुरको, के छ पनि हुन चाहे, बिमला पाण्डे हुनुहुन्छ, हजुरबा नमस्ते नमस्कार, म पनि हेर्दैछु है सुन्दैछु भन्नुहुन्छ, हजुरबा के भनेको छैन हो त्यस्तो बुढो पनि सुरुमा भन्नुहुन्छ है, मलाई भन्नुभएको हो भने चाहिँ छैन, भर्खर 14-15 आएको मान्छे हो बिमलाजी पाण्डेजी होइन, युनिक श्रेष्ठ हुनुहुन्छ, हेलो श्री सर नमस्ते, हजुर के छ खबर, ठिक छ, राम्रो छ, स्वागत छ, सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर विरक्त लाग्ने कुरा गर्नुभएको दाई भन्नुहुन्छ, जिन्दगीमा हर किसिमका कुराहरू गर्नुपर्छ है विभाना, सधैँ एउटै खालको कुरा पनि हुन्न पनि भन्न चाहे, परदेशी कान्छे सुमन हुन्छ, हेलो हजुर, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर प्रदीप लामा हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, माया खड्का हुनुहुन्छ, कपिल वस्तुदेखि हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, सबैमा मिठो माया सम्झना छ भन्नुहुन्छ, त्यस्तै गरेर धेरै सम्झना छ पनि भन्नुहुन्छ दाई भन्नुहुन्छ परदेशी कान्छा सुमनजीले। त्यस्तै गरेर यति बेला हुनुहुन्छ प्रदीप लामाजी हुनुहुन्छ, धन्यवाद प्रदीपजीलाई, पिपनाजी हुनुहुन्छ, अब सकियो कार्यक्रम पनि शुभरात्रि भनिदिनु क्यारे भन्नुहुन्छ, हो र म रातको समयमा कार्यक्रम लम्ब्याउँछु नि पिपनाजी, किनकि यसपछि कार्यक्रम हुन्न अनि मलाई पनि कुराकानी गर्न मन लागिरहेको हुन्छ, त्यो भइसकेपछि हल्का लम्ब्याउँछु म, लोभी छु, हेर्नुहोस् न दिउँसोको कार्यक्रम हो भने छुट्याउनुपर्छ, मन कस्तो दुख्छ मेरो पनि तपाईँको पनि दुख्ला, तर रातको समयमा मन एकदम चञ्चल भइराखेको हुन्छ, खुसी भइराखेको हुन्छ अनि कुरा गर्न मन लागिराखेको, हेर्नु त म कस्तो खालको लोभी हो होइन, लोभी छ है, हल्का हल्का हल्का होइन धेरै लोभी छु, याद राख्नुहोस् नि, मिल्छ भने अन्तिममा भयो नि कुशल बेलवासेको हाम्रो सम्बन्ध चिनाउ नि शरम भन्ने भएको राख्नुहोस् ल भन्न चाहन्छु भन्नुहुन्छ, रामदी फुल पारे रामदी पुल गर्ने बित्तिकै भन्ने भएको राख्छु होला ल अन्तिममा, नरिसाउनु होला हुन चाहे, रूपसेनाजी पनि मलाई त रेडियो नै छोडेर जानुभयो सिकारे भन्नुहुन्छ, छैन हजुरको माया छ त्यो भने त होइन र म भन्छु हर कुराहरू भन्नेछु पनि भन्न चाहे,
र 11 बजेपछि पनि चल्छ दाइ कार्यक्रम हुनुहुन्छ विपना हजुर अलि ढिलो आउनु भने त होइन र पहिलेदेखि आउनु भएको भयो सायद थाहा हुन्थ्यो म मैले भने त म आफै स्वीकार्छु म हल्का लोभी छु लोभी भइसकेपछि रातको समयमा यसपछि कार्यक्रम हुन्न अनि कार्यक्रम नभइसकेपछि हल्का लोम्याउँछु कार्यक्रमहरू म आफै त जागा बस्छु अनि जागा म आफै जागा बसेर बसिसकेपछि तपाईँहरूलाई पनि हल्का जगाउने जागा राम बसाउने कोसिस गर्छु हुन त यो कति कराउँछ भन्नुहुन्छ होला है रातको समय कहिले काहीँ त्यस्तो पनि सोध्छु अब रातको समयमा बिहानदेखि काम गर्दै गर्दा गर्दै सराई शरीर आलस्य हुन्छ थकाइ लाग्छ हेर्नुहोस् न त्यति बेला चिन्ता विभिन्न छ म कहीँ बाँच्नुपर्ने होला कतै कोदो गोड्नुपर्ने होला कतै अफिसको टेन्सन होला कामको होइन कार्यालयको टेन्सन होला कतै भनौँ न विभिन्न हुन्छ यति बेला जस्तै मैले हालसालै यति बेला देखेको भनेको प्रब्लम यो भोलिको बसाइमा गर्छु यतातिर नजा 11:07 भइसकेको छ भोलिको बसाइमा म गर्छु कति मिठो गीत छ बजाइदिनु ल भन्नुहुन्छ मायाजी मैले अर्को गीत राखेँ ल रामदी पुल तर्ने बित्तिकै भनेर यो ठिक पाराखेको छ प्रदीप लामा हुनुहुन्छ कसैले फलो ब्याक नै दिनुभएन अनफलो गरेर म बिदा भएँ भाइ ब्रो अब आउँछु तपाईँको कार्यक्रम ओके भोलि आउनुहोस् ल भोलि 10 बजी यो कार्यक्रम ओके ठिक छ हजुरलाई विपना ओहो गजब रहेछ दाइ ठिक छ खुसी लाग्यो भनिदिन्छ ओके आउनुहोस् न सधैँ आउनुहोस् ल विपना मिल्यो भने मिलेसम्म पनि मैले चाहे केही म्यासेजहरू छन् मैले छुटाएको छु म हल्का भाषण गर्ने कोसिस गर्छु ल नरिसाउनुहोस् पनि मैले चाहे कहिलेकाहीँ म्यासेजहरू चाहँदा चाहँदै मैले वाचन गरिरहेको छैन सकिरहेको पनि छैन हुन्न थियो पनि मैले चाहे यति बेला हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु अनि कसरी खोक्नुपर्छ भन्ने कुराहरू म हजुरहरूलाई भन्छु ल जस्तै गरेर पनि हुन्छ क्या अनि केटी मान्छेहरू गर्छन् कि कसो गर्छन् कि सरी है म नर्मल कुराहरू गरिरहेको हुन्छु जस्तो लाग्छ क्या जस्तै सामान्य बोलीचालीका भाषाहरू मलाई त्यो हामी सामान्य हुन् जस्तो लाग्छ एडभान्स लेभलका कुराहरू गर्नुपर्छ र प्रदीप शेर्पा हुनुहुन्छ कतारबाट सुन्दैछु भाइ सम्झना सबै म हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु हामी भनेको होइन एकदम नर्मल जस्तो लाग्छ क्या कुरा बनाउनुपर्छ जस्तो लाग्दैन अरू कुराहरू त्यो भएर म अरू कुराहरू हजुरहरूसँग भनिरहेको हुन्छ पनि मलाई चाहे त्यस्तै यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई क्षेत्रीय आयुषले पनि सुन्दैछु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई चाहे शर्मिला हाई हुनुहुन्छ सम्झना सबैमा हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद टिकराम सिमार हुनुहुन्छ कार्यक्रम सुन्दैछ है रामी छपघर भइहाल्छ काठमाडौँबाट सम्झिनु पर्दाखेरि सोनाकान्दुङ्गा मिडिया प्रेम निर्मला हुने जीवन सुब्बास नुटी मगर विमला मगर भीमसेन सार मगर लक्ष्मण मगर भागिनी रायुनिसा कमला मुखिया देवास कोटा लक्ष्मण किराती सम्झना ती सुनवार तारा सुनवार भूमिका राई काला बिरमान सुनवार त्यस्तै गरेर टिकाई देवकल अपेक्षा सेन रामलाल सुमन त्यस्तै गरेर रमला साम्पाङ राई रुबिना थामी स्वीट लभ चौधरी होइन त्यस्तै गरेर यति बेला प्रेमकलाचार्य बुधवीर तामाङ मिलिया प्रेम नगर्ने आयुषा दिल्लु क्रिया प्रतिमा भुजेल प्रतिमा सजना माझी सजना कपिला चामल राई लगायत सबैमा सम्झना छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु एमुज रेलजी हुनुहुन्छ हँसिलो त्यो मुहार तिम्रो जाल भयो हेर वैशाली त्यो जवानदेखि छाल गयो हेर दैव र समय त्यो बाधा भनी आउँदा दैव र समय त्यो बाधा भनी आउँदा तिमीलाई नभेटेको साल भयो हेर तिमीलाई नभेटेको साल भयो हेर मायालुको झजलको त्यो मनमा सदा सदा तडपिएर मरिजाने हाल भएर मायालुको झजलको त्यो मनमा सदा सदा तडपिएर मरिजाने हाल भएर डुबाएर नयनको सागरमा मलाई मार्न खोज्ने निष्ठुरीको चाल भएर डुबाएर नयनको सागरमा मलाई मार्न खोज्ने निष्ठुरीको चाल भएर टुक्रिदाको जवान मुटु गडगडाउँदै आज आवाज त्यो बेसुरको ताल भएर टुक्रिदाको जवान मुटु गडगडाउँदै आज आवाज त्यो बेसुरको ताल भएर भन्नुहुन्छ नमस्ते दाई कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले एमजिरेल हुनुहुन्छ चिरीबाट हुनुहुन्छ बेस्ट अनिसा सुनाडे सोनाकन्दमा दिदी भूमिका राई सरिता राई सुनिता कार्की त्यस्तै राजकला राई कपिला चामी राई बेलिया छामी रिता राई रोदन मनिषा मनु सन्ध्या थामी सुनिया सुनिया सरिता आयु अञ्जिता माला ठकुरी जोया थापा मगर मुना भण्डारी दाईका हालो बिरमान सुनवार लगायत सबैमा सम्झना छ भन्नुहुन्छ कुमार श्रेष्ठले पनि काठमाडौँ कलङ्कीबाट सुन्दैछु भन्नुहुन्छ बज्ने भएको घर परिवार सबैमा सम्झना छ भन्नुहुन्छ समर्पण गर्न चाहन्छु भन्नुहुन्छ दोलखा मार्बु घर भई आज काठमाडौँबाट हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु प्रायः जस्तो अरू मेसेजहरू मैले सबै वाचन गरिसकेको जस्तो लाग्छ छुटाएको
छन् जस्तो लाग्छ। अब छुट्टिनु पर्छ जस्तो पनि लाग्यो। तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो पनि भन्न चाहन्छु। विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मेसेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिन चाहे। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनु होला पनि भन्न चाहन्छु पनि भन्न चाहे। अनि साथसाथै कार्यक्रममा मेसेज पठाएर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद। अनि जो जो बिरामी हुनुहुन्छ स्वास्थ्यको ख्याल गर्नुहोला पनि भन्न चाहन्छु। मैले भने मौसममा फेरबदल छ, मौसममा तलमाथि हुने बित्तिकै हाम्रो शरीरमा पनि हल्का फेरबदल हुन थाल्छ। सो तातो पानी लिने बानी बसाल्नुहोला, स्वास्थ्य ख्याल गर्नुहोला होइन पनि भन्न चाहे। अनि अर्को कुरा भनेको मौसमविदहरूले तीन चार दिन जस्तो भनौँ न तीन दिन जस्तो यसरी भारी वर्षा हुने सम्भावना रहेको छ भनेर भनिरहेका छन्। सो यात्रा गर्दाखेरि मौसमको बारेमा बाटोको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला पनि भन्न चाहन्छु। भने रातको समयमा विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोला पनि भन्न चाहे। भन्दै अब चाहिँ छुट्टिन चाहन्छु। तिनजेलसम्म सुनेर हेरेर मेसेज गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। भन्दै अन्तिममा तपाईँको माझमा रामदीप होइन यो गीत राख्दै राख्दै आजको बसाईबाट म कार्यक्रम प्रस्तुत श्री राज महत पनि छुटिन चाहन्छु। भन्दै होइन छुटे फेरि पनि सम्पूर्णलाई विशेष रूपमा धन्यवाद, कार्यक्रम आइराखेको छ भनिदिनुहोस् है, अरूलाई पनि मनपर्छ भने भनिदिनुहोस् भन्न चाहे। भन्दै छुटे हवस् त, नमस्कार, शुभरात्रि, मिठो सपनीको कामना गरे है त।

0: आवश्यक उपकरण व्यवस्थापन तथा सम्बन्धित निकायसँग सहकार्य गरिनेछ। यसले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। मुलुकको प्रमुख राजनीतिक दलहरू आन्तरिक किचलोमा फसेका छन्। गत फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा झण्डै दुई तिहाई बहुमत सीट जितेर सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पनि सत्तामा पुगेको छोटो समयमै आन्तरिक विवादमा छ। पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा पनि आन्तरिक झमेलामा अल्मलिएका छन्। रासोपामा सभापति रवि लामिछानी र पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहबीचको सम्बन्धमा चिसोपन देखिएको छ। सभापति लामिछानीले डोलप्रसाद अर्याललाई उपप्रधान सहित गृहमन्त्री बनाउन चाहेका थिए, त्यसमा शाह सहमत नभएपछि अर्याल सभामुख बनेका हुन्। सरकारमा रहेका अधिक मन्त्री प्रधानमन्त्री शाहकै रोजाईका रहेका छन्। असारमा महाधिवेशन भएपछि प्रधानमन्त्री शाहले केही मन्त्री हेरफेर गर्न चाहेका थिए, तर उनको चाहनामा पार्टी सभापति लामिछाने बाधक बनेको निकट स्रोतको दावी छ। महाधिवेशनमा पार्टी पदाधिकारीको निर्वाचनमा स्पष्ट दुई समूहमा विभाजित रासोपामा त्यसपछि सरकारको काम र पार्टी गतिविधिलाई लिएर नेताहरूले प्रश्न उठाउँदै आएका छन्। पार्टी विधानमा सभापतिले संसदीय नेता हटाउन सक्ने प्रावधान राखिएपछि रासोपाभित्रको आन्तरिक विवाद सड़क सदन हुँदै केन्द्रीय समितिसम्म पुगेको छ। सुनसरीको कप्तानगंज घटनाले पनि रासोपाभित्रको विवाद र एकअर्काप्रतिको आशंकालाई बढ़ावा दिएको छ। उक्त घटनाले धार्मिक रूप लिने संकेत देखिएपछि सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएर सक्रियता देखाए, तर प्रधानमन्त्री समेत रहेका पार्टीका वरिष्ठ नेता शाह त्यो बैठकमा सहभागी भएनन् भने सरकारलाई असफल बनाउन सभापति लामिछाने नै लागि परेको प्रधानमन्त्री निकट नेताहरूको आशंका छ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा झण्डै दुई तिहाई बहुमत सीट जितेर सबैभन्दा ठूलो दल बनेको रासोपा सत्तामा पुगेको छोटो समयमै यस्तै आन्तरिक विवादमा फँसेको छ। पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी पनि आन्तरिक झमेलामा अल्मलिएका छन्। यसले सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच समन्वय र सहकार्य भन्दा आशंका र अविश्वास एकपछि अर्को गर्दै बढ़दै गएको निकट स्रोतको दावी छ भने, आशंका र अविश्वासले सरकार र पार्टी दुवैले चुस्त रूपमा काम गर्न नसकेको दावी गरिएको छ। सत्तारूढ़ रासोपा मात्र होइन, मुलुकको पुराना मध्येको एक नेपाली कांग्रेस पनि चरम आन्तरिक विवादमा छ। प्रतिनिधि सभा प्रमुख प्रतिपक्षी कांग्रेस अहिले मिल्न पनि नसक्ने र फुट्न पनि नसक्ने अवस्थामा छ। गत भदौ 23 र 24 को जेएनजी विद्रोहसँगै पार्टीभित्रै बढ़दै गएको विवाद र विशेष महाधिवेशनका कारण नेताहरू स्पष्ट दुई समूहमा विभाजित छन्। विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालत दुवैले मान्यता दिएपछि पुरानो नेतृत्व पक्ष बाहिर परेको छ। संस्थापन पक्षले उपेक्षा गरेपछि उत्तर पक्षले पार्टी संस्थापन मध्येका एक नेता बीपी कोइरालाका छोरा सासाङ कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ। भेला मार्फत आवश्यक परे नयाँ पार्टीको अभ्यास गर्ने इतर पक्षको तयारी छ। त्यस्तै प्रतिनिधि सभाको तेस्रो ठूलो दल एमाले भित्र पनि किचलो बढ्दै गएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टी पराजित भएपछि अध्यक्ष केपी ओलीका विश्वास पात्रहरू नै उनको विपक्षमा उभिएका छन्। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपासँग प्रदेशमा सत्ता सहकार्य गर्न ओलीले गरेको सहमतिले पनि एमाले भित्रको विवाद बढ़ाएको नेताहरूले बताएका छन्। सत्ता सहकार्य सहमतिले एमाले भित्र मात्र होइन नेकपामा पनि असन्तुष्टि बढ़ाएको छ। एमालेसँग सत्ता सहकार्य सहमतिप्रति नेता माधव कुमार नेपाल असन्तुष्ट छन् भन्ने नेपालले असन्तुष्टि जनाएपछि उनलाई सम्झाउन पार्टी संयोजक पुष्पकमल दाहाल नेपाल निवास पुगेका थिए। अर्का नेता झलनाथ खनालले त फरक मत सार्वजनिक गर्दै पार्टी संयोजक दाहालले नेतृत्व त्याग्नुपर्ने धारणा नै अघि सारेका छन्। पूर्व पञ्चहरूको पार्टी भनेर चिनिने राप्रपामा पनि विवाद रहेको छ। थवल शमशेर राणा सहितका केही नेताले नेतृत्वका कामप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरिसकेका छन्। राप्रपाका अन्य नेताहरूमा पनि सत्ता सहकार्य सहित पार्टीले लिने मूल अजेण्डाका विषयमा फरक मत देखिएको छ। सातवटा साना राजनीतिक दलहरूले अग्रगामी मोर्चा घोषणा गर्ने भएका छन्। पटक पटक विवाद र विभाजन भोग्दै आएका विभिन्न साना सात दल साउन 23 गते मोर्चा घोषणाको तयारीमा छन्। मोर्चामा जनता समाजवादी पार्टी, जनमत, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक, नागरिक उन्मुक्ति, नेपाल संघीय समाजवादी लगायत रहेका छन्। आन्तरिक झमेलामा नयाँ पुराना दल शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: प्रदेश सरकारमा नेपाली कंग्रेससँगको सत्ता सहकार्य टुटेसँगै साउन 9 गते नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच नयाँ सत्ता समीकरणको सहमति भयो, जस अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्ने भन्नेछ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच सत्ता सहकार्यको सहमतिमा हस्ताक्षर भएको 10 दिन बितिसके पनि कोशी प्रदेशमा नयाँ सरकारको सुरसार छैन। दलीय सहमति अनुसार कोशीमा एमाले मुख्यमन्त्री पाउने भएपछि बहालबाला मुख्यमन्त्री हिक्मत कार्कीले सत्ता नछाड्ने अड्डी कसेका छन्। नेकपाको सहभागिता र आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने कार्कीको चाहनामा आफ्नै पार्टी बाधक बनेसँगै एमालेमा द्विपक्षीय विवाद छताछुल्ल बनेको हो।
7: विद्यालय तहमा 8 नयाँ पाठ्यक्रम थपिने भएको छ। पाठ्यक्रमको मस्यौदा बनाएर स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पेश गरिएको छ। यससँगै विद्यालय तह कक्षा 1-12 लागि निर्माण गरिएको पाठ्यक्रमको संख्या 300 भन्दा बढ़ी पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको हालै सम्पन्न बैठकले 8 नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमै सिफारिश गरिसकेको छ। शिक्षा मन्त्रीको अध्यक्षतामा बैठक बसे पनि फेरि स्वीकृतिका लागि भने मन्त्रालयमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ। पछिल्लो समय आधारभूत शिक्षा कक्षा 6-8 अन्तर्गत मातृभाषासम्मका अवधि र मगर ढुट विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गरिएको छ। त्यस्तै माध्यमिक शिक्षा कक्षा 9-10 जनसंख्या अध्ययन र तन्त्र शास्त्र विषयको पाठ्यक्रम पनि स्वीकृतिका लागि सिफारिश गरिएको हो। माध्यमिक शिक्षा कक्षा 11-12 अन्तर्गत संवैधानिक कानून, देवानी तथा फौजदारी कानून र न्याय कार्यविधि कानूनी मस्यौदा तथा विधिशास्त्र एवं नेपाली कानूनी प्रणाली विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गरिएको छ।
0: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। 5 दिनपछि प्रतिनिधि सभाको बैठक आज बस्न लागेको हो। विनियोजन विधेयक पारित भएपछि बिजनेसको अभावमा प्रतिनिधि सभा बैठक यसअघि 2 साता स्थगित भएको थियो। साउन 14 बिहिबार 1 दिन बसेको बैठक बिजनेस नभएपछि पुनः 5 दिन स्थगित गरिएको थियो। एकपछि अर्को गरी सदन बैठक स्थगित हुनुको प्रमुख कारण बिजनेस अभाव हो। नागरिकको अभूतपूर्व समर्थनबाट झण्डै 2/3 बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले संसदलाई पर्याप्त बिजनेस दिने अपेक्षा गरिएको थियो। तर आम अपेक्षा विपरीत रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार पनि विगतका सरकारकै निरन्तरता बन्न पुगेको छ। पुराना राजनीतिक दल नेपाली कंग्रेस, नेकपा, एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा नेतृत्वका विगतका सरकारहरूले पनि सदनलाई बिजनेस दिन नसकेर जनप्रतिनिधिमूलक सर्वोच्च निकायलाई पंगु बनाएका थिए। यता पछिल्ला 2 दिनमा संघीय संसदमा 9 विधेयक दर्ता भएका छन्। गत बिहिबार र शुक्रबार प्रतिनिधि सभामा 7 र राष्ट्रिय सभामा 2 विधेयक दर्ता भएका हुन्। प्रतिनिधि सभामा दर्ता भएका विधेयकहरूमा कर्मचारी संचय कोष 10 संशोधन विधेयक, बालश्रम निषेध तथा नियमित गर्ने विधेयक लगायत रहेका छन्। यता राष्ट्रिय सभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सोमबार आयोगको आर्थिक वर्ष 2080-81 र 2081-82 वार्षिक प्रतिवेदन सभामुख समक्ष प्रस्तुत गर्नुभएको हो। कानून निर्माणको वर्ष घोषणामै सीमित हुने खतरा शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
7: मधेसमा देखिएको जल संकटलाई तत्कालीन मौसमी समस्या नभई जलवायु परिवर्तन, भूमिगत जलको अत्याधिक दोहन, चुरे भावर क्षेत्रको विनाश र कमजोर जल व्यवस्थापनबाट सिर्जित दीर्घकालीन संरचनागत संकटका रूपमा औल्याइएको छ। यसका लागि व्यवस्थित पुनर्भरण, चुरे भारको संरक्षण, जलवायु उत्थानशील पानी बाँडफाँड र पाइपयुक्त खानेपानी प्रणालीको प्रवर्धन गर्नुपर्ने समेत आवश्यकता उलाइएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सभामा पेश गरेको मधेस प्रदेशमा बढ़दो पानी अभावलाई सम्बोधन गर्न आपतकालीन राहत सहित दीर्घकालीन दिगो जल व्यवस्थापन सम्बन्धका उपाय समेटिएको अध्ययन प्रतिवेदनमा औल्याइएको छ। समितिका सभापति कृष्णप्रसाद पौडेलले सभाको सोमबारको बैठकमा सो प्रतिवेदन पेश गर्नु भएको हो। मधेस प्रदेशमा देखिएका पानीको संकट टार्न सकिन भने आगामी दिनमा जटिल अवस्था आउन सक्ने उहाँको भनाइ थियो। समितिको गत वर्ष साउन 15 गतेको बैठकले मधेसको जल संकटबारे अध्ययन गर्न खानेपानी, सरसफाई तथा स्वच्छता उपसमिति गठन गरेको थियो। सो उपसमितिले बुझाएको अध्ययन प्रतिवेदनको प्रारम्भिक मस्यौदामाथि विज्ञ नेपाल सरकारका सम्बन्धित निकाय तथा विकास साझेदारसँग छलफल गरी अन्तिम प्रतिवेदन तयार पारिएको हो। समितिले भूमिगत जल सतह 2-3 मिटरले घटेको, हाते पम्पको सक्सन सीमा करिब 7-8 मिटर तल झरेको, पानी सतहमा वार्षिक रूपमा 2-4 मिटरको गिरावट आएको, हाते पम्प सुक्ने दर करिब 90% पुगेको, खानेपानीको मुख्य स्रोत हाते पम्पमा 71% घरधुरी आश्रित रहेको र सामान्य भन्दा 30-50% वर्षामा कमी भएको अध्ययनको निचोड़ रहेको थियो।
0: विद्युतीय सवारी साधन एभी प्रयोगमा नेपाल विश्वकै दोस्रो स्थानमा रहेको पाइएको छ। सरकारले नयाँ राष्ट्रिय यातायात नीति 2083 ल्याएको छ। गत असार 24 गते मन्त्री परिषदको बैठकबाट स्वीकृत नीतिमा ईभी प्रयोगबारे विद्यमान नीति र अवस्थाको विवरण छ, जहाँ भनिएको छ नेपालमा हाल नयाँ आयात हुने निजी कार मध्ये विद्युतीय सवारी साधनको हिस्सा 70